हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशु प्रभुलाई हाम्रा मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ प्रभु, धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्। उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रीष्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रीष्टी येशु प्रभुमा विश्वास गर्नेहरूलाई यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौँ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन् तपाईँ परमेश्वर पिताको महिमाको लागि। हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ प्रभु येशू ख्रीष्टको नाउँमा, आमेन।

0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4470-754, 01-4470-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46, 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेटसेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौ। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मस्ती कि गेथसेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेक दाहाल सन्देश झैं एउटा न्याय विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु। आजको वचनको शीर्षक रहेको छ अभिषेक पछ्याउँदा। अभिषेक सर्ने कुरा हो भनेर बाइबलले बताउँदछ। दोस्रो राजाको पुस्तक 2:1-15 हामीले पढ्दाखेरि यहाँ एलिसा जो चेला हुनुहुन्थ्यो एलियालाई उहाँले पछ्याउनु भयो। एलिसाले एलियालाई पछ्याएको कारणले एलियाको अभिषेक एलिसामा सरेको पाइँदछ। त्यो अरूहरूले पनि देख्नुभयो। यो खण्डलाई म पढ्दिन्छु। जब परमप्रभुले आदि बेरीद्वारा एलियालाई स्वर्गमा उठाइलान आँट्नु भएको थियो, तब एलिया र एलिसा गिलगाल छोडेर बाटोमा गइरहेका थिए। तब एलियाले एलिसालाई भने, तिमी यहीँ बस, परमप्रभुले मलाई बेथेलमा पठाउँदै हुनुहुन्छ। तर एलिसाले भने, परमप्रभुको जीवन र तपाईँको जीवनको शपथ खाएर म भन्छु, म तपाईँलाई छोड्ने छुइनँ। अनि तिनीहरू बेथेलमा गए झरे। यहाँ एलिसाले एलियालाई पछ्याउन छोड्दै छोड्नु भएको छैन। एलिसा पनि अगमवक्ता हुनु भएकोले गर्दा उहाँले त्यो महसुस गरिसक्नु भएको छ। आज मेरो गुरुलाई सृष्टिकर्ता परमेश्वरले उठाउँदै हुनुहुन्छ भनेर 3 बेथेलमा अगमवक्ताहरूको दलले एलिसा कहाँ आएर सोधे, परमप्रभुले आज तपाईँका मालिकलाई तपाईँबाट लैजाँदै हुनुहुन्छ भन्ने के तपाईँलाई थाहा छ? एलिसाले भने, हो मलाई थाहा छ, तर त्यस विषयमा केही नभन भनिकन एलिसाले भन्नुभयो। उहाँले थाहा पाइसक्नु भएको थियो र एलिसाले एलियाको अभिषेकको लागि उहाँले लगातार पछ्याइ नै राख्नुभयो। 4 तब एलियाले तिनलाई भने, एलिसा तिमी यहीँ बस, परमप्रभुले मलाई यरियोमा पठाउनु भएको छ। अनि तिनले जवाब दिए, परमप्रभुको जीवन र तपाईँको जीवनको शपथ खाएर म भन्दछु, म तपाईँलाई छोड्ने छैन। अनि तिनीहरू यरियोमा सँगै गए। यहाँ एलिसाले एलियालाई छोड्ने मान्नु भएको छैन। 5 यरियोमा अगमवक्ताहरूको दल एलिसा कहाँ आएर सोधे, परमप्रभुले आज तपाईँको मालिकलाई तपाईँबाट लैजाँदै हुनुहुनेछ भन्ने के तपाईँलाई थाहा छैन? तिनले भने, हो मलाई थाहा छ, तर त्यस विषयमा केही नभन भनेर चाहिँ फेरि एलिसाले भन्नुभयो। 6 तब एलियाले तिनलाई भने, यहाँ बस, परमप्रभुले मलाई यर्दन नदीमा पठाउनु भएको छ। अनि एलिसाले जवाब दिए, परमप्रभुको जीवन र तपाईँको जीवनको शपथ खाएर म भन्दछु, म तपाईँलाई छोड्ने छुइनँ। यसैले ती दुवै अघि हिँडे। यहाँ कुनै हालतमा पनि एलिसाले एलियाको जो अभिषेकको लागि उहाँले एलिया आफ्नो गुरूलाई छोड्दै छोड्नु भएको छैन। 7 50 अगमवक्ताहरूले तिनीहरूलाई पछ्याए र यर्दन नदीको किनारमा एलिया र एलिसा अडिएको ठाउँतिर हेर्दै निकै टाढोमा उभिए। एलियाले आफ्नो खास्टो उतारे र त्यो बेरेर यर्दन नदीको पानीलाई त्यसले हिर्काए। पानी देब्रेर दाहिनेतिर 2 भयो र तिनीहरू सुक्खा जमिनमा हिँडेर पारी गए। नदी पार गरिसकेपछि एलियाले एलिसालाई भने, तिमीबाट उठाएर लान अघि म तिम्रो निम्ति के गरौं? तपाईँको आत्माको 2 भाग पाउने हक मलाई दिनुहोस्। एलिसाले जवाब दिए, यहाँ एलियाले एलिसालाई, मलाई आज परमप्रभु परमेश्वरले उठाएर लाँदै हुनुहुन्छ भनेर अन्तिममा उहाँले भन्नुभयो। अब तिमीले के माग्छौ त, तिम्रो इच्छा के छ, अन्तिम इच्छा भनेर चाहिँ प्रश्न गर्नुहुँदाखेरि उहाँले अन्य कुनै पनि कुराहरू माग्नु भएन। तपाईँको आत्माको 2 भाग मलाई दिनुहोस्, त्यो अभिषेक मलाई चाहियो भनिकन चाहिँ एलिसाले यो माग गर्नुभयो। 10 एलियाले भने, तिमीले त गाह्रो कुरा पो माग्यो, तापनि तिमीले मलाई तिमीबाट उठाइ लगेको देख्यौ भने त्यो तिम्रो हुनेछ, होइन भने पाउने छैनौ भनिकन एलियाले एलिसालाई भन्नुभयो। र अभिषेक आफ्नो गुरुजनबाट प्राप्त गर्नको लागि एक व्यक्तिले गुरुजनतिर आफ्नो आँखा लगाएकै हुनुपर्छ भन्ने कुरा यहाँ प्रष्ट एलियाले गर्नुभयो। तिमीले मलाई उठाइ लग्दै गरेको अवस्थामा देखिराख्यौ भने तिमीले त्यो पायौ, देखेनौ भने तिमीले पाएनौ भनेर चाहिँ जब एलियाले एलिसालाई भन्नुभयो। 11 यहाँ यसरी लेखिएको छ, जब तिनीहरू कुरा गर्दै अघि हिँडिरहेका थिए, तब 81 अग्निमय रथ र घोडाहरू देखा परे र 2 एक अर्काबाट अलग गरे र एलिया भुवरी माथि स्वर्गतिर लगिए। यही प्रकारको कुरा आइकन एलिया अगमवक्ता र एलिसालाई छुटाइयो र एलिया अगमवक्तालाई स्वर्गतिर उचालेर लगियो। 12 एलिसाले यो देखेर करार भने, हे मेरा पिता, हे मेरा पिता, इजरायलका रथहरू र घोडचढीहरू अनि एलिसाले एलियालाई फेरि देखेनन्। त्यसपछि तिनले आफ्नो लुगा समातेर दुई भागमा च्याते। 13 एलिसाले एलियाको खसेको खास्टो उठाए र फर्केर यर्दन नदीको किनारमा उभिए। तब त्यहाँ तिनले एलियाको खसेको खास्टोले पानीलाई हिर्काए। तिनले सोधे, परमप्रभु एलियाका परमेश्वर अब कहाँ हुनुहुन्छ त? जब तिनले पानीलाई हिर्काए तब त्यो दाहिने र देब्रे दुई भाग भयो र तिनी पारी गए। 15 त्यो दृश्य हेरिरहेका यरियोबाट आएका अगमकताहरूको दलले भन्यो, एलियाको आत्मा एलिसा माथि परेछ। तब उनीहरू तिनलाई भेट्न आए र तिनको अघि भुइँसम्मै घोप्टो परे। आदरणीय ख्रिस्तप्रेमी दाजुभाइ दिदीबहिनीहरू, यहाँ एलियाको जो अभिषेक छ त्यो खास्टो मार्फत एलिसामा आएको यहाँ अरू अगमवक्ताहरूले देख्नुहुन्छ र उहाँहरूले 15 भन्नुहुन्छ कि एलियाको अभिषेक त एलिसामा सरिसकेको रहेछ, किनकि एलियाको खास्टोलाई उहाँले जस्तो डोरी जस्तो बनाउनु भयो घुमाएर, र अघि गुरुले गरे जस्तो नै उहाँले यर्दन नदीको पानीलाई हान्न बित्तिकै पानी दुई फाट भएर फाट्यो। र एलियाको जो अभिषेक एलिसामा आयो र एलिसा अगमवक्ताले आफ्नो गुरु एलिया अगमवक्तालाई यही अनुरोध गर्नुभएको थियो, तपाईँको आत्माको दोब्बर भाग चाहिँ मलाई दिनुहोस् भनिकन उहाँले यही अनुरोध गर्नुभएको थियो। नभन्दै तपाईँले एलिया अगमवक्ताले गर्नुभएको आश्चर्य कर्म र एलिसा अगमवक्ताले गर्नुभएको आश्चर्य कर्मलाई दाज्नुभयो भने एलिसा अगमवक्ताले दोब्बर आश्चर्य कर्म गर्नुभएको हामी बाइबलमा पाउँदछौ। त्यो आत्माको दोब्बर भाग अभिषेक उहाँले पाउनुभयो। आदरणीय ख्रिस्तप्रेमी दाजुभाइ दिदीबहिनीहरू, जो सृष्टिकर्ता परमेश्वरले पुरानो करारमा गर्नुभयो उहाँले नयाँ करारमा पनि गर्नुहुन्छ, र बाइबलले यो स्पष्ट गरेको छ, येशू ख्रिस्त हिजो आज सदा सर्वदा एक समान हुनुहुन्छ भनेर चाहिँ बताइएको छ। र अभिषेक पाउनको लागि हामीले अभिषिक्त व्यक्तिहरूसँग समय बिताएको हुनुपर्छ, र यो मलाई कसैले सिकाएर पनि होइन। जब मैले बाइबल कलेज सिध्याएँ इन्डियाबाट, बीटीएच गरेर म फर्केपछि मैले यहाँ नेपालको आदरणीय वृद्ध पास्टर बाबाहरूसँग समय बिताउने गरे। म त्यो समयमा विवाहित पनि थिइनँ, तर जब म स्कूलमा पढाउँथे र प्रभुको सुसमाचार प्रचार प्रसारहरू गर्थे, बाइबल कलेज पनि पढाएँ, र त्यस्तो प्रकारको कुराहरू गरिरहेको अवस्थामा जब स्कूल शुक्रबार छुट्टी हुँदथ्यो, त्यसपछि म एक आदरणीय वृद्ध पास्टर बुवासँग नै गएर उहाँकै कोठामा, उहाँ एकल हुनुहुन्थ्यो, उहाँको श्रीमती प्रभुमा सुतिसक्नु भएको थियो गुरामा, र उहाँसँग नै म बस्थे। अनि त्यस्तै गरेर त्यो शनिबारको बेलुका पनि म उहाँसँगै बस्थे, आइतबार पनि स्कूल छुट्टी हुन्थ्यो, अङ्ग्रेजी स्कूल शनिबार र आइतबार छुट्टी हुन्थ्यो, र आइतबार बेलुका मात्रै म आफ्नो डेरामा फर्किन्थे र उहाँसँग कुराकानी गर्थे, उहाँलाई खानेकुराहरू लगिदिन्थे, यी विभिन्न प्रकारका कुराहरू गर्थे। तर मेन मेरो चाहना चाहिँ उहाँको अभिषेक मैले प्राप्त गर्न सकौं भन्ने नै ममा त्यो प्रकारका कुराहरू थियो। र आदरणीय ख्रिस्तप्रेमी दाजुभाइ दिदीबहिनीहरू, अभिषेक चाहिँ सर्ने कुराहरू हो। जसरी एउटा मानिसको बानी बेहोरा सर्दछ, एकजना मानिस कस प्रकारको व्यक्ति हो भन्ने कुरा चाहिँ उसले कस प्रकारको मानिसहरूलाई साथी बनाउँछ, त्यो साथी हेरेर त्यो व्यक्ति चिनिन्छ भनिकन अङ्ग्रेजीमा भन्ने चलन छ। भने जस्तो नै अभिषेक पनि स्वभाव सरे जस्तो नै परमेश्वरको जनको जो अभिषेक छ, प्रभुबाट पाउनु भएको पवित्र आत्मा परमेश्वरको अभिषेक छ, उहाँसँग संगति गरियो, उहाँको चेला भएको खण्डमा उहाँको अभिषेक सर्दै जान्छ भनिकन बाइबलले ती कुराहरू बताउँदछ। र हामीले साथी मित्रहरूको जीवनको कुराहरू सम्बन्धी नै विचार गरौं। एउटा साथीले केस यता फर्काउनुहुन्छ भने अर्को साथीले त्यही मानिससँग केही समय संगत गर्नुभयो भने उहाँले पनि केस यता फर्काउन शुरू गर्नुहुन्छ। एउटा मानिसले ब्याकप्याक बोकेर हिँड्ने एकजना व्यक्तिसँग अर्को मानिसले साथीत्व गर्नुभयो भने केही समयपछि त्यो व्यक्तिले फेरि ब्याकप्याक सानो पछाडि भिरेर हिँड्ने झोला किन्नुहुन्छ, र उहाँले पनि त्यही प्रकारको स्वभावहरू लिन सुरु गर्नुहुन्छ, र बाहिरी स्वभाव पनि यसरी सरेर जान्छ, साथै अभिषेक पनि सर्छ भनिकन बाइबलले यी कुराहरू बताएको छ। र जीवनमा सबभन्दा ठूलो कुरा पवित्र आत्मा परमेश्वरको अभिषेक हो, र अभिषिक्त जनहरूसँग हामीले संगत गरिएको खण्डमा उहाँहरूको अभिषेक हामीमा सर्छ भनेर बाइबलले बताउँदछ। र अभिषेकलाई पछ्याउँदा एलिसाले एलियाको अभिषेकको दोब्बर भाग उहाँले प्राप्त गर्न सक्नुभयो। भन्दै म टेकदाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस् हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: कृष्णको नाममा सबैजनालाई जय मसीह। मेरो नाम एलिसिवा राई र मेरो घर चाहिँ झापा रहेको छ र म गेटसेमेन एयरपोर्ट चर्चबाट र तपाईँहरूको माझमा आज म सानो गवाही राख्न गइरहेको छु र त्यसको शुरूआत चाहिँ जब म 12 क्लास सकेँ अनि तब म अनियोलमा थिएँ कि म के पढ्ने भनेर अनि मैले प्रार्थनामा राखेँ यो कुरा अनि त्यस पछाडि अनलाइन रिसर्चहरू गर्न थालेँ मलाई केमा चाहिँ रुचि लाग्न सक्छ र म कुन फिल्डमा चाहिँ जाँदा मलाई ठिक हुन्छ भनेर अनि त्यस पछाडि मैले रिसर्चहरू गर्दै जाँदा अनि मैले आफ्नो रुचि चाहिँ मेडिकल फिल्डमा पाएँ अनि त्यस पछाडि मैले अझै अनलाइन रिसर्चहरू गर्न थालेँ कि मेडिकल फिल्डमा जाने त सोचे तर अब अगाडि कसरी बढ्ने भनेर अनि त्यस पछाडि मैले हेर्दै जाँदाखेरि त्यसमा मेडिकल कलेजमा एडमिसन गर्नको लागि चाहिँ इन्ट्रान्स दिनुपर्ने रहेछ अनि त्यो इन्ट्रान्सको लागि तयारी गर्नलाई अनलाइन क्लासेसहरू म लिन थालेँ घरमा बसेर अनि त्यस पछाडि अनलाइन क्लास लिने क्रममा मेरो मम्मी र दिदीले भन्नुभयो अब तिमी पढाइमा मात्र फोकस गर किनकि मेडिकल फिल्ड अनि मेडिकल यो इन्ट्रान्स एक्जाम चाहिँ एकदम गाह्रो हुन्छ भनेर अनि त्यही भएर म मेरो दिदीसँग बस्नलाई काठमाडौँमा आएँ अनि त्यस पछाडि म दिदीसँग बस्न थालेँ र इन्ट्रान्सको तयारी गर्न थालेँ अनि यसै क्रममा मैले अरू कुनै कुराहरूलाई नसोचिकन इन्ट्रान्सको तयारीमा लागिरहेको थिएँ अनि समय बित्दै गयो अनि इन्ट्रान्सको दिन आयो र त्यो दिनमा मैले इक्जाम दिएँ अनि त्यस पछाडि आएँ अनि पछि रिजल्टको समय आयो तर मेरो स्कलरसिपमा नाम निस्केको थिएन अनि मेडिकल फिल्ड चाहिँ एकदम महँगो भएकोले स्कलरसिप जरुरत पर्छ त्यही भएर मैले त्यसमा नाम निकाल्न खोजिरहेको थिएँ अनि मैले जुन कुरा सोचिरहेको थिएँ अनि त्यो कुरा भएन अनि मैले सोचेँ मेरो तयारी पुगेन होला म अर्को इयर पनि म लिन्छु आफैलाई टाइम दिन्छु अनि त्यस पछाडि अर्को इयर फेरि अर्को वर्ष इन्ट्रान्स हुन्छ तब म इक्जाम दिन्छु भनेर अनि मैले एक वर्ष आफ्नो लस गर्ने निर्णय गरेँ अनि त्यतिकै म इन्ट्रान्सकै तयारीमा अरू केही नसोचिकन इन्ट्रान्सको तयारीमा राखेँ अनि त्यसै क्रममा एक दिन दिल्ले मलाई कल गरेर भन्नुभयो तिम्रो डिटेल्स पठाऊ भनेर अनि त्यस पछाडि मैले किन भने अनि त्यस पछाडि दिल्ले भन्नुभयो म डिबी भर्दैछु अनि म तिम्रो पनि भरिदिन्छु भनेर अनि मैले भने म त अहिले इन्ट्रान्सको तयारी गर्दैछु डिबी किन भर्नु र अनि त्यो पढ्ने पनि होइन अनि त्यस पछाडि मलाई बाहिर जान पनि मन परेको छैन मलाई बाहिर जाने कुनै प्लान्स बनाएको छैन मलाई बाहिर जान मन पर्दैन विदेशमा जान मन पर्दैन भनेर तर दिदीले भन्नुभयो होइन अहिले भरिराखौँ न के हुन्छ र म भरिराख्छु तिम्रो डिटेल्स पठाऊ भन्नुभयो अनि त्यस पछाडि मैले दिदीलाई मेरो डिटेल्सहरू पठाएँ र दिदीले त्यतिखेर मेरो डिबी डाइभर्सिटी भिजा भरिदिनुभयो अनि त्यस पछाडि त्यतिकै समय बित्दै जाँदै थियो म इन्ट्रान्सकै तयारी गर्दै थिएँ म पढ्दै थिएँ त्यतिकै क्रममा दिदीले मेसेज गर्नुभयो र भन्नुभयो सुन न भन्नुभयो अनि त्यस पछाडि कल गर्नुभयो अनि त्यस पछाडि दिदी एकदम खुसी हुँदै तिम्रो त डिबी पढेछ भन्दै भन्नुभयो अनि त्यस पछाडि म खुसी नभएर म छक्क परेँ कि मलाई किन पढ्यो अनि यो समयमा किन म सोच्दै थिएँ अनि त्यस पछाडि मलाई चाहिँ किन पढ्यो मलाई विदेश जान पनि मन पर्दैन अनि त्यस पछाडि मैले त्यसको योजनाहरू पनि बनाएको छैन त्यही पनि एक्कासी अनि त्यो पढ्यो मलाई दिदीलाई चाहिँ नपढेर मलाई पढ्यो भनेर म सोच्दै थिएँ त्यतिकैमा हामीले ड्याडी र मम्मीलाई पनि कल गरेर भन्यौँ र मम्मीले पनि भन्नुभयो यसलाई चाहिँ किन पढेछ यसको दिदीलाई पढेको भए हुन्थ्यो नि किनकि उसले पढाइ पनि सकेको थियो उसको ठ्याक्कै बाहिर जाने बेला पनि भएको थियो भन्दै अनि मैले त्यसमा सहमति जनाउँदै मैले सोच्न थालेँ साँच्चै नै मलाई नै किन मैले त इन्ट्रान्सको तयारी गरिरहेको थिएँ अनि म नेपालमै बसेर मेडिकल पढ्छु भनेर योजना बनाइरहेको थिएँ तर समयसँगै जाँदै गर्दाखेरि मैले सोच्न थालेँ कि यो सब कुरा परमेश्वरले बनाउनु भएको योजना रहेछ अनि परमेश्वरले दिनुभएको आशिष म मार्फत मेरो परिवार अनि मेरो चर्चलाई दिनुभएको रहेछ अनि मैले समयसँगै बुझ्दै गएँ कि साँच्चै नै मैले सोचिरहेको थिएँ कि मेरो भविष्य चाहिँ इन्ट्रान्स पास गर्नु अनि त्यस पछाडि मेडिकलमा नाम निकालेर अनि त्यस पछाडि पढ्न मात्र थियो तर मेरो योजना विफल भइरहेको समयमा परमेश्वरले मलाई एउटा आशिष दिनुभयो अनि त्यो ढोकाहरू खोलिदिनुभयो त्यो आशिषको ढोका मेरो जीवनमा खोलिदिनुभयो अनि मैले सोचे कि अब परमेश्वरको योजनामा परमेश्वरले दिनुभएको यो आशिषलाई म अघि लिएर जानेछु भनेर अनि यो चाहिँ म विफल भइरहेको समयमा भएको थियो साँच्चै नै म ठ्याक्कै 12 पास गरिसक्दा नभएर म इक्जाम दिएर विफल भएर म फेरि अर्कोचोटि आफ्नो ड्रप गर्छु आफ्नो इयर लस गर्छु भनेर बसिरहेको समयमा भएको थियो अनि समय बित्दै गयो र म त्यसमा अघि बढ्दै गएँ अनि त्यस पछाडि डिबी पढेपछि DS-260 फर्म भर्नुपर्ने रहेछ अनि मैले त्यसलाई भरे अनि डिबी पढ्न बित्तिकै सेकेन्ड लेटर भन्छ अनि त्यो चाहिँ इन्टरभ्यूको लागि आउने लेटर डे टाइम त्यसमा डेट र टाइम तोकेको हुन्छ त्यो आउँछ भन्ने हुँदैन रहेछ तर पनि म सोचे कि परमेश्वरले यो बाटो खोलिदिनु भएको छ यो ढोका खोलिदिनु भएको छ अनि अरू कसैले पनि बन्द गर्न सक्दैन अनि परमेश्वरले यो कुरा दिइसक्नु भएको छ अनि मैले पाइसकेको छु भनेर अनि म त्यसमा ढुक्क थिएँ अनि त्यो ड्यास 260 फर्म भरेको अवधि र त्यो सेकेन्ड लेटर आउने अवधि धेरै लामो थियो झन्डै एक वर्ष थियो त्यसको अवधि त्यतिन्जेलमा धेरै कुराहरू आयो मानिसहरूले धेरै कुराहरू भन्नुभयो ला पर्दैन कि भन्ने त्यो शंकाहरू पनि आयो तर अन्त्यमा गएर मेरो सेकेन्ड लेटर आयो अनि त्यस पछाडि मेरो इन्टरभ्यूहरू भयो र आज मैले भिजा पाएको छु र यो मार्फत म तपाईँहरूलाई के भन्न चाहन्छु भने तपाईँहरू जुनै पनि परिस्थितिमा भएर विफल भएर आफ्नो योजनाहरूमा विफल भएर जाँदै हुनुहुन्छ भने म भन्न चाहन्छु कि परमेश्वरले तपाईँहरूको जीवनमा पनि योजनाहरू बनाउँदै हुनुहुन्छ जस्तै मेरो जीवनमा यो वचन पूरा भएको म थाहा पाउँदछु कि पहिलो कोरिन्थी 2:9 यसरी लेखिएको छ तर यस्तो लेखिएको छ आँखाले नदेखेको र कानले नसुनेका र मानिसले मनमा नसोचेका यिनै कुरा परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नु भएको छ यो वचन चाहिँ मेरो जीवनमा पूरा भएको मैले महसुस गरेको छु साँच्चै नै म तपाईँहरूलाई के भन्न चाहन्छु भने तपाईँहरू जुनै पनि परिस्थितिमा भएर जाँदै हुनुहुन्छ आफ्नो योजनाहरू बनाउनु भएको छ होला अनि तपाईँहरूले बनाउनु भएको योजना अनुसार सबै कुराहरू नभइरहेको हुन सक्छ जस्तै मैले योजना बनाएको थिएँ म नेपालमै बसेर इक्जाम दिन्छु इन्ट्रान्समा स्कलरसिपमा नाम निकाल्छु अनि त्यस पछाडि म मेडिकल फिल्डमा पढ्दै जानेछु भनेर तर परमेश्वरको योजना अर्कै थियो मेरो जब म विफल भएको मैले आफैलाई हारेको महसुस गर्दै थिएँ तब परमेश्वरले एउटा बाटो खोलाइदिनु भयो त्यो पनि इमेजिन नै नगरेको अनि कहिले पनि कल्पनामै नभएको कुरा अनि परमेश्वरले मेरो जीवनमा दिनुभयो यदि परमेश्वरले मलाई मेरो जीवनमा त्यो दिन सक्नुहुन्छ भने पक्कै पनि तपाईँको जीवनमा पनि परमेश्वरले एक एकवटा योजनाहरू राखिदिनु भएको छ अनि त्यो उद्देश्य त्यो योजना परमेश्वरले तपाईँहरूको जीवनमा ठिक समयमा किनकि यो समय जुन समय यो अहिले भइरहेको छ मेरो जीवनमा त्यो ठिक थियो उहाँको अनुसारमा हाम्रो समयमा होइन तर परमेश्वरको समयमा त्यसैले नै उहाँको समयमा सबै कुरा पूरा हुन्छ र उहाँको उद्देश्य अनि योजना तपाईँको जीवनमा उहाँले पूरा गर्नुहुन्छ भन्दै मेरो यो

सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9766-89-41-88 9766-89-41-88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम बिदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार।

0: चेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97 49 88 6 96 9, 97 49 88 6 96 9।
1: आमा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि।
2: हो र? होइन होला त्यस्तो त।
3: सोइता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
4: केही होइन मिस,
3: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
4: हुन्छ।
5: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
0: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आचिन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01 49 62 461, 01 49 62 461, र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98 49 83 16 84, 98 49 83 16 84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले

0: ठूलो दीर्घकालीन काम गर्न सक्छ।
1: सौन्दर्य भ्रमात्मक हुन्छ र सुन्दरता उडिजाने हुन्छ, तर परमेश्वरको भय मान्ने स्त्रीको नै प्रशंसा गरिनुपर्छ।
2: कार्यक्रम नारी आवाज प्रस्तुता ज्ञानु अधिकारीको साथमा हरेक आइतबार बिहान 10 देखि 11 बजेसम्म सुन्न

0: ओहो, यो विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन हुँदा घर पर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
1: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि।
0: कहाँ छ?
1: हजुर, विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
2: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
1: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841201996, 9841201996
2: र सरिता महर्जन 9841191094, 9841191094।
0: ओहो, भर पर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पर रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
4: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
3: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
4: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
3: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
4: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
6: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
0: कहाँ हुनुहुने नानी? आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
1: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
0: ए हो र, ल म त हिँडे सृजना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
1: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
2: थप जानकारीका लागि
1: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 9851906625, 9851906625 र 9862242010, 9862242010।
2: सिर्जना इलेक्ट्रोनिक्स झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।

0: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
1: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
2: बापु बन्नुहोस्। जयमसी आज आइतबार जून 21 तारीक असार 7 गते। आजको बाइबलले खण्ड मलाकीको पुस्तक 4 अध्यायको 6 पदबाट रहेको छ र यहाँ यसरी लेखिएको छ, त्यसले बाबुहरूका हृदय तिनीहरूका छोराहरूतिर र छोराहरूका हृदय तिनीहरूका बाबुतिर फर्काइदिनेछ। सन् 1985 टिम बर्कले आफ्नो बाल्यकालको सपना साकार भएको देखे जब मोन्ट्रियल एक्सपोज बेसबल टीमले उनलाई बेसबल खेलाड़ीका रूपमा लिए र उनलाई वार्षिक $600,000 तलब दिए। त्यो समयको लागि कुनै खेलाड़ीको लागि त्यो निकै धेरै पैसा थियो। 4 वर्षसम्म साना टोलीमा बिताएपछि उनलाई अन्तत ठूला टोलीमा खेल्ने मौका दियो अनि कुनै पनि नयाँ खेलाड़ीले सबैभन्दा धेरै पटक वैकल्पिक खेलाड़ीका रूपमा खेल्ने कीर्तिमान बनाएर उनले आफ्नो योग्यता प्रमाणित गरे। तथापि त्यही क्रममा टीम र उनकी पत्नी क्रिस्टिनले विशेष आवश्यकता अर्थात अपाङ्गता भएका 4 बालबालिकालाई धर्म सन्तान बनाए। दक्षिण कोरियाबाट 2 छोरीहरू, ग्वाटेमालाबाट अपाङ्गता भएको 1 छोरा र भियतनामबाट अर्को छोरा। ती सबै बालबालिका धेरै गम्भीर बिमार र अपाङ्गता लिएर जन्मेका थिए अनि न त टीम न त क्रिस्टिन नै यस्तो परिवारले सृजना गर्ने ठूला मागहरूको लागि तयार थिए अनि ठूला प्रतिस्पर्धाको खेलहरूको कठोर समय तालिकाले गर्दा घरमा मदत गर्न टीम विरलै उपलब्ध हुन्थे। आफ्नो मनमा खोज तलास गरेपछि र आफ्नो जीवनका वास्तविक प्राथमिकताहरू निर्धारण गरेपछि टीमले सबैलाई चकित पार्ने काम गरे। उनले ठूला बेसबल प्रतियोगिताहरूमा पेशेवार खेलाड़ीको रूपमा आफ्नो सपना त्यागिदिए। जब पत्रकारहरूले उनलाई यो अविश्वसनीय निर्णयबारे सोधे उनले केवल यति भने, म बिना पनि बेसबल खेल राम्ररी चल्नेछ तर मेरा बच्चाहरूको बुवा त म मात्रै हुँ। आजकल यस्ता नायकहरूको अभाव छ अनि टीम वर्क तिनीहरू मध्ये एक हुन्। पिता हो तपाई त्यस्तै अर्को नायक बन्न सक्नुहुन्छ। जीवनमा अधिकांश लगानीमा जोखिम समावेश हुन्छ र पछिबाट पछुतो समेत लाग्न सक्छ तर तपाईले आफ्ना बालबालिकामा लगानी गर्नुभएको प्रेम समय र परिश्रमको एक क्षण बारे समेत कहिल्यै पछुताउनु पर्ने छैन। त्यसकारण आज आफ्ना सन्तानका लागि उपलब्ध र जिम्मेवार बाबु बन्नुहोस्। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जयमसी।
1: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
3: मोबाइल नम्बर 98082048 70।
1: इमेल ठेगाना mos.radioministry@gmail.com।
3: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
1: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीहा।

0: नमस्ते, म कलाकार आशा खड्का। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है। अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
1: यो समय हो धन्यवाद बिहानी।

प्रिय श्रोता, जयमसी तथा हार्दिक स्वागत छ कार्यक्रम धन्यवाद बिहानीमा। आज म आइजिक राई गुड न्यूज एफएम 105.1 MHz हरेक बिहान प्रसारण हुने यो कार्यक्रममा तपाईँलाई साथ दिन उपस्थित भएको छु। श्रोता कस्तो हुनुहुन्छ? म आशा गर्छु यदि तपाईँ येशु ख्रिस्टलाई साँचो रूपमा पाएको एक व्यक्ति हुनुहुन्छ भने अवश्य पनि तपाईँ यो सुन्दर बिहानीमा आनन्दित र खुसी हुनुहुन्छ। हामी पनि यहाँ स्टुडियोमा रहेका सबैजना खुसी आनन्दित छौं र यो समयमा हाम्रो देश नेपाललाई नै परमेश्वरप्रति धन्यवादी हुनलाई प्रेरणा दिन हरेक श्रोताका घर घरमा उपस्थित छौं। श्रोता मित्र, अहिले यस क्षणमा हामी ख्रिस्ट विश्वासीहरूले एकै क्षण यस विषयमा विचार गरौं न। नेपाल देशमा हामी ख्रिस्ट विश्वासीहरूको वृद्धिसँगै चर्चहरू त निर्माण भइरहेका छन्, तर के हामीहरू जो आफैलाई विश्वासीहरू भन्दछौ यस देशमा रहेको जनसंख्या मध्ये करिब 95% मानिसहरू जसले ख्रिस्ट येशूलाई पाएका छैनन्, चिनेका छैनन्, उनीहरूका सामान्यमा ख्रिस्टको असल साक्षी भएर साँच्चै नै जिइरहेका छौं त? ख्रिस्ट येशूको शरीर चर्च निर्माणमा हाम्रो भूमिका के परमेश्वरको इच्छा अनुसार कै छ त? के तपाईँ यस नेपाल देशलाई प्रभु येशूमा जित्नका लागि अगाडि बढ़िरहेको परमेश्वरको एक साँचो योद्धा हुनुहुन्छ? मित्र, यदि भर्खरै सोधिएका प्रश्नहरूको जवाफ तपाईँको क्रिस्टियन जीवनले सकारात्मक नै लिइरहेको छ भने हामी यस प्रसारण मार्फत तपाईँलाई अझ उत्साहित हुँदै यसरी नै अगाडि बढ़न उत्साह दिन्छौ र तपाईँलाई धन्यवाद दिन चाहन्छौ। आज तपाईँले पनि ख्रिस्टको सेवामा लागिरहनु भएका आफ्ना नजिक रहेका मित्रहरूलाई यस बिहानीमा धन्यवाद दिनुहोला भन्ने हाम्रो विनम्र अनुरोध छ। हामीले आजको यस बिहानीलाई ख्रिस्टका ती साँचो योद्धाहरूलाई भेट गरी धन्यवाद दिएर पनि आरम्भ गर्न सक्छौ। तपाईँका पहुँचमा रहेका ती व्यक्तिहरूलाई धन्यवाद दिनुहोस् र उहाँका आत्मिक जीवनमा प्रोत्साहनका लागि कुराहरू गरेर आत्मिक ऊर्जा थपिदिनुहोस्। तपाईँको हृदयमा रहेको आन्तरिक सुन्दरतालाई प्रकट गर्नुहोस् र ख्रिस्टको एक असल साक्षी बनेर मानिसहरूका बीचमा आज दिनभरि उपस्थित हुनुहोस्, ताकि तपाईँले जिएको जीवनद्वारा मानिसहरूलाई परमेश्वरप्रति धन्यवादी हुने प्रेरणा मिलेको होस्। मित्र, त्यसैको साथमा यस बिहानीमा तपाईँ हामीले यो पनि याद राख्नु जरुरी छ कि हामीले बाइबल अध्ययन गर्दैमा, प्रार्थना गर्दैमा र अन्य विश्वासीहरूसँग संगतिमा हिँड्दैमा प्रभु येशूलाई हाम्रो इच्छा अनुसारको कार्य गर्न वा गराउन हामी बाध्य पार्न सक्दैनौ। भर्खरै भनिएका ती क्रियाकलापहरूको उद्देश्य चाहिँ प्रभु येशूसँग हाम्रो सम्बन्ध बढाउन र हाम्रा वरिपरि संसारमा भएका मानिसहरूभन्दा भिन्न तरिकाले जीवनयापन गर्नलाई मात्र हो। त्यसैले मित्र, आउनुहोस् यो नयाँ दिनमा हाम्रो जीवनदाता ख्रिस्ट येशू प्रभु परमेश्वरलाई यो नेपाल देशमा जीवन जिउनलाई यो सुन्दर मौका दिनुभएकोमा यस बिहानी हृदयदेखि नै धन्यवाद दिउँ। प्रिय श्रोता, यिनै कुराहरू भन्दै कार्यक्रम धन्यवाद बिहानीबाट म आइजेक राई बिदा हुन चाहन्छु। जय मसीह। तपाईँको दिन आशिषमय रहोस्।

0: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: टाइम चेक, यति बेला बिहानको 7 बज्यो।

गुडनिच एफएम 105.1 मेगाहर्जको रेडियो तरंगलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जनार्दन गिरी तर्फबाट हार्दिक स्वागत तथा न्यान अभिवादन चलाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्र सुजन घिमरेज्यूका साथ कार्यक्रम हो प्रेयर टावर। प्रिय श्रोता, यो कार्यक्रम हरेक हप्ता आइतबार, मंगलबार, बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग काठमाण्डू र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्नुको साथसाथै प्रार्थना किन गर्नुपर्छ र के को लागि प्रार्थना गर्नुपर्छ र कसरी गर्नुपर्छ भन्ने विषयमा हामी तपाईसँग बातचीत गर्ने गर्दछौ र साथै तपाईं श्रोताले टिपाउनु भएका प्रार्थनाका अनुरोधहरूलाई लिएर पनि हामी प्रार्थना गर्ने गर्दछौ। प्रिय श्रोता, यो कार्यक्रमको मुख्य उद्देश्य भनेको हामीले प्रार्थना गर्नुपर्छ भनेर उत्साह दिनु हाम्रो कार्यक्रमको उद्देश्य रहेको छ। श्रोता, आज पनि सदा झैं तपाईंको घर आँगनमा रेडियो तरंग मार्फत अबको आधी घण्टा सम्मको लागि तपाईसँग प्रार्थनामा सहयात्रा गर्नको लागि उपस्थित भइसकेका छौ। श्रोता, आउनुहोस् उसो भने हामी सँगै मिलेर आजको यो आइतबारको बिहानलाई प्रार्थनामय बनाऊ र हामी सँगै प्रार्थनामा सहयात्रा गरौं। श्रोता, यदि तपाईसँग कुनै प्रार्थनाको अनुरोध छ र हामीले प्रार्थना गरिदिएको तपाई चाहनुहुन्छ भने हामीले तपाईँका प्रार्थनाका अनुरोधहरूलाई टिप्नको लागि हामीले हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरूलाई खुल्ला गरिसकेका छौं, जुन रहेको छ 01-47-70-754 हाम्रो ल्यान्डलाइन नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 97798-0243-44-646 र हाम्रो फेसबुक पेज रहेको छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। श्रोता, यदि तपाईँ वाट्सएप अथवा फेसबुक मार्फत तपाईँ आफ्नो प्रार्थनाको अनुरोध हामीसँग टिपाउँदै हुनुहुन्छ भने तपाईँले भोइस म्यासेज अथवा टेक्स्ट गरेर हामीसँग तपाईँले आफ्नो प्रार्थनाको अनुरोध बाँड्न सक्नुहुनेछ र अवश्य पनि हामी अहिले कार्यक्रमको अर्को भागमा तपाईँ श्रोताले टिपाउनु भएका प्रार्थनाको अनुरोधहरूलाई लिएर अवश्य पनि प्रार्थना गर्नेछौ। आदरणीय श्रोता, अब भने तपाईँ आफ्नो मोबाइल फोन उठाउनुहोस् र आफ्नो प्रार्थनाको अनुरोध टिपाउनको लागि हामीलाई फोन गर्दै रहनुहोस् र म पनि प्रार्थनासँग सम्बन्धित विषयवस्तुमाथि कुराकानी गर्न गइरहेको छु। आदरणीय श्रोता, हामीले प्रार्थनाको विषयमा कुराकानी गर्नुभन्दा अगाडि म तपाईँले एउटा प्रश्न सोध्न चाहन्छु। यी दिनहरूमा तपाईँले कतिको प्रार्थना गरिराख्नु भएको छ अथवा तपाईँको प्रार्थनाको यात्राको शिखर कतिको उचाइसम्म पुग्न सकेको छ? आज म तपाईँलाई एउटा प्रश्न राख्दै आजको कार्यक्रमलाई म अगाडि बढाउन चाहन्छु। श्रोता, प्रार्थना हामीले हरेक परिस्थितिको लागि हरेक अवस्थामा हामीले नगरी नहुने कुराहरू हो। यदि हामीले प्रार्थना गर्दैनौ भने हामीले हाम्रा विरूद्धमा आएका खराब परिस्थितिहरूको प्रभाव पनि पर्नु पर्दैन। त्यसमा पर्न सक्ने जो प्रभावको आकलन छ त्यो आकलनबाट आएको उत्पन्न भएको भय त्रासले नै हामीलाई दबाउन सक्छ। भन्न खोजेको के हो भन्दा, हामीमा कुनै समस्या आउला नआउला त्यो आफ्नो ठाउँमा छ र आइहाले भने पनि हामीलाई कम बेसी प्रभाव पार्न सक्ला त्यो आफ्नो ठाउँ छ। तर हाम्रो अवचेतन मनले के कुरा विचार गर्दछ भनेदेखि, समस्या आउँदैछ भन्ने कुरा
हामीले थाहा मात्रै पायौं भने पनि त्यसले पार्न सक्ने प्रभावहरूमध्ये हामी अधिकतम अधिक प्रभावहरूको बारेमा हामी अड्कल गर्न थाल्दछौ र त्यो अड्कलकै आधारमा हामी त्यत्तिकै भयभीत भएर हामी त्रसित हुन सक्छौ, त्रसित भएर हामी जान्छौ। श्रोता, यो हाम्रो मानवीय सोच हो। हुन सक्छ कुनै समस्या आउँदा त्यसको प्रभाव न्यून मात्रै पनि हुन सक्छ अथवा कुनै प्रभाव पनि नपर्न सक्छ अथवा एकदमै भयंकर परिणाम, नकारात्मक परिणाम त्यसले ल्याउन पनि सक्छ। तर यदि हामीले प्रार्थना गर्दैनौ र हाम्रो भरोसा परमप्रभुप्रति छैन भनेदेखि हाम्रो दिमागले के सोच्न पुग्छ भने एकदमै गम्भीर प्रवृत्तिको भयंकर परिणाम त्यसले ल्याउनेछ र त्यसले मलाई मार्नेछ भनेर तुरुन्तै भयातुर भएर हामी त्रसित हुन पुग्दछौं। बाइबलमा उत्पत्ति 32 अध्यायमा याकुबको पनि त्यस्तै हालत भएको छ। हो श्रोता, 31 अध्यायसम्ममा उनले आफ्नो ससुरा लाबानसँग शान्तिपूर्ण करार बाँधेर उनी छोड्छन्। त्यसपछि उनको यात्रा हुन्छ यर्दन नदी पार गरेर आफ्नो देश बेथेलमा आउने। आदरणीय श्रोता, जब उनी जसै अब यर्दन पार गर्नको लागि बेथेलमा आउने तयारी गर्छन्, त्यतिखेर उनलाई पहिले पुरानोमा सानो अवस्थामा आफ्ना दाजु एसावलाई छल गरेर एसावले पाउने आशिषलाई उनले लुटेको र उनले छल गरेको कुराको याद आउँदछ र उनले मनमा अड्कल गर्छन्, पक्कै पनि मेरा दाजु एसावले मनमा ठूलो इवी राखेर मेरो हानि गर्नलाई कुरिरहेका होलान्। सायद यदि यस्तै हो भनेदेखि उनले मेरो दुईटी श्रीमती, 12 छोराछोरीहरू अनि साथसाथै मेरा बगालहरू, भेडा बाख्राहरू, गाई गोरुका बथानहरू, कमारा कमारीहरू सबै लुट्नेछन् र तिनीहरूलाई मार्नेछन्, मेरा कमारा कमारीहरू आफ्नो बनाउनेछन् र मेरो श्रीमती र मेरा छोराहरू र मलाई चाहिँ पक्कै पनि मार्नेछ। यो उनको आकलन हो, उनको अड्कल हो। तर श्रोता, वास्तवमा त्यहाँ हुन आँटेको चाहिँ के हो थाहा छ तपाईँलाई? वास्तवमा सृष्टिकर्ता परमेश्वरले याकुबलाई आज्ञा गर्नुभएको थियो, म तैले खामो उठाएर भाकल गरेको ठाउँको परमेश्वर हुँ, अर्थात् बेथेलका परमेश्वर हुँ, यसकारणले गर्दा त त्यहाँ फर्केर जा र त्यहाँ म तँलाई वृद्धि गर्नेछु। यो परमेश्वरको आज्ञा थियो। हजुर श्रोता, जब उनी लाबानको भेडा चराउँदै थिए, बाख्रा चराउँदै थिए, त्यतिखेर परमेश्वरको आज्ञा थियो र सृष्टिकर्ता परमेश्वर आफैले पहिला जहाँबाट भागेको त्यही ठाउँमा फर्केर जा भनिसकेपछि सम्भवत याकुबले परमेश्वरको वचनलाई विश्वास गरेर उनी निर्भय भएर अगाडि जानुपर्ने थियो। श्रोता, जब परमेश्वरले आज्ञा गर्नुभयो याकुबलाई त्यहाँ जानको लागि, परमेश्वरले के गर्नुभयो थाहा छ? एक छाउनी स्वर्गदूतहरू याकुबको निम्ति
उसको सुरक्षाको निम्ति, उसको बगालको सुरक्षाको निम्ति, उसको परिवार लगायत सम्पूर्ण कुराको सुरक्षाको निम्ति एउटा दुईटा स्वर्गदूत होइन, यद्यपि ती सब गर्नको लागि एउटै सानोभन्दा सानो स्वर्गदूत पनि काफी थियो, तर परमेश्वरले एउटा फौज नै त्यहाँ पठाउनु भएको थियो र उनले आफैले ती स्वर्गदूतहरूलाई देखे। 32 अध्यायको एक पदमा हेर्ने भने लेखिएको छ, उनले यसरी भनेका छन्, याकुब पनि आफ्नो बाटो लागे र परमेश्वरका दूतहरूले तिमीसँग भेट गरे। याकुबले उनीहरूलाई देखेर भने, यो त परमेश्वरको छाउनी हो, यसकारण तिनले त्यस ठाउँको नाउँ महनोम राखे भनेर भनेको छ। यसको अर्थ, जब परमेश्वरले उनलाई आफ्नो देश फर्केर जा भनेर आज्ञा गर्नुभयो, तब याकुबको बाटोभरि रक्षा गर्नको लागि स्वर्गदूतको छाउनी सिंगे पल्टन नै पठाउनु भएको रहेछ। त्यो याकुबले देखे र उनले स्वर्गदूतहरूसँग भेट गरे। श्रोता, शब्दलाई तपाईँले ध्यान दिनुहोस्। यहाँ लेखेको छ परमेश्वरका दूत मात्रै भनेको भए एउटा मात्र दूत पठाइएको थियो भनेर हामी भन्न सक्छौ, तर यहाँ दूतहरू भनेपछि त्यहाँ पक्कै पनि असंख्य दूतहरू थिए। विचार गर्नुहोस्, सृष्टिकर्ता परमेश्वरले जब याकुबलाई आफ्नो ठाउँ फर्केर जा भन्नुभयो, उनको सम्पूर्ण सुरक्षाका निम्ति परमेश्वरले दूतहरू पठाउनु भएको थियो। जसरी भजन संग्रह 91:11 भन्छ, किनकि उहाँले आफ्ना स्वर्गदूतलाई तिम्रा सबै मार्गमा रक्षा गर्न आज्ञा दिनुहुनेछ। यो भजनकार दाऊदको अनुभव हो, तर त्योभन्दा अगाडि दाऊदले आफ्नो अनुभवलाई व्यक्त गर्नु अगावै परमेश्वरले याकुबको सुरक्षाको निम्ति आफ्ना स्वर्गदूतहरूलाई याकुबका सबै बाटोहरूमा रक्षा गर्नलाई आज्ञा दिएर एउटा पल्टन खटाइसक्नु भएको थियो। र यो कुरा याकुबले देखे पनि र उनले जहाँ स्वर्गदूतहरूलाई देखे त्यहाँको ठाउँको नाम पनि परिवर्तन गरिदिए। त्यस ठाउँको नाम उनले महनोम राखिदिए, जसको अर्थ परमेश्वरको छाउनी हो। श्रोता, अब यति धेरै परमेश्वरको प्रबन्ध उनले देखे र पनि उनी आउँदै नआउनेवाला समस्या र त्यो कठिनाईलाई अनुमान गरेर उनी भयकुल भए, उनी भयभीत भए र डराए। श्रोता, अनि यसको कारण के हो भनेर हामीले हेर्ने हो भने, उनले योभन्दा अगाडि सम्भवतः बाटोमा कतै पनि प्रार्थना गरेका थिएनन्। यात्राको क्रममा उनी चुपचाप अघि बढ़िराखे, जसो होला होला भन्दै अघि बढ़िराखे, र अघि बढ़दै जाँदा परमेश्वरले आफ्नो तर्फबाट आफ्नो काम गरिराख्नुभयो। स्वर्गदूतहरूले बाटोमा आउन सक्ने जंगली जनावरहरू जसले उनका भेड़ा बाख्रा खाइदिन सक्थ्यो, र लुटेराहरू जसले उनले आफ्नो ससुराको ठाउँमा कमाएका सम्पत्तिहरू जो उनले बोकेका थिए त्यो लुट्न सक्थे, या त फेरि अन्य शत्रुहरूले आएर उनलाई आक्रमण गरेर उनका कमारा कमारी छोराछोरीहरू श्रीमतीहरू अपहरण गरेर लान सक्थे। ती सबै परिस्थितिहरूलाई सुरक्षा दिनको लागि, ती परिस्थितिहरूले नआओस् भन्नको लागि परमेश्वरले आफ्नो तर्फबाट प्रबन्ध गरेर स्वर्गदूतका छाउनीहरू एउटा पल्टन नै त्यहाँ पठाइदिनु भयो, जसले याकुबको हरेक पाइला पाइलामा उनीहरूले स्कटिङ गरे अर्थात सुरक्षा दिए। श्रोता, यो परमेश्वरको प्रबन्ध थियो र यो परमेश्वरको प्रबन्धभित्र पनि उनले परमेश्वरसँग प्रार्थना गरिरहेका थिए भए भनी
परमेश्वरले उनी यर्दन तर्नुभन्दा धेरै पहिला अगाडिदेखि नै परमेश्वर उनको लागि गर्नुभएको प्रबन्धको बारेमा प्रकाश पार्न सक्नुहुन्थ्यो। तर उनले त्यसो गरेनन्। बाटोमा रमाइलोसँग शान्तिपूर्वक यात्रा गरे, तर जब गन्तव्य नजिक आइपुगे तब उनको जीवनमा आउन सक्ने खतराको बारेमा उनले आफ्नो मनमा एउटा कल्पना गरे र त्यही कल्पनाको कारणले गर्दा उनी भयभीत भए। श्रोता, म तपाईँको निम्ति उनमा कस्तो प्रकारको भयले छाएको रहेछ म पढिदिनेछु। यहाँ उनले यसरी भय छाएको रहेछ। याकुबले एदोमको देशको सेइरमा आफ्ना दाजु एसावका कहाँ आफ्नो अघि एउटा दूत पठाए। याकुबले तिनलाई यसो भनेर आज्ञा दिए, तिमीहरूले मेरा मालिक एसावलाई यसो भन्नु, तपाईँको दास याकुब यसो भन्छ, म लाबनसँग बसोबास गरी अहिले सम्म त्यहीँ रहे, मसँग गाईगोरू गदा भेडा बाख्रा र नोकर चाकरहरू छन् र तपाईँबाट निगा पाइएला भन्ने हेतुले अहिले तपाईँ कहाँ मैले विन्ती गर्न पठाएको छु। श्रोता, अब यहाँ याकुबको भयलाई हामी आकलन गरौं। वास्तवमा याकुबको मालिक एसाप होइन, एसाप त उसको दाजु थियो, र वास्तवमा याकुबको मालिक को थियो? याकुबको मालिक स्वयं परमेश्वर हुनुहुन्थ्यो। तर उनले एउटा मरणशील मानिसलाई मालिक तुल्याए। कारण के हो? उनीभित्र भएको डर। अनि त्यो डर कहाँबाट आयो? त्यो डर उनले परमेश्वरप्रति पूर्ण भरोसा राख्न नसक्दा र परमेश्वरको प्रबन्धलाई विश्वास गर्न नसक्दा र प्रार्थना नगर्दाखेरिको आएको डर हो। वास्तवमा उनले आफ्ना दाजुलाई मालिक भनिराख्नु पर्ने थिएन, मेरा आदरणीय दाजु भन्न सक्थे अथवा केही भन्न सक्थे। प्रिय श्रोता, यहाँ उसले आफ्नो दाजु एसावलाई मालिक भनेको छ। मालिकको पर्यायवाची शब्द के हो थाहा छ? मालिकको पर्यायवाची शब्द हुन्छ प्रभु। अनि उनले आफ्नो भएको कारण एउटा मरणशील मानिसलाई आफ्नो प्रभु बनाएका छन्। यद्यपि उनका प्रभु चाहिँ यहोवे परमेश्वर हुनुहुन्थ्यो। अब उनी सात पदमा भनिएको छ, तब याकुब साह्रै डराएर आकुल भए र तिनीसँग आफूसँग भएका मानिस भेडा बाख्रा बगालहरू गाईघोरूका बथानु र उँठहरूलाई उनले दुई दलमा विभक्त गरे। उनी डराउनुको कारण के थियो? त्यो दूतको खबर जसै एसावले पाए आफ्नो वर्षौंदेखि हराएको भाइलाई स्वागत गर्नको लागि 400 मानिस उनले पठाएका थिए। अब याकुबले के सोचे? अब चाहिँ मेरा दाजुले मेरो खराबी गर्नलाई आफ्ना फौज पठाए। आदरणीय श्रोता, यो उनको त्रास थियो। अब यहाँ त्यो त्रासदीमा यसरी प्रार्थना गर्दैछन्, हे मेरा पिता अब्राहमका परमेश्वर र मेरो बुबा इसाकको परमेश्वर, हे परमप्रभु जसले मलाई त तेरै देशमा तेरा कुटुम्बका जा र म तेरो भलाइ गर्नेछु भन्नुभएको थियो, तपाईँले आफ्नो दासलाई जति करूणा र विश्वास योग्यता देखाउनु भएको छ त्यसको म कति पनि योग्य छैन, किनभने एउटा लाठो मात्र लिएर मैले यसो यर्दन नदी तरेको थिएँ, तर अहिले मेरा दुईवटा दल भएका छन्। म विन्ती गर्छु मलाई मेरा दाजु एसावको हातबाट बचाउनुहोस्, किनकि उनीसँग मलाई डर लाग्छ कि उनको आमा छोराछोरीहरू समेत हामी जम्मैलाई आक्रमण गर्लान्। तर तपाईँले भन्नुभएको छ साँच्ची नै म तँलाई भलाइ गर्नेछु र तेरो सन्तानहरू समुद्रको बालुवासर तुल्याउनेछु जो गन्न सकिने छैन। यो उनको प्रार्थना हो। कतिखेर गरे? जतिखेर उनलाई भयले छोप्यो
त्रासले छोप्यो र उनले परमेश्वरलाई उहाँले गर्नुभएको प्रतिज्ञा र करारलाई स्मरण गराउँदै प्रार्थना गरेको हामी पाउँदछौं। वास्तवमा परमेश्वरलाई यी सब कुराहरू अगाडि नै थाहा थियो र त्यस बेलासम्म परमेश्वरले उनलाई सहायता गर्नुभएको थियो, सुरक्षा गर्नुभएको थियो। आदरणीय श्रोता, यसबाट हामीले के सिक्न सक्छौ भने हामीले प्रार्थना भन्ने कुरो जब जब हामी आनन्दमा हुन्छौं, आरामसँग हाम्रो जीवन चलिरहेको हुन्छ, त्यतिखेर पनि हामीले प्रार्थना गरि नै राख्नुपर्ने हुन्छ, ताकि हाम्रो अगाडिको जीवनको यात्रामा परमेश्वरले हाम्रो लागि गर्नुभएको प्रबन्धको बारेमा प्रकाश पाउनको लागि, त्यो देख्नको लागि हामीले प्रार्थना गरि नै राख्नुपर्छ। हामीले यसरी प्रार्थना गर्नुपर्छ, प्रभु आजको दिनसम्म तपाईँले मलाई सुरक्षित ल्याउनुभयो र मेरो जीवनबाट तपाईँले आफ्नो महिमा लिनुभयो। अब योभन्दा अगाडिको के, योभन्दा अगाडि चाहिँ मैले कसरी जिउन पर्ने अथवा कहाँ जान पर्ने अथवा मेरो जीवनबाट अझै बढी तपाईँलाई महिमा दिनको लागि कसो गर्नुपर्ने भनेर हामीले सुखमा हुँदा पनि प्रार्थना गरि नै राख्नुपर्छ। श्रोता, याकुब जब आफ्नो गन्तव्यको नजिक पुगे, उनले त्यो बाटोमा प्रार्थना गर्न थाले। तर हामी चाहिँ कहिले पनि यस्तो गल्ती नगरौं, जब जब मेरो जीवनमा समस्या आउला तब मात्र मैले प्रार्थना गर्नुपर्छ, जब मेरो जीवनमा गरिबी आउँछ अनि म आशिषको लागि प्रार्थना गर्छु, जब म बिरामी हुन्छु तब म चंगाईको लागि प्रार्थना गर्छु, जब मेरो बिजनेस घाटामा जान थाल्छ त्यसपछि म प्रार्थना गर्छु, अथवा जब म सेवकाईमा हुन्छु, सुसमाचार सुनाउनु पर्ने अवस्था आउँछ, मण्डलीमा समस्या आउँछ, मेरो आत्मिक जीवनमा समस्या आउँछ, हो तब मात्र म प्रार्थना गर्छु भनेर हामी कुरेर नबसौं। श्रोता, जब जब हामी हाम्रो जीवनमा ठिकठाक चलिरहेका हुन्छौं त्यतिखेर पनि हामीले प्रार्थना गरौं, ताकि आउने दिनहरूमा आउन सक्ने समस्याको बारेमा प्रभुले हामीलाई प्रकाश पार्नुहुन्छ र अनि हामीले हाम्रो पाइला परमेश्वरको निर्देशन अनुसार बदलेर ती समस्याहरूबाट आफैलाई बचाउन सकौं। प्रेसोता, त्यसैले मैले अघि शुरूमा सोधे, तपाईँको प्रार्थनाको उचाइ कतिको बढ्यो भनेर। प्रेसोता, तपाईँ अहिले सब ठिकठाकमा हुनुहुन्छ, राम्रो हुनुहुन्छ भने पनि प्रार्थना गर्न नछोड्नुहोस् र तपाईँसँग समस्या कठिनाई जस्ता कुराहरूको भुमरीमा घेरिनु भएको छ भने पनि प्रार्थना गर्न नछोड्नुहोस्। प्रार्थना दुवै परिस्थितिमा हामीलाई चाहिन्छ र गर्नुपर्ने काम हो र हामीले गर्नुपर्छ, जसले हाम्रो सम्बन्ध सृष्टिकर्ता परमेश्वरसँग मजबुत बनाउँछ र हामी सुरक्षित रहन सक्छौं। आदरणीय श्रोता, यतिभन्दै अब भनी कार्यक्रममा एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

स्वागत छ कार्यक्रममा। र यतिखेर म छु तपाईँको प्रार्थनाको सहयात्री पास्टर जोनाथन गिरी, पनि प्रविधिमा हुनुहुन्छ प्राविधिक मित्र सुजन थिम्रेज्यू। आदरणीय श्रोता, हामीले कुराकानी गर्दै थियौं कि याकुबको आत्मिक जीवनबाट यो खण्डमा हामीले सिक्नुपर्ने कुराहरू के हुन् भनेर। हो श्रोता, हामीले उत्पत्ति 31 अध्यायमा हामीले हेर्ने हो भनेदेखि एक पदमा याकुबले यस्तो सुनेका छन्, लाबानका छोराहरूले यसो भनिरहेको याकुबले सुनि, हाम्रा बाबुको सबै थोक याकुबले लिइसके र हाम्रा बाबुकै सम्पत्तिबाट तिनले यति धेरै पाएका छन्। र दुई पद, याकुबले लाबानको व्यवहार हेर्दा पनि आफूप्रति तिनको भावना पहिले जस्तो नभएको देखे। तब परमप्रभुले याकुबलाई भन्नुभयो, तेरा पिता पुर्खा र तेरो कुटुम्ब कहाँ फर्केर जा र म तँसँग हुनेछु। चार पद, यसकारण याकुबले राहेल र लियालाई आफ्ना बगाल भएको खर्कमा बोलाइ पठाए र तिनले भने, तिमीहरूका बाबुको म प्रतिको भावना पहिले जस्तै नभएको म देख्दैछु, तर मेरा पिताका परमेश्वर मसँग हुनुभएको छ र मेरो बलले भ्याएसम्म मैले तिमीहरूका बुवाको सेवा गरेको तिमीहरूलाई थाहै छ। तापनि तिमीहरूको बुवाले मलाई ठग्नु भएको छ र मेरो ज्याला 10 पल्ट बदल्नु भएको छ, तर परमेश्वरले तिनलाई मेरो हानि गर्न दिनु भएन भनेर यिनले अब आफ्नो दुःख आफ्नो श्रीमतीहरूसँग पोख्दैछन्। अब हामी यहाँ अनुमान लगाउँ, यो समयमा याकुबको प्रार्थनाको जीवन कस्तो थियो होला। उनले दिन प्रतिदिन कठोर काम गर्नुपर्थ्यो, तर तिनको आवश्यकता र खाँचो पूरा हुँदैन थियो। तिनले जसरी मेहनत गर्थे त्यो मेहनतको उनले परिश्रम पनि पाउँदैन थिए। तब त्यतिखेर तिनले दैनिक रूपमा परमेश्वरसँग प्रार्थना गरिरहेका थिए भने हामी अनुमान लाउन सक्छौं। र त अनि त्यसको उत्तर स्वरूप परमेश्वरले याकुबलाई आफ्नो पिता पुर्खा र आफ्नो कुटुम्ब कहाँ फर्केर जा र म तँसँग हुनेछु भनेर आज्ञा गर्नुभयो। श्रोता, यहाँ याकुब जब जब दुःखमा थिए, कष्टमा थिए, उनले प्रार्थना गर्थे, यहाँसम्म उनको आत्मिक जीवन र सम्बन्ध ठिक थियो। तर जब उनी आफ्नो ठाउँमा फर्किनको लागि यात्रा गरे, भनौँ एउटा एक किसिमले दासत्वको घरबाट उनले मुक्ति पाए, तब उनले प्रार्थना गर्न बिर्से र उनलाई आउन सक्ने एउटा काल्पनिक फरक परिणामको भयले उनलाई सताए। प्रेसवता, यसकारण गर्दा फेरि पनि कार्यक्रमको अन्तमा तपाईँलाई म यो उत्साह दिन चाहन्छु, तपाईँले र मैले कहिले पनि समस्या आउँदा, कठिनाई आउँदा, गरिबी आउँदा मात्रै प्रार्थना गर्नुपर्छ भनेर हामीले नसोचौं। प्रार्थना हाम्रो जीवनशैली हुनुपर्छ, प्रार्थना हाम्रो आत्मिक जीवनको श्वास प्रश्वास हुनुपर्छ, जसको कारणले गर्दा हाम्रो र परमेश्वर बीचको असल संचार कायम रहन सकोस् र परमेश्वरले हामीलाई आउने दिनहरूको निम्ति के योजना गर्नुभएको छ सोको स्पष्ट मार्गदर्शन हामीलाई मिल्न सकोस्। श्रोता, यति भन्दै अब भने आजको कार्यक्रमबाट म ओजी लिन चाहन्छु र आजको कुराकानी सुनेर तपाईँलाई सायद प्रार्थना गर्ने उत्साह जागेको छ भन्ने म विश्वास गर्छु। श्रोता, परमेश्वरले तपाईँको आत्मिक जीवनमा आशिष दिनुभएको होस्। यति भन्दै अब भने आजको कार्यक्रमबाट प्राविधिक कक्षबाटका प्राविधिक मित्र सुजन घिम्रेज्यूका साथ प्रस्तोता जोनाथन गिरी, म अर्को कार्यक्रमसम्मको लागि आज्ञा चाहन्छौ र तबसम्म निरन्तर प्रार्थना गर्दै रहनुहोस् र आजको दिन तपाईँको आशिषमय होस्। अवस्था जय मसीह।

0: Good News FM 105.1 MHz.
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवन र स्वास्थ्य, मानव शरीरको रहस्य।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम जीवन र स्वास्थ्य मानव शरीरको रहस्यमा र कार्यक्रम तपाईँ प्रत्येक हप्ता आइतबार बिहान 7:30 देखि 8 बजेसम्म सुन्दै आइरहनु भएको छ। यस कार्यक्रम मार्फत साइकोलोजिस्ट फार्मासिस्ट महेन्द्र खड्काज्यूबाट स्वास्थ्यसँग सम्बन्धित कुराकानीहरू सुन्न सक्नुहुनेछ र यो समय हामी कार्यक्रमको शुरूआत एउटा मिठो गीतबाट गर्न चाहन्छौ। गीतपछि उपस्थित हुने नै छौं।

0: स्वास्थ्यमा आज आइरहने गरेका छौं। त्यसै क्रममा आज पनि त्यस्तै स्वास्थ्य सम्बन्धी नै भनौं, समय अहिले जताततै आएको छ, जसलाई फलहरूको राजा पनि भनिन्छ। यसले हाम्रो शरीरलाई के फाइदा गर्छ, आप किन खानुपर्छ, यसका पोषक तत्वहरू के हुन्, यसले शरीरका कुन कुन अङ्गहरूलाई फाइदा गर्छ र मधुमेह अर्थात सुगरका बिरामीहरूले खान मिल्छ कि, यस्तै साधारण कुराहरूमा हामी आज छलफल गर्नेछौ। सिजनको फलफूल हामीले खानुपर्छ र अहिले बजारभरि गाउँभरि बारीभरि जताततै आफै आफू सिजन चलिरहेको छ। सर्वप्रथम यहाँको माझमा हामी आज छलफल गर्नेछौ आँप भनेको के हो। यो आँप संसारभरि अत्यन्त लोकप्रिय फल हो। यसको मनोवैज्ञानिक नाम म्याङ्गिफेरा इन्डिका हो। यो दक्षिण एसियामा हजारौं वर्षदेखि यसको खेती हुँदै आएको पाइन्छ। नेपालमा पनि तराईदेखि पहाड़ी क्षेत्रसम्म विभिन्न झाका आँपहरू पाइन्छन्। आँप स्वादिलो मात्र होइन, मिठो मात्र होइन, यो पोषणले भरिपूर्ण फल हो, त्यसकारण यसलाई फलको राजा भन्ने गरिएको हो। आउनुहोस् हामी आज छलफल गरौं आँपमा पाइने पोषक तत्वहरू के हुन् त। एक मध्यम प्रकारको आँपमा निम्न पोषक तत्वहरू पाइन्छन्, जुन मिडियम भनौँ न हामी। भिटामिन ए पाइन्छ, अनि यसमा भिटामिन सी, भिटामिन ई, भिटामिन के, भिटामिन बी सिक्स र फोलेट, पोटासियम, म्याग्नेसियम, कपर, फाइबर, एन्टिअक्सिडेन्ट प्रचुर मात्रामा छ, फाइबर प्रचुर मात्रामा छ। यी सबै तत्वहरूले शरीरलाई स्वस्थ राख्ने एकदमै महत्वपूर्ण भूमिका खेल्छन्। हामी आँप किन खानुपर्छ होला त। आँप मिठो त छँदैछ, मिठोको लागि खानेकुरा त भइ नै हाल्यो र स्वास्थ्यका लागि पनि यो अत्यन्तै उपयोगी फल हो। यसले हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँदछ। त्यसैले आदरणीय श्रोताहरू, तपाईँहरूले दैनिक आँप खानुहोस्। यो सिजनको फल हो। आँपमा प्रशस्त मात्रामा भिटामिन सी हुन्छ। यसले हाम्रो शरीरमा भएका कुनै पनि संक्रमणहरू लाग्यो भने त्योसँग लड्न मद्दत गर्छ। चिसो रुगाखोकी कम गर्न सहयोग पुर्याउँछ। शरीरको प्रत्यक्ष पढाली यसले बलियो बनाउँछ। तपाईँ हाम्रो शरीरलाई यसले बलियो बनाएर लान्छ र सँगसँगै तपाईँ र मेरो शरीरलाई यसले ऊर्जा दिन्छ। आँप प्राकृतिक रूपमा चिनी जस्तो मिठो हुन्छ र चिनी जस्तो बिगार्दैन यसले, जसले तुरन्त तपाईँ र मलाई क्यालोरी दिन्छ, इनर्जी दिन्छ, ऊर्जा दिन्छ र हामी फेरि चलायमान हुन सहायता गर्छ। शरीरलाई यसले आवश्यक पोषण तत्व दिन्छ। बच्चा, युवा, वृद्ध सबैका लागि यो लाभदायक फल हो। आदि श्रोताहरू, म सुर्खेतको मान्छे, सुर्खेतमा जहाँ म बस्छु, बस्थेँ, आजभोलि त म काठमाडौँमा छु, अहिले पनि मेरो त्यहाँ घर छ, त्यहाँ हामी आँपहरू प्रशस्त मात्रामा पाइन्थ्यो। यो सिजनमा त हामी खाजाको रूपमा अरू कुराहरू केही पनि खान्थेनौँ, आँप मात्र खाने गर्थ्यौँ। बडो त्यो दिनहरू याद आउँछ अहिले पनि। यो सबैका लागि हो, के बच्चा, के वृद्ध, के युवा, सबैका लागि यो एकदमै लाभदायक फल हो। अझ आँखाका लागि त यो एकदमै वरदान फल नै हो। आँपमा धेरै मात्रामा भिटामिन ए पाइन्छ, त्यसैले हाम्रो आँखाको दृष्टि राम्रो बनाउँछ। यसले राति कम देख्ने समस्या घटाउँछ। जो रतनतोका बिरामीहरू हुन्छन् तिनीहरूलाई यसले फाइदा गर्छ। र अर्को फाइदा, आँखाको सुक्खापन रोक्छ। अहिले आँखा सुक्खा हुने समस्याहरू एकदम बढ्दै गएको छ, किनकि धेरै ग्याजेटहरू हामी चलाउँछौँ, त्यसले हाम्रो आँखालाई सुक्खा बनाइदिन्छ। र आँखाको स्वास्थ्य जोगाउनमा भिटामिन ए हुने भएको कारणले आँपबाट प्रचुर मात्रामा फाइदा लिन सकिन्छ। अझ त मुटुको बिरामीहरूले त आँप खानै पर्छ। मुटुको लागि आँप एकदमै राम्रो फल हो। आँपमा रहेको पोटासियम र म्याग्नेसियमले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्दछ, अनि मुटुलाई स्वस्थ राख्दछ र रक्तनलीलाई राम्रो बनाउँदछ। यी तीनवटा कुरा भयो भने तपाईँ हाम्रो मुटु राम्रो हुन सक्छ। अनि त्यसै गरेर आँपले तपाईँ र हाम्रो यो पाचन प्रणालीका लागि पनि एकदमै यसले राम्रो काम गर्छ, किनकि यसमा फाइबर प्रशस्त मात्रामा हुन्छ। आँपमा पाइने फाइबरका कारणले मान्छेहरूको समस्या कब्जियतमा यसले फाइदा गर्छ, पेट सफा राख्छ, पाचन प्रणालीलाई सुधार गर्छ र अझ ठूलो कुरा, आन्द्रालाई स्वस्थ राख्छ। त्यसकारण आदरणीय श्रोताहरू, छालाको लागि पनि आँप अत्यन्तै उपयोगी छ। आँपमा भिटामिन सी र ई पाइन्छ, आँपमा भिटामिन सी र ई पाइन्छ, जसले गर्दा तपाईँ हाम्रो छाला चम्किलो बनाउन सहायता गर्छ। यदि हामी बढ्दो उमेरका मान्छेहरूमा चाउरीपनलाई कम गर्न मद्दत गर्दछ, यसले कोलाजेन उत्पादन बढाउँदछ र घाउ निको पार्न एकदमै सहायता गर्दछ। मान्छेहरूमा विभिन्न समस्याहरूमा लाभदायक हुँदै आएको छ र त्यसै गरेर आँप हाम्रो मस्तिष्कका लागि पनि अत्यन्तै उपयोगी फल हो। आँपमा भिटामिन बी सिक्स पाइन्छ, जसले गर्दा हाम्रो स्मरण शक्ति सुधार गर्न मद्दत गर्दछ, मस्तिष्कको कार्य राम्रो बनाउँदछ र हाम्रो स्नायु प्रणालीलाई यसले एकदमै सहयोग गर्दछ। त्यसै गरेर आदरणीय श्रोताहरू, हाम्रो शरीरलाई यो अत्यन्तै उपयोगी चिज हो। त्यसै गरेर कलेजोको लागि पनि आँप एकदमै लाभदायक मानिन्छ। आँपमा रहेको अक्सिडेन्टहरूले कलेजोलाई संरक्षण गर्छन्। शरीरबाट विषाक्त पदार्थ बाहिर हटाउनलाई यो आँपले फाइदा गर्दछ। आँप एकदमै गुणकारी लाभकारी फल हो र त्यसै गरेर आदि श्रोताहरू तपाईँ र हामीले हड्डीका लागि पनि एकदमै उपयोग मानिन्छ। आमा भिटामिन के पाइन्छ जुन भिटामिनले गर्दा तपाईँ हाम्रो हड्डी बलियो बनाउन सहायता गर्दछ, यसले क्याल्सियमको उपयोग राम्रो बनाउँदछ। त्यसकारण भिटामिन के शरीरमा चाहिने हुन्छ, त्यसकारण तपाईँ हाम्रो शरीरमा अन्य भिटामिन भएर यदि भिटामिन के भएन भने तपाईँ हाम्रो हड्डी बलियो नहुन सक्छ। त्यसकारण आदि श्रोताहरू आफूले तपाईँ हाम्रो इम्युन सिस्टम मात्र सुधार्ने होइन क्यान्सर जस्ता खतरा रोगहरूसँग पनि यसले लड्न सहायता गर्छ, किनकि यसमा प्रशस्त मात्रामा एन्टी अक्सिडेन्ट हुन्छ। त्यसकारणले शरीरका कोशिकाहरूलाई क्षति हुनबाट यसले बचाउँछ, जोगाउँछ र केही प्रकारका क्यान्सरको जोखिम कम गर्न पनि यसले सहायता गरेको पाइन्छ। आदरणीय श्रोताहरू, सिजनको फल हो खानु त पर्छ नै भन्यो हामीले, तर मधुमेह अर्थात् सुगरको बिरामी भएका मान्छेहरू, सुगरको दबाई खाने बिरामीहरूले खान हुन्छ कि हुँदैन त? यो खान मिल्छ तर सीमित मात्रामा। आफमा प्राकृतिक चिनी हुन्छ, त्यो बाहिर हामीले किनेको सेतो चिनी जस्तो होइन। यो मधुमेह भएका व्यक्तिले अर्थात् सुगर भएका व्यक्तिले एकपटकमा यस्तो सिँगै आँप नखाने तपाईँले आधा आँप एउटा सानो मात्र खान सक्नुहुन्छ। धेरै पाकेको आँप धेरै खानु हुँदैन, जुस भन्दा फल धेरै खानु नै राम्रो हो। चिकित्सकको सल्लाह अनुसार खानुपर्छ। तपाईँले आँप खानुभएको छ भने त्यो दिन तपाईँले यता भातको मात्र घटाउनुहोस्, अन्य आलुहरूको मात्र घटाउनुहोस्, त्यसरी अन्य फलहरू नखानुहोस् त्यो दिनमा, त्यसरी यसलाई ब्यालेन्स गर्न सकिन्छ। त्यसकारण अब अहिले सिजनको आँप छ, अब आँप आए भन्नेमा धेरै खाने पनि होइन होला, तर स्वस्थ व्यक्तिले दिनमा कति आँप खाने त भन्ने प्रश्न उठ्न सक्छ। दिनमा दुईटासम्म आँप हामी खान सक्छौँ, त्यसले खासै गाह्रो गर्दैन। यदि काटिएको आँप छ भने दुई कप जति हामी खान सक्छौँ, त अत्याधिक खाँदा राम्रो चाहिँ हुँदैन। धेरै खाएर राम्रो हुने भन्ने होइन, तर हामी जुन बच्चामा खान्थ्यौँ त्यसरी त अहिले खान गाह्रो छ, एकदम महँगो पनि छ, तर हामी त धेरै खान्थ्यौँ त्यतिखेर। तर अहिले हामी दिनमा एउटा दुईटासम्म हामी खान सक्छौँ, त्यसले तपाईँलाई फाइदा नै गर्छ। अनि आँप खाने उपयुक्त समय कुन चाहिँ होला त? सबैभन्दा राम्रो समय भनेको बिहान खाने, दिउँसो खाने र खाना खाएको केही समयपछि खाँदा यो अत्यन्त उपयुक्त मानिन्छ। तर राति धेरै मात्रामा आँप खानु उपयुक्त मानिँदैन। राति त धेरै कुराहरू खानु त हुँदैन, त्यसमा पनि आँप धेरै खानु हुँदैन। धेरै आँप खाँदा हुने केही बेफाइदाहरू पनि छन् हाम्रो लागि। फाइदा त धेरै धेरै धेरै छन्, तर धेरै खाँदा तत्कालै हाम्रो तौल बढ्न सक्छ, किनकि आँपमा क्यालोरी र प्राकृतिक रूपमा चिनी हुन्छ, त्यसले वेट बढ्नलाई सहायता गर्छ अनि रगतमा चिनीको मात्रा बढ्न सक्छ, विशेष गरेर मधुमेह भएका व्यक्तिमा। अनि यसले पेट फुल्ने समस्या पनि बनाउन सक्छ। धेरै खाँदा पेट गडबड हुने, डायरिया हुने पनि हुन सक्छ। कसै कसैमा एलर्जी भएको पनि हामी पाउँछौँ। त्यस्ता केही व्यक्तिहरूमा छाला चिलाउने अनि शरीरमा ऱ्यासहरू आउने अनि मुख फुल्ने जस्ता केही समस्याहरू देखिन सक्छन्, तर तिनी मान्य हुन्। तर त्यतिखेर आँप खान रोक्नु भयो भने त ठिक भइहाल्छ। अनि आँप खानबाट कुन कुन बिरामी सावधान रहनु पर्ला त? कुन कुन बिरामीले यसलाई सतर्क रहनु पर्ला त? विशेष गरेर मधुमेहका बिरामीले धेरै खानु भएन अनि मोटोपन भएका व्यक्तिले धेरै खानु भएन। यदि आफू नै एलर्जी हुन्छ भने त्यस्ता व्यक्तिहरूले पनि यसलाई लिनु भएन। कलेजो वा मृगलाको गम्भीर रोगका बिरामीहरू, जस्तो कलेजोको समस्या भएका किडनीका बिरामीहरूले पनि यसलाई धेरै खानु हुँदैन। अनि त्यस्तो बेलामा डक्टरको सल्लाह अनुसार तपाईँ लिन सक्नुहुन्छ, त्यो छुट्टै कुरा हो, तर धेरै खानु हुँदैन। अब लाग्न सक्छ तपाईँहरूलाई आँप खाने तरिका कसरी होला, सही तरिका के होला? बजारमा अहिले विषादीका कुराहरू एकदमै पाइन्छन्, तर मेरो सुझाव यहाँहरूलाई यो छ कि यदि तपाईँहरूले आँप खाने हो भने बजारमा पाकेको होइन, काँचो आँप पाइन्छ र पैसामा पनि त्यो सस्तो पर्छ, त्यो विषादी हालेको हुँदैन त्यसमा। त्यस्तो आँपहरू ल्याउनुहोस्, त्यस्तो आँपहरू ल्याएर मजाले धोई पखाली शुद्ध गर्नुहोस्, एक घण्टा जति नुन पानीमा या पोटास पानीमा डुबाउनुहोस् अनि त्यसलाई सफा गरेर फेरि सुक्खा बनाएर राख्नुहोस् अनि पाक्छ त्यो खानुहोस्। त्यसरी खाना ठिक छ। अनि बारीबाट टिपेको ताजा खानु एकदमै राम्रो छ र अत्याधिक मात्रामा जुस बनाउने कुराहरू, जुस नबनाउने, फेरि जुस पनि नखाएन, जुस बनाएर नराख्ने पनि, र सन्तुलित मात्रामा हामीले खायौँ भने यी कुराहरू ठिक हुन सक्छन्। यसै कारण आदरणीय श्रोताहरू, आजको यस कार्यक्रमको मुख्य सन्देश यो छ कि आँप स्वादिलो मात्र होइन, यो अत्याधिक पौष्टिक फल पनि हो। यसले तपाईँको समग्र शरीरको विकासमा यसले सहायता गर्दछ, यसले आँखालाई फाइदा गर्दछ, मुटुलाई फाइदा गर्दछ, पाचन प्रणाली सुधार गर्दछ र हाम्रो रोगसँग लड्ने प्रतिरोधात्मक क्षमताले बढाउँदछ, छाला र मस्तिष्कलाई स्वस्थ राख्दछ। तर कुनै पनि कुरा जस्तै आँप पनि सन्तुलित मात्रामा खानुपर्छ, कुनै चिज पनि हामीले बढी खानु स्वास्थ्यको लागि लाभ छैन। र यो सिजनको फल हो, तपाईँहरूले थोरै थोरै आफू अनि आफ्नो परिवारसँगै बसेर खानुहोस्, तर धेरै फ्रिजमा राखेको चिसो बनाएर खाएको आँपहरू पनि स्वास्थ्यलाई फाइदा गरेको पाइँदैन। धेरै बिरामीहरू अहिले हामी कहाँ आएको पाइन्छ, आँप खाएर बिरामी भयो भन्ने बिरामीहरू पनि देख्न पाइन्छ। तर तपाईँहरू सतर्क रहेर खानुभयो भने तपाईँको स्वास्थ्य पनि राम्रो हुन्छ र तपाईँको शरीरलाई यसले फाइदा पनि गर्दैन। आदरणीय श्रोताहरू, भजन संग्रह 34 आठमा लेखिएको छ, परम प्रभु असल हुनुहुन्छ भने स्वाद लिएर हेर, उहाँमा भरोसा गर्ने मानिस धन्यको हो। जसरी परमेश्वरले मानिसलाई विभिन्न फलफूल, अन्न र प्राकृतिक आहार दिएर स्वास्थ्यको ख्याल गर्नुभएको छ, त्यसै गरी आँप पनि उहाँको सुन्दर सृष्टिको एउटा उपहार हो। हामीले स्वस्थकर भोजनको प्रयोग गर्दै शरीरलाई परमेश्वरको मन्दिर सम्झेर जोगाउनु पर्छ। स्वस्थ शरीरले परमेश्वरको सेवा, परिवारको हेरचाह र समाजको भलाइ गर्न मद्दत गर्छ। यदि हाम्रो शरीरभित्र परमेश्वर बस्ने मन्दिर हो हाम्रो शरीर, यदि त्यो परमेश्वर बस्ने शरीर हामीले स्वस्थ बनाउनु पर्छ, पवित्र बनाउनु पर्छ र त्यो जोगाउनु पर्छ। स्वस्थ शरीरले परमेश्वरको सेवा गर्न सक्छ, आफ्नो घर परिवारको देखरेख गर्न, सम्पूर्ण समाज र देशको त्यसले भलाइ गर्न सक्दछ। आज जस्ता पौष्टिक फलहरू सन्तुलित रूपमा भोजन गर्दा हामीले परमेश्वरले दिनुभएको प्राकृतिक आशीर्वादको उपयोग गरिरहेका हुन्छौँ, त्यसमा परमेश्वरको आशिष हामीले पाइरहेका हुन्छौँ। त्यसकारण आज श्रोताहरू, यहाँका लागि फेरि हामी अर्को हप्ता नयाँ कार्यक्रम लिएर आउनेछौँ। तबसम्मका लागि अर्को स्वास्थ्य कार्यक्रममा फेरि भेटौँला। तपाईँहरू सबैको दिन शुभ होस्। जय मसीह।
1: आदरणीय श्रोता, तपाईँ अहिले कार्यक्रम जीवन र स्वास्थ्य, मानव शरीरको रहस्य सुन्दै हुनुहुन्छ र आज बाँडिएका स्वास्थ्यसँग सम्बन्धित जानकारी तथा कुराकानी तपाईँलाई कस्तो लाग्यो? आशा गर्दछौ तपाई आशिषित हुनुभएको छ र कार्यक्रमप्रति तपाई कुनै सल्लाह, सुझाव, प्रतिक्रिया दिन चाहनुहुन्छ, साथै कुनै जानकारी प्राप्त गर्न चाहनुहुन्छ भने हाम्रो फोन नम्बर रहेको छ 98511030 83, 98511030 83। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेका छौं र यहाँहरूबाट विदा माग्नुपर्ने बेला पनि भइसकेको छ र अर्को श्रृंखलामा भेट्ने आशाका साथ आजलाई भने कार्यक्रमबाट म पुनम विदा हुन चाहन्छु। जय मसीह।

0: यो निकै नै मिठो गीतपछि स्वागत गर्न चाहन्छौ र अब भने पालो भएको छ साइकोलोजिस्ट तथा फार्मेसिस्ट महेन्द्र खड्काज्यूबाट स्वास्थ्यसँग सम्बन्धित कुराकानी सुन्ने र यो समय म उहाँलाई दिन चाहन्छु।
1: आदरणीय श्रोताहरू जय मसिंह, सदाको आइतबार चाहिँ आजको आइतबार पनि हामी तपाईँहरूको माझमा उपस्थित भएका छौं। विभिन्न स्वास्थ्य सम्बन्धी कार्यक्रमहरू लिएर हामी तपाईँ

0: तपाईँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम क्रुसको यात्रा।
1: तपाईँहरू सबैलाई जय मसीह। अब यो हप्तादेखि हामीले परिवारमा चेलापन भन्ने सिरिज सुरुवात गरेका छौँ र यो सिरिज चाहिँ फेमिली लाइफ सेमिनारसम्म हुनेछ। आज चाहिँ मैले पहिलो भाग लिएर आएको छु र मेरो वचनको विषय चाहिँ परिवारमा चेलापनको महत्व भन्ने विषय छ। र यो परिवारमा चेलापनको महत्व किन छ यो बुझ्न जरुरी छ, अनि यो हामीले बुझ्न सकेनौँ भने, यसको महत्वलाई हामीले बुझ्न सकेनौँ भने यसलाई हामीले व्यवहारमा लागू गर्न कठिन हुन्छ। त्यसैले सबभन्दा पहिले चाहिँ हामीले महत्वलाई बुझ्नुपर्छ, अनि बुझेपछि हामीले चाहिँ आफ्नो व्यवहारमा लागू गर्न चाहिँ सजिलो हुन्छ। र परिवारमा चेलापनको महत्व हुनुको पहिलो कुरा तपाईँहरूको बीचमा राख्न चाहन्छु, त्यो चाहिँ हो एक अर्कालाई सपोर्ट गर्न। अनि सपोर्ट गर्ने परिवार कि एकल काटे, कस्तो खालको परिवार निर्माण गर्ने हो, कस्तो खालको परिवार हामीले बनाउने हो, त्यो चाहिँ चेलापनमा निर्भर गर्छ। चेलापनले चाहिँ महत्वपूर्ण भूमिका परिवारमा खेलेको हुन्छ, अनि जस्तो चेलापनमा हामी हुर्काउँछौँ अनि हाम्रो परिवार चाहिँ त्यस्तै बन्दै जान्छ। अनि यो चेलापन भनेको चाहिँ यसो ख्रिस्ट जस्तै बन्दै जाने प्रक्रिया हो, होइन? परिवारका हरेक सदस्यहरू चाहिँ बोलाइमा, सोचाइमा अनि काम गराइमा दिन प्रतिदिन यसो ख्रिस्ट जस्तै बन्दै बन्दै जानु हो। अनि यो यसो ख्रिस्ट जस्तै बन्दै जाने चाहिँ एउटा चेलापनको प्रक्रिया हो, अनि परिवार चाहिँ एक अर्कालाई सपोर्ट गर्न बनिएको छ। अनि जब हामीले परिवारमा एक अर्कालाई यसरी सपोर्ट गर्छौँ अनि हाम्रो परिवार चाहिँ फल्दै फुल्दै वृद्धि हुँदै जानेछ। तर संसारमा चाहिँ यो चेलापनको अभावले गर्दाखेरि परिवार चाहिँ टुक्रिँदै गइरहेको अवस्था छ। अब सुरुमा हामीले हेर्ने हो भने त्यहाँ कुनै मण्डली थिएन, त्यहाँ कुनै समाज पनि थिएन, त्यहाँ कुनै देश पनि थिएन, अनि सबैभन्दा पहिले परमेश्वरले परिवार निर्माण गर्नुभयो। अनि परिवार निर्माण गर्नको उद्देश्य के थियो, परमेश्वरको दिमागमा के थियो? हामीले उत्पत्ति 2 अध्यायमा हेऱ्यौँ भने थाहा लाग्छ, परमेश्वरले भन्नुभयो कि मानिस एक्लो रहन असल छैन, होइन? हो, त्यो कारण एक अर्कालाई सपोर्ट गर्न, होइन, एक्लै रहन असल छैन, एक्लै अर्कालाई साथ दियोस् भनेर परमेश्वरले चाहिँ परिवारको निर्माण गर्नुभयो। त्यसैले परिवारमा चेलापनको महत्व चाहिँ धेरै छ, जसको लागि चाहिँ परिवार निर्माण भएको छ, जसको लागि चाहिँ परमेश्वरले परिवार बनाउनु भएको छ। हामीले याकुबको परिवारलाई हेऱ्यौँ भने 70 जनाको ठुलो परिवार थियो, अनि त्यो बेला युसुफको परिवार चाहिँ मिश्रमा नै थियो, अनि त्यही बेला संसारभरि ठुलो अनिकाल लाग्यो। त्यो बेला युसुफले चाहिँ मिश्र देशबाट अनाजहरू पठाएर, अन्नहरू पठाएर उसले त्यो पैसा पनि लिएन। कनान देशमा अनिकालमा परिरहेको आफ्नो परिवार, बुवा आमा 11 जना दाजुभाइ अनि उहाँको छोराछोरी नाते नतेना गरेर 60 जनालाई चाहिँ उसले सपोर्ट गर्यो। अनि त्यो बेला उसले त्यसरी सपोर्ट नगरेको भए, सहायता नगरेको भए, साथ नदिएको भए सायद याकुबको परिवार चाहिँ यो पृथ्वीमा अस्तित्वमा पनि रहने थिएन होला। त्यहाँ 7 वर्षको चाहिँ अनिकाल थियो, तर युसुफको साथले गर्दाखेरि उसले सपोर्ट गरेको कारण अनि याकुबको ती 70 जना परिवार त्यहाँ हामी बाँचेको पाउँछौँ। अब यसरी नै परिवारले दुःख कष्टमा एक अर्कालाई सहायता गरोस् भनेर परमेश्वरले चाहिँ परिवार दिनुभएको छ। पहिलो तिमोथी 5 अध्यायको 8 पद, हाम्रो कर्तव्य के हो, परमेश्वरले परिवार किन दिनुभयो, परिवारको कर्तव्य के हो? पहिलो तिमोथी 5 अध्यायको 8 पदले भन्छ, यदि कसैले आफन्तको र विशेष गरी आफ्नै परिवारको पालन पोषण गर्दैन भने त त्यसले विश्वासलाई इन्कार गर्छ र विश्वास नगर्नेहरू भन्दा पनि खराब हुन्छ। समस्या आउँदा, कठिन परिस्थिति आउँदा साथ सपोर्ट गर्ने भनेको चाहिँ सबैभन्दा नजिकको मान्छे भनेको चाहिँ परिवार नै हो। जीवनमा समस्या आउँदाखेरि सपोर्ट गर्ने, साथ दिने नजिकको मान्छे भनेको परिवार हो। त्यसको लागि चाहिँ परिवार निर्माण भएको छ। अनि परिवारले नै साथ सपोर्ट दिएन भने बाइबलले भन्दछ त्यो चाहिँ सबैभन्दा खरारी हो, होइन? त्यसरी परिवारको अवहेलना गर्ने चाहिँ सबैभन्दा खराबी भन्दछ। त परिवारमा किन यस्तो एक अर्कालाई प्रेम नगर्ने खराब परिस्थिति आउँछ भन्दाखेरि त्यही हो कुरा, चेलापनको अभावले। परिवार एक अर्कालाई प्रेम गर्ने कुरा चाहिँ चेलापनको प्रक्रिया हो। अब सपोर्ट गर्ने परिवार कि एकलगाठे परिवार, कस्तो परिवार निर्माण गर्ने, यो चाहिँ चेलापनले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। केही समय पहिले चाहिँ नेपालमा युवा युवतीहरू चाहिँ लागू पदार्थमा फस्दै गएको समाचार आएको थियो। अनि जवान मात्रै होइन कि स्कुल पढ्दै गरेको टिन एजका विद्यार्थीहरूमा पनि यो समस्या चाहिँ बढ्दै गरेको अध्ययनले देखाएको थियो। अनि विज्ञहरूले अध्ययन गर्दै जाँदाखेरि उनीहरूले के पत्ता लगायो भने यसको प्रमुख कारणहरूमध्ये एउटा कारण चाहिँ जुन परिवारमा चाहिँ माया अनि सपोर्ट पाएको छैन हो त्यस्तो परिवारको छोराछोरीहरू चाहिँ यो खराब बाटोमा लागेको चाहिँ अध्ययनले देखाएको छ। जुनहरूले पारिवारिक माहौलमा हुर्किनुपर्ने हो त्यो चेलापनको वातावरणमा नहुर्केको कारणले चाहिँ उनीहरू चाहिँ गलत बाटो पक्रेको कुरा चाहिँ त्यो अध्ययनले देखाएको थियो। अनि प्रियहरू तपाईँले विचार गर्नुहोस्, परिवारमा चेलापनको अभावले गर्दाखेरि चाहिँ समाजलाई पनि, हाम्रो समाजलाई पनि यसरी दूषित बनाउँदै गइरहेको छ। अनि केही समय पहिले एउटा बाँदरको बच्चाको भिडियो आएको थियो, अनि त्यो भिडियो चाहिँ धेरै लोकप्रिय भयो। त्यो बच्चालाई चाहिँ सानैमा उसको आमाले छोडिदियो, अनि अरू साथीसँग खेल्नु जाँदा पनि अरू साथीले पिटिदियो। अनि यो बाँदरको बच्चाको कथा र त्यो समाजबाट त्यागिएको मान्छेहरूको कथा, जो आफन्त परिवारबाट त्यागिएको मान्छेहरूको कथासँग चाहिँ मेल खान गएकोले चाहिँ धेरै मान्छेहरू चिडियाखानमा गएर चाहिँ हेर्नको लागि भिडको भिड उर्लेको कुराहरू चाहिँ त्यो समाचारमा आएको थियो। आफ्नो आमाबाट साथीभाइबाट त्यागिएपछि बच्चाले चाहिँ यही खेलाउनलाई आफ्नो साथी बनायो, अनि यही खेलाउनाले चाहिँ उसको मन भुलायो। तर अब मान्छेलाई त खेलाउनाले होइन उसको भावनालाई साट्न सक्दैन, होइन? जब खाँचो पर्छ अनि मान्छेलाई चाहिँ अंगालो मार्ने, होइन, उसको भावना साट्ने अनि साथ सपोर्ट गर्ने मानिस चाहिन्छ। अनि त्यो साथ सपोर्ट दिने भनेको उसको भावना बुझ्ने भनेको चाहिँ सबैभन्दा नजिकको मान्छे भने चाहिँ उसको परिवार हो। अनि जब मान्छेले त्यो भावना पुग्ने ठाउँ परिवार पाउँदैन, उसले सोसल मिडियामा चाहिँ पुग्न थाल्छ। अनि त्यो सोसल मिडियाबाट पनि साँचो माया उसले पाउँदैन, अनि मान्छे चाहिँ होइन एक्लो महसुस, यो बच्चा जस्तै एक्लो महसुस गर्छ। अनि त्यो एक्लोपनले गर्दा मान्छे चाहिँ समस्या, है, मानसिक समस्यामा उजिउन थाल्छ। यसमा हाम्रो परिवार कस्तो हुँदैछ प्रियहरू? समाजशास्त्रीहरूले चाहिँ संसारमा अहिले मानसिक समस्या डरलाग्दो गरी बढ्नुको एउटा प्रमुख कारण चाहिँ परिवारलाई इङ्गित गरेको छ। जब मान्छे परिवारबाट त्यागिन्छ, एक्लो हुन्छ, अनि ऊ चाहिँ यो बच्चा जस्तै मानसिक सन्तापमा जिउन चाहिँ बाध्य बनाउँछ। त्यो कारण परमेश्वरले चाहिँ मानिस एक्लो रहन के छैन, असल छैन, मानिस एक्लो रहन असल छैन भनेको कारण चाहिँ के हो, उसलाई साथ सपोर्ट गर्ने मानिस चाहिन्छ। यहाँ उपदेशक 4:10 भन्छ, यदि एउटा लोट्यो भने त्यसको मित्रले त्यसलाई उठाउन सहायता गर्छ, तर लोड्दा पनि उठाउने साथी नहुने बिचारा। यो संसार कस्तो छ प्रियहरू? हामीले जीवन यात्रा गर्ने बाटोहरू कस्तो छ? त्यो सधैँ फुलै फुलको बाटो छैन, होइन? कोही बेला समस्याको खाडलमा पनि लड्न सक्छ, अनि त्यो लड्दाखेरि उठाउने भनेको नै परिवार हो, होइन? परिवारले नै साथ सपोर्ट पाएन भने चाहिँ यो बच्चा जस्तै बिचाराको जीवन बिताउनुपर्छ। अनि यस्तो हाम्रो समाजमा हामी धेरै देख्छौँ। तपाईँले यो रोडतिर जाँदाखेरि पुलको मुनि हेर्नुहोस्, होइन, बजारतिर जानुहोस्, रत्नपार्कतिर, परिवारबाट त्यागिएका जो मानिसहरू छन् बिचाराको जीवन बिताइरहेको छ। परिवार टुटेको फुटेको कारणले मानिसहरू चाहिँ यसरी समस्यामा दिन प्रतिदिन फस्दै जाँदैछ। अनि परिवारमा चेलापनको अभावले चाहिँ यस्तो समस्या ल्याउँछ। होइन, अनि यो समस्यालाई रोक्नको लागि चाहिँ परिवारमा चेलापनको महत्वलाई चाहिँ हामीले उच्च स्थानमा राख्नुपर्छ। अब अहिलेसम्म हामीले एक अर्कालाई सपोर्ट गर्न परिवारमा चेलापनको महत्वपूर्ण भूमिका छ भन्ने बारेमा हेऱ्यौं। अब चेलापन महत्व हुनुको दोस्रो कुरा तपाईँको बीचमा राख्न चाहन्छु, त्यो छ परमेश्वरको सेवा गर्न। एक्लै भन्दा परिवार मिलेर गरेको सेवा चाहिँ प्रभावकारी हुन्छ, अनि त्यसको लागि चाहिँ परिवारमा चेलापनले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। ऊ कसरी कुन चेलापनमा हुर्केको छ परिवारमा, त्यसले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। अनि सेवाकाईमा एउटा पूर्वतिर अनि एउटा पश्चिमतिर लाग्ने भयो भने सेवाकै चाहिँ लथालिङ्गै हुन्छ, अनि यो चाहिँ चेलापनको अभावले हुन्छ। परमेश्वरले चाहिँ मिलेर सेवा गर्नको लागि परिवार दिनुभएको छ। अनि यदि हामीले बाइबलमा हेर्यौँ भने धेरै उदाहरणहरू छ, अनि यहोशूले पनि म एक्लै परमेश्वरको सेवा गर्छु भनेनन्। यहोशू 24:15 उनले भन्छन्, म र मेरो सम्पूर्ण परिवार परमेश्वरको सेवा गर्नेछौ। त्यसको लागि परमेश्वरले परिवार दिनुभएको छ। त्यसै गरी हामीले अरू नयाँ नियममा पनि 1 कोरिन्थी 16:15 हामीले त्यहाँ हेर्यो भने स्तिफनस र उनका सम्पूर्ण परिवार चाहिँ परमेश्वरको सेवाको लागि समर्पित भएको कुराहरू हामी त्यहाँ पाउँदछौ। यसै गरी रोमी 16:16 तपाईँले हेर्नु भने त्यहाँ पावल भन्छन्, प्रिस्का र अकिलासको परिवारमा घरमा भएको मण्डलीलाई अभिवादन देऊ भन्नुभएको छ। त्यो बेला चाहिँ अहिलेको जस्तो मण्डली भवनहरू थिएन, अनि मानिसहरूको घरमा भेला भएर चाहिँ सेवा संगति गरिन्थ्यो, अनि त्यसको लागि चाहिँ प्रिस्का र अकिलासले त्यो सेवा सञ्चालन गर्नको लागि आफ्नो घर दिएको थियो। अनि दुवै श्रीमान श्रीमती प्रिस्का र अकिलास चाहिँ पावलसँग तान बुन्ने काम गरेर उनीहरूले चाहिँ मण्डलीलाई सहायता गरेका थिए। अनि परिवार चाहिँ यसरी परमेश्वरको सेवा गर्नलाई दिनुभएको छ। अनि जब म पनि मण्डली निर्माण गर्न जान्छु, होइन, यसरी गाउँको मानिसहरूलाई चाहिँ बोलाएर सुसमाचारको कार्यक्रम गर्छु, अनि यसरी कार्यक्रम गर्दाखेरि एकैचोटिमा धेरै मानिसहरूलाई सुसमाचार सुनाउन सकिन्छ। अनि यस्तो कार्यक्रममा मेरो श्रीमतीले चाहिँ खाना बनाउन सघाउनुहुन्छ, अनि मानिसहरूले सुसमाचार सुनिसकेपछि अनि भोज खाएर अनि खुसी हुँदै घर जानुहुन्छ। आत्मिक भोजन पनि पायो उनीहरूले, शारीरिक भोजन पनि दुवै पायो। है, परिवार मिलेर सेवा गरे कति राम्रो। यो यसरी परमेश्वरले चाहिँ सेवा गर्नको लागि परिवार दिनुभएको छ। तपाईँले फिलिपी 2:2 हेर्नुभयो भने पावलले फिलिपीको मण्डलीलाई भन्छन् कि तिमीहरूको सेवा गर्नको निम्ति, भनेको फिलिपीको मण्डलीलाई सेवा गर्नको निम्ति, तिमोथी भन्दा असल व्यक्ति अरू कोही पनि छैन, सबभन्दा असल व्यक्ति तिमीहरूको सेवाको लागि चाहिँ तिमोथी हो भने, त्यसकारण म तिमोथीलाई तिमीहरूकोमा पठाउन चाहन्छु। अब तिमोथीको जीवन चाहिँ एउटा सेवकाईको लागि कसरी एउटा असल व्यक्ति बनिए त, त्यो चाहिँ तिमोथीको ब्याकग्राउन्ड पृष्ठभूमिले बताउँछ। अनि तिमोथीको पृष्ठभूमि कस्तो थियो, 2 तिमोथी 1:5 चाहिँ तिमोथीको पृष्ठभूमि यस्तो थियो, त्यो विश्वास जो पहिले तिम्रो बजै लुइसमा थियो र तिम्री आमा युनिसमा, अनि मलाई निश्चय छ त्यो विश्वास तिमीमा पनि रहेको छ। तिमोथी भन्दा अघि चाहिँ उसको बजाई लोइस र आमा युनिस विश्वासमा आए, अनि उनीहरूले तिमोथीलाई त्यही विश्वासमा हुर्काउँदै लगे, अनि यसरी उनको परिवारमा चाहिँ एउटा चेलापनको वातावरण भएको कारणले तिमोथीको चाहिँ बालककालदेखि नै परमेश्वरको त्यो वचनको बिउ चाहिँ उसको हृदयमा रोपिएको थियो। त्यसले गर्दाखेरि उसको जग चाहिँ बलियो भएको कारण, परिवारमा त्यो सिकेको कारण, त्यो चेलापनमा हुर्केको कारण, ठूलो भएपछि पनि परमेश्वरको सेवाको लागि तयारी भए। त्यही कारण पावलले भन्छन्, तिमोथी जस्तो असल व्यक्ति मसँग अरू कोही पनि छैन। चेलापनले चाहिँ यसरी परमेश्वरको सेवा गर्ने मानिसहरू पनि तयारी पार्दछ। प्रेयर के, तपाईँ र मेरो परिवारमा त्यस्तै चेलापनको वातावरण छ? यहाँ एउटा फोटो छ, इन्डियाको सबैभन्दा पहिलो प्रधानमन्त्री चाहिँ जवाहरलाल नेहरू हो, अनि उनको छोरी इन्दिरा गान्धी पनि केही समयपछि प्रधानमन्त्री भए, अनि त्यसपछि फेरि इन्दिरा गान्धीको छोरा राजीव गान्धी पनि इन्डियाको प्रधानमन्त्री भए, अनि राजीव गान्धीको छोरा अहिले यो राहुल गान्धी पनि अहिले हालसालै भारतीय काङ्ग्रेस पार्टीको चाहिँ संसदीय दलको वरिष्ठ नेता हुनुहुन्छ। उनको परिवारमा चाहिँ एक पुस्ताले अर्को पुस्तालाई राजनीतिक चेलापनमा चाहिँ हुर्काउँदै लगे, उनीहरूले तालिम दिँदै लगे, उनीहरूको वातावरण नै राजनीतिक वातावरण थियो। अनि त्यो चेलापनको वातावरण भएको कारणले अब बाजे प्रधानमन्त्री भयो, त्यसपछि छोरी पनि प्रधानमन्त्री भयो, त्यसपछि नाति पनि प्रधानमन्त्री भयो, अहिले फेरि पनाति पनि त्यही लाइनमा छ। हो यसरी नै क्रिस्टिय विश्वास पनि यसरी नै बाजेबाट छोरा, छोराबाट नाति, अनि नातिबाट पनातीमा सर्दै आउनुपर्छ। त्यो चाहिँ चेलापनको प्रक्रियाबाट आउँछ। अनि हाम्रो परिवार चाहिँ कस्तो छ त, चेलापनलाई कुन स्थानमा हामीले राखेका छौँ? अहिलेसम्म हामीले दुईवटा कुरा हेरेका छौँ, त्यो चाहिँ के भने परिवारमा चेलापनको महत्व किन छ त, दुईवटा कुरा हामीले हेऱ्यौँ कि एक अर्कालाई सपोर्ट गर्ने परिवार निर्माण गर्दछ। संसार जस्तो होइन, सुतुरमुर्ग जस्तो होइन, अन्डा पारे छोडिदियो त्यो होइन, तर एक अर्कालाई सपोर्ट गर्ने परिवार निर्माण गर्दछ चेलापनले। भोलि पर्सि तपाईँहरूले मेरो छोराछोरीले प्रेम गरेन भन्न पाउनुहुन्न, तपाईँले कस्तो जपमा उठाउनु भएछ, तपाईँले परमेश्वरलाई प्रेम गर्न अहिलेदेखि नै सिकाउनु भएको छ भने, त्यो चेलापनमा हुर्काउनु भएको छ भने तपाईँको छोराछोरीले अवश्य प्रेम गर्छ, त्यसको लागि परिवार बनिएको छ। तर चेलापनमा चाहिँ आफूले हुर्काउनु पर्यो। दोस्रो कुरा, हामीले चेलापनले चाहिँ परमेश्वरको सेवा गर्ने सेवकहरू पनि तयार पार्दछ। त्यसकारण एउटा पुस्ता बितेर गयो भने पनि चर्च बन्द गर्नु पर्दैन, अर्को पुस्ता चाहिँ परमेश्वरको सेवा गर्ने पुस्ताहरू चाहिँ तयारी हुँदछ। जसरी पावल बितेपछि तिमोथीले है सेवाकालाई अगाडि बढाएका थिए। अब चेलापन महत्व हुनुको अन्तिम कुरा राख्न चाहन्छु, त्यो चाहिँ हो परमेश्वरको वचन हस्तान्तरण गर्न। अब यो परमेश्वरको वचन एक पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण गर्ने कुरामा पनि चेलापनले महत्वपूर्ण भूमिका खेलेको हुन्छ, किनकि यो पनि वचन हस्तान्तरण पनि चेलापनको प्रक्रियाबाट नै हुन्छ। अब परिवारले वचनको चेलापनमा हुर्काएन भने चाहिँ आउँदो पुस्ताले चाहिँ परमेश्वरलाई भुल्ने सम्भावना चाहिँ धेरै छ, किनकि विश्वासको कुरा पनि परिवारमा छोराछोरीले सबैभन्दा पहिले चाहिँ स्कुलमा सिक्दैन, त्यो चाहिँ परिवारमा सिक्छ। उनीहरूको विश्वासको हुर्काई हुने पहिलो स्थान भनेको नै परिवार हो। त्यसैले यो वचन सिकाउने जिम्मा परमेश्वरले चाहिँ परिवारलाई दिनुभएको छ। अनि आज भर्खरै हामीले पढेको वचन खण्ड भजन सङ्ग्रह 78 अध्यायको 2-3-4 पदमा हामीले ती कुरा देख्यौं। यहाँ यसरी लेखिएको छ, म मेरो मुख दृष्टान्तमा खोल्नेछु, प्राचीनका भेदका कुराहरू सुनाउनेछु, ती जुन कुराहरू हामीले सुनेका र जानेका छौं र जुन कुरा हाम्रा पिता पुर्खाले हामीलाई भनेका छन्, हामी यी कुराहरू तिनीहरूका छोरा छोरीहरूबाट लुकाएर राख्ने छैनौ, तर आउने पुस्तालाई परमप्रभुको महिमाको कार्यहरू र उहाँको सामर्थ्य अनि उहाँले गर्नुभएका आश्चर्यपूर्ण कामहरूको वर्णन गर्नेछौ। प्राचीनका भेदहरू भनेको के हो? पहिलेका पुराना परमेश्वरका रहस्यका गहिरा कुराहरू हो। ती प्राचीन भेदका कुराहरू, परमेश्वरका गहिरा रहस्यका कुराहरू उनीहरूले आफ्नो पिता पुर्खाबाट सुने, उनीहरूले पिता पुर्खाबाट रिसिभ गरे परमेश्वरको गहिरा भेदका प्राचीन कुराहरू। अनि उनीहरूले त्यो आफैमा राखेन, तर उनीहरूले अर्को आउने पुस्तालाई वर्णन गरे। यसरी चाहिँ परमेश्वरको वचन हस्तान्तरण गर्ने जिम्मा चाहिँ परमेश्वरले परिवारलाई दिनुभएको छ। त्यो चाहिँ चेलापनको प्रक्रिया हो, चेलापनमा डोर्याउने प्रक्रिया हो। परमेश्वरले आदमलाई अदनको बगैँचामा लगेर यो असल र खराबको ज्ञान दिने रुखको फल चाहिँ नखानु भनेर आज्ञा गर्नुभयो। मैले उत्पत्ति 2 अध्यायको 15-16-17 पद पढ्यो भने, अनि त्यो फल नखानु भनेर आज्ञा गरेपछि मात्रै परमेश्वरले मानिस एक्लो रहन असल छैन भनेर स्त्री बनाउनु भयो र त्यो स्त्रीलाई साथीको रूपमा आदमलाई दिनुभयो। अनि 3 अध्यायमा हामी हेर्छौँ भने त्यो असल ज्ञानको र खराब ज्ञानको रुखको फल खानुहुन्छ भनेर चाहिँ खाऊ भनेर चाहिँ शैतानले हामी परीक्षा गरेको पाउँछौ। अनि त्यो बेला उत्तर चाहिँ कसले दियो, स्त्रीले दियो कि पुरुषले दियो? स्त्रीले उत्तर दिएको हामी पाउँछौ। स्त्रीले भन्यो कि परमेश्वरले यो रुखको फल नखानु भन्नुभएको छ। शैतानलाई चाहिँ स्त्रीले जवाफ दिए, तर जुन आज्ञा पाएको थियो त्यो बेला स्त्री बनिएकै थिएन। अनि अहिलेको जस्तो परमेश्वरको वचन चाहिँ लिखित रूपमा पनि थिएन, कसरी त्यो स्त्रीले थाहा पाए त भन्नुहोस् त? परमेश्वरको वचन के, उसको श्रीमा आदमले उसलाई भन्यो, त्यसरी उसले थाहा पायो। यसरी परमेश्वरको वचन चाहिँ पुस्ता पुस्ताबाट, परिवार परिवारबाट हस्तान्तरण हुँदै आएको चाहिँ हामी देख्छौँ। अब नुहाको समयमा पनि जल प्रलय हुँदाखेरि नुहा र उनको छोरा र बुहारीहरू मात्रै थिए, तिनजना छोरा र बुहारी, अनि उनको छोराछोरी नाति पनाती चाहिँ जल प्रलय पछि मात्रै जन्मेको हो। तर ती नाति नतानले कसरी थाहा पाए त जल प्रलय भएको थिएन उनीहरूको टाइममा? के उनीहरूले बाउले छोरालाई भन्यो, छोराले नाति नातिनीलाई हस्तान्तरण गर्दै लग्यो। यसै गरी परमेश्वर अब्राहमसँग पनि बोल्नुभयो, अब्राहमसँग बोल्नुहुँदा के भन्नुभयो त, यो उर देश छोडेर आफ्नो कुटुम्ब छोडेर कनान देशमा जा र त्यहाँ तँलाई म धेरै सन्तान दिनेछु भनेर प्रतिज्ञा गर्नुभयो। अनि अब्राहम गए र त्यो तिनजेलसम्म उहाँको छोरा पनि थिएन, नाति पनि थिएन। पछि आउने जेनेरेसनले कसरी थाहा पाए त कि अब्राहमलाई परमेश्वरले उर देशबाट प्रतिज्ञा गरेर कनान देशमा ल्याउनु भयो? त्यो बेला त बाइबल थिएन, कसरी थाहा पाए त? अब्राहमले इसहाकलाई बतायो, इसहाकले याकुबलाई बतायो, याकुबले एसोपलाई बतायो, एसोपले फेरि आफ्नो छोराछोरी मनस्से एप्रेमलाई बतायो। त्यसो हुँदै हुँदै हुँदै हुँदै हुँदै आएर मसाले चाहिँ नि परमेश्वरको वचनलाई लिखित रूपमा राखे। अनि हामीले चाहिँ यहाँ के देख्यौँ भनेदेखि, परमेश्वरको वचन हस्तान्तरण गर्नको लागि चाहिँ उहाँले परिवारलाई प्रयोग गर्नुभएको छ, त्यही जिम्मा तपाईँ र हामीलाई पनि दिनुभएको छ। अनि आज पढेको वचन खण्ड भजन सङ्ग्रह 78 पनि त्यही भन्छ कि प्राचीनका भेदहरू, परमेश्वरका गहिरा रहस्यका कुराहरू हामीले पिता पुर्खाबाट सुन्यौँ, अनि अब हामीले अर्को पुस्तालाई हस्तान्तरण गर्यौँ। अनि यो चाहिँ चेलापनको प्रक्रिया हो। अनि अब परिवारलाई यसरी चेलापनमा डोर्याउँदै लाँदाखेरि अब प्रतिफल चाहिँ के पाउँछौँ त यसको उत्तर चाहिँ आज पढिएको वचन खण्ड भजन सङ्ग्रह 78 7 पदले उत्तर दिन्छ। अब म पढ्छु, ध्यानसँग सुन्नु होला। उत्तर यस्तो छ, यसरी तिनीहरूले, यसरी भनेको चाहिँ त्यो हामीले पिता पुर्खाबाट त्यो प्राचीनका कुराहरू गहिरा परमेश्वरको रहस्यहरू हामीले पाए र हामीले हस्तारण गरेपछि यसरी, अब त्यो अगाडिको कुरालाई सम्झिनुहोस् है, यसरी हामीले चेलापनमा हुर्काएपछि भनेर सोचे पनि हुन्छ। यसरी तिनीहरूले परमेश्वरमा भरोसा राख्ने थिए र उहाँका कार्यहरू बिर्सने थिएनन् र उहाँका आज्ञाहरू पालन गर्ने थिए। अब चेलापनले ल्याउने प्रतिफल यहाँ दुईवटा छन्। पहिलो प्रतिफल चाहिँ के अरे, आउने पुस्ताहरूले परमेश्वरमा भरोसा राख्न सिक्नेछन्। अनि दोस्रो प्रतिफल चाहिँ छ कि परमेश्वरको आज्ञा पालन गर्नेछन्। जब हामी यसरी परिवारलाई चेलापनमा हुर्काउँछौँ अनि यो चेलापनले चाहिँ परिवारमा यस्तो आशिष ल्याउने हुँदा चाहिँ चेलापनलाई चाहिँ हामीले उच्च स्थानमा राख्नुपर्छ, यसको महत्त्वलाई चाहिँ हामीले बुझ्नुपर्छ। केही हप्ता अगाडि एकजना विश्वासी चाहिँ आफ्नो विशेष कामले चर्च आउन पाइराख्नु भएको थिएन, त्यो बेलामा हाम्रो भेटघाट भयो। अनि उहाँले भन्नुभयो एक हप्ता चर्च नजाँदा पनि कस्तो मनमा खल्लो लाग्छ भन्नुभयो। उहाँको त विशेष काम थियो, त्यो काम नगरी नहुने, अन्त एक हप्ता छुट्दा पनि उहाँलाई त्यस्तो बेचाइने। अनि किन भनेर सोद्धाखेरि उहाँले उत्तरमा दिनुभयो कि बुवाले सानैदेखि यस्तै सिकाएर जानुभयो, बितिसकेको बुवाको उहाँले याद गर्नुभयो। बुवाले यसरी हातमा सानैदेखि डोराएर लानुभयो, जवानी पनि लानुभयो, अहिले म यसरी बिहा गरेँ ठुलो, त्यो बानी अझै त्यो विश्वासीलाई परिवारभित्र चाहिँ चर्च जाने चेलापनमा उनलाई हुर्काइयो। अनि त्यसले गर्दाखेरि ठुलो भएपछि पनि उसलाई चाहिँ चर्च जाने बानी बस्यो. तपाईँ हाम्रो परिवारमा कस्तो छ प्रिय माहौल, कस्तो छ चेलापन? अनि अर्को एकजना विश्वासीले भन्नुभयो, त्यो चाहिँ केही दिन अगाडि मात्रै उहाँले भन्नुभयो कि उहाँले चाहिँ जीवनमा पहिलोचोटि, जवान विश्वासीले भन्नुभयो, जीवनमा पहिलोचोटि उहाँले चाहिँ तलब थाप्नु भएछ. अनि उहाँले मेरो छेउमा आएर भन्नुभयो, गुरुबा अब यो मेरो पहिलो कमाई चाहिँ म मण्डलीमा चढाउन चाहन्छु. अनि उहाँले त्यो आफ्नो पहिलो कमाई चाहिँ पहिलो फलको रूपमा मण्डलीलाई दिनुभयो. अब जवान मान्छे नयाँ लुगा लाउने रहर हुन्छ, नयाँ मोबाइल किन्ने रहर हुन्छ, तर पनि आफ्नो त्यो सबै रहरलाई थाती राखेर सबै पाएको तलब सलक्कै मण्डलीमा पहिलो फलको रूपमा उहाँले चढाउनु भयो. कस्तो अचम्म. अनि पछि यसो कुरा बुझ्दै जाँदाखेरि चाहिँ उनको आमाले जीवनको पहिलो कमाई चाहिँ पहिलो फलको रूपमा प्रभुलाई दिनुपर्छ भनेर सिकाएको रहेछ. हेर्नुहोस् परिवारमा चाहिँ चेलापनले यसरी आशिष ल्याउँछ. परमेश्वरलाई धन्यवाद भएको होस्, अझै आउने नयाँ दिनहरूमा परमेश्वरले हाम्रो जीवनमा हाम्रो परिवारमा नयाँ काम गर्नुहुनेछ. आमेन. के काम गर्नुहुनेछ? परमेश्वरले आउने दिनमा अझै उहाँले नयाँ काम गर्नुहुनेछ. हामी सबैजना पढौँ त के काम गर्नुहुन्छ, ल पढौँ. परमेश्वरले नयाँ हृदय दिनुहुनेछ, यसुको जस्तै आज्ञाकारी मन दिनुहुनेछ, तब हाम्रो परिवार फल्दै फुल्दै वृद्धि हुँदै जानेछ, अनि मण्डली समाज चाउरी नपरेको प्रतापी मण्डलीको रूपमा स्थापित हुनेछ. यी साना साना गवाई यतिमै परमेश्वर रोक्न चाहनुहुन्न. उहाँले मण्डलीलाई आफ्नो दुलैलाई चाउरी नपरेको सिङ्गारिएको दुलै सुन्दर दुलैको रूपमा प्रस्तुत गर्न चाहनुहुन्छ. सिङ्गाने दुलै होइन, सुन्दर एकदम चाउरी नपरेको. यसकारण आउने दिनहरूमा परमेश्वरले अझै तपाईँ र मेरो जीवनमा हाम्रो परिवारमा नयाँ दिनमा चाहिँ नयाँ कामहरू गर्नुहुनेछ, अनि नयाँ हृदय दिनुहुनेछ, यसो जस्तै आज्ञाकारी मन दिनुहुनेछ, अनि हाम्रो परिवार फल्दै फुल्दै वृद्धि हुँदै जानेछ. त्यसको लागि दिएको परिवार. आमेन.

0: अमित थापा, तपाईँले सुन्दै हुनुहुन्छ गुडनिस एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊ मा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रीष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

आज म तपाईहरूको ध्यान हिब्रू 10 अध्यायको 38 पदमा खिच्न चाहन्छु। यहाँ यसरी भनिएको छ, तर मेरो धार्मिक जन चाहिँ विश्वासद्वारा बाँच्नेछ। यी शब्दहरू मूल रूपमा हबक्कुक 2 अध्यायको 4 पदमा हामीले पाउँदछौ। प्रेरित पौलले उनको तीनवटा पत्रमा यो कुराहरू प्रयोग गरेका छन्, रोमीको पत्र, गलातीको पत्र र हिब्रू 10 अध्यायको 38 पद। यहाँ यी शब्दहरूको प्रयोग आकस्मिक रूपमा होइन, तर उनले आफ्नो पूर्ण विचारले यो प्रयोग गरेका छन्। रोमीको पूरा पत्र धर्मी चाहिँ विश्वासद्वारा जिउनेछ भन्ने कुरामा आधारित छ। त्यसपछि गलातीमा तिनीहरू जो झुटा शिक्षाबाट बहकिन लागेको बेला तिनीहरूलाई विश्वासद्वारा मात्र धर्मी ठहरिन्छ भने धर्मशास्त्रीय खण्डन गरी लेखेको थियो। र यहाँ हिब्रू 11 अध्यायमा प्रेरितले यी शब्दहरू विश्वासद्वारा जिउनेहरूको लागि प्रयोग गरेका छन्। यसकारण हिब्रू 10 अध्यायको 38 पदमा हामीले पाउँदछौ, यसले हिब्रू 11 अध्यायलाई विस्तृत बनाउनमा सहायता गर्दछ। किनकि हिब्रू 11 अध्यायमा प्रेरित पौलले विश्वासद्वारा जिउनेहरूको विषयमा बोलिरहेका छन्। उनले उदाहरणको लागि पुरानो करारको समयमा जो विश्वासद्वारा बाँचे र जसले परमेश्वरलाई पछ्याए तिनीहरूलाई प्रस्तुत गर्दछन्। जसरी पौलले ती शब्दहरू निकाले जुन उनले आफ्नो विषयको ठूलो आधारको रूपमा प्रयोग गरेका छन्, जुन विश्वासीहरूको विश्वासको जीवनको बारेमा थियो। आज म तपाईँहरूसँग हिब्रू 11 अध्यायको विश्वासीहरूको विश्वासको जीवनको कुराकानीसँग बिताउन चाहन्छु। आज म तपाईँहरूसँग यी कुराहरूको विषयमा विचार गर्नेछु। हिब्रू 11 अध्यायको पहिलो खण्डको बारेमा बताउन चाहन्छु। हामीले यो याद गर्नु पर्दछ कि पौलले हामीलाई जानकारी दिँदैछन् कि विश्वास चाहिँ एउटै औजार हो। त्यसै गरी हिब्रू 11 अध्यायबाट उनले भन्दछन्, विश्वास एउटा औजार हो जसबाट परमेश्वरका मानिसहरूले विश्वास गरे, त्यस अनुसार काम गरे र तिनीहरूको समयमा त्यसै अनुसार जीवन बिताए। यहाँ हिब्रू 11 अध्यायको 2 पदमा तिनले भन्दछन्, किनकि यसै विश्वासद्वारा प्राचीन मानिसहरूलाई परमेश्वरले ग्रहण गर्नुभयो। र 3 पदमा उनले भन्दछन्, विश्वासद्वारा हामी बुझ्दछौ कि सारा विश्व परमेश्वरको वचनद्वारा सृष्टि भयो। र हिब्रू 11 अध्यायको पुरै खण्डमा हामीले पौलले विश्वासद्वारा जिउने मानिसहरूको जीवनको व्याख्या गरेका छन्। विश्वासद्वारा रका मानिसहरूले विश्वास गरे, त्यस अनुसार काम गरे र तिनीहरूको समयमा त्यसै अनुसार जीवन बिताए। यहाँ हिब्रू 11 अध्यायको 2 पदमा तिमीले भन्दछन्, किनकि यसै विश्वासद्वारा

भनेका छन् र उनले यो देखाउँदै छन् कि विश्वास चाहिँ साँच्चै नै औजार हो जुन यो परमेश्वरद्वारा मानिसलाई दिएको हो। तिनीहरूले विश्वास प्राप्त गर्नुको परिणाम तिनीहरूको विश्वास गर्न सफल भए। तिनीहरू परमेश्वरको निम्ति कार्य गर्न र जिउन सफल भए र त्यही समयमा उनको इच्छा अनुसार जिउन सफल भए। यसको अर्थ विश्वास चाहिँ प्राकृतिक नियम भन्दा माथिको औजार हो जुन हिब्रू 11 अध्यायको एक पदले भन्दछ, अब विश्वास चाहिँ आशा राखिएका कुराको निश्चय र नदेखेका कुराको दृढ भरोसा हो। यहाँ विशेष जोड दिएको कुरा चाहिँ विश्वासको कार्य हो कि विश्वासले के गर्दछ, कि विश्वासले के गर्न सक्दछ। यो केवल औजार मात्र होइन तर यो प्राकृतिक नियम भन्दा माथिको भनी देखाउँदछ। पौलले सिकाउँदैछन् अब विश्वास चाहिँ आशा राखिएका कुराको निश्चय र नदेखिएका कुराको दृढ भरोसा हो जुन उसले देख्दछ। यसकारण यहाँ विश्वास चाहिँ प्राकृतिक नियम भन्दा माथिको औजार हो भने जोड दिदछ र जसले विश्वासीहरूको हृदय र जीवनमा काम गर्दछ, जसले उनको अगाडि राखेको कुरा माथि विश्वास राख्नमा सहायता गर्दछ र नदेखेका कुराको दृढ भरोसा हो। यो शब्दलाई फेरि एकपल्ट हेरौं कि विश्वास चाहिँ आशा राखिएका कुराको निश्चयता हो जुन विश्वास भविष्यमा आशा राखिएका कुराको वर्तमानको यथार्थता हो। उदाहरणको लागि स्वर्गलाई लिऊ जुन विश्वासीहरूले भविष्यमा प्राप्त गर्न जाँदैछन् र त्योहरूको लागि एउटा आशा हो तर यो वर्तमान यथार्थतामा दिएको छ किनभने विश्वासले परमेश्वरको आज्ञामा काम गर्दछ र भविष्यमा पूरा हुने कुरामा आशा गर्दछ जुन ती स्वर्ग र अनन्त जीवनको बारेमा हुन्। यसकारण परमेश्वरले प्रतिज्ञा गर्नु भएको कुरा विश्वासले अपनाउँदछ। यसकारण विश्वासले कुनै प्रकारको प्रतिज्ञा जुन चाहिँ परमेश्वरले गर्नु भएको कुरा वर्तमानमा विश्वासीहरूले हासिल गर्न सक्दैनन्। अब हामी पहिलो पत्रुस 1 अध्यायको 8 पदलाई हेरौं। त्यहाँ तपाईँ विश्वासीहरू र विश्वासको र परमेश्वरको सन्तान जसले के विश्वास गर्दछ र के कुरामा भरोसा गर्दछ र के कुरामा आशा गर्दछ भन्ने सन्देश तपाईँले पाउन सक्नुहुन्छ। यसरी भन्दछ, तिमीहरूले नदेखे तापनि उहाँलाई प्रेम गर्दछ जुन उहाँ प्रभु स्वयं हुनुहुन्छ। विश्वासीहरूले परमेश्वरलाई प्रेम गर्दछन् तर उहाँले कसैलाई प्रेम गर्नुहुन्छ जसलाई उहाँले कहिले देख्नु भएको छैन किनभने विश्वास प्राकृतिक नियम भन्दा माथिको औजार हो। त्यसले विश्वासीहरूलाई धर्मशास्त्रमा प्रकट हुनु भएकोमा कसैमाथि जसलाई उसले कहिले देखेको छैन यद्यपि उहाँमाथि उसले विश्वास गर्न सफल हुन्छ र प्रेम गर्न सफल हुन्छ र त्यो व्यक्तिमा भर पर्दछ जुन प्रभु येशु ख्रीष्ट हुनुहुन्छ। फेरि यो पद पढ्न चाहन्छु, उहाँलाई तिमीहरू अहिले देख्दैनौ तापनि उहाँमाथि विश्वास गर्दछौ र अवर्णनीय र गौरवमय आनन्दमा रमाउँदछौ। यसमाथि विचार गर्नुहोस्, जसले उद्धार पाएका छैन र विश्वासी होइनन् कसरी उसले यो गर्न सक्छ। कसैमाथि विश्वास गर्नु उसलाई कहिल्यै देखेको छैन, कसैलाई प्रेम गर्नु जो तपाईँको नजिक आउनु भएको छैन र कसैमा आनन्द मनाउनु जसलाई तपाईँले कहिल्यै देख्नु भएको छैन। यद्यपि यो परमेश्वरको सन्तानको अनुभव हो, कोही व्यक्ति जसले ख्रीष्टलाई प्रेम गर्दैन तिनीहरूले मुक्ति पाएका छैनन् तर त्यो व्यक्ति जसले मुक्ति पाएको छ त्यसले ख्रीष्ट येशूलाई प्रेम गर्दछ र जसको हृदयले आत्माले र समझले उहाँमा भर पर्दछ उहाँमा भरोसा राख्दछ। यसकारण यी शब्दहरूको स्पष्ट र व्यक्तिगत उदाहरण जुन चाहिँ विश्वास र विश्वास गरिएको आशा राखिएको कुराको निश्चयता हो। यसकारण विश्वास नदेखिएका कुराको दृढ भरोसा हो। यसकारण यो प्राकृतिक नियम भन्दा माथिको औजारले हृदयलाई नदेखिएको कुराको विश्वास दिलाउँछ। परमेश्वरको सम्बन्धमा मुक्तिको सम्बन्धमा हृदयलाई नदेखेको कुराको विश्वास दिलाउँदछ। यी सबै प्रतिज्ञाहरू जुन विश्वासीहरूलाई विश्वासको माध्यमबाट प्रदान गरिएको छ र विश्वासीहरू यी नदेखिएका कुरामा दृढ भरोसा राख्दछन् र यी कुराहरू स्वीकार गर्दछन् कि एक दिन उहाँले तिनीहरूलाई सहायता गर्नेछन्। यसको अर्थ वास्तवमा विश्वास प्राकृतिक नियम भन्दा माथिको मुक्ति दिने औजार हो। फेरि हिब्रू 11 अध्यायको एक पदले भन्दछ, अब विश्वास चाहिँ आशा राखिएका कुराको निश्चय र नदेखिएका कुराको दृढ भरोसा हो। यहाँ विश्वास चाहिँ मुक्ति दिने औजारको रूपमा भनिएको छ
जसले आशा राखिएका कुराको निश्चयता र नदेखिएको

0: कुराको दृढताको भरोसा गराउँदछ। त्यसपछि हामी यसलाई वस्तुको रूपमा देख्न सक्छौ। कसैले तपाईँलाई भन्न सक्छ, विश्वास भनेको अँध्यारोमा हानेको तीर हो। यद्यपि त्यो नचाहिने कुरा हो, जुन विश्वास त्यो होइन, तर विश्वास जहिले पनि त्यो चिज हो जसमा केही कुरामा भर पर्न सकिन्छ। जसरी हाम्रो परमेश्वर र मुक्तिदाताले हाम्रो बीचमा धर्मशास्त्रको सत्यता प्रकट गर्नु भएको छ कि ख्रिस्ट स्वयं त्यो साधारण विश्वासको वस्तु हुनुहुन्छ। जसरी प्रेरित 16 अध्यायको 31 पदमा पौलले फिलिप्पीको झ्यालखानाको हाकिमलाई उद्धार पाउनलाई मैले के गर्नुपर्छ भन्ने प्रश्नको उत्तरमा भन्दछन्, प्रभु येशू ख्रिस्टमा विश्वास गर्नुहोस् र तपाईँले उद्धार पाउनुहुनेछ। यसकारण विश्वास चाहिँ बचाउने औजार हो, किनभने यसले विश्वासीहरूलाई उहाँ क्रुसमा मर्नुभयो, त्यसै गरी धर्मशास्त्रमा उल्लेख गरेका छुटकाराको ठूलो काम उहाँले गर्नुभयो र उहाँमा भरोसा राख्न, जुन उहाँ अदृश्य ख्रिस्टमा रहनलाई यसले स्वीकार गर्दछ। जो उहाँको नजिक आउनेछन् तिनीहरूलाई उहाँले अंगाल्नुहुन्छ। यसकारण विश्वास बचाउने औजार हो। एफिसी 2 अध्यायको 8 पदले भन्दछ, किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ। विश्वास जसले बचाउँदछ त्यो सधैँ हाम्रो ख्रिस्ट येशू र उहाँको कार्यमा केन्द्रित हुन्छ। त्यहाँ विश्राम लिनुहोस्, उहाँमा भर पर्नुहोस्। जसरी उहाँले आफ्नो सुसमाचारमा परमेश्वरको उद्देश्यको अनुग्रहको बारेमा हामीलाई प्रकट गर्नु भएको छ, यो विचारणीय छ। जुन प्रेरित पौलले यहाँ हामीलाई भन्दछन् कि यसै विश्वासद्वारा प्राचीन मानिसहरूलाई परमेश्वरले ग्रहण गर्नुभयो, साँचो गवाही चाहिँ तिनीहरूले निरन्तर प्रयत्न गरे र अन्त्यसम्म तिनीहरूले जित हासिल गरे। यसकारण विश्वास अदृश्य हो र यसलाई देख्न सकिँदैन। विश्वास परमेश्वरद्वारा दिइएको अदृश्य र प्राकृतिक नियमभन्दा माथिको गुण हो, जसलाई हृदयमा उत्पन्न हुँदछ, जसमा व्यक्तिगत रूपमा अघि बढ्दै जानु पर्दछ र अन्त्यमा महिमामा पुग्दछन्। आज म प्रार्थना गर्दछु कि परमेश्वरले तपाईँलाई विश्वास भनेको के हो भनेर उहाँको वचनद्वारा सिकाउनु भएको होस् र उहाँले तपाईँलाई ख्रिस्ट येशूमा विश्वास गर्नलाई आजदेखि उहाँलाई आफ्नो मुक्तिदाता र छुटकाराको रूपमा ग्रहण गरी उहाँमा भर पर्न विश्वास प्रदान गर्नु भएको होस्। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रिस्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हस्त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।
1: कोरस नम्बर 102।

0: हामी छौ तपाईको साथ, तपाई हुनुहुन्छ हाम्रो साथ, हाम्रो साथ, हाम्रो साथ। तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम आत्मिक यात्रा।

नमस्ते नमस्ते आदरणीय मित्र, दुवै हात जोडेर आज तपाईँलाई यस कार्यक्रममा स्वागत गर्न पाउँदा मलाई धेरै खुशी लागेको छ। नयाँ कुरा एउटा उत्सुकताको विषय हुन्छ, के होला, कसो होला, के गर्ने होला, के हुन्छ होला भन्ने प्रश्नहरू मनमा आउँछन्। कतिपल्ट त यो एउटा चिन्ता र डरको विषय पनि बन्छ। विश्वासको जीवन पनि यस्तै हुन्छ। आज हामी विश्वासको जीवन बारे चर्चा गर्नेछौ। आउनुहोस्, म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ बिलिभर चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, परमेश्वर भला हुनुहुन्छ। यो कार्यक्रमको उद्देश्य तपाईँलाई परमेश्वरको प्रेममा डोर्याउनु हो। यदि यो कार्यक्रम सुनेर तपाईँको धित मर्दैन भने अन्य जानकारीको निम्ति तपाईँले हामीलाई अवश्य नै लेख्न सक्नुहुनेछ। निसंकोच लेख्नुहोस्, यही नै हाम्रो अनुरोध छ। पत्र व्यवहारको निम्ति हाम्रो ठेगाना यस कार्यक्रमको अन्तमा अवश्य नै प्रसारण गरिनेछ। आउनु सधैँ आज पनि एउटा मधुर अर्थपूर्ण गीत संगीत सुन्दै आजको सन्देशको निम्ति

एउटा नयाँ दिन हामीले पाएका छौ। दिनको 24 घण्टामा के होला कसो होला हामी जान्दैनौ। हामीलाई चिन्ता पनि लाग्छ। धेरै मानिसहरू आफ्नो जीवनको बारेमा के कसो होला भनी जान्नको निम्ति ज्योतिषीहरू कहाँ जान्छन्, जोखाना हेराउँछन्। यसरी मानिसको मनमा विभिन्न विषयमा जिज्ञासा र प्रश्नहरू हुन्छन्। आफूलाई जुन कुरा राम्ररी थाहा हुँदैन त्यसको विषयमा डर, शंका र विश्वास हुन्छ। आफ्नो बाहेक अरूहरूको विषयमा पनि जिज्ञासा हुन्छ। जसलाई वास्ता गरिन्छ उसको जीवनको राम्रा कुराहरूले खुशी दिन्छ, नराम्रा कुराहरूले दुखी बनाउँछ। मानिसको जीवन यस्तै हो। यो जीवनमा सबै कुराहरू हामी जान्न सक्दैनौ। एउटा प्रश्नको उत्तर पाइन्छ, फेरि अर्को प्रश्न र जिज्ञासा मनमा उत्पन्न हुन्छ। एउटा शंका हट्छ अनि फेरि अर्को शंका, अविश्वास उत्पन्न हुन्छ। यो जीवन भनेको सिक्दै जाने, बुझ्दै जाने एउटा यात्रा हो। जीवनभरि नै मानिस एक विद्यार्थी जस्तो भएर जान्छ, एउटा यात्री जस्तो भएर अगाडि बढ्छ। परमेश्वरको विषयमा पनि त्यस्तै हो। हामीले उहाँको बारेमा सिक्नुपर्छ, बुझ्नुपर्छ। परमेश्वरले हामी हरेकलाई बुद्धि दिनुभएको छ। हाम्रो आफ्नो व्यक्तिगत विवेक छ, बुद्धि छ। हामीलाई किन त्यसरी व्यक्तिगत रूपले बुद्धि दिएको छ? ताकि हामीले त्यो आफ्नो निम्ति प्रयोग गरौं भनेर नै हो। हामीले आफ्नो निम्ति आफै सोच विचार गर्नुपर्छ। अरूले सोचिदिएर हामी बाँच्ने होइन, अरूले निर्णय गरिदिएर हाम्रो व्यक्तिगत जीवनको निम्ति हामी अघि बढ्ने होइन। ससाना नानीहरूका निम्ति मात्र त्यसो गरिन्छ। हामीले आफ्नो बुद्धि र विवेक लगाएर आफ्नो जीवनका निम्ति निर्णयहरू लिनुपर्छ। आज धेरै मानिसहरूमा येशु ख्रिस्टको बारेमा गलत धारणाहरू छन्। उनीहरूले अरूहरूबाट सुनेका कुरामा विश्वास गरेर येशु ख्रिस्टको बारेमा गलत विचारहरू राखेका छन्। येशु ख्रिस्टको कुरा उनीहरूको निम्ति नयाँ कुरा हुन्छ। येशूमा विश्वास गर्नु उनीहरूको निम्ति अनौठो कुरा हुन्छ। तर एउटा कुरा म तपाईँलाई बताउन चाहन्छु कि धेरै मानिसहरूमा वर्षौं वर्षदेखि येशूको बारेमा गलत धारणा र विचारहरू रहेका छन्। वास्तवमा उहाँ को हुनुहुन्छ, किन मानिसले उहाँमा विश्वास गर्नुपर्छ, यो कुरा म तपाईँलाई संक्षिप्तमा बताउन चाहन्छु। बाइबलको एउटा खण्डले भन्छ, परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, उहाँमाथि विश्वास जसले गर्छ त्यो नाश हुँदैन तर त्यसले उद्धार पाउँछ। येशु यो संसारमा किन आउनुभयो? उहाँ मानिसहरूलाई तिनीहरूको पापबाट मुक्ति दिनको निम्ति आउनुभयो। मानिसहरूबाट साँचो र शुद्ध धर्म उत्पन्न हुनका निम्ति पहिले उनीहरूको जीवनको पाप हट्नुपर्छ। मानिसले त्यही पाप हटाउनका निम्ति त अनेक किसिमका कुराहरू गर्छ, तर पापी मानिसले गरेको आफ्नो प्रयास धर्म कर्महरूबाट पवित्र परमेश्वरको अगाडि यी सबै कुरा स्वीकार योग्य हुँदैनन्। येशू संसारमा आएर क्रूसमा मर्नुभयो, उहाँ पापी मानिसहरूको साटो त्यसरी क्रूसमा मर्नुभयो। मानिसले उहाँको बलिदानमा विश्वास गर्नुपर्छ। कोही कोही भन्छन् येशू त 2000 वर्ष अगाडि मात्र आउनु भएको हो। बाइबलले भन्छ उहाँ सनातनका परमेश्वर हुनुहुन्छ, उहाँ सनातनदेखि नै हुनुहुन्छ। उहाँले नै पृथ्वीको जग बसाल्नुभयो, ब्रह्माण्ड र अन्य सबै थोकहरू बनाउनुभयो, मानिसलाई पशु प्राणीलाई बनाउनुभयो। उहाँको विषयमा बाइबलले भन्छ कि पापी मानिसलाई बचाउन येशू तोकिएको समयमा यो संसारमा आउनुभयो। उहाँले मानिसलाई जीवन दिनुहुन्छ, उहाँले सारा पृथ्वीलाई मानिसहरूलाई आफ्नो नियन्त्रणमा राख्नुहुन्छ। उहाँ आदिकालदेखि हुनुहुन्थ्यो, तर आजभन्दा 2000 वर्ष अघि उहाँ मानिसको रूप धारण गरेर यो धरतीमा आउनुभयो। बाइबलले भन्छ परमेश्वर देहधारी हुनुभयो, मानिसले उहाँलाई देखे, उहाँको शिक्षा सुने, उहाँबाट आशीर्वाद पाए। इतिहासले यो कुराको प्रमाण दिँदछ, येशू संसारमा एक दिन जिउनु भएको थियो। उहाँ मानिसको कल्पना वा सिद्धान्तको व्यक्ति हुनुहुन्न, तर एक वास्तविक ऐतिहासिक व्यक्ति हुनुहुन्छ। कसै कसैले सम्झे जस्तो येशू हाम्रो धर्मनाश पार्न वा खान नहुने, मासुहरू खुवाउन वा मार्न नहुने, पशुहरू मार्न सिकाउनको निम्ति आउनु भएको होइन। प्रिय मित्र, येशूमा विश्वास गर्ने धेरै मानिसहरू छन् जो मासु वा कुखुराका अण्डाहरू समेत खाँदैनन्। नखाएकै राम्रो हो। ती नखाँदा तिनीहरू धेरै धर्मी बन्ने होइन,
मासु खानु वा नखानु एक व्यक्तिको आफ्नो इच्छा हो। मैले सुनेको भारत देशको उत्तरी पूर्व राज्यमा मानिसहरू कुकुरको मासु खान्छन् रे। यसोमा विश्वास गर्नेहरूले साथै अरू धर्म मान्ने मानिसहरूले पनि कुकुरको मासु खान्छन् रे। साँप, भ्याकुतो, किरा, फटेङ्ग्रा, चरा चुरुङ्गीहरू केही पनि बाँकी राख्दैनन् रे। त्यो क्षेत्रमा बस्ने सबै आस्था र समुदायका मानिसहरूले ती कुराहरू खान्छन्। के कुनै धर्मशास्त्रमा ती कुराहरू खानु भने लेखिएको छ र? बाइबलमा त लेखिएको छैन। हामीलाई ती मानिसहरूले त्यस्ता कुराहरू खान्छन् भनेको सुन्दैमा भ्रान्त आउन खोज्छ, होइन र? बाइबलमा फलानु पशु मारेर खानु भनिएको छैन। एकपल्ट प्रभु यीशुको समयमा धर्मगुरूहरूले उहाँसित खाने कुराको विषयमा केही कुरा सोधे। तिनीहरू आफ्नो खानपानको विषयमा अति होसियार थिए। तिनीहरू पनि केही कुरा खाँदा मानिस अशुद्ध हुन्छ र केही कुरा खाँदा मानिस अशुद्ध हुँदैन भन्ने विश्वास गर्थे। आज पनि यस्ता विचार भएका मानिसहरू धेरै छन्। यीशुले तिनीहरूलाई जवाब दिनुभयो, मत्ती 15:11 खण्ड, जे मुखभित्र पस्छ त्यसले मानिसलाई अशुद्ध पार्दैन, तर जे मुखबाट बाहिर निस्कन्छ त्यसैले मानिसलाई अशुद्ध पार्छ। वास्तवमा उहाँले के भन्न खोज्नु भएको? उहाँले यो बुझाउन खोज्नु भएको कि मानिस उसले खानेकुराद्वारा अधर्मी वा अपवित्र हुँदैन, तर उसका मनका विचार उसको बोली वचनद्वारा अपवित्र हुन्छ। यीशुले ती धर्मगुरूहरूलाई खानेकुराको विषयमा धेरै ध्यान नदेऊ, तर तिनीहरूका आचरण र व्यवहारमा ध्यान देऊ भन्नुभयो। परमेश्वरका दास पावलले पनि यसो भनेका छन्। 1 कोरिन्थी 8:8 खण्डमा, खानेकुराले हामीलाई परमेश्वरको दृष्टिमा बढ़ी ग्रहण योग्य बनाउँदैन। न खाँदैमा कुनै हानि छैन र खाँदैमा कुनै लाभ छैन। प्रभु येशूले भन्नुभयो, तिमीहरूले आफ्नो प्राणको निम्ति के खाउला र शरीरको निम्ति के पहिरौं भनी चिन्तित नहौ, किनकि प्राण भोजनभन्दा र शरीर वस्त्रभन्दा ठूलो हो। लुका 12:22 खण्ड। प्रभु येशूले यही भन्नुभएको हो कि हामीले खानेकुरा भन्दा बढ़ी आत्माको चिन्ता गर्नुपर्छ, हाम्रो विचारको चिन्ता गर्नुपर्छ। त्यसैकारण मेरो अनुरोध छ, विश्वास गर्ने व्यक्तिहरूले के खान्छन् के खाँदैनन् भन्ने सोचेर उहाँले दिनुहुने महान मुक्तिको कुरालाई नपन्साउनुहोस्। हामी केही खान्छौ भने त्यो शरीरको निम्ति हो, आत्माको निम्ति होइन। अचल त बरू मानिसहरूले तिनीहरूका रोगको कारण पो धेरैवटा थोकहरू खान छोडेका छन्। कसैले रक्तचापको कारण नुन खानु हुँदैन, कसैले चिनी रोगको कारण गोलियो मिठो खानु हुँदैन, कोही धेरै मद्यपान गरेको कारण कलेजो कुहिएर थन्केका छन्, कोही पान सुपारी गुटका खैनी सुर्ती चुरोट पिएर क्यान्सरको शिकार भएका छन्। मेरो मनमा एउटा प्रश्न छ, के साँचो धर्म गर्ने मानिसहरूले सुपारी पान गुटका खैनी सुर्ती चुरोट जाँड रक्सी रम उस्की ब्रान्डी सेवन गर्नुहुन्छ? के यस्तो कुराले मानिसलाई अशुद्ध पार्दैन? किन मासुको मात्र कुरा गर्ने? यस्ता कुराहरूको विषयमा पनि विचार गरौं न। यसबारे तपाईँको विचार कस्तो छ? तपाईँको मनमा धेरै कुराहरू खेलिरहेका होलान्। याद गर्नुहोस्, यीशु एउटा नयाँ जीवन दिन यो संसारमा आउनुभयो। उहाँमा विश्वास गरेर जिउनु नै क्रिस्टियन जीवन हो। मानिसहरूले के भन्छन् त्यस कुरामा ध्यान नदिनुहोस्, तर येशूले के भन्नुहुन्छ त्यस कुरामा ध्यान दिनुहोस्। येशु हाम्रा पापका निम्ति बलिदान हुनुभयो र उहाँको बलिदानद्वारा हामी पापको क्षमा पाउँछौ भने विश्वास गर्नुपर्छ। यही नै विश्वासको जीवन हो। याद गर्नुहोस्, विश्वास गर्नेहरूको निम्ति कुनै कुरा असम्भव छैन। यो जीवन तपाईँको, आफ्नो जीवनको निम्ति असल कुरा, लाभदायक कुरा रोज्नु तपाईँको आफ्नै हक, अधिकार र कर्तव्य पनि हो। मिठो कुराकानी गर्दा गर्दै समयले डाँडा काटिसकेको छ, तर पनि यदि आजको कुराकानी सुनेर तपाईँसित कुनै प्रश्न छन्, जिज्ञासा छन् भने मलाई निसंकोच लेख्नुहोस्, म तपाईँलाई अवश्य नै जवाब दिनेछु। पत्र व्यवहारको निम्ति मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ।
मलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउन्।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: डरलाई कसरी जित्ने? जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 41 यहाँहरूलाई स्वागत छ। साहस भनेको के हो? जब धेरै जसो मानिसहरू साहसको बारेमा सोच्छन्, तिनीहरूले सुपर हिरोहरूको वर्णन गर्छन् जो असाधारण कार्यहरू अत्यन्तै सहजताका साथ गर्छन्। ती कल्पनाहरूले हामीलाई हेर्नको लागि राम्रो चलचित्रहरू बनाउँछन्, तर तिनीहरूले वास्तविक जीवनको वर्णन गर्दैनन्। जब हामी साहस प्रकट गरिरहेका हुन्छौं, यसको अर्थ यो होइन कि हामीसँग डर छैन। यसको अर्थ यो मात्र हो कि हामी डराएको भए पनि हाम्रो लक्ष्य प्राप्त गर्न, जोखिम उठाउन हामी इच्छुक छौं। दोस्रो तिमोथीको पुस्तक 1:7, किनभने परमेश्वरले हामीलाई डरको आत्मा होइन तर शक्ति, प्रेम र आत्मा संयमको आत्मा दिनुभएको छ। डर हामीले अनुभव गर्न सक्ने सबैभन्दा बलियो भावनाहरू मध्ये एक हो, तर परमेश्वरले हामीलाई डरलाई जित्न सक्ने अझ बलियो प्रेरणा, छनौट गर्ने शक्ति दिनुभएको छ। उहाँले हामीलाई डरको सामना गर्दै साहसपूर्वक काम गर्ने क्षमता दिनुभएको छ। मत्ती 14 एउटा कथा छ, जहाँ येशु पानीमाथि हिँडिरहनु भएको थियो। उहाँ आफ्ना चेलाहरू चढेको डुंगामा जाँदै हुनुहुन्थ्यो। मत्तीको पुस्तक 14:28। पत्रसले उहाँलाई भने, हे प्रभु, तपाईँ नै हुनुहुन्छ भने मलाई तपाईँ कहाँ पानीमाथि आउने आज्ञा दिनुहोस्। डरमाथि विजय प्राप्त गर्ने पहिलो कदम भनेको तपाईँको परिस्थितिमा लागू हुने परमेश्वरको प्रतिज्ञा खोज्नु हो। पत्रुस पानीमाथि हिँड्न डराउँथे। प्रयास गर्नु अघि उनी यीशुबाट यो गर्न सक्छन् भन्ने आश्वासन चाहन्थे। पदथेसनिकीको पुस्तक 2:13। यसकारण यसको निम्ति हामी पनि परमेश्वरलाई निरन्तर धन्यवाद चढाउँछौ, किनकि तिमीहरूले हामीबाट सुनेका वचन जो वास्तवमा परमेश्वरको वचन हो, सो तिमीहरूले मानिसको वचन जस्तै होइन तर परमेश्वरको वचन जस्तै ग्रहण गर्यौ, जुन वचनले तिमी विश्वासीहरूमा काम गर्दछ। प्रिय श्रोता, जब परमेश्वरले हामीलाई कुनै कुराको प्रतिज्ञा गर्नुहुन्छ र हामी विश्वासका साथ त्यो प्रतिज्ञामा काम गर्छौं, तब हामीले त्यो प्रतिज्ञाको परिणाम पाउने ग्यारेन्टी हुन्छ। मत्तीको पुस्तक 14:29। उहाँले भन्नुभयो, आओ, पत्रुस डुंगाबाट ओलेर यीशु कहाँ जानलाई पानीमाथि हिँड्न लागे। यसले पत्रुसलाई भन्नुभयो कि यदि उसले विश्वासका साथ काम गर्छ भने ऊ पानीमाथि हिँड्न सक्षम हुनेछ। आफ्नो डरलाई जित्नको लागि परमेश्वरले तपाईँलाई दिनुभएको प्रतिज्ञामा तपाईँले कदम चाल्नुपर्छ। मत्तीको पुस्तक 14:30। तर बतास जोरले चलेको देखेर तिनी डराए र जब डुब्नै लागे तब तिनले चिच्याएर भने, हे प्रभु, मलाई बचाउनुहोस्। सम्भवत पत्रुसलाई पौडी खेल्न आउँदैन थियो। उसले आफूलाई यस्तो ठाउँमा राखेको थियो जहाँ ऊ कमजोर थियो। यीशुले पत्रुसलाई बचाउनुभयो। मत्तीको पुस्तक 14:31। तब यीशुले झट्टै हात पसारेर तिनलाई समाथि हाल्नुभयो र तिनलाई भन्नुभयो, ए अल्पविश्वासी, किन शंका गर्यो? यीशु ख्रीष्ट र उहाँले प्रतिनिधित्व गर्नुभएको परमेश्वरको शक्ति हामी असफल हुँदा हामीलाई बचाउन सधैँ त्यहाँ हुनेछ र जीवनमा सफल व्यक्तिहरूलाई असफल व्यक्तिहरूबाट अलग गर्ने कुरा भनेको हामीले असफलतामा कसरी प्रतिक्रिया दिन्छौ भन्ने हो। सफलताको बाटोमा अवरोधहरू, गलत मोडहरू र खाडलहरूले भरिएको हुन्छ। हाम्रो लक्ष्यतिर अगाडि बढ्नको लागि, विशेष गरी संघर्षको समयमा, त्यसका लागि ठूलो साहस चाहिन्छ। सफल हुनका लागि हामीले अन्तिम रेखामा नपुगुन्जेलसम्म अगाडि बढ़िरहनुपर्छ। शुरू गर्नेहरू धेरै छन् तर तिनीहरू समाप्त गर्दैनन्। सफलता प्राप्त गर्ने गोप्य कुञ्जी कहिले हार नमान्नु हो। तनावको समयमा, कमजोरीको समयमा, पीड़ाको समयमा, निराशाको अगाडि हार नमान्नुहोस्। साहस गर्नुहोस्। कहिलेकाहीँ यो दिनको अन्तिममा एउटा शान्त आवाज हो जसले भन्छ, म भोलि फेरि प्रयास गर्नेछु र यदि म भोलि असफल भए भने म अर्को दिन फेरि प्रयास गर्नेछु। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।

जय मसीह तथा नमस्कार। TWR नेपालद्वारा प्रसारित आत्मिक कार्यक्रम बदलिएको जीवन शैलीमा यहाँहरूलाई स्वागत छ। मित्रहरू, हामी यस कार्यक्रममा हाम्रो जीवनसँग सम्बन्धित विभिन्न पक्षहरूमा बाइबलीय दृष्टिकोणबाट छलफल गर्ने गर्दछौ। आजको कार्यक्रममा पनि यस्तै एउटा प्रसंगमा हामी कुराकानी गर्नेछौ। मलाई आशा छ यो कार्यक्रमबाट यहाँहरू आशिषित हुनुहुनेछ। यस कार्यक्रमलाई अन्तिम समय सुन्नुहोला। सबै कुरा भन्दा बढी आफ्नो हृदयलाई सुरक्षित राख, किनभने त्यो सारा जीवनको मूल हो। हितोपदेश 4:23। प्रिय मित्रहरू, म तपाईहरूसँग एउटा त्यस्तो व्यक्तिको बारेमा बताउन गइरहेको छु जो एकदमै शिक्षित थियो, उच्च शिक्षा हासिल गरेको, आफ्नो समाजमा सबैभन्दा प्रतिष्ठित र शक्तिशाली व्यक्तिहरू मध्ये एक थियो, जसले आफ्नो त्यो शक्तिको निर्दयतापूर्वक प्रयोग गर्यो। आजको मापदण्ड अनुसार हामी त्यो व्यक्तिलाई चरमपन्थी भन्न सक्छौ होला। उसले मानिसहरूको एक निश्चित समूहलाई यति धेरै घृणा गर्यो कि उनीहरूलाई उनीहरूको घरबाट तानेर जेलमा फ्याल्नुलाई उसले आफ्नो जीवनको उद्देश्य बनाएको थियो। भनिन्छ कि उसले ती मानिसहरूलाई घृणाको साथमा हप्काउने र मार्न चाहन्थ्यो। को थिए त ती व्यक्ति? के तपाईँले अनुमान लगाउनु भयो? हो, त्यो मानिस अरू कोही नभएर ख्रिस्टीय जगतमा यीशु ख्रिस्ट पछि चिनिने दोस्रो नाम पावल हुनुहुन्छ। हजुर, प्रेरित पावल। परमेश्वरलाई भेटेपछि पूर्ण रूपमा जीवन परिवर्तन भएको यो सबैभन्दा शक्तिशाली घटना हो। सायद यस्तो शक्तिशाली घटना इतिहासमा र सम्पूर्ण बाइबलमा पनि अर्को घटना छैन जस्तो पावलको जीवन परिवर्तनको घटना छ। पावलको जम्का भेट भएको थियो यीशुसँग। एक भयानक चम्किलो स्वर्गीय ज्योतिले पावल, तर त्यो समयमा उहाँको नाम अर्कै थियो है, उहाँलाई उहाँको आँखाको ज्योति गुमाइदियो र उहाँ आफ्नो घुँडाको बलमा भुइँमा गिर्न बाध्य हुनुभयो। त्यो स्वर्गीय ज्योतिले पावललाई यतिसम्म देख्न नसक्ने बनायो कि 3 दिन 3 रातसम्म उहाँले केही खान पनि सक्नु भएन, केही पिउन पनि सक्नु भएन। परमेश्वरले उनलाई कसरी निको पार्नुभयो र नयाँ रूपमा पूर्ण रूपमा परिवर्तन जीवनको लागि कसरी तयार गर्नुभयो भन्ने अद्भुत कथा हामी प्रेरितको पुस्तक 9 अध्यायमा पढ्न सक्छौ। हो, अन्य जातिहरू र राजाहरू साथै इजरायलका मानिसहरूलाई उहाँको सन्देश लैजानको लागि परमेश्वरको चुनिएको साधन वा चुनिएको त्यो मानिस एक हत्यारा थियो। तर त्यो हिंसक मानिस घृणाले अभिप्रेरित अति नै नाजुक अवस्थामा आइपुगेको थियो, जुन समय उपयुक्त थियो परमेश्वरको लागि उसको ओपन हार्ट सर्जरी गर्नको लागि अथवा उसको हृदय परिवर्तन गर्नको लागि। पावलले शाब्दिक रूपमा नै पीड़ामा आफ्नो घुँडा टेक्नुभयो। हाम्रो लागि पनि यही प्रक्रिया हुन सक्छ। जब हामी दुःखमा पीड़ामा आफ्नो घुँडा टेक्छौं, त्यो समय हुन सक्छ हाम्रो हृदय परिवर्तन हुने। प्रख्यात लेखिका काथी ग्रेव्सको शब्दमा, जब हामी पीड़ाको खाडलमा वा पीड़ाको चरम बिन्दुमा हुन्छौ, तब हाम्रो हृदय परिवर्तन हुन्छ। उहाँ अझै अगाडि लेख्नुहुन्छ, के थाहा, सायद हाम्रो यो दुःखको साथमा हामीलाई परिवर्तन गर्ने त्यो प्रकाश पो लुकेको छ कि, अथवा के थाहा, यो दुःख नै हामीलाई हाम्रो घुँडामा लैजाने एकमात्र बाटो हो कि, ताकि हामी हाम्रो जीवनलाई मूल्याङ्कन गर्न सकौं, हामी हाम्रो घुँडामा हाम्रो शक्ति र सामर्थ्यको अन्तिम बिन्दुमा पुग्छौं। त्यही नै उत्तम समय हो परमेश्वरको कार्य हाम्रो जीवनमा हुने र हाम्रो हृदय परिवर्तन हुने। हृदय परिवर्तन परमेश्वरको पवित्र आत्माको कार्यक्षेत्र हो। हृदयको शुद्धिकरण वा अर्को शब्दमा ओपन हार्ट सर्जरीको घटना हामी इजिकियलको पुस्तकमा पनि पाउन सक्छौ। जब इजरायलका मानिसहरू परमेश्वरलाई त्यागेर अरू देवता र मूर्तिहरूको पछि लागेका थिए, इजिकियल 36:26-27 इजिकियल अगमवक्ताद्वारा परमेश्वरले इजरायलीहरूलाई यसो भन्नुभएको छ, म तिमीहरूलाई एउटा नयाँ हृदय दिनेछु र तिमीहरू भित्र म नयाँ आत्मा हालिदिनेछु। तिमीहरूबाट ढुङ्गाको हृदय निकालेर म त्यसको सट्टामा तिमीहरूलाई मासुको हृदय दिनेछु, अनि म मेरा आत्मा तिमीहरूमा हालिदिनेछु र तिमीहरूलाई मेरा विधिहरू पालन गर्ने र मेरा नियमहरू होसियार साथ मान्ने तुल्याउनेछु। आमेन।
परमेश्वरको आत्मा जो हामीमा बास गर्नुहुन्छ, उहाँले हाम्रो असंवेदनशील र कठोर हृदयलाई परिवर्तन गर्नुहुन्छ, जुन हृदय बाइबल टिप्पणीकार म्याथ्यु हेनरीका शब्दहरूमा कुनै पनि ईश्वरीय कुराहरू प्राप्त गर्न र परमेश्वर प्रति भक्ति फिर्ता गर्न अनुपयुक्त हुन्छ। हाम्रो दुःख र कष्टको समयमा हामी परमेश्वरलाई हाम्रो जीवन परिवर्तन गर्न अनुमति दिन्छौं र अनुमति नदिन पनि सक्छौं। यदि कसैले पवित्र आत्मा परमेश्वरलाई आफ्नो हृदय परिवर्तन गर्ने अनुमति दिएन भने के हुन्छ? के तपाईँले आफ्नो प्रिय व्यक्तिको हृदय परिवर्तनको लागि लगनशील भई प्रार्थना गर्नु भएको छ? हुन सक्छ तपाईँको जीवन साथीको लागि, आफ्नो बच्चाको लागि। हामीले जति सुकै चाहे पनि हामी उनीहरूको लागि यो परिवर्तन गरिदिन सक्दैनौ, तर हामी निरन्तर घुँडा टेकेर परमेश्वरसँग प्रार्थना गर्न सक्छौ कि हाम्रो जीवनमा परिवर्तनको काम गरिरहनुहोस्। जस्तै हामी हृदय परिवर्तन नभएका मानिसहरूसँग जिइरहेका हुन्छौ, उनीहरूको लागि निरन्तर प्रार्थना र प्रेम गरिरहन सकौ भनेर परमेश्वरसँग प्रार्थना गरिरहनुहोस्। अय्युब 27:8 पदले भने चाहिँ, ईश्वरहीन मानिस नाश हुँदा त्यसको लागि के आशा हुन्छ र जब परमेश्वरले त्यसको प्राण लिनुहुन्छ, अनि तिनीहरूलाई एक विश्वासी साथीको आवश्यकता छ जो तपाईँ हुनुहुन्छ। प्रिय मित्र, तपाईँ अझै पनि सोध्नुहोला कि परमेश्वरले साँच्चै मानिसको हृदय परिवर्तन गर्न सक्नुहुन्छ त? हो, उहाँले गर्न सक्नुहुन्छ, उहाँले गर्नुहुन्छ, त्यो पनि आश्चर्यजनक तरिकामा। के तपाईँ आज त्यस्तो ठाउँमा हुनुहुन्छ जहाँ आफू मुनिको जमिनले भासिएको तपाईँ अनुभव गर्दै हुनुहुन्छ? प्रिय मित्र, तपाईँ परमेश्वरलाई नयाँ हृदय सृजना गर्न निम्तो दिनको लागि उपयुक्त ठाउँमा हुनुहुन्छ। उहाँलाई मौका दिनुहोस्, उहाँले एउटा नयाँ हृदय तपाईँभित्र सृजनुहुनेछ। प्रिय मित्र, आजको कार्यक्रमबाट यहाँहरू आश्वासित हुनुभयो भन्ने म विश्वास गर्दछु। अर्को कार्यक्रममा फेरि अर्को एउटा नयाँ विषयमा हामी कुराकानी गर्ने नै छौ। आजको लागि भने बिदा दिनुहोस्। जय मसीह तथा नमस्कार।

श्रोताहरू, कार्यक्रम बदलिएको जीवन शैली तपाईँलाई कस्तो लाग्यो? अधिक जानकारीको लागि हाम्रो ठेगाना रहेको छ TWR नेपाल, जेपीओ बक्स नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। साथै हामीलाई तपाईँले फेसबुक, युट्युब, टिकटक र व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामीलाई एसएमएस तथा फोन कलको लागि हाम्रो नम्बर रहेको छ 9813300690। थप जानकारीको लागि हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन पनि गर्न सक्नुहुन्छ।

यसुले भन्नुभयो बालकहरूलाई मकाउन देऊ तिनीहरूलाई नरग किनभने स्वर्गको राज्य यस्तोहरूको। मेरो नाम इमानुएल प्रधान, अहिले तपाईँ

0: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
1: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
2: ताराहरू जस्तै चम्कनुहोस्। नमस्ते तथा जय मसी, म जोनी एरिक्सन टाडा। आज म तपाईहरूका लागि परमेश्वरको वचनबाट एउटा गम्भीर सन्देश लिएर आएकी छु। यसपदले तपाईँको आत्मिक जीवनलाई एउटा ठूलो चुनौती दिनेछ, तर चिन्ता नगर्नुहोस्, यो हाम्रो आत्मिक वृद्धिको लागि निकै राम्रो चुनौती हो। यो खण्ड फिलिपीको पुस्तक 2:14 लिइएको हो। फ्रेड पावलले यो पत्र एउटा अध्ययारो र चिसो जेलको कोठामा साङ्लाले बाँधिएको अवस्थामा लेखिरहेका छन्, जहाँ उनी आफ्ना साथीहरूलाई भन्छन्, गनगन अथवा वाद विवाद नगरी सबै काम गर्दै जाऊ, कि तिमीहरू चाहिँ निर्दोष र सुधा भएर टेढा र बरालिएका पुस्ताको बीचमा परमेश्वरका निष्खुट सन्तान हो, जुन पुस्ताको बीचमा संसारमा तिमीहरू ताराहरू झैं चम्कन्छौ। फिलिपीको सम्पूर्ण पुस्तक नै कष्टहरूको बीचमा पनि आनन्दित हुनुपर्ने आज्ञाहरूले भरिएको छ। त्यसभन्दा पनि बढ़ी सधैं आनन्दित रहनुहोस् भन्ने शिक्षा त्यहाँ पाइन्छ। यो कुरा आफैमा धेरै गहिरो छ, किनकि बाउले यी शब्दहरू साङ्लोमा बाँधिएको अवस्थामा लेखिरहेका थिए, तर उनका शब्दहरू पवित्र आत्माद्वारा प्रेरित थिए, जसले हामीलाई तपाई र मलाई सबै कुरा गनगन नगरी गर्न आज्ञा दिन्छ, र यसको अर्थ हो सबै कुरा। पावलले यी कुरा फिलिपीका आफ्ना इसाई मित्रहरूलाई लेखिरहेका थिए, जसले त्यस समयमा ठूला ठूला संकष्ट र अत्याचारहरू भोगिरहेका थिए। यस्तो अवस्थामा उनीहरूको मनमा गनगन गर्ने वा असन्तुष्टि व्यक्त गर्ने प्रलोभन आउनु एकदमै स्वाभाविक थियो, तर पावलले ती इसाईहरूलाई उनीहरूको नराम्रो बानीका लागि गाली गरिरहेका थिएनन्। बरू उनी त उनीहरूले यस कष्टको पछाडि लुकेको परमेश्वरको ठूलो योजना र उद्देश्यलाई देखुन् भन्ने चाहन्थे, अनि त्यो उद्देश्य थियो सुसमाचार प्रचार। पावलको हृदय र स्वयं ख्रिष्टको हृदय मानिसहरूलाई प्रेमपूर्वक परमेश्वरको राज्यमा डोर्याउनमा केन्द्रित थियो। फिलिपीका विश्वासीहरूका वरिपरि बस्ने ती कुटिल र पापी छिमेकीहरूले मुक्ति पाउन् भन्ने पावलको तीव्र चाहना थियो। पावल चाहन्थे कि अन्धकारमा हराएका ती मानिसहरूका सामु परमेश्वरको सामर्थ्य प्रकट होस्, अनि जब हामी गनगन गर्दैनौ तब हामी अरूका सामुन्ने निर्दोष र पवित्र साबित हुन्छौं। त्यसपछि कसैले पनि हामीतिर औंला ठड्याउन सक्दैन, कुनै पनि शंकालु व्यक्तिले प्रश्न उठाउने ठाउँ पाउँदैन, किनभने जब अविश्वासीहरूले विश्वासीहरूलाई आफ्ना कष्टहरूमा पनि बिना कुनै गुनासो साँचो हृदयले रमाएको देख्छन्, तब यो कडा र खिसी गर्ने संसारले परमेश्वरको अस्तित्वलाई गम्भीरतापूर्वक स्वीकार्न बाध्य हुन्छ। अहो, यो कति मन छुने र शक्तिशाली गवाई हो। मलाई सुन्नुहुने मेरा आदरणीय मित्र, आज तपाईँ पनि सायद ठेक्नै नसकिने गाह्रो परिस्थितिहरूबाट गुज्रिरहनु भएको होला, जसले गर्दा तपाईलाई हिम्मत हार्न र गुनासो गर्न मन लागिरहेको हुन सक्छ। तपाईले त्यसलाई लुकाएर मनमनै मात्र गरे पनि बाइबलले त्यसलाई गनगन भन्छ, त्यो अझै पनि गुनासो नै हो। त्यसैले गनगन गर्नु, सुस्केर हाल्नु वा परमेश्वरसँग गुनासो गर्नु भन्दा अगाडि यो सम्झनुहोस् कि परमेश्वरले तपाईलाई किन यस समस्याको बीचमा राख्नु भएको छ। फिलिपीको पुस्तकले भन्छ, गनगन नगरिकन सबै कुरा गर, ताकि तिमीहरू संसारमा तारा जस्तै चम्कन सक। मित्र, परमेश्वर चाहनुहुन्छ कि तपाईँका छिमेकीहरू र तपाईँ सँगै काम गर्ने मित्रहरूले तपाईँको कठिन परिस्थितिमा पनि तपाईँको असल व्यवहार र अनुहारको आनन्दलाई देखुन्, ताकि तपाईँले उनीहरूको आत्मिक अन्धकारलाई हटाउन सक्नुहोस् र यो अध्ययारो संसारमा तपाईँ एउटा चम्किलो तारा बन्न सक्नुहोस्। हाम्रा दुःख र गुनासोहरूको सन्दर्भमा पवित्र आत्माको एउटै मात्र लक्ष्य हुन्छ, त्यो हो मानिसहरूले मुक्ति पाउन्। परमेश्वरको वचनमा भएका हरेक चेतावनी, उपदेश, सल्लाह र निर्देशनहरूको एकमात्र उद्देश्य भनेकै कुनै न कुनै तरिकाले हराएका मानिसहरूलाई ख्रिस्ट कहाँ पुर्याउनु हो। त्यसैले एकछिन मसँगै शान्त भएर सोचौं र आफैसँग इमान्दार बनौं। के हाम्रा गुनासाहरू र गनगन गर्ने बानीले गर्दा हाम्रा वरिपरि भएका मानिसहरूका सामु हाम्रो इसाई गवाई कमजोर भएको छ? के मानिसहरूले हामीलाई हेरेर यस्तो सोच्छन्, यिनीहरूको परमेश्वर पनि खासै प्रभावकारी रहेनछ, किनकि यिनीहरू पनि अरू मानिसहरू जस्तै त गनगन गर्छन्? यदि त्यसो हो भने अब गनगन गर्न छोड्नुहोस् र तपाई यो अध्ययारो संसारमा तारा जस्तै चम्कनुहुनेछ, अनि यो अध्ययारो संसारमा चम्कने अर्को एउटा छिटो तरिका म तपाईँलाई बताउँछु। तपाईँको विरोध गर्ने र ख्रिस्टलाई विश्वास नगर्ने तिनै छिमेकीहरूको सेवा गर्न शुरू गर्नुहोस्। आउनुहोस्, म यसगरी तपाईँको लागि प्रार्थना गर्छु। हे प्रभु येशु, म बाँचिरहेको यस कुटिल पुस्ताका मानिसहरूका लागि यति आजसै प्रभावकारी रहेनछ, किनकि यिनीहरू पनि अरू मानिसहरू जस्तै त गनगन गर्छन्। यदि त्यसो हो भने अब गनगन गर्न छोड्नुहोस् र तपाईँ यो अँध्यारो संसारमा तारा

0: र हामीलाई सुधार्नुहोस् तपाईँको पवित्र नाममा आमेन।
1: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 98082048 70। आशाको सन्देश नेपाल, नखु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौ। अहिलेलाई भने बिदा हुन्छौ। जय मसीह।

0: मुआ ल ल ल यता नआऊ है बुहारी, तलै बस, छाछुप नगर। आज कति दिन रे?
1: 3 दिन भयो।
0: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
1: केही हुन्न मुआ, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
0: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
1: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
2: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक

0: जन्ने हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको
1: भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
2: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के तपाईहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
5: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
4: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
5: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
4: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
5: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
4: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
5: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। रेस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com।

बाइबल सम्बन्धी प्रश्न उत्तरको कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब सुन्न नभुल्नुहोला। प्रत्येक आइतबार बिहान 11 बजेदेखि 12 बजेसम्म कुमार अब्राहमको साथमा।

0: गुड न्युज एफएम 105.1
1: ओए साथी हेर न यो क्या खतरा समाचार आइसक्यो बाफ्रे अब चाहिँ के हुने हो
2: खोइ खै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नाति न यसो त जसले नि लेखिहाल्छ नि
1: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
2: तिमीलाई थाहा थिएन
1: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
1: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
0: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: कार्यक्रम बाइबल पाठ प्रत्येक आइतबार 3:30 देखि 4 बजेसम्म सुन्न नभुल्नुहोला प्रस्तुता पुनमको साथमा
6: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस
7: हरेक किसिमका छपाईहरू एउटै छानामुनि
8: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस् हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ सेवाको लागि सम्पर्क
6: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड गल्कुपाका 29 थमेल काठमाडौँ
7: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ
8: फोन नम्बर 40225444 40225444
9: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
10: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
9: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
10: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
9: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
10: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
9: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्न नमस्कार उपप्रमुखज्यू
10: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
9: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
10: ए त्यो पारीको बाटो बन्दैछ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउने भनेर त आएका हौ नि हतार नगरौ न साथीहरू बन्छ रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू बाटो बन्छ समयमै बन्छ म अरू के भनौँ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ
9: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौ न के भएको रहेछ
11: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सडक धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
4: नेपाल सरकार विज्ञापन बोर्ड
12: जय मिसी नमस्कार म गायिका धनुषा घले तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz मनैदेखि सुन्नुहोस् है
13: अब प्रस्तुत छ कार्यक्रम नारी आवाज।
14: जयमसी नमस्कार, सधैँ हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरेर बस्नुभएका सम्पूर्ण श्रोता मित्रमा। कार्यक्रम नारी आवाज लिएर प्राविधिक मित्र सन्ध्याजीसँगै म ज्ञानु हामी उपस्थित भइसकेका छौं र अबको लगभग एक घण्टा हामी तपाईँहरूलाई साथ दिनेछौ र नारी आवाज आइतबार बिहान यसै समयमा प्रसारण हुँदै आइरहेको छ र बिहानै भन्दा पनि दिनको शुरूआत भएको छ, ठ्याक्कै दिन पनि होइन, अझै पनि बाह्र बजे भन्दा अगाडि त हामी बिहान नै भन्छौं होइन, बिहानी नै छ तर दिनको शुरूआत चाहिँ भइसकेको छ र तपाईँहरू जहाँ जहाँबाट सुनिरहनु भएको छ, जे जे गरिरहनु भएको छ, तपाईँहरूलाई परमेश्वरले एकदमै धेरै आशिष दिनु भएको छ र म विश्वास गर्छु तपाईँहरू सबैजना आरामै हुनुहुन्छ भनेर। र नारी आवाजमा चाहिँ हामी परमेश्वरको सृष्टिमा एउटा उत्तम सृष्टि र हामी नारीले पनि परमेश्वरको महिमा गर्नुपर्छ र नारीको महत्व छ, परमेश्वरको परमेश्वरमा पनि नारीको महत्व छ भने मानिसको जीवनमा, समाजमा, सेवकाईमा, कार्यक्षेत्रमा होइन, जहाँ पनि नारीको सहभागिता अनि नारीको एउटा भनौँ न उत्तरदायित्व छ अनि एउटा अर्थपूर्ण तरिकाले नारीलाई परमेश्वरले बनाउनु भएको छ अनि त्यो अर्थलाई यदि हामीले बुझ्यौं भने चाहिँ अझै हामीले प्रभावशाली तरिकाले चाहिँ परमेश्वरको महिमा गर्न सक्छौं भन्ने एउटा उत्साह दिदी मैले आइरहेकी छु र मलाई आशा छ तपाईँहरू एकदमै आशिषित भइरहनु भएको छ र कति पटक तपाईँहरूले भन्नु पनि हुन्छ कार्यक्रमहरूमा म एकदमै खुसी आनन्दित भएको छु त भनौँ म एकदमै आशिषित भएको छु नारी आवाजबाट भनेर भनिरहनु भएको छ र केही कारणवश केही समयदेखि मैले हाम्रो पाहुनाहरूलाई चाहिँ बोलाएको छैन तर आगामी समयहरूमा एकदमै चाँडै नै उहाँहरूसँग म कुराकानी गर्ने जमर्को पक्कै पनि गर्नेछु र विभिन्न व्यक्तित्वहरूलाई निम्ताउन नै छु। आज भने म एक्लै नै आएकी छु तर मसँग तपाईँहरू हुनुहुन्छ, तपाईँहरूले मलाई साथ दिइरहनु भएको छ। हामी आमा दिदी बहिनीहरू, हामी नारीहरू विशेष यो अर्थमा छौँ कि यो अर्थमा भन्न खोजेको हामी विशेष छौँ भनेर, हामीभन्दा बाहेकहरू कोही पनि विशेष छैन, हामीलाई चाहिँ विशेष बनाउनु भएको भनेर चाहिँ होइन, तर हामी पनि आफूलाई एउटा हाम्रो अस्तित्वलाई बुझेर परमेश्वरको महिमा गर्यौं भने, हाम्रो जीवनमा परमेश्वरको उद्देश्यलाई हामीले पनि बुझ्यौं भने चाहिँ अझै प्रभावकारी तरिकाले चाहिँ परमेश्वरको महिमा गर्न सक्छौ है। हामीलाई पनि परमेश्वरले त्यो खुबीहरू दिनुभएको छ, त्यो वरदानहरू दिनुभएको छ, गिफ्टहरू छ अनि त्यसलाई चाहिँ हामीले प्रयोग गर्नुपर्छ है भनेर एउटा उत्साह दिन खोजेको हो। किन भन्दाखेरि चाहिँ हामी नारीहरू धेरै पटक व्यस्ततामा नै हुन्छौँ, धेरैवटा जिम्मेवारीहरू हामीले निभाइरहेका हुन्छौँ र सहयोगीको भूमिका हामी गरिरहेका हुन्छौँ, परिवारमा होस् अथवा अन्य सेक्टरमा पनि, र हामीलाई लाग्छ कि हामीले चाहिँ परमेश्वरको राज्यको लागि त्यति धेरै काम गरिरहन भ्याउँदा नि भ्याउँदैनौँ, गर्दा पनि गर्दैनौँ भन्ने पनि हामीलाई लाग्छ कतिपटक, हामीले गर्नुहुन्छ कि हुँदैन भन्ने प्रश्न पनि लाग्छ कि हामीलाई, हामी के उद्देश्यको साथ छौँ भन्ने कुरा पनि हामीलाई कतिपटक याद हुँदैन। तर परमेश्वरले आफ्नो वचन मार्फत चाहिँ हामीसँग बोल्नु भएको छ कि स्त्री जातिहरूले पनि परमेश्वरको अधीनमा रहेर परमेश्वरको महिमा गर्नुपर्छ, हामीलाई पनि एउटा रुल्स र रेगुलेसनहरू दिएको छ, जसरी पुरुष पात्रलाई दिएको छ होइन, उहाँहरूले जसरी एउटा रुल्स र रेगुलेसनमा बसेर काम गरिरहनु भएको छ भने हामीले पनि गर्नुपर्छ। अनि हामी फरक पनि छौँ, हामीले तुलना गरेर कम्पिटिसन गरेर फाइट गरेर प्रभुको महिमा गर्नुपर्छ भन्ने छैन, कोहीसँग कम्पेयर गरेर गर्नुपर्छ भन्ने पनि छैन, तर हामी फरक तरिकाले बनिएका छौँ, हाम्रो बनावटै फरक छ अनि बोलावटै फरक छ, तर फेरि बोलावटै नभएको चाहिँ होइन है भनेर एउटा अर्थ बुझाउन खोजेको चाहिँ हो। त्यो कारणले गर्दा फेरि चाहिँ हामीले यो कुरालाई चाहिँ बुझ्नु एकदमै आवश्यक छ। यही एउटा सानो प्रयास हो यो नारी आवाज चाहिँ, तपाईँहरूले चाहिँ परमेश्वरको महिमा गर्नुपर्छ है। तपाईँले गरिरहेको किचनबाट पनि परमेश्वरको महिमा हुन्छ, तपाईँले परिवारको सेवकाई गरिरहनु भएको छ भने त्यहीबाट पनि प्रभुको महिमा हुन्छ, तपाईँले कार्यक्षेत्रमा काम गर्दै हुनुहुन्छ भने पनि तपाईँहरू त्यहाँबाट पनि परमेश्वरको महिमा गर्नुपर्छ। हामीले के सोध्छौँ भन्दाखेरि चाहिँ मण्डलीमै गएर गर्ने सेवकाई चाहिँ सेवकाई हो, मानिसहरूको अगाडि पुलपिटमा उभिएर बोल्नु मात्रै सेवकाई हो अथवा भनौँ मानिसहरूलाई सिकाउनु मात्रै सेवकाई हो भनेर हामी कतिपटक बुझ्छौँ अनि हामीलाई आफू पछाडि लाग्छ अनि हामी आफूलाई चाहिँ मैले परमेश्वरको कामै गरेको छैन जस्तो लाग्छ, अनि हामी कतिपटक हामीले पाएको जिम्मेवारीबाट निस्किएर चाहिँ त्यो खालको सेवकाई गर्न जान खोज्छौं। त्यो गलत हो भन्न खोजेको होइन, परमेश्वरले पनि वरदान दिनुभएको छ। सबै पुरुषहरू पुलपिटमा उभिएर बोल्नु भएको छ त सबै पुरुषहरूले मण्डलीमा अगुवा लिडरको भूमिका निभाउनु भएको छ त सबै पुरुषहरू अफिसहरूमा काम गर्ने ठाउँमा सबैजनाले एउटा लिडरसिपकै भूमिका त भनौँ त्यो एउटै पोजिसनमा काम गर्नुभएको छ त त्यहाँ पनि त कार्य विभाजनहरू छन् त होइन, कामहरू डिभाइड गरिएको छ नि त। मैले यो भन्न खोजेको मतलब चाहिँ कसैले केही गर्न सक्दैन भन्न खोजेको होइन, हरेकलाई दान वरदानहरू दिनुभएको छ। तपाईँ जुन ठाउँमा हुनुहुन्छ तपाईँलाई परमेश्वर दिनुभएको वरदान हो, त्यसलाई चाहिँ त्यहीँ बसेर चाहिँ तपाईँले इमान्दारीपूर्वक निभाउनुहुन्छ भने चाहिँ त्यही भएर परमेश्वर महिमित हुनुहुन्छ। तपाईँले त्यो छोडेर फर्किएर होइन त्यसमा चाहिँ अधन्यवादी भएर जिउनुपर्छ होइन, एउटा रिस गरेर रिसाएर गर्नुपर्छ भन्ने चाहिँ छैन। अनि त्यो चाहिँ महत्त्व बुझाउन खोजेको हामी आज दिदीबहिनीहरू जहाँ छौँ त्यहीबाट चाहिँ परमेश्वरको महिमा गर्न सक्छौँ। तर कसरी गर्न सक्छौँ त, अनि कसरी गर्नुभएको थियो पहिलाको नारीहरूले अनि अहिलेको नारीहरू कसरी गरिरहनु भएको छ भन्ने विषयमा आज म तपाईँहरूको बीचमा कुराकानी गर्नेछु। एउटा गीतको साथ दिन चाहन्छु, गीतपछि भने म आउने नै छु।

अजुनकी नै आश्रिषमय गीत बजी फेरि पनि स्वागत गर्न चाहन्छु र तपाईँहरू सुन्दै हुनुहुन्छ नारी आवाज। म ज्ञानु तपाईँहरूलाई साथ दिइरहेकी छु र गएको समयहरूमा मैले तपाईँहरूको बीचमा चाहिँ पुरानो करारमा बाइबलमा रहेको पुरानो करारमा चाहिँ रहेको स्त्रीहरूको विषयमा कुराकानी गरेकी थिएँ, जस्तो हब्बाको विषयमा पनि, हाँगारको विषयमा पनि, साराको विषयमा होइन, रेबिकाको विषयमा पनि मैले कुराकानी गरेकी थिएँ। हामी कतिपटक चाहिँ स्त्रीहरूको विषयमा कुराकानी गर्दाखेरि चाहिँ हुन त हामीलाई पनि लाग्छ प्राय पोजिटिभ वेबाट मात्रै हेर्नुपर्छ, सकारात्मक कुराहरू मात्रै गर्नुपर्छ भन्ने कुराहरू गर्छौँ हामी। त्यो पनि एकदमै राम्रो कुरा हो, र पनि कतिपटक मानिसको जीवनमा चाहेर नचाहेर होइन एउटा सकारात्मक पाठहरू, नकारात्मक पाठहरू हामीले देखेका छौँ, पक्षहरू देखेका छौँ। तर त्यसमा परमेश्वरको उद्देश्य छ कि छैन त, त्यहाँबाट परमेश्वरको महिमा भएको छ कि छैन त भन्ने कुरा चाहिँ सबैभन्दा महत्त्वपूर्ण कुरा हो। किन भन्दाखेरि चाहिँ हब्बालाई यो संसारमा ल्याउन चाहने अथवा जोडीको रूपमा एउटा सहयोगीको रूपमा आदामको लागि चुन्नुहुने चाहिँ परमेश्वर नै हुनुहुन्छ कि। कतिपटक हामी हब्बाको विषयमा त्यो कुरा नै गर्दैनौँ कि, एउटा सहयोगीको रूपमा भनौँ, एउटा कुरै गर्न चाहँदैनौँ हब्बाको विषयमा, छली स्त्रीको रूपमा लिन्छौँ। त्यस पछाडि उनी उनलाई परमेश्वरको योजनामा सृष्टि गरिएको थियो, प्रथम स्त्री थिइन् अनि मानिसलाई उनी एकदम मन परेको थियो भनेर चाहिँ हामी हेर्दैनौँ, र परमेश्वरले पछि पनि उनलाई प्रेम गर्नुभएको छ भन्ने कुरा चाहिँ हामी हेर्दैनौँ। उनी चाहिँ परमेश्वरको उद्देश्यमा थिइन् भन्ने कुरा हामी बिर्सिन्छौँ। जस्तो हाँगारकै विषयमा पनि हामी हाँगारको प्रचार त्यति गर्दैनौँ कि, तर हाँगार एउटा इमान्दारी स्त्री थिइन्, एउटा नोकर्नी थिइन् तर इमान्दार थिइन् भन्ने कुरा त्यहाँनिर देखिन्छ होइन। जस्तो यो राहेलको विषयमा कुराकानी गर्न खोजिरहेकी छु आज मैले। राहेलको विषयमा कुराकानी गर्दाखेरि चाहिँ हामी वचन धेरै पटक सुन्छौँ, राहेलको विषयमा त गीत पनि छ होइन, तिमी मेरी राहेल तिमी मेरी हब्बा भनेर पनि गीत हामी गुड न्युजबाट प्रसारण गरिरहेका हुन्छौँ। र पनि कतिपटक राहेलको विषयमा कुराकानी गर्दै गर्दा चाहिँ राहेल एक्लै आउँदैनन् कि, राहेलको जीवनमा चाहिँ एउटा भनौँ न दुईवटा स्त्रीहरू जोडिनु भएको छ, उनी सँगसँगै अर्को एउटा स्त्री उनको आफ्नै दिदी लेखाको विषयमा पनि हामी हेर्न सक्छौँ होइन। अनि कतिपटक हामीलाई लाग्छ उनको सुन्दरताले गर्दा चाहिँ उनलाई मन पराए याकुबले, अनि उनको दिदी छायामा परिन्, अथवा भनौँ यो भयो त्यो भयो भन्ने कुराहरू गर्छौँ हामी। तर राहेल यस्तो स्त्री छन् जसको लागि पुरुषले चाहिँ, एउटा पुरुषले चाहिँ यस्तो धेरै प्रार्थना गरेका छन्, यस्तो धेरै चाहिँ चाह गरेका छन् कि पक्कै पनि उनको बाहिरी सुन्दरतामा चाहिँ थिएन होला, देख्ने बित्तिकै त उनलाई मन परेको छ, र पनि एउटा भनौँ न परमेश्वरले चाहिँ उनलाई यस्तो प्रकारले बनाउनु भएको छ, अनि एउटा पुरुषले उनको लागि यस्तो धेरै प्रार्थना स्वरूप, प्रार्थनाको उत्तर स्वरूप होइन, एउटा भनौँ न घृणा, एउटा हेपाई, एउटा ठगिएका पनि छन् याकुब उनलाई पाउँदै गर्दा, र पनि उनको प्रार्थनाको उत्तर चाहिँ परमेश्वरले दिनुभएको छ, राहेल उनले प्राप्त गरेका छन् र राहेललाई याकुबले एकदमै प्रेम गरेका छन् र राहेलले पनि याकुबलाई प्रेम गरेकी छन् होइन। एउटा परमेश्वरको योजना हो त्यहाँनिर, त्यो कारणले गर्दा एउटा यहुदी कथा भनौँ न, एउटा धर्मी पुरुषले एउटा स्त्री, धर्मी स्त्रीसँग विवाह गरेका अथवा भनौँ प्रार्थना गरेका कुराहरू हामी त्यहाँनिर देख्न सक्छौँ। र हामी हेर्छौँ भने चाहिँ राहेल तिनै स्त्रीहरूमध्ये एक थिइन् जसले चाहिँ एउटा परिवार र जातिमाथि धार्मिकताको छाप छाडेकी पनि छन्। राहेलले परिवारमा मात्र नभएर र इसाई र यहुदी धर्ममा चाहिँ महत्वपूर्ण स्थान ओगटेको पनि हामी देख्छौँ। मुक्तिको बीजारोपण गर्नको लागि जसलाई नियुक्त गरिएको थियो तिनै महिलाको नाम नै राहेल हो। राहेल र याकुबको कथा बाइबलको एउटा महान प्रेम कथा हो। आज पनि लभ स्टोरी यदि हामी एउटा प्रेम कथा र कसैको प्रेमको विषयमा हामी गीत लेख्छौँ, यदि हामी कुनै प्रेमसँग सम्बन्धित एउटा स्टोरी भन्छौँ कसैको विवाहको लागि अथवा भनौँ कुनै पनि हो भने चाहिँ एउटा राहेलको र याकुबको प्रेमको एउटा उदाहरण चाहिँ एकदमै धेरै हुन्छ कि। त्यसमा राहेल दोषी पक्कै पनि छैनन्,
राहेललाई राम्री बनाउने त परमेश्वर नै हुनुहुन्छ नि होइन, र सुरेल बनाउने त भनौँ एकदमै पोख्त एउटा राम्री देख्ने बित्तिकै उनी याकुबलाई मनपर्ने स्त्री बनाउनमा त कतिपटक भन्छौँ कि हामी मान्छे मात्रै राम्री हो, मान्छे मात्रै राम्रो हो भन्छौँ कि, अनि त्यो व्यक्ति त्यो बन्नुमा त्यो व्यक्तिको त कुनै पनि दोष छैन नि त होइन, तर उसभित्र भएको कुराहरू चाहिँ कतिको राम्रो चाहिँ छैन भन्ने कुरा चाहिँ एउटा कुरा हो, तर उसलाई बाहिरी अपियरेन्समा पनि भित्री अपियरेन्समा पनि यदि कसैलाई मनपर्छ भने हाम्रो हातको कुरा छैन नि, तपाईँ म कस्तो बनोटको बन्ने कस्तो बन्ने भन्ने कुरा होइन, परमेश्वरले हामीलाई त्यो अनुसार बनाउनु भएको छ। अनि कस्तो एउटा प्रेमको कथा कि कसैले कसैलाई प्रेम गर्छ भने प्राप्तिको लागि उसले 7 को 14 वर्ष पनि म तयार छु भनेर कसैलाई कसैले प्रेम गर्न त पाउँछ नि त होइन। याकुबलाई चाहिँ छली भएको छ, त्यसको मतलब याकुबले चाहिँ लेहालाई घृणा गरेका पनि त होइनन् नि त होइन, उनले जुन फर्स्टमा देखेका थिए एउटा अट्र्याक्सन भनौँ अथवा प्रेम भनौँ त्यहाँनिर भएको प्रेम हुन त पाउँछ नि त, परमेश्वरले प्रेम राख्नुभएको छ अनि त्यो प्रेम यस्तो पुरुषसँग भएको छ उनले चाहिँ मन पराइसकेपछि उनको आफ्नै बाबुले आफ्नै ससुराले होइन आफ्नै मामा भनौँ न छल गरे पनि उनले आफ्नो प्रेममा चाहिँ छल गरेका छैनन्। यो त ठुलो कुरा छ, प्रेममा छल नगर्ने पुरुषको रूपमा याकुब देखिन्छन् र राहेललाई जुन प्रकारले उनले प्रेम गरेका थिए मन पराएका थिए उनले छोडेका छैनन् कि, उनले प्राप्ति गरेका छन्, मन पराएर माया गरेका छन्, माया मात्रै गरेका छैनन् विवाह नै गरेका छन्। यो चाहिँ एकदमै ठुलो कुरा हो, एकदम चुनौतीपूर्ण कुरा हो। आज कतिपटक व्यक्तिहरूले एउटा बहाना बनाएर कसैलाई मन पराउँछन् माया गर्छन् भने होइन धोका दिएका कुराहरू छन्, अप्सनहरू छानेका कुराहरू छन्, मेरो त यस्तो छ गर्नै मिल्दैन त्यो छ यो छ भनेका छन्। कसैलाई मन पराउनु कसै कोही कसैलाई राम्री लाग्नु राम्रो लाग्नु त्यो पाप पक्कै पनि होइन, र उनलाई देख्ने बित्तिकै मन परेको थियो, पक्कै पनि एकअर्कालाई मन परायो होलान्, एकअर्कासँग कम्युनिकेसन गर्यो होलान् उनीहरूले होइन, परिवारकै बिचमा बसेर पनि। अनि उनले त भनेका छन् नि त तिम्रो छोरी मलाई मनपर्छ, उसले प्रष्टै कुरा राखेका छन् नि त, उनको मनमा त कुनै कपट छैन नि त होइन। हामी कतिपटक कथालाई अथवा कतिपटक यस्तो कुरालाई तोडमोड गर्छौँ कि उसले त्यही बाहिरी आकर्षण भयो यो भयो, उनले देखेका नै राहेललाई थियो र राहेललाई नै मन पराएका थिए नि, लेहालाई मन पराएर फेरि राहेललाई पछि देखेर उनले त्यो गरेका थिएनन् नि त होइन। राहेल उनलाई मन पर्यो, उनलाई प्रेम भयो, उनीले 7 वर्षसम्म उनको लागि सेवा गरे, तर उनको जीवनमा छल आयो होइन, उनको जीवनमा विभिन्न किसिमका व्यवधानहरू आए समस्याहरू आए, त्यसको बावजुद पनि उनले उनलाई धोका दिएनन्, उनले त्यो स्त्रीसँग विवाह गरे। यो चाहिँ एकदमै ठुलो प्रेम कथा हो यो, र बाइबलमा राहेलको विवाह सम्बन्धी विवरण सबभन्दा मनमोहक घटनाहरूको श्रृङ्खलामा समावेश गर्न सकिन्छ। आज पनि कसैले कसैलाई मन पराउँछ, कसैले कसैलाई एउटा परमेश्वरको वचनमा रहेर प्रेम गर्छ भने चाहिँ विवाह गर्छु भन्ने वचन दिन्छ भने त्यो चाहिँ कुनै पनि कुराले रोक्दो रहेनछ भन्ने कुरा पनि हामी देख्छौँ। यो एक युगल दम्पतिको विजयी प्रेम कहानी पनि हो, प्रेम दुःख र आशाका क्षणले भरिपूर्ण उनको जीवन कहानीले आज पनि विश्वका हजारौं पिँढीलाई प्रेरित गरिरहेको छ। राहेल याकुबको प्रेमले, राहेलको प्रेम कहानी उत्पत्तिको पुस्तकमा मात्र नभएर विभिन्न यहुदी परम्परा प्राचीन लेखहरूमा पनि उल्लेख भएको छ, र यहुदी परम्परामा राहेललाई आमाको रूपमा पनि सम्मानित गरिन्छ। परमेश्वरको जाति निर्माणको महत्वपूर्ण योगदान सहित इजरायली इतिहासमा महत्वपूर्ण मानिएका इफ्राइम र मनुष्यको कुल राहेलको कोखबाट जन्मिएको छ, र हिब्रू भाषामा राहेलको अर्थ चाहिँ भेडी हुन्छ। राहेल सुन्दरी र आकर्षक महिला थिइन्, उत्पत्तिको पुस्तक 29:17 लेखिएको छ। मलाई लाग्छ उनीलाई सुन्दरी यस हेतुले भनिएको हो कि उनी बाहिरी सुन्दरता मात्र होइन उनको भित्री सुन्दरता पनि त्यत्तिकै थियो, र उनलाई याकुबले मन पराएका छन्। यो सुन्दरता एउटा स्त्रीको गहना पनि हो होइन, उनी सफल प्रेमिकामा पर्छिन्, उनको प्रेम सफल भएको छ। आज पनि हामी यो विश्वास गर्न सक्छौँ होइन, विभिन्न किसिमको अवरोधहरू आए पनि बाधाहरू आए पनि विभिन्न किसिमको छल कपटहरू आए पनि साँचो प्रेम चाहिँ सफल हुन सक्छ है भन्ने एउटा
दह्रो एउटा उदाहरण पनि हो होइन। ल्याएकै ठाउँमा मानिसै नआउला अरे, प्रेमको बीचमा धन सम्पत्ति आउला, परिवार आउला, ठाउँ आउला, कारणहरू आउलान्, तर कसैले कसैलाई प्रेम गरेको छ भने, त्यो प्रेम परमेश्वरमा रहेर गरेको छ भने जसले प्राप्त गर्छ सफल हुन्छ भन्ने कुराको उदाहरण चाहिँ, धेरै ठुलो उदाहरण चाहिँ राहेल र याकुबको प्रेम हो भन्दै यो समय एउटा गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु। र गीतपछि भने म तपाईँहरूको बीचमा कुराकानी गर्नको निम्ति आउने

हजुर, निकै नै आश्चर्यमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु तपाईँहरू सुन्दै हुनुहुन्छ नारी आवाज। म ज्ञानु तपाईँहरूलाई साथ दिइरहेकी छु र हामी नारीहरू विशेष छौँ भन्ने विषयमा, अथवा नारीहरूले पनि आफ्नो जहाँ छौँ हामी जस्तो परिस्थितिमा छौँ त्यसबाट चाहिँ हामीले परमेश्वरको महिमा गरिरहेका छौँ गर्नुपर्छ भन्ने विषयमा कुराकानी गरिरहेकी छु। आज मैले राहेलको विषयमा पनि अलिकति कुराकानी गर्न चाहेँ र राहेल एउटा पात्र हुन् जसले चाहिँ एउटा सक्सेस लभ स्टोरी भनौँ न बाइबलमा हामी देख्न सक्छौँ। भलै उनको जीवनमा अलिकति घुमाउरो पाराले उनले आफ्नो प्रेमलाई पाएकी छन्, अथवा भनौँ अलिकति मानिसको योजना त नभनौँ त्यसमा पनि परमेश्वरको उद्देश्य थियो होला, अलिकति मानिसले खेल खेलेको कारणले गर्दा याकुबले आफूले पाउने आफ्नो प्रार्थनाको उत्तर अलिकति ढिलो पाएको कुरा हामी देख्न सक्छौँ। होइन, कहिलेकाहीँ तपाईँ र मेरो जीवनमा पनि त्यस्ता कुराहरू हुन सक्छन्, केही परिस्थितिवश कारणवश होइन विभिन्न किसिमका कुराहरू हुन सक्छन्, र पनि परमेश्वरले लेहालाई पनि प्रेम गर्नुभएको छ, लेहालाई पनि परमेश्वरले आशिष दिनुभएको छ र राहेललाई जुन प्रकारले एउटा याकुबले प्रेम गरेका छन् त्यो प्रेम चाहिँ अचम्म प्रकारको छ। भनौँ न एउटा राहेलले पनि एउटा भनौँ न एउटा सफल प्रेमिकाको रूपमा श्रीमतीको रूपमा हामी देख्न सक्छौँ। आज तपाईँ हामी पनि होइन हाम्रो जीवनमा पनि विभिन्न किसिमका कुराहरू हुन सक्छन्, हामीले हाम्रो सुन्दरताले अथवा हाम्रो यो कुराले मात्रै पाएको कुराहरू नहुन सक्छ। कतिपय हामीलाई लाग्छ नि त्यो खालको कुराहरू हुन सक्छ, कतिपटक चाहिँ ती कुराहरूले पनि हामीलाई गर्न सक्छ। मैले चाहिँ यो कुरा किन जोडिरहेको छु भन्दाखेरि चाहिँ त्यो समयमा पनि काम गर्नुहुने परमेश्वर, यो समयमा पनि काम गर्नुहुने परमेश्वर हुनुहुन्छ। र आज मैले तपाईँहरूको बीचमा चाहिँ हामी स्त्रीहरू चाहिँ होइन कतिपटक चाहिँ हामी हेर्ने गर्छौँ कि राम्रो मान्छेहरूको स्वभाव राम्रो हुँदैन, अनि यो हुँदैन त्यो हुँदैन, यो चाहिँ उसको सुन्दरताले पाएको कुरा हो, उसलाई यसरी मन पराएको कुरा हो, उसको कारणले गर्दा मलाई मन पराएन, अथवा म यो भएँ छायामा पनि यो भएँ त्यो भएँ भन्छौँ। यदि हामी परमेश्वरको उद्देश्यमा छौँ र परमेश्वरले त्यो कुरा हामीलाई दिनुभएको हो र परमेश्वरले चाहनुहुन्छ भने चाहिँ त्यो कुरामा चाहिँ हामी विजयी हुन्छौँ, अथवा भनौँ त्यो कुराबाट परमेश्वरको महिमा हुन्छ। त्यसमा हामीले कुनै पनि जज गर्नुपर्ने आवश्यक छ जस्तो लाग्दैन। होइन, कतिपटक हामीले त्यो कुराहरू कम्पेयर गरिरहेका हुन्छौँ कि तुलना गरिरहेका हुन्छौँ। हामीले राहेल र लियालाई चाहिँ सुन्दरता र असुन्दरताको विषयमा कम्पेयर गरिरहेका हुन्छौँ र सफल र असफल पनि, अनि परमेश्वरले प्रेम गर्नुभएको गर्नु नभएको अथवा कोख बन्द गरिदिनु भएको खोलिदिनु भएका कुराहरू हामी गर्छौँ। मानिसले कहिलेकाहीँ गलत गर्न सक्छ नि, होइन, मानिसले केही कुराहरू देख्न सक्दैन नि कतिपटक, र त्यो कुरालाई चाहिँ परमेश्वरले देख्नुहुन्छ है भन्ने कुरा चाहिँ महत्त्वपूर्ण कुरा छ। याकुब पनि गलत थिएनन्, याकुबलाई मन पर्नु गलत थिएन र त्यहाँनिर लेहा पनि गलत थिएनन्। गलत चाहिँ त्यहाँनिर हामी देख्न सक्छौँ, अथवा त्यहाँनिर अलिकति प्लानिङ गरेको अथवा अलिकति रोल खेलेको चाहिँ राहेल र लेहाको बाबुले नै खेलेको देख्छौँ हामी। होइन, त्यहाँनिर उनले एउटै पुरुषसँग दुईजना आफ्नो छोरीहरूको विवाह गराइदिएको हामी देख्न सक्छौँ, उनको स्वार्थको लागि, उनको आफ्नो फाइदाको लागि। होइन, सात दुन 14 वर्ष त उनले सेवकाई नै गर्न लगाए, आफ्नो भनौँ न विभिन्न किसिमको शर्तहरूमा राखे, उनलाई धोका पनि दिए आफ्नो भान्जालाई अथवा आफ्नो होइन उसलाई आफू सँगसँगै राखेर पनि याकुबलाई उनले धोका दिएका कुराहरू हामी देख्न सक्छौँ। तर परमेश्वरको उद्देश्य त जसरी पनि पूरा हुन्छ भन्ने कुरा चाहिँ हामी यहाँबाट पनि थाहा गर्न सक्छौँ। र राहेलका पिता भेडा गोठा बाख्रालाई चराउँदै गर्दा याकुबले तिनलाई भेटेका थिए। राहेललाई गहिरो प्रेम गरेको कारण अन्यायका बावजुद पनि 14 वर्ष त उनले सेवकाई नै गर्न लगाए, आफ्नो भनौँ न विभिन्न किसिमको शर्तहरूमा राखे, उनलाई धोका पनि दिए आफ्नो भान्जालाई अथवा आफ्नो होइन

कसैले कसैलाई प्रेम गर्छ भने कति धेरै कठिनाई उठाउँदा पनि 14 वर्ष पनि केही जस्तो नलागेको होइन, अचम्म लाग्ने कुरा हो नि। हामीलाई कति पटक कतिजनालाई हामी प्रेम गर्छौँ भने चाहिँ सानो सानो कुरा पनि हामीलाई कस्तो ठुलो लाग्छ कि, एउटा सानो कुरा आयो भने पनि हामी त्यो कुराबाट वञ्चिन्छौँ। एउटा ठुलो च्यालेन्ज छ यो प्रेम कथामा। हामी धेरै नसोचौँ, राईलाई गुबलाई सोचौँ, भेडा बाख्राहरू चराउँदै गर्दा, आफ्ना बाबुका भेडा बाख्रा चराउँदै गर्दा उनले देखेका थिए रायललाई र त्यही नै मन पराएका थिए। त्यो दिदी बहिनी एकै ठाउँमा बसेर अनि उनले चाहिँ एउटालाई मन नपराएर अर्कोलाई मन नपराएर भन्ने थिएन, उनले कुनै सेलेक्ट गरेका थिएनन्, त्यहाँ कुनै उनले आरोप पनि लगाएका छैनन्। तपाईँको उयो ठुलो छोरी चाहिँ मलाई नदिनुहोस्, तपाईँले ल्या मलाई नदिनुहोस्, मलाई रायल मन पर्यो, उनको यो छ त्यो छ कमी कमजोरी पनि हेरेका थिएनन्, उनलाई मन परेको थियो र उनले गहिरो प्रेम गरेका थिए होइन। र गहिरो प्रेम गर्दा गर्दा फेरि उनको जीवनमा विभिन्न किसिमका अवरोधहरू आए, त्यो अवरोधको बावजुद पनि उनले आफ्नो प्रेममा अडिग रहे, आफ्नो प्रेममा प्रार्थना गरे र उनले केही जस्तो पनि नठानिकन त्यो वर्षलाई वेट गरे र उनको जीवनमा उनले आफूलाई मनपर्ने व्यक्ति प्राप्त गरे, धोका दिएनन्। अनि आज तपाईँ मेरो जीवनमा चाहिँ कति धेरै होइन, कसैलाई हामी प्रेम गर्छौँ भने चाहिँ त्यो प्रेममा सानो कुरा बाधा आयो भने पनि हामी हट्छौँ कि, पछाडि रिजनहरू हेर्छौँ, यो रिजन त्यो रिजन, यो कारणले गर्दा मैले उसको लाइफ छोडिदिएको, उबाट टाढा भएको होइन, त्यो खालका कुराहरू गर्छौँ हामी। एउटा सक्सेस लभ स्टोरी होइन, एउटा भनौँ न एउटा प्रेम गर्ने व्यक्तिले कति धेरै गहिरो प्रेम गरेको रहेछ अनि त्यो बाधा व्यवधानको बावजुद पनि उसले कसरी चाहिँ उसलाई प्राप्त गरेको रहेछ, उसको प्रार्थना, उसको स्पिरिचुअल मात्रै होइन कि उसको फिजिकल पनि एफर्ट छ त्यहाँनिर। उसको बाबुको घरमा बसेर उनले कति धेरै दुःख गरेका छन् होइन, एउटा आफ्नो लिहा भइहाल्यो भइहाल्यो नि त भनेका छैनन् कि, आफूले प्रेम गरेको स्त्रीलाई उनले त्यो काम गरेका छन्। यस्ता पुरुषहरू पनि अनि यस्तो सम्बन्धहरू पनि बाइबलमा रहेको छ अनि अहिले पनि त्यो सम्बन्धहरू निभाउने व्यक्तिहरू हुनुहुन्छ होला। अनि राहेलले पनि धोका दिएकी छैनन्, राहेल पनि राहेललाई चाहिँ हामी हेर्छौँ दिदीको ऊ गर्दै गर्दा कतिवटा बच्चाहरूको केसहरू आएको छ होइन, त्यो आए पनि उनले फेरि आफ्नो पतिसँग रोएर प्रार्थना गरेकी छन्, हार गुहार गरेकी छन्, मलाई पनि सन्तान दिनुहोस् भनेकी छन् र पछि उनले सन्तान पनि पाएका छन्। त्यो हिसाबले चाहिँ आज हामी स्त्रीहरूले बुझ्नुपर्ने कुराहरू चाहिँ, तपाईँहरू जहाँ हुनुहुन्छ, जे काम गरिरहनु भएको छ, जस्तो हुनुहुन्छ होइन, उनी भेडा गोठालो गरिरहेकी थिइन्, बाख्राहरू चराइरहेकी थिइन् होइन, उनले त्यही नै आफ्नो प्रेम प्राप्त गरेकी छन्। अनि तपाईँ आफ्नो जीवनमा जे गरिरहनु भएको छ होइन, त्यहीबाट चाहिँ तपाईँले इमान्दार हुनुभयो भने, तपाईँ चाहिँ परमेश्वरको वचनमा रहिरहनु भयो भने तपाईँलाई परमेश्वरले दिन्छु भनेको कुराहरू पक्कै पनि दिनुहुन्छ र परमेश्वर अनुग्रह हुनुहुन्छ। राहेलको कथाले विश्वास, धैर्य, सूर्य, हस्तक्षेप, प्रार्थनाको शक्ति र उद्धारको निरन्तर आशाको प्रमाणका रूपमा काम गर्दछ र ठूलो संकष्टको सामना गर्दा पनि आशामा बलियो भए बस्न प्रोत्साहन गर्दछ। राहेलको जीवनमा जे जति घटनाहरू घटे ती सबै प्रतिज्ञा गरिएका यीशुको आगमनको निम्ति रहेको थियो। अनि तपाईँ र मेरो जीवनमा यदि हामीले नसोचेका घटनाहरू घट्छन् भने त्यसलाई चाहिँ हामीले आफ्नो एउटा बहाना कारणहरू नबनाऊ, त्यसमा पनि परमेश्वरको उद्देश्य हुनसक्छ नि त होइन, त्यसमा पनि परमेश्वरले आफ्नो उद्देश्य पूरा गर्दै हुनुहुन्छ होला, तपाईँ त्यसमा निर्दोष हुनुहुन्छ होला, तपाईँले गर्न सक्ने कुराहरू केही पनि थिएन होला, रोकेर रोक्न सक्ने कुरै थिएन होला होइन, तपाईँले त आफ्नो काम गरिरहनु भएको थियो तर त्यसमा अचानक घटनाहरू घट्यो होइन, कारणवश त्यस्ता कुराहरू हुन गए भने त्यस तपाईँ त्यसमा दोषी हुनुहुन्न, परमेश्वरले त्यसमा पनि काम गर्नुहुन्छ भन्ने एउटा उत्साह म तपाईँहरूलाई दिन चाहन्छु र एउटा गीतको साथ दिन चाहन्छु। गीत पछि भने म आउने नै छु।

सुनेकै नै आउँछु ईश्वरमा गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। र परमेश्वर चाहिँ प्रेम हुनुहुन्छ र हाम्रो जीवनमा चाहिँ परमेश्वरले एउटा प्रेम राखिदिनु भएको छ, होइन? त्यो चाहिँ हामीले एकअर्कालाई हामी आदरपूर्वक गर्न सक्छौँ र परमेश्वरको उद्देश्यमा रहेर गर्न सक्छौँ। यो गीतले पनि हामीलाई एउटा साथको कुरा, एउटा प्रेमको कुरा, आदरको कुरा गर्ने रहेको थियो। तपाईँहरू नारी आवाजमा हुनुहुन्छ, म ज्ञान तपाईँहरूलाई साथ दिइरहेकी छु। आज एउटा परमेश्वरको वचनमा भएको एउटा व्यक्तिको विषयमा मैले तपाईँहरूको बीचमा कुराकानी गरेँ, जो चाहिँ एकदमै पावरफुल लभ स्टोरी अथवा भनौँ एउटा विश्वासको कुरा, एउटा भनौँ न धैर्यताको कुराहरू रहेको थियो। र आज आमा दिदी बहिनीहरू, मैले सुरुवातमा भनेकी थिएँ, हामीले जहाँ बसिरहेका छौँ, जे गरिरहेका छौँ, त्यहाँबाट पनि परमेश्वरको महिमा हामीले गर्न सक्छौँ। र शिवकाई भन्ने कुरा सानो ठुलो भन्ने कुरा हुँदैन, जहाँ जुन ठाउँमा बसेर हामीले असल प्रकारले गरेका छौँ, त्यो नै सबभन्दा ठुलो सेवकाई हो, सबभन्दा असल सेवकाई हो। र हामीले हाम्रो ठाउँबाट चाहिँ हाम्रो सेवकाईलाई 100% दिनुपर्छ, अथवा परमेश्वरको राज्यलाई चाहिँ 100% दिनुपर्छ भन्ने कुरा एकदम महत्त्वपूर्ण कुरा हो। जस्तो अघि मैले बताइरहेको कुरामा चाहिँ याकुबले 100% नै प्रेम गर्थे कि राहेललाई, उनले प्रेम प्राप्त पनि गरेका छन्, उनको मनमा छली थिएन, उनलाई अरूबाट छलिएका थियो नि। पहिला त उनको जीवनमा छल पनि भएको हामी देख्छौँ आफ्नो दाजुको विषयमा, तर पछि उनको जीवनमा यसरी छल भएको छ। र अलिकति मैले भन्न खोजेको कुरा चाहिँ, हामी आमा दिदी बहिनीहरू कतिपटक हाम्रो आफ्नो बाहिरी कुराबाट हामी होइन अरूलाई इम्प्रेस गरिरहेका हुन सक्छौँ, अथवा भित्री कुराहरूबाट हुनसक्छ। विभिन्न किसिमको कुराहरू त हाम्रो जीवनमा छँदै नै छ, तर त्यसको बावजुद पनि हामीले गर्ने काम, हामीले गर्ने जति पनि कुराहरू छ, त्यो चाहिँ एकदम महत्त्वपूर्ण कुरा छ है भनेर चाहिँ म बताउन चाहन्छु। र अघि सुरुवातमा मैले जोड्न खोजेको कुरा चाहिँ, सुरुवातमा गरेको कुरा, जस्तो हामी आमा दिदी बहिनीहरूले चाहिँ कसरी सेवकाई गर्न सक्छौँ त, कसरी परमेश्वरको महिमा गर्न सक्छौँ त, होइन? हामी हाम्रो कामै छोडेर गएर गर्नुपर्ने हो कि हामीले अरूको काममा हस्तक्षेप गरेर चाहिँ हामीले प्रभुको सेवकाई गर्ने हो कि, अथवा कस्तो काम चाहिँ परमेश्वरले मन पराउनुहुन्छ अनि हामी के चाहिँ चाहन्छौँ भन्ने कुरा चाहिँ एकदम मोस्ट इम्पोर्टेन्ट कुरा हो, होइन? जस्तो हामीलाई चाहिँ प्रायः अरूको काम मनपर्छ कि, हामी अरूको कामप्रति लालयित हुन्छौँ, अरूको कामप्रति हामी अट्र्याक्टिभ हुन्छौँ, उसको चाहिँ छ र भएर पो, ऊ राम्री छ र पो, उसले यो गरेको छ र पो भन्ने खालको कुराहरू गर्छौँ। तर हामीले गर्ने काम चाहिँ असल हुनुपर्छ, राम्रो हुनुपर्छ। जस्तो तपाईँ कुनै पनि सपमा हुनुहुन्छ अथवा कुनै पनि अफिसमा हुनुहुन्छ, घरको काम गरिरहनु भएको छ, हामी स्त्रीहरूको त जिम्मेवारीहरू पनि फरक फरक प्रकारको छ नि त, होइन? त्यही नै बसेर चाहिँ हामीले प्रभुको महिमा गर्न सक्छौँ है, हामी त्यहीबाट चाहिँ असल प्रकारले, इमान्दार प्रकारले गर्न सक्छौँ र धैर्य गर्न सक्छौँ भन्ने उत्साह म तपाईँहरूलाई दिन चाहन्छु। र यसमा एउटा गीतको साथ दिन चाहन्छु, गीतपछि भने म आउने नै छु।

हजुर निकै आशिषमय प्रतिवेद पनि स्वागत गर्न चाहन्छु। तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएमको प्रसारणमा कार्यक्रम नारी आवाज। म ज्ञानु तपाईँहरूलाई साथ दिइरहेकी छु र आज मैले परमेश्वरको वचनमा रहेको एउटा भनौँ न उदाहरणीय जोडी अथवा भनौँ एउटा असल प्रकारले एउटा प्रार्थना पश्चात पाएको एउटा भनौँ न गहिरो प्रेमको विषयमा कुराकानी गरे र हामी हाम्रो जीवनबाट चाहिँ हामीले जहाँ छौँ त्यहीँ बसेर शुभकाई गर्नुपर्छ तब परमेश्वरको राज्य विस्तारको कामहरू गर्न सक्छौँ। हामीलाई परमेश्वरले फरक फरक प्रकारले चलाउन चाहनुहुन्छ। जहाँ राख्नुभएको छ जुन ठाउँ राख्नुभएको छ त्यो कुरालाई हामीले कदर गर्नुपर्छ र त्यो अनुसारको हामी त्यहीँ बसेर नै परमेश्वरको शुभकाई गर्न सक्छौँ। हामी टाढा जानै पर्दैन, जहाँ छौँ हामी त्यहीँ इमान्दार भएर शुभकाई गरौँ। परमेश्वरको महिमा हुन्छ कि हुँदैन यहाँबाट भनेर काम गरौँ। मानिसको महिमा त मानिसहरूले गरिरहेका पनि देख्छौँ हामी खुसी बनाउनको लागि, र पनि हाम्रो पहिलो प्रायोरिटी भनेको चाहिँ परमेश्वरलाई खुसी बनाउने हो र परमेश्वर मैले गरिरहेको कुराबाट चाहिँ खुसी हुनुहुन्छ कि हुनुहुन्न त, म गरिरहेको कुरा चाहिँ असल हो कि होइन त भनेर यदि हामी नारीहरूले समयमा नै पहिचान गऱ्यौँ र त्यो अनुसार परमेश्वरको राज्यमा हामीले काम गऱ्यौँ भने चाहिँ परमेश्वर अवश्य पनि खुसी हुनुहुनेछ, उहाँको महिमा हुनुहुनेछ, महिमा हुन्छ र उहाँले त्यही उद्देश्यको साथ तपाईँहरू मलाई बनाउनु भएको छ भन्ने उत्साह दिन चाहन्छु। र अब भने कार्यक्रमको अन्त्यतिर आएकी छु। यति दिनसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र आगामी समयहरूमा यसै कुराकानी लिएर म आउने नै छु। अन्य कार्यक्रम राम्रो भेट हुने नै छ। गुड न्युज एफएमको प्रसारण तपाईँहरूले सुनेर साथ दिनुहोला। कस्तो लागिरहेको छ तपाईँहरूलाई, तपाईँहरूले जस्तो लाग्यो त्यस्तै नै प्रतिक्रिया पनि दिनुहोला। त्यसको लागि हामीलाई डाइरेक्ट फोन गरेर पनि भन्न सक्नुहुन्छ 4470-7154 र 9802-3446-46 मा पनि। र यदि तपाईँहरूलाई डाइरेक्ट फोन गर्नलाई अप्ठ्यारो लाग्छ अथवा तपाईँको समय पाएक पर्दैन भने तपाईँले हामीलाई म्यासेज पनि गर्न सक्नुहुन्छ हाम्रो वाट्सएप नम्बरमा र फेसबुकमा पनि तपाईँले गर्न सक्नुहुन्छ। गुड न्युज एफएम 105.1 MHz फेसबुक पेजमा जानुहोस्, म्यासेन्जरमा गएर तपाईँलाई गुड न्युज एफएमको प्रसारणहरू कस्तो लागिरहेको छ तपाईँले बताउन सक्नुहुन्छ। नारी आवाजको विषयमा पनि तपाईँले भन्न सक्नुहुनेछ। र यहाँहरू सम्पूर्णलाई धेरै धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम नारी आवाजबाट म ज्ञानु बिदा हुन चाहन्छु। जयमसी नमस्कार। तपाईँको समय आशिष भइरहोस्।

0: गुड न्युज एफएम 105.1
1: किन आँखा मिचेको मिचे गरेको
2: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
1: धेरै समय मोबाइल चलाइसी क्या
2: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
2: ए, त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
2: बुझेँ।
1: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
3: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटिन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461, र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
6: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
7: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
8: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
9: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
8: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
10: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज। नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफ।
2: जेएमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सेवा राख्नुभएका सम्पूर्ण श्रोतालाई। कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफमा आदरणीय श्रोता, कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफ लिएर प्राविधिक मित्र सन्ध्या र म अब्रभ उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र तपाईँले पनि हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुपर्ने हुन्छ र कार्यक्रममा हाम्रो प्रश्न तपाईँको जवाफमा तीनवटा प्रश्न राख्ने गर्छु र आजको तीनवटा प्रश्न यस प्रकार रहेको छ र यो कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गर्नुभएको छ सालोम मिडिया होमले।
3: सालोम मिडिया होम काठमाडौँ।
4: कुनै पनि फिल्म, म्युजिक भिडियो, विज्ञापन, डकुमेन्ट्री बनाउनु परेमा, साथै गीत रेकर्ड गर्नु परेमा र कुनै पनि कार्यक्रम अथवा विवाहको भिडियो खिच्नु परेमा हामीलाई सम्झनुहोस्।
3: सालोम मिडिया होम मोबाइल 9840-87-68-02, 9840-87-68-02 र 9818-25-12-40, 9818-25-12-40।
4: तपाईको सन्तुष्टि नै हाम्रो पहिलो चाहना।
3: सालो मिडिया होम काठमाडौँ।
2: श्रोता, हाम्रो प्रश्न तपाईँको जवाफमा आजको प्रश्न यस प्रकार रहेको छ। पहिलो प्रश्न रहेको छ, यीशुलाई तीन पटक इन्कार गर्ने चेला को थिए? पहिलो प्रश्न, यीशुलाई तीन पटक इन्कार गर्ने चेला को थिए? दोस्रो प्रश्न, यीशुको निर्दोषपन बारे अथवा यीशु निर्दोष हुनुहुन्छ भन्ने सपना देख्ने स्त्री को थिइन्? यीशुको निर्दोषपन बारे अथवा यीशु निर्दोष हुनुहुन्छ भन्ने सपना देख्ने स्त्री को थिइन्? तेस्रो प्रश्न, यीशुलाई टाङ्गिएको क्रुसमाथि टाँसिएको दोषपत्रमा के भनी लेखिएको थियो? यीशुलाई टाङ्गिएको क्रुसमाथि टाँसिएको दोषपत्रमा के भनी लेखिएको थियो? र यो तीनवटा प्रश्न मैले तपाईँको निम्ति कार्यक्रममा राखिसकेको छु र जसले तीनवटा प्रश्नको सही जवाब दिनुहुन्छ हामी कार्यक्रमको अन्तिममा गोला प्रथाबाट तपाईँलाई विजेता बनाउनेछौ र विजेता प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड र हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ सालोम मिडिया होमले। र फोन गर्नुहोस्, हाम्रो फोन नम्बर रहेको छ 4470-7754 अथवा 4770-754। हाम्रो वाट्सएप नम्बर रहेको छ 9800-23-44-46 9800-23-44-46। हजुर, अहिलेलाई भने कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु अर्थपूर्ण संगीतबाट।

0: यतिखेर पनि फोन लाइनमा कोही मित्र आएको जानकारी मैले पाइसकेको छु, उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। हेलो
1: हेलो,
0: जय मसी पम्फाजी, कस्तो हुनुहुन्छ?
1: म एकदम ठिकठाक छु, आशीर्वाद छु परमेश्वरको कृपा कारण, हजुरको प्रार्थना कारण। अनि हजुरलाई कस्तो हुनुहुन्छ?
0: हामी पनि एकदमै ठिकठाक छौ। अनि तपाईँको सलल बग्ने खोला नि बगिरहेको छ?
1: धन्यवाद।
0: ल ल, हामीले पनि एकदमै हेरिरहेको छौँ, लाइक सेयर कमेन्ट गरिरहेको छौँ, निकै नै राम्रो गीत बनाउनु भएको छ भन्नु भएको छ। तपाईँको जोस सागर देखेर चाहिँ धेरै उत्साहित हुनु भएको छ। पम्फा रोकाजी, प्रश्न राखौँ कि जवाब दिनुहुन्छ? हजुर
1: प्रयास गर्नेछु हजुर।
0: ओके, यसोलाई तीन पटक इन्कार गर्ने चेला को थिए?
1: पत्रोस।
0: यसोको निर्दोषपनको बारे सपना देख्ने स्त्री को थिइन्?
1: पिलातसको श्रीमती।
0: यसोलाई टाङ्गेको क्रुसमाथि टाँसिएको दोष पत्रमा के भनी लेखिएको थियो?
1: यहुदीहरूको राजा यीशु भनेर लेखिएको थियो।
0: धन्यवाद, कार्यक्रम सुन्दै रहनु होला, अन्तिम समय अहिलेलाई छुटौं। जय मसी, धन्यवाद। पम्फा रोकाजी हुनुहुन्थ्यो, हामीलाई कोटेश्वरबाट जोडिनु भएको थियो भने तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर एकदमै खुल्ला रहेको जानकारी मैले तपाईँलाई गराइसकेको छु। के थाहा, आजको विजेता तपाईँ नै पो कि? र विजेताले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड, र हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ सालो मिडिया होमले। र हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 9800234446, 9800234446। र कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब प्रत्येक आइतबार 11 बजेदेखि 12 बजेसम्म तपाईँ सुन्न सक्नुहुन्छ। यो कार्यक्रमको एउटै उद्देश्य छ, कुनै पनि बेला कसैले सोधेको प्रश्नको जवाब दिन सकेन भने हामी अप्ठ्यारोमा पर्छौं, त्यो परिस्थिति नआओस् भन्नकै लागि पनि हो कार्यक्रम हाम्रो प्रश्न तपाईको जवाब। र अहिलेलाई भने कार्यक्रममा राख्न चाहन्छु यो अर्थपूर्ण संगीतको साथ कार्यक्रम।

0: यतिखेर पनि फोन लाइनमा कोही मित्र, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय मसी, जय जलपा,
0: जय मसी। अमिताजी आरामै हुनुहुन्छ?
1: हजुर, आरामै छु। अलिकति हात दुखिरहेछ, हातको नसाहरू दुखेर अलिक गाह्रो भइरहेछ।
0: हजुर हजुर हजुर, अनि खाना भयो?
1: प्रार्थना गरिदिनु होला। हजुर
0: हजुरको खाना भयो?
1: खाना भयो हजुर, सङ्गति जानु लाएको।
0: ए हजुर हजुर,
1: प्रश्न गरेर मात्र जान्छु भनेर बसिरहेको म।
0: हजुर हजुर, ठिक छ, खुसी लाग्यो। प्रश्न राखौँ कि जवाब दिनुहुन्छ?
1: हजुर, प्रश्न राखिदिनुहोस् न।
0: यसुलाई तीन पटक इन्कार गर्ने चेला को थिए?
1: पत्रुस।
0: यसुको निर्दोषपन बारे सपना देख्ने स्त्री को थिइन्?
1: पिलातसकी श्रीमती।
0: यसुलाई टाङ्गिएको क्रुसमाथि टाँसिएको दोष पत्रमा के भनी लेखिएको थियो?
1: युदीहरूका राजा येशु भनेर लेख्नु भएको छ।
0: धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ।
1: हुन्छ, धन्यवाद, जय मसीह। मेरो लागि प्रार्थना गरिदिनु होला।
0: हुन्छ हजुर, धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। उहाँ हुनुहुन्थ्यो अमिता महर्जनजी, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो भने तपाईँ पनि यतिखेर हामीसँग जोडिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 9800244446। के थाहा, आजको विजेता तपाईँ नै पो हो कि? र विजेताले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड। हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ सालोम मिडिया होमले। हजुर, तपाईँ हामीसँग जोडिन सक्नुहुन्छ। मैले फोन नम्बर पनि तपाईँको निम्ति राखिसकेको छु कार्यक्रममा। र के थाहा, आजको विजेता तपाईँ नै हो कि? र आजको पहिलो प्रश्न रहेको छ, यसुलाई तीन पटक इन्कार गर्ने चेला को थिए? यसुलाई तीन पटक इन्कार गर्ने चेला को थिए, पहिलो प्रश्न। दोस्रो प्रश्न, यसुको निर्दोषपनको बारे सपना देख्ने स्त्री को थिइन्? यसुको निर्दोषपनको बारेमा अथवा यसु निर्दोष हुनुहुन्छ भन्ने बारेमा सपना देख्ने स्त्री को थिइन्? दोस्रो प्रश्न। तेस्रो प्रश्न, यसुलाई टाङ्गिएको क्रुसमाथि टाँसेको दोष पत्रमा के लेखिएको थियो? कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो, जय मसीह।
0: जय मसीह। चन्द्रमायाजी आरामै होइसिन्छ?
2: हजुर,
0: अनि खाना खाइ बक्सी? हजुर,
2: खाना खायो सर।
0: ओके, ठिक छ। भनेपछि प्रश्न राखौँ कि जवाब दिनुहुन्छ?
2: हजुर सर, प्रश्न राख्नुहोस् न, म जवाब दिन्छु नि, अनि सुन्नेहरूलाई नि कन्ठै होस् न।
0: हो नि हो नि, यसुलाई तीन पटक इन्कार गर्ने चेला को थिए?
2: पत्रुस भन्न चाहन्छु।
0: यसुको निर्दोषपनको बारे सपना देख्ने स्त्री को थिइन्?
2: पिलातसको श्रीमती।
0: यसुलाई टाङ्गेको क्रुसमाथि टाँसिएको दोष पत्रमा के भनी लेखिएको थियो? धन्यवाद, साथ दिनुभयो, कार्यक्रम सुन्दै रहनु होला। चन्द्रमाया मगरजी अहिलेलाई छुटौ। धन्यवाद, जय मसी। वहाँ हुनु त चन्द्रमाया मगरजी, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो। र तपाईँले पनि हामीलाई साथ दिन सक्नुहुन्छ। र तपाईँ यतिखेर सुन्नुहुन्छ कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब। र कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाबमा तीनवटा प्रश्न मैले तपाईँको निम्ति राखिरहेको छु। के थाहा, आजको विजेता तपाईँ नै पो हो कि? र विजेतालाई प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड। यसको निम्ति तपाईँले हामीलाई फोन गरेर साथ दिनुपर्ने हुन्छ। र अहिलेलाई पनि राख्न चाहन्छु यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

0: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ सालोम मिडिया होम काठमाडौँ।
1: कुनै पनि फिल्म, म्युजिक भिडियो, विज्ञापन, डकुमेन्ट्री बनाउनु परेमा, साथै गीत रेकर्ड गर्नु परेमा र कुनै पनि कार्यक्रम अथवा विवाहको भिडियो खिच्नु परेमा हामीलाई सम्झनुहोस्।
0: सालोम मिडिया होम, मोबाइल 9841768602, 9841768602 र 9818251240, 9818251240।
1: तपाईँको सन्तुष्टि नै हाम्रो पहिलो चाहना।
0: सालोम मिडिया होम काठमाडौँ।
2: यो छोटो व्यापारिक विश्राम पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र तपाईँदेखि सुन्दै हुनुहुन्छ कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफ र कार्यक्रममा हाम्रो प्रश्न तपाईँको जवाफमा तीनवटा प्रश्न मैले तपाईँको निम्ति राखिरहेको छु र तपाईँले पनि फटाफट हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। के त आजको विजेता तपाईँ नै पो कि र विजेताले प्राप्त गर्नुहुन्छ रिचार्ज कार्ड, हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ सालोम मिडिया होमले। र पहिलो प्रश्न रहेको छ, येशूलाई तीन पटक इन्कार गर्ने चेला को थिए? येशूलाई तीन पटक इन्कार गर्ने चेला को थिए? र दोस्रो प्रश्न, येशूको निर्दोषपनको बारे सपना देख्ने स्त्री को थिइन्? येशू निर्दोष हुनुहुन्छ भनी सपना देख्ने स्त्री को थिइन्? येशूलाई टाँगेको क्रूसमाथि टाँसिएको दोष पत्रमा के भनी लेखिएको थियो? यतिखेर फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
3: हेलो, हजुर नमस्कार।
2: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: म यता काठमाडौँ बलको कुमारी क्लबबाट सटिक फुलदेल बोल्दैछु।
2: के भन्नुभयो हजुरको नाम?
3: सटिक फुलदेल।
2: सटिक फुलदेल
3: हजुर।
2: कुन ठाउँ भन्नुभयो?
3: काठमाडौँ बलखु।
2: ल, प्रश्न राख्नु कि जवाब दिनुहुन्छ?
3: प्रश्न राख्नु।
2: ओके, येशूलाई तीन पटक इन्कार गर्ने चेला को थिए?
3: पत्रुस।
2: येशूको निर्दोषपन बारे सपना देख्ने स्त्री को थिइन्?
3: बिलातसकी श्रीमती।
2: येशूलाई टाँगेको क्रुसमाथि टाँसिएको दोष पत्रमा के भनी लेखिएको थियो?
3: यहुदीहरूको राजा येशू भनेर लेखिएको थियो।
2: धन्यवाद, साथ दिनुभयो, सटिक जी, खुसी लाग्यो। अहिलेलाई छुट्याउँ, सटिक फुलदेव जी हामीलाई फोन गरेर साथ दिनुभएको थियो कार्यक्रममा। कोही मित्र आएको जानकारी मैले पाइसकेको छु, उहाँलाई स्वागत गरौं। हेलो हेलो हेलो
4: हेलो
2: हजुर हजुर हजुर हजुर, स्वागत छ हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
4: भक्तपुर गुन्डुबाट सावित्री खड्का।
2: सावित्रीजी आरामै हुनुहुन्छ?
4: एकदम आराम छु। हजुरहरू कस्तो हुनुहुन्छ?
2: हामी पनि एकदमै ठिकठाक छौँ, हामी पनि हाँसेकै छौँ, भाँचेकै छौँ, नाचेकै छौँ भन्नुपर्छ सावित्रीजी। तपाईँ कस्तो हुनुहुन्छ?
4: प्रभुको लागि। अनि खाना भयो त?
2: हजुर, खाना अब हुन्छ होला सायद। अब कार्यक्रम पछि खाउँला। सावित्रीजी प्रश्न राख्नु कि जवाब दिनुहुन्छ हजुर?
4: हुन्छ, म प्रश्न राख्नु न, सजिलो हुन्छ नि जवाफ दिनलाई।
2: ओके, येशूलाई तीन पटक इन्कार गर्ने चेला को थिए?
4: पत्रुस।
2: येशूको निर्दोषपन बारे सपना देख्ने स्त्री को थिइन्?
4: पिलातसकी श्रीमती।
2: येशूलाई टाँगेको क्रुसमाथि टाँसिएको दोष पत्रमा के भनी लेखिएको थियो?
4: यहुदीहरूका राजा येशू भनेर लेखिएको थियो, भनेर लेखिएको छ।
2: धन्यवाद सावित्रीजी, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौँ, हुन्थ्यो सावित्री खड्काजी हामीलाई कार्यक्रममा साथ दिनुभएको थियो भने। यतिखेर फोन लाइनमा कोही मित्र आएको जानकारी मैले पाइसकेको छु, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो जय मसी हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
5: चिन्नु भएन अबराम सरले?
2: सङ्गीता रिमालजी। अनि कस्तो हुनुहुन्छ?
5: म एकदमै राम्रो।
2: राम्रो हुनुहुन्छ, प्रश्न राख्नु कि जवाब दिनुहुन्छ?
5: हजुर, अब खै अब भन्नु न।
2: येशूलाई तीन पटक इन्कार गर्ने चेला को थिए?
5: पत्रुस।
2: येशूको निर्दोषपनको बारे सपना देख्ने स्त्री को थिइन्? यसोलाई टाँसिएको क्रुसमा टाङ्गिएको दोष पत्रमा के भनी लेखिएको थियो? धन्यवाद, साथ दिनुभयो। हजुर, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौँ सङ्गीताजी।
5: धन्यवाद। हजुर, अब खै अब भन्नु न,
2: यीशुलाई तीन पटक इन्कार गर्ने चेला को थिए?
5: पत्रुस।
2: यीशुको

0: हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो जयमसी भाइ।
0: जयमसी हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म पोखराबाट पोखरेली कान्छी।
0: पोखराबाट पोखरेली कान्छी, पोखराबाट सुन्दै हुनुहुन्छ हामीलाई? पोखरा कुन ठाउँबाट? भन्नुहोस्, प्रश्न राखौँ कि जवाब दिनुहुन्छ? येशूलाई तीन पटक इन्कार गर्ने चेला को थिए? येशूको निर्दोषपनको बारे सपना देख्ने स्त्री को थिइन्? येशूलाई टाङ्गिएको क्रुसमाथि टाँसिएको दोष पत्रमा के भनी लेखिएको थियो? धन्यवाद, साथ दिनुभयो पोखरेली कान्छीजी, अहिलेलाई छुटौ। हस् धन्यवाद, जयमसी। उहाँ हुनुहुन्थ्यो पोखरेली कान्छीजी, हामीलाई पोखराबाट जोडिनु भएको थियो भने तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ। के थाहा, आजको विजेता तपाईँ नै पो कि र विजेतालाई प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड। हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ सालो मिडिया होमले। र कोही हुनुहुन्छ यतिखेर अनलाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
2: हजुर, नमस्कार।
0: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म पर्वतदेखि राधाराम आचार्य।
0: राधारामजी आरामै हुनुहुन्छ?
2: म एकदम आरामै छु।
0: अनि खाना भयो हजुरको?
2: भयो हजुरको नि,
0: मेरो चाहिँ बाँकी छ हौ राधारामजी। आज अलिकति कसरी कसरी खान मौकै मिलाएको छैन खानाको लागि। अब कार्यक्रम पछि खानु पर्ला। तपाईँले त खाइसक्नु पनि?
2: हजुर, मैले त खाएँ नि सर।
0: ओके, ठिक छ। प्रश्न राखौँ कि जवाब दिनुहुन्छ राधारामजी?
2: प्रश्न राख्नु न।
0: येशूलाई तीन पटक इन्कार गर्ने चेला को थिए?
2: पत्रुस।
0: येशूको निर्दोषपन बारे सपना देख्ने स्त्री को थिइन्?
2: पिलातसको पत्नी श्रीमती।
0: येशूलाई टाङ्गिएको क्रुसमाथि टाँसिएको दोष पत्रमा के भनी लेखिएको थियो?
2: राजा येशू।
0: धन्यवाद, खुसी लाग्यो हजुर फोन गरेर साथ दिनुभयो टाढा पर्वतबाट। अहिलेलाई छुटौ।
2: नमस्कार।
0: नमस्कार, राधाराम आचार्यजी हुनुहुन्थ्यो पर्वतबाट जोडिनु भएको थियो भने तपाईँ पनि यतिखेर हामीसँग जोडिन सक्नुहुन्छ। के थाहा, आजको विजेता तपाईँ नै बोकेर विजेतालाई प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड। र हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ सालो मिडिया होमले। र फोन गरेर साथ दिन सक्नुहुन्छ। र यतिखेर कोही हुनुहुन्छ तर बाहिरिसक्नु भएको छ अहिलेलाई, भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

0: यतिखेर भने फोन लाइनमा कोही मित्र, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जयमसी दाइ।
2: जयमसी हजुर, रेखाजी हो?
1: होइन, म केतिपुरबाट सोनु तामाङ।
2: ए सोनु तामाङ, कस्तो हुनुहुन्छ
1: हजुर?
2: सोनुजी कस्तो छ हजुरको हालखबर?
1: ठिकै छ नि हजुरलाई?
2: म पनि एकदमै ठिकठाक छु। ल भन्नु सोनुजी, प्रश्न राखौँ कि जवाब दिनुहुन्छ?
1: भन्नु न।
2: यीशुलाई तीन पटक इन्कार गर्ने चेला को थिए? यीशुको निर्दोषपन बारे सपना देख्ने स्त्री को थिइन्?
1: पिलातसको श्रीमती।
2: यीशुलाई टाँगेको क्रुसमाथि टाँसिएको दोष पत्रमा के भनी लेखिएको थियो?
1: यहुदाहरूको राजा यीशु भन्छु।
2: धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ।
0: जयमसी। वहाँ हुनुहुन्थ्यो सोनु तामाङजी, कृतिपुरबाट जोडिनु भएको थियो भने तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। फोन लाइन एकदमै खुल्ला रहेको छ, 4770754। कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो,
3: नमस्कार।
0: नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: म पर्वतदेखि गोविन्द आचार्य।
0: गोविन्दजी आरामै हुनुहुन्छ?
3: म एकदम ठिक छु हजुर। नि
0: म पनि एकदमै ठिकठाक छु। अनि हजुरको खाना भयो?
3: मेरो भइसक्यो।
0: ओके गोविन्दजी, प्रश्न राखौँ कि जवाब दिनुहुन्छ?
3: प्रश्न राख्नु, म जवाब दिँदै जान्छु।
0: यीशुलाई तीन पटक इन्कार गर्ने चेला को थिए?
3: पत्रुस।
0: यीशुको निर्दोषपनको बारे सपना देख्ने स्त्री को थिइन्?
3: पिलातसको श्रीमती।
0: यीशुलाई टाँगेको क्रुसमाथि टाँसिएको दोष पत्रमा के भनी लेखिएको थियो?
3: युदीहरूका राजा यीशु।
0: धन्यवाद गोविन्दजी, साथ दिनुभएको खुसी लाग्यो। अहिलेलाई छुटौं। गोविन्द आचार्यजी हुनुहुन्थ्यो, हामीलाई पर्वतबाट जोडिनु भएको थियो र तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ। हामीसँग थोरै समय बाँकी छ, हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 9800243446। र हाम्रो पहिलो प्रश्न रहेको छ, यीशुलाई तीन पटक इन्कार गर्ने चेला को थिए? यो पहिलो प्रश्न। दोस्रो प्रश्न, यीशुको निर्दोषपनको बारे सपना देख्ने स्त्री को थिइन्? तेस्रो प्रश्न, यीशुलाई टाँगिएको क्रुसमाथि टाँसिएको दोष पत्रमा के भनी लेखिएको थियो? हजुर, अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

0: आदरणीय श्रोता अब भने लगभग समयले पनि मलाई विदा दिइसकेको छ, तर त्योभन्दा अगाडि अन्तिम कलर बाँकी हुनुहुन्छ, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो,
1: नमस्ते
0: हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? रमाजी आरामै हुनुहुन्छ? हामी पनि एकदमै ठिकठाक छौ। कार्यक्रम सुन्दै हुनुहुन्छ?
1: हजुर, अघि भर्खरदेखि अलिक अगाडिदेखि मात्रै सुनेको, अगाडि अलिक बिजी थिएँ, सुन्न टाइम पाएँ भएन।
0: ओके, प्रश्न राखौँ त।
1: हजुर, प्रश्न भन्नुहोस् त।
0: यीशुलाई तीन पटक इन्कार गर्ने चेला को थिए? यीशुको निर्दोषपनको बारे सपना देख्ने स्त्री को थिइन्?
1: पिलातसको श्रीमती।
0: यीशुलाई टाङ्गेको क्रुसमाथि टाँसेको दोषपत्रमा के लेखिएको थियो? धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौँ। रमा सापकोटा जी हुनुहुन्थ्यो। अहिलेलाई भने एउटा अर्थपूर्ण संगीतको साथ राख्न चाहन्छु, अब भने म फोन कल लिने छैन, त्यसपछि विजेताको नाम लिएर म उपस्थित हुने नै छु।

0: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ सालोम मिडिया होम काठमाडौँ।
1: कुनै पनि फिल्म, म्युजिक भिडियो, विज्ञापन, डकुमेन्ट्री बनाउनु परेमा, साथै गीत रेकर्ड गर्नु परेमा र कुनै पनि कार्यक्रम अथवा विवाहको भिडियो खिच्नु परेमा हामीलाई सम्झनुहोस्।
0: सालोम मिडिया होम, मोबाइल 9841768002, 9841768002 र 9818251240, 9818251240।
1: तपाईको सन्तुष्टि नै हाम्रो पहिलो चाहना।
0: सालोम मिडिया होम काठमाडौँ।
2: आदरणीय श्रोताहरूले लगभग समयले पनि मलाई बिदा दिइसकेको छ र विशेष गरिकन आजको जवाफ मैले दिनुपर्छ, विजेताको नाम बताउनु पर्ने हुन्छ र यतिखेर हाम्रो प्रश्न तपाईँको जवाफमा तपाईँलाई पहिलो प्रश्नको जवाफ, येशूलाई तीन पटक इन्कार गर्ने चेला को थिए? पत्रुस मती 26 69-75 75 पदमा हेर्यो भने त्यहाँ देख्न सक्छौ। येशूको निर्दोषपनबारे सपना देख्ने स्त्री को थिइन्? पिलातस की स्वास्नी मती 27:19। येशूलाई टाँगेको क्रुसमाथि टाँसिएको दोष पत्रमा के भनी लेखिएको थियो? येशू यहुदीहरूको राजा भनेर लेखिएको थियो, मती 27:37। र धेरै धेरै धन्यवाद दिन चाहन्छु सालो मिडिया होमलाई, किनभने सालो मिडिया होमले हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ र आजको विजेताको नाम पनि मैले बताउनु पर्ने हुन्छ र आजको विजेताको नाम रहेको छ पोखेरली कान्छी।
3: कंग्रेचुलेशन,
2: बधाई छ पोखेरेली कान्छीजी, तपाईँ आज विजेता बनिसक्नु भएको छ र तपाईँको नम्बर हाम्रो प्राविधिक मित्रलाई टिपाई दिनको लागि अनुरोध गर्दै कार्यक्रमबाट म तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। जो जतिले हामीलाई फोन गरेर साथ दिनुभयो, फोन नगरे पनि कार्यक्रम सुनेर साथ दिनुभयो, तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिँदै र हाम्रो प्राविधिक मित्र सन्ध्याजीलाई पनि धेरै धेरै धन्यवाद दिँदै कार्यक्रमबाट म कुमार अब्राम अहिले पनि बिदा हुन्छु। धन्यवाद, नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: डरलाई कसरी जित्ने? जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 41 यहाँहरूलाई स्वागत छ। साहस भनेको के हो? जब धेरै जसो मानिसहरू साहसको बारेमा सोच्छन्, तिनीहरूले सुपर हिरोहरूको वर्णन गर्छन् जो असाधारण कार्यहरू अत्यन्तै सहजताका साथ गर्छन्। ती कल्पनाहरूले हामीलाई हेर्नको लागि राम्रो चलचित्रहरू बनाउँछन्, तर तिनीहरूले वास्तविक जीवनको वर्णन गर्दैनन्। जब हामी साहस प्रकट गरिरहेका हुन्छौं, यसको अर्थ यो होइन कि हामीसँग डर छैन। यसको अर्थ यो मात्र हो कि हामी डराएको भए पनि हाम्रो लक्ष्य प्राप्त गर्न, जोखिम उठाउन हामी इच्छुक छौं। दोस्रो तिमोथीको पुस्तक 1:7, किनभने परमेश्वरले हामीलाई डरको आत्मा होइन तर शक्ति, प्रेम र आत्मा संयमको आत्मा दिनुभएको छ। डर हामीले अनुभव गर्न सक्ने सबैभन्दा बलियो भावनाहरू मध्ये एक हो, तर परमेश्वरले हामीलाई डरलाई जित्न सक्ने अझ बलियो प्रेरणा छनौट गर्ने शक्ति दिनुभएको छ। उहाँले हामीलाई डरको सामना गर्दै साहसपूर्वक काम गर्ने क्षमता दिनुभएको छ। मत्ती 14 एउटा कथा छ, जहाँ यीशु पानीमाथि हिँडिरहनु भएको थियो। उहाँ आफ्ना चेलाहरू चढेको डुंगामा जाँदै हुनुहुन्थ्यो। मत्तीको पुस्तक 14:28। पत्रुसले उहाँलाई भने, हे प्रभु, तपाईँ नै हुनुहुन्छ भने मलाई तपाईँ कहाँ पानीमाथि आउने आज्ञा दिनुहोस्। डरमाथि विजय प्राप्त गर्ने पहिलो कदम भनेको तपाईँको परिस्थितिमा लागू हुने परमेश्वरको प्रतिज्ञा खोज्नु हो। पत्रुस पानीमाथि हिँड्न डराउँथे। प्रयास गर्नु अघि उनी यीशुबाट यो गर्न सक्छन् भन्ने आश्वासन चाहन्थे। पलुथिसनिकीको पुस्तक 2:13। यस कारण यसको निम्ति हामी पनि परमेश्वरलाई निरन्तर धन्यवाद चढाउँछौ, किनकि तिमीहरूले हामीबाट सुनेका वचन जो वास्तवमा परमेश्वरको वचन हो, सो तिमीहरूले मानिसको वचन जस्तै होइन तर परमेश्वरको वचन जस्तै ग्रहण गर्यौ, जुन वचनले तिमी विश्वासीहरूमा काम गर्दछ। प्रिय श्रोता, जब परमेश्वरले हामीलाई कुनै कुराको प्रतिज्ञा गर्नुहुन्छ र हामी विश्वासका साथ त्यो प्रतिज्ञामा काम गर्छौं, तब हामीले त्यो प्रतिज्ञाको परिणाम पाउने ग्यारेन्टी हुन्छ। मत्तीको पुस्तक 14:29। उहाँले भन्नुभयो, आओ, पत्रुस डुंगाबाट ओलेर यीशु कहाँ जानलाई पानीमाथि हिँड्न लागे। यीशुले पत्रुसलाई भन्नुभयो कि यदि उसले विश्वासका साथ काम गर्छ भने ऊ पानीमाथि हिँड्न सक्षम हुनेछ। आफ्नो डरलाई जित्नको लागि परमेश्वरले तपाईँलाई दिनुभएको प्रतिज्ञामा तपाईँले कदम चाल्नुपर्छ। मत्तीको पुस्तक 14:30। तर बतास जोरले चलेको देखेर तिनी डराए र जब डुब्नै लागे तब तिनले चिच्याएर भने, हे प्रभु, मलाई बचाउनुहोस्। सम्भवत पत्रुसलाई पौडी खेल्न आउँदैन थियो। उसले आफूलाई यस्तो ठाउँमा राखेको थियो जहाँ ऊ कमजोर थियो। यीशुले पत्रुसलाई बचाउनुभयो। मत्तीको पुस्तक 14:31। तब यीशुले झट्टै हात पसारेर तिनलाई समाति हाल्नुभयो र तिनलाई भन्नुभयो, ए अल्पविश्वासी, किन शंका गर्यो? यीशु ख्रीष्ट र उहाँले प्रतिनिधित्व गर्नुभएको परमेश्वरको शक्ति हामी असफल हुँदा हामीलाई बचाउन सधैँ त्यहाँ हुनेछ र जीवनमा सफल व्यक्तिहरूलाई असफल व्यक्तिहरूबाट अलग गर्ने कुरा भनेको हामीले असफलतामा कसरी प्रतिक्रिया दिन्छौ भन्ने हो। सफलताको बाटोमा अवरोधहरू, गलत मोडहरू र खाडलहरूले भरिएको हुन्छ। हाम्रो लक्ष्यतिर अगाडि बढ्नको लागि, विशेष गरी संघर्षको समयमा, त्यसका लागि ठूलो साहस चाहिन्छ। सफल हुनका लागि हामीले अन्तिम रेखामा नपुगुन्जेलसम्म अगाडि बढ़िरहनुपर्छ। शुरू गर्नेहरू धेरै छन् तर तिनीहरू समाप्त गर्दैनन्। सफलता प्राप्त गर्ने गोप्य कुञ्जी कहिले हार नमान्नु हो। तनावको समयमा, कमजोरीको समयमा, पीड़ाको समयमा, निराशाको अगाडि हार नमान्नुहोस्। साहस गर्नुहोस्। कहिलेकाहीँ यो दिनको अन्तिममा एउटा शान्त आवाज हो जसले भन्छ, म भोलि फेरि प्रयास गर्नेछु र यदि म भोलि असफल भए भने म अर्को दिन फेरि प्रयास गर्नेछु। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
5: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
6: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
5: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
7: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
8: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
9: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
5: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
10: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
11: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: बालिका बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
2: किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
3: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार, विज्ञापन बोर्ड।

उहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरीहरूको शक्ति बढाइदिनुहुन्छ। युवक पनि दुर्बल र थकित हुन्छन् र जवान मानिसहरू थाकेर लोट्छन्। तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरूड चाहिँ माथि माथि उड्नेछन् र दगुरेर पनि तिनीहरू थाक्ने छैनन्। तिनीहरू हिँड्नेछन् तापनि मूर्छा पर्ने छैनन्। यसैया 40:29-31।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
5: नेपाल सरकार ज्ञापन हो।
6: तर यसुले भन्नुभयो, बालकहरूलाई म कहाँ आउन देऊ, तिनीहरूलाई नरक किनभने स्वर्गको राज्य यिनीहरूकै हो। हरेक शुक्रबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म कार्यक्रम साना पाइला गुड न्युज एफएम 105.5 MHz काठमाडौँबाट र गुड न्युज एफएम 105.6 MHz पोखराबाट प्रसारण हुनेछ। साथै यस कार्यक्रम गुड न्युज एफएमको अफिसियल फेसबुक पेजमा लाइभद्वारा पनि प्रसारण हुनेछ। आफ्ना नानी बाबुहरूसँग यस कार्यक्रम सुन्न नभुल्नुहोला है।

रिचार्ड सी ट्रेन्च प्रधान विषय भन्नुहुन्छ, प्रार्थना भनेको मान्छेको इच्छाहरूलाई स्वर्गमा कार्यान्वयन गराउनु होइन, तर परमेश्वरको इच्छालाई पृथ्वीमा कार्यान्वयन गराउनु हो। यो परमेश्वरको अरुचिमाथि विजय हासिल गर्नु होइन, तर परमेश्वरको तत्परतालाई समात्नु हो। प्रार्थना भनेको मान्छेको इच्छाहरूलाई स्वर्गमा कार्यान्वयन गराउनु होइन, तर परमेश्वरको इच्छालाई

0: मैले।
1: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनि?
2: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
1: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
2: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु?
2: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए
2: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

यसैले भन्नुभयो। यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु।

0: जय मसीह, म सृजना बुहारा। हजुर, म त खुसी छु, आनन्दित छु, प्रभुमा आशिषित छु। तपाईँ पनि खुसी हुनुहोस्, आनन्दित हुनुहोस्, साथै कार्यक्रम खुशीका पलहरू सुन्नुहोस् है।
1: खुशी हुने समय अहिले हो र खुशी हुने ठाउँ यही हो।
2: हजुर, कार्यक्रम खुशीका पलहरू प्रत्येक बुधबार 4 बजेदेखि 5 बजेसम्म म प्रस्तुता पुनमको साथमा सुन्न नबिर्सनुहोला, मात्र गुड न्यूज एफएम 105.1 MHz।
3: हेलो
4: हेलो बहिनी, सन्चै छौ?
3: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
4: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
3: अनि हुलाकमा पो जानु?
4: हो नि, हुलाकमा जाऊ न।
3: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
4: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
3: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
4: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
3: ए, सहरमा मात्र होला नि?
4: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
3: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: टाइम चेक, यति बेला अपराह्नको 1 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: नमस्कार सेनसेविका दिदी.
2: नमस्कार नमस्कार. दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि.
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि.
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि.
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, सागसब्जी, अण्डा, माछा मासु खानुपर्छ. यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ.
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी.
2: आहा, कस्तो राम्रो. यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
5: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ. अब हामी पूरा गर्छौ तपाईँको बाइबल कलेज पढ्ने सपना.
6: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सीटीएच, बीटीएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ.
5: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनुहोला.
6: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ.
5: अधिक जानकारीका लागि
6: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9141687602, 9141687602 र 9818251240, 9818251240.
7: खै जन्म दर्ता दिनुहोस् त.
8: जन्म दर्ता गरेको छैन नि म्याडम.
7: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि.
8: हो र, मलाई त थाहा नै थिएन म्याडम.
7: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ.
8: पहिला कसैले भनेनन्?
9: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ.
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ.
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो.
1: नेपाल सरकार विज्ञापन बोर्ड.

0: जय मसीह, म सृजना बोहरा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम गुड न्यूज अन्ताक्षरी।
2: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ राइजिङ फ्रुट सेन्टर, बल्खु, कुलेश्वर, काठमाडौँ, सप नम्बर 2।
3: म्यानेजिङ डिरेक्टर राजन खड्की, फोन नम्बर 98-13-18-91-65, 98-13-18-91-65।

श्रीमती साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड न्यूज अन्ताक्षरीमा आदरणीय श्रोता, कार्यक्रम गुड न्यूज अन्ताक्षरी लिएर प्राविधिक मित्र सुजनजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता आइतबार एक बजेदेखि दुई बजेसम्म हामी तपाईँलाई साथ दिँदै आइरहेको छौं। कार्यक्रम मार्फत हामी अन्ताक्षरी खेल्छौं, भजनहरू गाउँछौं, प्रभुको महिमा गर्दै आइरहेको छौं भने आज पनि तपाईँसँग कुराकानी गर्न र तपाईँले गाउनुभएका भजन गीतहरू कार्यक्रम मार्फत राख्नको लागि हामी एकदमै उत्साहित छौं र कार्यक्रममा चाहिँ विशेष गरिकन तपाईँलाई सबैभन्दा सुरुमा जुन अक्षर दिइन्छ त्यही अक्षरबाट सुरु हुने भजन गीत तपाईँले गाउनुपर्ने हुनेछ र जुन अक्षर तपाईँले छोड्नुहुनेछ अन्तिममा त्यही अक्षरबाट फेरि अर्को श्रोताले भजन गीतहरू गाउनुहुनेछ। यसरी कार्यक्रम अवधिभर अन्ताक्षरी अगाडि बढ्नेछ र केही नियमहरूको कुरा गर्नुपर्दा एकजना श्रोताले दुईचोटिसम्म कार्यक्रममा चाहिँ सहभागिता जनाउन सक्नुहुनेछ र कृपया तपाईँले एउटा कोरस र एउटा अन्तरासम्म गाइदिनु भयो भने चाहिँ अरू श्रोताहरूले कार्यक्रममा सहभागिता जनाउनको लागि चाहिँ समय प्राप्त गर्न सक्नुहुनेछ र फोन गर्नुहुने मध्येबाट एकजना श्रोतालाई हामी कार्यक्रममा चाहिँ लकी ड्र गर्नेछौं र विजेतालाई रिचार्ज कार्ड प्रदान गर्दै आइरहेको छौं र राइजिङ फ्रुट सेन्टरले कार्यक्रममा चाहिँ रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ र तपाईँहरू पनि एकदमै उत्साहित हुनुहुन्छ भजन गीतहरू गाउँदै प्रभुको महिमा गर्नको लागि भनेर हामीले एकदमै आशा लिएको छौं र एउटा गीतबाट नै म कार्यक्रमको शुरूआत गर्न चाहन्छु र एक गीतबाट तपाईँलाई म अक्षर पनि दिने भएको कारण फोन गर्न एकदमै तयार भएर बस्नुहोला। गीतपछि म उपस्थित हुने नै छु।

0: आहा माया गर्छु म तिमीलाई सधैँ निकै नै अर्थपूर्ण गीत गायिका सलोमी टिमोथीको आवाजमा तपाईँको निम्ति राख्यौं र यो गीतले चाहिँ शब्दहरूलाई मात्र व्यक्त गरिरहेको थिएन तर यस्तो शक्तिशाली शब्दहरू व्यक्त गरिरहेको थियो जुन शब्दले चाहिँ वास्तवमा परमेश्वरले तपाईँ हामीलाई कति माया गर्नुहुन्छ भनेर व्यक्त गर्नुभएको छ भन्ने कुरालाई गीतले पनि व्यक्त गरिरहेको थियो र यही गीतबाट तपाईँको लागि मैले एउटा अक्षर पनि लिएर आइसकेको छु जुन चाहिँ रहेको छ ध अक्षर. प्राय यो अक्षर शुरूआतमा नै त्यति आउँदैन थियो तर आज आएको छ र तपाईँले धबाट धेरै गीतहरू छ तपाईँले कुनै पनि एउटा भजन गीतहरू गाएर साथ दिन सक्नुहुनेछ र कार्यक्रमको न्यूज अन्ताक्षरीको ढोका खुलिसकेको छ. फोन गरेर तपाईँले हामीलाई साथ दिन सक्नुहुनेछ र हाम्रो फोन नम्बर रहेको छ 01 47 70 754 र 98 43 44 हाम्रो व्हाट्सएप नम्बर रहेको छ र ध अक्षरबाट भजन गीत गाउन कोही श्रोता आइसक्नु भएको छ उहाँलाई स्वागत गरौं. हेलो हेलो
1: जय
0: मसी. हाम्रो रुस मगरातीजी बोल्दै हुनुहुन्छ कुवेतबाट.
1: हजुर
0: आरामै हुनुहुन्छ तपाईँ? हजुर हामी पनि एकदमै आरामै छौ रुचि. र आज ध अक्षर छ धेरैको ध र धबाट शुरू हुने भजन गीत गाउन तपाईँ तयार हुनुहुन्छ?
1: हजुर म एकदमै तयार छु तर भक्कै फर्स्ट टाइमै म जोडेछु है. सबैलाई धन्यवाद भएको हो यहाँनिर. हुन्छ म हिन्दी भजन गाउन पनि मिल्छ होला है? म गाउँछु ल.
0: हुन्छ सुरु गर्न सक्नुहुनेछ.
1: यो भजन फेरिमा छौ तर पनि गुड न्युज हो हामीलाई अनि मलाई सुन्नुहुने विश्वमा हुने सम्पूर्ण गुड न्युज सुन्नुहुनेलाई म यो गुड न्युज गुड न्युज अन्त फेरिमा यो भजन गाउनु छैन. धन्यवाद भएको.

0: धेरै
1: धेरै धन्यवाद रुचि, प्रभुले धेरै आशिष दिनुभएको सबैलाई छुटो हामी जय मसी। र रुथ मगरातीजी हुनुहुन्थ्यो कुवेतबाट, र उहाँले साह्रै अर्थपूर्ण र मिठो भजन गीत हिन्दीमा गाएर जानुभएको छ द अक्षरबाट, र उहाँले तपाईँको लागि दिनुभएको छ अक्षर द दयाको द, र कोही श्रोता आइ पनि सक्नु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। हेलो हेलो हेलो, कोही श्रोता हुनुहुन्थ्यो तर उहाँ फोन लाइनबाट पाइदिनु भएको छ, केही छैन, तपाईँले हामीलाई फेरि पनि फोन गरेर साथ दिन सक्नुहुनेछ र अक्षर दबाट शुरू हुने भजन गीत गाएर तपाईँले प्रभुको महिमा गर्न सक्नुहुनेछ, अन्ताक्षरी खेल्न सक्नुहुनेछ, र कार्यक्रममा हामी निरन्तर यसरी नै तपाईँलाई साथ दिँदै आइरहेको छौं। फोन लाइन एकदमै खुला रहेको छ र अक्षर द तपाईँको भागमा छ, र फोन गर्दै गर्नुहोला। एउटा मिठो गीतबाट कार्यक्रमलाई म अगाडि बढाउन चाहन्छु र गीतपछि तपाईँसँग कुराकानी गर्न उपस्थित हुने नै छु।

0: निकै मिठो गीत तपाईँको निम्ति राख्यौँ र कोही श्रोता हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौँ। हेलो
1: हेलो मिस जमेश हजुर।
0: जय मसी पम्फाजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: एकदम ठिकठाक छु मिस हजुर, आरामै हुनुहुन्छ नि?
0: एकदमै आरामै छौँ हामी। र पम्फाजी, आज द अक्षर परेको छ तपाईँको भागमा, तयार हुनुहुन्छ?
1: हस् हजुर, परमेश्वरको महिमाको लागि
0: हामी हुनुहुन्छ, सुरु गर्न सक्नुहुनेछ।

हुन्छ, धेरै धेरै धन्यवाद फोन भाजी र यसलाई चाहिँ छुटौ हामी जय मसी। हजुर, हाम्रो पम्फा रोकाजी हुनुहुन्थ्यो, साह्रै मिठो भजन गीत गाएर जानुभएको छ र उहाँले म अक्षर तपाईँको लागि छोड्नु भएको छ र अक्षर मबाट शुरू हुने भजन गीतहरू गाएर तपाईँले साथ दिन सक्नुहुनेछ। थुप्रै भजन गीतहरू छन् र तपाईँलाई मनपर्ने भजन गीतहरू पनि गाउन सक्नुहुनेछ, तपाईँ आफूले रचना गर्नुभएका भजन गीतहरू पनि गाउन सक्नुहुनेछ यदि मबाट शुरू भएको छ भने, र तपाईँले कार्यक्रममा जो सहभागिता जनाउन सक्नुहुनेछ र फोन गर्नुहुने मध्येबाट एकजना श्रोतालाई हामी कार्यक्रमको अन्तिममा विजेता बनाउँछौ लकी ड्र मार्फत, र उहाँले रिचार्ज कार्ड प्राप्त गर्नुहुनेछ र राइजिङ फ्रुट सेन्टर ले कार्यक्रममा चाहिँ रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ। र फोन गर्दै गर्नुहोला, एउटा गीतको साथ हामी फेरि पनि दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौ।

0: निकै मिठो गीत तपाईँको निम्ति राख्यो र कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौँ। हेलो
1: हेलो, जय मसी दिदी।
0: जय मसी नैनाजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: म ठिकै छु, एकदम प्रार्थनाको लागि धन्यवाद।
0: हजुर, हामी पनि एकदमै आरामै छौँ। र नैनाजी, म अक्षर छ तपाईँको भागमा, भजन गीत गाउन तयार हुनुहुन्छ?
1: हजुर, मैले निश्चय गरेको छु रमाउन इस्टमा
0: भन्ने एकदमै सुरु गर्न सक्नुहुनेछ।
1: मैले निश्चय गरेको छु रमाउन इस्टमा, मैले निश्चय

0: मैले निश्चय गरेको छु विश्वास गर्न उनैमा।
1: धेरै धेरै धन्यवाद। एकदमै आशिषमय भजन गीत तपाईँले गाउनु भएको छ नैनाजी, र यो भजन मात्र होइन यो हाम्रो प्रार्थना पनि हो परमेश्वरसँग हामी कसरी जिउने भन्ने प्रकारले तपाईँले यस्तो मिठो प्रकारले गाउनु भएको छ र धेरै धेरै धन्यवाद। अहिलेलाई चाहिँ छुटौँ हामी। जय मसी। हजुर, हाम्रो नैना थापाजी हुनुहुन्थ्यो, उहाँले म अक्षरबाट छोडेर अक्षर म नै छोड्नु भएको छ र म अक्षरबाट शुरू हुने भजन गीत गाउने पालो फेरि पनि तपाईँको नै हो श्रोता। फोन गरेर साथ दिन सक्नुहुनेछ। राम्रो नैनाजीले मैले निश्चय गरेको छु रमाउने ईश्वरमा बोलको भजन गीत गाइसक्नु भएको छ। अब यो भजन गीत भन्दा बाहेकको भजन गीतहरू नै गाउने प्रयास गर्नुहोला, कारण हामीसँग भजन गीतहरूको कमी छैन र मबाट शुरू हुने भजन गीतहरू तपाईँले गाउन सक्नुहुनेछ। र 01-47-70-754 हाम्रो टेलिफोन नम्बर रहेको छ भने 98-23-44-96-44 हाम्रो व्हाट्सएप नम्बर रहेको छ। र कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो, रुजी, फेरि पनि स्वागत छ तपाईँलाई कार्यक्रममा र अक्षर म छ तपाईँको भागमा, तयार हुनुहुन्छ? हुन्छ, सुरु गर्न सक्नुहुनेछ।

0: हालेलुया
1: अमेन अमेन धन्यवाद रहिलाई चाहिँ छुटौँ हामी जय मसीह रुचि हजुर हाम्रो रुस मकराजी हुनुहुन्थ्यो कुवेतबाट र उहाँले अक्षर ई छोड्नु भएको छ ईश्वरको ई र ई अक्षरबाट सुरु हुने भजन गीत गाउनुको श्रोता आइसक्नु भएको छ उहाँलाई स्वागत गरौं हेलो जय मसी हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ
2: मलाई चिन्नु भएन
1: साराजी सारा तामाङजी बोल्दै हुनुहुन्छ कहाँबाट कहाँ हुनुहुन्छ तपाईँ अहिले साराजी कस्तो हुनुहुन्छ
2: एकदमै ठिकठाक प्रभुको अनुग्रहले हजुरहरूको प्रार्थना यो सक्नु दिदी बहिनीसँग
1: विद्यार
2: अनि फेरि यसो बाहिर निस्किया थिए
1: हजुर र भजन गीत गाउनको लागि तयार हुनुहुन्छ तपाईँ
2: आमेन म तयार छु
1: आमेन र ईश्वरको ई अक्षर तपाईँको भागमा छ तपाईँले सुरु गर्न सक्नुहुनेछ
2: ईश्वरको ई नै पढ्नेछ मलाई प्रभुलाई धन्यवाद
1: हुन्छ सुरु गर्न सक्नुहुनेछ
2: हुन्छ म गाउनेछु है म्याम
1: हुन्छ हजुर

0: धन्यवाद हुन्छ
1: एकदमै प्रभुको महिमा गर्नुभएको छ साराजी र धेरै धेरै धन्यवाद तपाईँलाई हस् त जय मसीह हाम्रो सारा तामाङजी हुनुहुन्थ्यो उहाँले ह अक्षर तपाईँको लागि छोड्नु भएको छ हालेलुयाको ह र अब ह अक्षरबाट शुरू हुने भजन गीतहरू गाएर तपाईँले हामीलाई साथ दिन सक्नुहुनेछ र त्यसको लागि चाहिँ फोन गर्नुहोला हाम्रो फोन लाइन एकदमै खुल्ला रहेको छ र हामी जे पनि गर्छौं प्रभुको महिमाको लागि नै गर्दछौं र आज पनि हामी भजन गीतहरू गाइरहेको छौं अन्ताक्षरी खेलिरहेको छौं यी सबै कुराहरूको एउटै उद्देश्य हो प्रभुको महिमा र तपाईँले पनि साथ दिन सक्नुहुनेछ र ह अक्षरबाट चाहिँ अब तपाईँले भजन गीतहरू गाउनुपर्ने हुनेछ र कोही श्रोता हुनुहुन्छ फोन लाइनमा उहाँलाई स्वागत गरौं हेलो
2: हेलो
1: फेरि पनि जय मसी नैनाजी तपाईँलाई र ह अक्षरबाट भजन गीत गाउन तयार हुनुहुन्छ हालेलुयाको ह
2: हजुर म एकदम तयार
1: हुन्छ हजुर सुरु गर्न सक्नुहुनेछ
2: यता 310 गाउँछु ल
1: हुन्छ हजुर
2: हामी सुन्न आउँदो सहरमा जान्छौँ
1: हुन्छ

0: हजुर, जय मसी हजुर. हेलो
1: हजुर, हेलो.
0: हजुर, म सन्चै छु. शान्ताजी बोल्दै हुनुहुन्छ?
1: हजुर हजुर सिस्टर.
0: हजुर, कस्तो हुनुहुन्छ तपाईँ?
1: हजुर, म ठिकै छु. सिस्टर हजुर कस्तो हुनुहुन्छ?
0: हजुर, हामी पनि एकदमै आरामै छौँ शान्ताजी. र आज ह अक्षरबाट सुरु हुने भजन गीत गाउन तयार हुनुहुन्छ?
1: हजुर तयार छु.
0: हुन्छ, सुरु गर्न सक्नुहुनेछ.

0: र त अक्षर छोडिदिनु भयो. धेरै धेरै धन्यवाद शान्ताजी तपाईँलाई पनि. र अहिलेलाई चाहिँ छुटौँ हामी. जय मसी. हजुर, हाम्रो शान्ता सुनवारजी हुनुहुन्थ्यो र उहाँले हेर नहेर सृष्टिको सुन्दरता बोलको निकै नै मिठो भजन गीत गाएर जानुभएको छ. कोही श्रोता अनलाइनमा हुनुहुन्छ, उहाँलाई स्वागत गरौं. हेलो
1: हेलो, जय मसी हजुर.
0: जय मसी चन्द्रमायाजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: एकदम ठिक छु म्याम. माने हजुर कस्तो हुनुहुन्छ?
0: हजुर, हामी पनि एकदमै आरामै छौ. र आज भजन गीत गाउनको लागि तपाईँ तयार हुनुहुन्छ?
1: तयार छु म्याम. परमेश्वरको महिमा गर्ने हो, जस्तो गाया छ त्यस्तै गाउने हो, जस्तो गाए नि राम्रो गाए भनिदिनुहुन्छ.
0: किनभने हामी प्रभुको महिमाको लागि गाइरहेको छौँ अनि प्रभु बुझ्नुहुन्छ नि त त्यो हृदयलाई, होइन? र त अक्षर छ चन्द्रमायाजी, तपाईँ तयार हुनुहुन्छ? तराजुको त
1: गाउँछु परमेश्वरको महिमाको निम्ति. अरूले जस्तो त गाउँछ, अरू भन्दा पनि त्यो कुबेरबाट फोन गर्नेले दिए कति मिठो गाउनु भयो है.
0: एकदमै
1: मजा लाग्यो मलाई त. उहाँ त सामचुने मान्छे होइन होला जस्तै लाग्यो गीत सुन्दा त. सबैले राम्रो गाउनु भएको छ, तर पनि मलाई उहाँले गाउनु भएको झन् त्यो हिन्दीबाट गाउनु भयो कस्तो मिठो.
0: एकदमै
1: गएको राम्रो छ, फेरि उहाँले गएको मात्रै राम्रो भयो.
0: हजुर, एकदमै सबैजनाले राम्रो गाइरहनु भएको छ र हाम्रो चन्द्रमायाजीले पनि राम्रो गाउनुहुन्छ हामीलाई थाहा छ.
1: हुन्छ म्याम, म गाउनेछु.
0: हुन्छ.

0: भने
1: मेरो गोठाला मेरो सहारा. हुन्छ, धेरै धेरै धन्यवाद चन्द्रमायाजी. यसलाई छुटौँ हामी. जय मसी. हजुर, हाम्रो चन्द्रमाया मगर्जी हुनुहुन्थ्यो र अक्षर तपाईँको लागि छोड्नु भएको छ र अक्षरबाट सुरु हुने भजन गीत तपाईँले गाएर अब साथ दिन सक्नुहुनेछ. हामी सबैजना मिलेर प्रभुको महिमा भजन गीतहरूबाट गरिरहेको संस्कार. तपाईँले पनि फोन गर्न सक्नुहुनेछ, तपाईँले पनि गाउन सक्नुहुनेछ, तपाईँले पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र एउटा गीतको साथ हामी फेरि पनि दिन चाहन्छौ र गीतपछि तपाईँले अक्षरबाट भजन गीत गाउन सक्नुहुनेछ. हामी गीतपछि उपस्थित हुने नै छौं.

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौँ र कोही श्रोता हुनुहुन्छ फोन लाइनमा उहाँलाई स्वागत गरौँ। हेलो, जय मसी साराजी, फेरि पनि स्वागत छ तपाईँलाई कार्यक्रममा।
1: धन्यवाद।
0: र अक्षर परेको छ अब चाहिँ तपाईँको भागमा, तयार हुनुहुन्छ?
1: एकदमै म तयार छु हजुर म्याम।
0: हुन्छ, सुरु गर्न सक्नुहुनेछ।
1: हुन्छ ल।

0: हुन्छ मिस,
1: नमस्ते, धेरै धेरै धन्यवाद तपाईँलाई, अहिलेलाई छुट्टाउँ, जय मसी,
0: जय मसी, धन्यवाद।
1: हजुर, हाम्रो सारा तामाङजी हुनुहुन्थ्यो, रगतले रगतले यीशुको रगतले भनेर चाहिँ उहाँले साह्रै मिठो भजन गीत गाउनु भएको छ, शक्तिशाली भजन। यीशुको रगतले नै पाप क्षमा हुन्छ र सबै कुराहरूमाथि छुटकारा प्राप्त गर्न हामीले सक्दछौ। र यो समयमा फेरि पनि एउटा मिठो गीतको साथ नै हामी तपाईँलाई दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

0: यतिकै नै मुचुकी तपाईँको निम्ति राख्यौं र श्रोता मैले लकी ड्र गरिसकेको छु कारण हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र यहाँहरू समक्षबाट विदा माग्नुपर्ने बेला भइसकेको छ। यसै कारणले विदा माग्नुभन्दा अगाडि हामी आजको विजेताको नामलाई घोषणा गर्न चाहन्छौ जसले आज रिचार्ज कार्ड प्राप्त गर्दै हुनुहुन्छ र विशेष गरिकन तपाईँहरूले सहभागिता जनाउनु भएर भजन गीतहरू गाउनु भएर साथ दिनु हाम्रो लागि एकदमै महत्वपूर्ण कुरा हो र परमेश्वरको महिमा गर्नुभएको छ र हामीले गोला प्रथामा जसको नाम पर्न सफल भयो उहाँको नाम नै लिएर आएको छौं र जसले चाहिँ आज अवश्य पनि रिचार्ज कार्ड प्राप्त गर्न गइरहनु भएको छ र उहाँ हुनुहुन्छ सारा तामाङ। र साराजी तपाईँलाई एकदमै बधाई छ। कार्यक्रम सकिए पश्चात पुनः फोन गर्नुभयो। हाम्रो प्राविधिक मित्रलाई तपाईँले आफ्नो फोन नम्बर टिपाइदिनु हुनको लागि अनुरोध गर्न चाहन्छु म र कार्यक्रममा रिचार्ज कार्ड स्पोन्सर गर्नुहुने हाम्रो राइजिङ फ्रुट सेन्टरलाई पनि धन्यवाद दिन चाहन्छु। आज फोन गरेर साथ दिनुहुने कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु म र अब जीविदा माग्नुपर्ने बेला भइसकेको छ। प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम गुड न्यूज अन्ताक्षरीबाट यो समय म पुनः बिदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जय मसीह। नमस्कार।
1: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ राइजिङ फ्रुट सेन्टर बल्खु कुलेश्वर काठमाडौँ सप नम्बर 2
2: म्यानेजिङ डिरेक्टर राजन खड्की फोन नम्बर 9813181965 9813181965

0: गुड न्यूज एफएम 105.1
1: के तपाईहरु आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
2: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
1: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
2: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
1: कम बिजुली खपत, लामा आयु र भरपर्दो सेवा,
2: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
1: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
2: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141, र यस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com।
3: मरेको के हो?
4: हेर त रगतै रगत भयो, म त त्यस्तो हेर्न नि सक्दिन।
3: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स आयो, एम्बुलेन्स आयो, ल ल ल लगिहालो लगिहालो यो।
4: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
3: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
4: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
5: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ।
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
8: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर छँदैछ नि।
7: कहाँ छ?
8: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
1: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
2: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841 20 91 96, 9841 20 91 96,
1: र सरिता महर्जन 9841 19 10 94, 9841 19 10 94।
7: ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
9: नमस्ते डाक्टर साहब।
10: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
9: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
10: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
9: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
10: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
9: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
10: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो, यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
9: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
10: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
6: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

जय मसी म गायिका मेरिना तामाङ अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट म त सुन्दैछु हजुरहरू पनि सुन्नुहोस् है।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम समर्पण।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छौ गुड न्यूज एफएम सँग बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम समर्पणमा। आदरणीय श्रोता, कार्यक्रम समर्पण लिएर प्राविधिक मित्र सुजन र म अपराम उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र तपाईँले पनि कार्यक्रम सुनेर हामीलाई साथ दिनुपर्ने हुन्छ र अहिलेलाई भने कार्यक्रमको शुरूआत यो अर्थपूर्ण संगीतबाट।

निकै नै अर्थपूर्ण संगीतको साथ मैले तपाईँलाई दिएँ र एउटा भनाइ राख्न चाहन्छु यतिखेर, हाँस्न त जोसँग पनि सकिँदो रहेछ, हाँस्न त जोसँग पनि सकिँदो रहेछ, तर रुनको लागि मनमुटु जितेकै मान्छे चाहिँदो रहेछ। र यो महत्वपूर्ण भनाइलाई म तपाईँको लागि र हाम्रो लागि जोड्न चाहन्छु। र तपाईँ र म रुँदा पनि जो पाए त्यहीसँग रुन नसकिँदो रहेछ। जसले आफूलाई बुझ्छ, जसले आफूलाई जान्दछ, होइन, जोसँग आफ्नो पीड़ाहरू पोख्नको लागि सहज हुन्छ, त्यस्ता मानिसहरूसँग मात्रै रुन सकिँदो रहेछ। र मैले के कुरालाई जोड्दैछु भने, कुनै पनि मान्छेसँग तपाईँ रुनुहोस्, त्यसले कुनै न कुनै दिन तपाईँलाई यस्तो भन्छ कि त यस्तो हुँदाखेरि मसँग कति रुन्थिस्, होइन, यो कुराहरू हुन्छ क्या, तेरो अवस्था कस्तो थियो भन्ने कुराहरू आउन सक्छ। तर नि प्रभुसँग जब तपाईँ र म यी सबै कुरा सेयर गरौँ, उहाँले केही पनि तपाईँ र मलाई भन्नुहुन्न, तर उहाँ यही कुरा चाहनुहुन्छ कि मेरो छोरा मेरो छोरी आओस्, मसँग बातचित गरोस्, आफ्नो कुरा राखोस् भन्ने हुन्छ। तर हामी चाहिँ धेरैभन्दा धेरै कुरा चाहिँ मान्छेहरूसँग राख्दछौँ, अनि मान्छेले तपाईँ र मलाई यति धेरै आँसु दिन्छन्, जुन आँसु बटुलेर राख्यो भने पनि एउटै भाँडा भरिन सक्छ, होइन। त्यो भएर त परमेश्वरको वचनले स्पष्ट रूपले भन्दछ, तिमीहरू नाकमा होइन पाल हुने प्राणीमाथि भरोसा नगर, होइन, श्रापित होस् त्यो मानिस जो मानिसमाथि भरोसा गर्दछ। र तपाईँ र म चाहिँ परमेश्वरमाथि भरोसा गर्ने छोराछोरी बन्नु अति नै आवश्यक छ। यो कुरा पनि एकदमै महत्वपूर्ण कुरा छ र त कति अर्थपूर्ण कुरा छ यो, है। हाँस्न त जोसँग पनि सकिँदो रहेछ, तर रुनको लागि त मन र मुटु जितेकै मान्छे चाहिँदो रहेछ। र तपाईँ र मैले अबको दिनमा मान्छेसँग भन्दा पनि परमेश्वरसँग रुने बानी बसालौँ, अनि मान्छेलाई धेरै कुरा सेयर गर्नुभन्दा पनि परमेश्वरसँग सेयर गर्ने बानी बसाल्नु पर्दछ। यो कुराले चाहिँ तपाईँ र म एउटा दरिलो जवाब भन्न सक्छौँ अरूको निम्ति, होइन भने त तपाईँ र म रुनु बाहेक अरू के रहन्छ र, होइन, मान्छे तपाईँ आशा गर्नुहुन्छ, भरोसा गर्नुहुन्छ, अनि मान्छेसँग ल न हजुर भन्नुहुन्छ, उसले सरी भनिदिन्छ, अनि हामी निराश उसले फर्किन्छौँ। तर परमेश्वरले मानिसहरूलाई यसरी चलाउनुहुन्छ, उनीहरू अगाडि आएर दिन बाध्य हुन्छन्, होइन। तपाईँ र मलाई आर्थिक कुराको अभाव हुन्छ, कतिचोटि हामी मान्छेसँग माग्छौँ, सरी भन्छ उसले, सरी भन्न कति सजिलो छ, तर परमेश्वरसँग जब माग्छौँ नि, परमेश्वरले मानिसहरू यति शक्तिशाली रूपमा प्रयोग गर्नुहुन्छ, त्यो तपाईँ र मैले जानेका छौँ, बुझेका छौँ, होइन। यो कुरालाई चाहिँ हामीले मनन गर्नुपर्दछ, किनकि परमेश्वर जुटाउने यो उहिले परमेश्वर हुनुहुन्छ, तपाईँ र मेरो खाँचो देख्ने परमेश्वर हुनुहुन्छ, तपाईँ र मेरो अभावलाई बुझ्ने परमेश्वर हुनुहुन्छ, तपाईँ र मेरो आँखाको आँसुलाई देख्ने परमेश्वर हुनुहुन्छ, तपाईँ र मेरो प्रार्थना सुन्ने परमेश्वर हुनुहुन्छ भने हामी मानिसमाथि भन्दा पनि परमेश्वरमाथि भरोसा गरौँ न, होइन। यो कुराले तपाईँ र मलाई शक्तिशाली बनाउँदछ, होइन। धेरै मानिसहरू, म आफै पनि कतिचोटि मान्छेमा भरोसा गर्दाखेरि रुएर फर्केका कयौं घटनाहरू छ। जब मैले परमेश्वरमाथि भरोसा गरे, परमेश्वरले नसोचेको तरिकाले जवाब दिनुभयो। तपाईँको जीवनमा पनि यस्तै घटनाहरू होला, होइन त। त्यो भएर तपाईँ र म यो आँसु परमेश्वरको अगाडि पुखाउनु पर्दछ, जति पनि समस्याहरू छन् परमेश्वरमाथि राख्नु पर्दछ। परमेश्वरले भन्नुभएको छ, होइन, तिमीहरूले गरेको प्रार्थना सुन्न मेरो कान र आँखा सदा खुल्ला रहनेछ, अनि मलाई पुकार म तिमीलाई जवाब दिनेछु, किनकि हामीलाई जवाब दिने परमेश्वर चाहिँ जीवित परमेश्वर हुनुहुन्छ। अहिले पनि यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

निकै नै अर्थपूर्ण संगीतको साथ थियो। मनको पीड़ा पोखी यसुलाई आँसुसँग खुशी साटे र तपाईँ र मैले पनि अघि भन्दै थिएँ, खुशी साट्ने धेरै हुन्छन् तर दुःख साट्ने थोरै हुन्छन्। तर परमेश्वरले त भन्नुभएको छ, दुःखमा होस् सुखमा होस् मलाई पुकार, म तिम्रो साथमा हुनेछु। तपाईँ हामी नै विचार गरौं न, तपाईँसँग प्रशस्त धन सम्पत्ति होस् त, तपाईँको अगाडि पछाडि तपाईँलाई फोन गर्ने मान्छेको घुइँचो, तपाईँको पक्षमा बोल्ने मान्छेको घुइँचो तपाईँ धेरै भेट्नुहुन्छ। तर तपाईँ जब आर्थिक कुरामा कमजोर हुँदै जानुहुन्छ, कसैले तपाईँलाई बताउँदैन, कोही मानिस पनि तपाईँको पछि लाग्दैन, कसैले तपाईँलाई बोलाउँदैन। यो समाज यस्तै छ, तर परमेश्वरको स्वभाव कहिले पनि त्यस्तो छैन। परमेश्वरको स्वभाव सूर्य जस्तै छ। सूर्य यस्तो हो, सूर्यले म यो ठाउँमा मात्र प्रकाश दिन्छु भनेर उसले कहिले पनि भन्दैन, होइन। सूर्यले म यो जातिको मानिसलाई मात्रै प्रकाश दिन्छु भनेर कहिले उसले भन्दैन। त्यो धनी होस्, त्यो गरिब होस्, त्यो देश होस् विदेश होस्, जस्तो सुकै ठाउँमा पनि उसले सम्मान प्रकाश सबैलाई दिन्छ। परमेश्वरले गर्ने प्रेम त्यही हो। परमेश्वरले धनीलाई गरिबलाई भनेर कहिले पनि भन्नुहुन्न। उहाँको प्रेम चाहिँ अगापे प्रेम हो। अचम्मको कुरा जब हामी देख्न सक्छौ, प्रभु येशू ख्रीष्टको सेवकाईमा एउटा कुष्ठ रोग लागेको मानिसलाई अति धेरै घृणा गरिन्थ्यो, एउटा पापको प्रतीकको रूपमा लिइन्थ्यो। तर प्रभु येशू ख्रीष्टले ती कुष्ठ रोग लागेको मानिसहरूलाई यसरी सहायता गर्नुभयो, यसरी चङ्गाई गर्नुभयो, ताकि उहाँले छुटकारा होइन चङ्गाई दिनुभयो।

खाली खुट्टा नै किन नखोस्, सही बाटो हिँड्नुपर्छ। पैताला दुख्ला तर मन दुख्दैन, निकै नै अर्थपूर्ण कुराकानी छ। जस्तो खाली खुट्टा नै किन नहोस्, सही बाटो हिँड्नुपर्छ। पैताला दुख्ला तर मन चाहिँ भने दुख्दैन। तपाईँ र मैले कहिलेकाहीँ अवस्थाहरू यस्तो हुन्छ, त्यतिखेर गलत निर्णयहरू नगर्नुहोस्। मान्छेले हामीले देखेका छौँ, सुनेका छौँ, मान्छे छिट्टै धनी बन्न चाहन्छ, तर त्यो चाहिँ सही बाटोबाट होइन, गलत बाटोबाट। हुनसक्छ पैतालामा चप्पल नहोला, पैतालामा घाउहरू निस्केला, दुख्ला, तर केही समयपछि त्यो निको हुन्छ। तर आफ्नो क्यारेक्टरमा होइन, आफ्नो इज्जतमा दाग लागेपछि त्यो मेटाउन धेरै गाह्रो हुन्छ। त्यो भएर तपाईँ र म इमान्दारिताको फल फलाउने कोसिस गरौँ। मान्छेलाई ढाँटेर, छलेर, मान्छेलाई रुवाएर गरेका उन्नति प्रगतिले कहिले पनि तपाईँ र मलाई सुख दिन सक्दैन नि। यो कुरा तपाईँ र मलाई पनि थाहा छ। मान्छेले गल्ती गरोस् त ऊ भागेरै हिँड्नुपर्छ, अनि उसमा यति डर हुन्छ नि, कतिखेर गल्ती गरेको छ भने ऊ गल्ती नगरेको जस्तो गरेर हिँड्नुपर्ने हुन्छ। पुलिस देख्यो कि यसले मलाई समाउन आयो कि होइन, कहीँ मान्छे कोही नौलो मान्छे देख्यो भने मलाई समाउन आयो कि। अब हुँदा हुँदा देश छोडेर पनि मान्छे भाग्छन्, अनि त्यस्तो जिन्दगी के जिउनु, कतिखेर के हुन्छ भन्ने जिन्दगी। बरु खोले खानुस्, बरु च्यातेकै चप्पलै लगाउनुहोस्। त्यहाँनिर मिठो निन्द्रा, कसैको डर, कसैको धम्की हामीले सहनु पर्दैन नि होइन। त्यो भएर भनेको होला बाइबलले सबै परिस्थितिमा परमप्रभु परमेश्वरलाई धन्यवाद दिउँ। त्यो भएर कयौं मानिसहरू आज एउटा जेलमा यस्तो जिन्दगी जिइरहेको छन्, मैले किन जन्म लिएछु भन्ने प्रकारको जीवन छैन। एउटा बन्द कोठाभित्र प्रत्येक दिन गन्दै बिताउनु पर्छ होइन। त्यो भएर तपाईँ र म चाँडै धनी हुने जुन तपाईँको इच्छाहरू छ नि, त्यसलाई मार्नुहोस्।

जिन्दगीको गोरेटोमा धेरै प्रकारका समस्याहरू हामीले सामना गर्नुपर्छ। तर कार्यक्रम आज समर्पणमा समर्पित जीवन एउटा जिउनुपर्छ भन्ने बारेमै हामी कार्यक्रम समर्पणमा समर्पित जीवन जिउनुपर्छ भन्ने बारेमै म कतिचोटि आफैलाई जोड गर्ने गर्छु र तपाईँ हामी त्यसमा समर्पित पनि छौं र समर्पित जीवनले परमेश्वरको महिमा ल्याउँदछ। जस्तो पाए एउटा लथालिङ्गको जीवन जिउनु हुँदैन, परमेश्वरमा प्रार्थना गरेर परमेश्वरलाई मनपर्ने छोराछोरी भएर जिउँ भने चाहिँ परमेश्वरको आशिष तपाईँ र मेरो जीवनमा पक्कै पनि हुने नै छ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

निकै नै अर्थपूर्ण संगीतको साथ हामीले राख्यौं कार्यक्रममा र कार्यक्रम समर्पणमा हुनुहुन्छ र मैले केही महत्वपूर्ण कुरा नै राखेँ आज तपाईँ र मेरो जीवनमा कतिचोटि मानिसहरूले लोप गरेर होइन चाँडै धनी हुने इच्छा गरेर उनीहरू यति नराम्रो अवस्थामा छन् अहिले उनीहरू कोही जेलमा छन् कोही भागेर हिँड्नुपर्ने अवस्था छ यस्तो अवस्था हामीले कहिले पनि बनाउनु हुँदैन अथवा हामी यस्तो जिन्दगी जिउनुपर्छ सानो कुरा गर्दा पनि परमेश्वरको अनुमति लिनुपर्दछ निर्धक्कसँग नडराइकन हिँड्ने जिन्दगी भयो जिन्दगी त होइन भागेर हिँड्नुपर्ने लुकेर हिँड्नुपर्ने कसैले के गर्ला भनेर होइन त्यतिकै आधी जिन्दगी नै त्यसरी बित्यो भने के जिन्दगी त्यो भएर स्वतन्त्र रूपमा परमेश्वरको महिमा गर्दै जीवन बिताउनु चाहिँ अर्थपूर्ण जीवन छ यही कुरा भन्न चाहन्छु कतिलाई मान्छेले लुटिरहेका छन् होइन भ्रममा पारिरहेका छन् लोभ देखाएर उनीहरूको जिन्दगी नै यति बर्बाद पारिदिएका छन् होइन त्यो त्यस्तो काम हामीले कहिल्यै पनि गर्नु हुँदैन हामी परमेश्वरको बाटोमा हिँड्ने मान्छेले अरूको भलाइ नै सोच्नुपर्छ जब हामी अरूको भलाइ सोच्छौँ अनि हाम्रो पनि भलाइ हुने होइन र अरूको भलाइ नै सोच्दैनौँ भने कसरी हाम्रो भलाइ हुन्छ तपाईँले एकजनाले ठूलो दुर्घटना गर्नुहोला तपाईँले ठूलो बदनामको काम गर्नुहोला तर तपाईँ सँगसँगै तपाईँको परिवार पनि बदनाम हुन्छ भन्ने कुरा कहिले पनि बिर्सनु हुँदैन तपाईँ र मैले होइन त्यस्ता कयौं घटनाहरू छ त्यसले धेरै चोट दिन्छ कयौं पुस्तासम्म त्यो कुरा रहिरहन्छ त्यस्तो काम हामीले कहिले पनि नगरौं र अरूलाई गर्न खोज्नेलाई पनि हामीले सम्झाउनु पर्छ यो बाटो

यो बाटोको परिणाम यस्तो हुन्छ भन्ने कुरा हामीले अरूलाई जानकारी दिनै पर्छ। र यतिन्जेलसम्म जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद। जय मसी। नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवनको वचन।
2: रेडियो कार्यक्रम जीवनको वचन

0: जयमसी तथा ख्रिष्टे अभिवादन यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाइ लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने हामी तपाईँका लागि प्रस्तुत गर्दैछौ जीवन गवाही। अध्ययारोबाट उज्यालोतर्फ, मृत्युदेखि जीवनतर्फ जीवन रूपान्तरण भएको कथा सुनाउने सेगमेन्ट उज्यालो किरण लिएर आएका छौ। अब लागौं उज्यालो किरणतर्फ। हुन्छ, हाम्रो आदरणीय विश्वर थापाज्यू, हजुरलाई आरामा स्वागत छ।
1: धन्यवाद।
0: आराम हुनुहुन्छ?
1: हजुर, आराम छ।
0: हजुरको जसरी कुरा गर्नुभयो, तपाईँले तपाईँ अहिले काठमाडौँ उपत्यकाभित्र इमाडोलमा रहेको इलोहिम चर्चमा तपाईँ सेवकाई गर्दै हुनुहुन्छ, पास्टरको रूपमा नै सेवकाई गर्दै हुनुहुन्छ। तपाईँको बाल्यकालदेखि नै अब यसो कुराकानी, अलिकति धरानको त्यो परिवेश, तपाईँले कसरी प्रभुलाई विश्वास गर्नुभयो, त्यहाँतिर फर्केर हेर्नु पर्दाखेरि त्यो बेलाको समयको यसो सम्झना गराउन सर।
1: हजुर, मेरो परिवारमा अहिले पनि मेरो माइला दाजु र म मात्र विश्वासी हो। माइला दाईले लगभग 37-38 सालतिर विश्वास गर्नुभएको र उहाँले प्रभुलाई पुरै आफ्नो जीवन दिनुभयो। अनि उहाँको नम्रता अनि उहाँको एउटा परिश्रम देखेर अनि प्लस प्रभुलाई जुन पछ्याउनु भयो त्यसबाट चाहिँ मलाई त्यो प्रभाव पर्यो भनौँ न। नत्र भने चाहिँ म सानोमा अथवा उहाँ आफै पनि दाई आफै पनि धेरै पछि 38 साल होइन त्यति मात्रै प्रभु पाउनु भएको। मैले एकचोटि सानो हुँदाखेरि त्यस्तै 12-15 वर्षहरूको हुँदाखेरि धानको कुन्युमा खेल्दाखेरि कुन्युमा एउटा कलरफुल म्यागजिन, क्रिस्चियन म्यागजिन को टुक्रा चाहिँ मैले पढाएको थिएँ। के पढाएको थिएँ होइन, तर त्यो क्रिस्चियन म्यागजिनको टुक्रा थियो, त्यो एउटा मैले पढाएको थिएँ। पछि स्कूलमा एकजना साथी, उहाँ चाहिँ विश्वासी हुनुहुँदो रहेछ, त्यो अलिकता त्यति मात्रै त्यति बेला थाहा छ। अनि पछि आएर चाहिँ अनि दाइले ग्रहण गर्नुभयो अनि मलाई बताउन थाल्नुभयो। र अब यो संसारमा अब यो चलिआएको रीति अनुसार होइन गरिरहँदाखेरि चाहिँ अब त्यो 81 क्रिस्चियन हुने कुराहरू चाहिँ अलिकति अनौठो हुँदो रहेछ। धेरै उहाँले प्रयास गर्नुभयो सुसमाचार सुनाउन अथवा प्रभुमा ल्याउनलाई। मैले टार्दै गएको थिएँ, तर एउटा समय यस्तो आयो मैले सबै कुरा विचार गर्दाखेरि त्यति बेला ग्रहण गर्दाखेरि चाहिँ राम्रो हुने रहेछ भन्ने भयो। त्यति बेला चाहिँ के थियो भने दाई चाहिँ विश्वास गरेपछि उहाँलाई उहाँ चाहिँ घरबाट निकालिएको थियो अनि उहाँ बाहिर बसेर त्यति बेला मलाई ग्रहण गराएर जानुभएको थियो। अनि म चाहिँ अब बल्ल बल्ल ग्रहण गरेँ, त्यति बेला पनि अब त्यस्तो म परिपक्व थिएन। ग्रहण गराउनु भयो, के गर्ने कसो गर्ने मण्डली होइन, त्यही मैले अघि भने पहिले आफू हुँदाखेरि चाहिँ उहाँले घरिघरि पवित्र चर्चमा लानुहुन्थ्यो अनि भजनहरू यताउति सबै सुनिन्थ्यो होइन। अनि उहाँ बाहिर गएपछि उहाँका साथीहरू होइन सम कहिले काहीँ आकल झुकलमा जान्थे, त्यसरी नै कन्टिन्यू भयो। अनि पछिबाट चाहिँ मैले ग्रहण गरेको कुराहरू त व्यवहारमा मैले होइन देखाउनु पर्यो, जस्तै अब टिका लाउनु भएन होइन, विभिन्न रीतिरिवाजहरू त्यो जानु भएन,
0: संसारको हरेक कुराबाट अब चाहिँ तपाईँ
1: अलगिँदै जाँदै थिए क्रमशः त्यो गर्दै थिएँ। त्यो गर्न थालेपछि देखियो नि त, देखेपछि चाहिँ अनि यो क्रिस्चियन भएछ भन्ने मेरो व्यवहारहरूले गर्दा चाहिँ त्यस्तो भयो। अनि मलाई हेर्ने दृष्टिकोण चाहिँ अलिक फरक भयो। हामी तीनजना दाजुभाइ हो, माइला दाई विश्वासी अनि म विश्वास गरेँ, जेठा दाई चाहिँ विश्वासी हुनुहुन्थ्यो। पछिबाट चाहिँ अलिकता बुवामा बित्नु भयो, बुवामा बितिसकेपछि मलाई अझ गाह्रो भयो। त्यसले गर्दाखेरि चाहिँ मलाई अलिकति अशान्ति भएर सङ्घर्ष गर्नु नै छ, होइन आफैले सङ्घर्ष गर्नु छ, किन तयार नहुनु भनेर मैले अनि मलाई चुनौती दिँदाखेरि अब यदि सँगै बस्ने हो भने छोड्नु पर्यो, होइन नत्र भने चाहिँ अलगै बस्नु पर्यो भन्ने कुरा भयो। म बिहा गर्नुभन्दा अगाडि नै छुट्टिएर बसे, छुट्याइएको भनौँ न,
2: त्यो विश्वासी भएको कारणले गर्दा,
1: विश्वासी भएको कारणले गर्दाखेरि छुट्टिनु पर्यो भनौँ न, प्रेसर दिएपछि म अलग बस्छु त भन्नै पर्यो।
2: शुरूआत चाहिँ मैले फेरि शुरूआतमा जानु चाहे, तपाईँ माइलो दाईबाट प्रेरित हुनु के देखेर उत्प्रेरित हुनुभयो, के लाग्छ उहाँको जीवन हेरेर हो कि अथवा उहाँले के त्यस्तो भन्नुभयो जसले गर्दा प्रभुलाई विश्वास गर्नको लागि तपाईँ अगाडि बढ्नुभयो?
1: हजुर, ए मैले हाइलाइट गर्न खोजिरहेको थिएँ, तिनवटा कुरा छ। एउटा चाहिँ उहाँ दाई हुनुहुन्थ्यो, होइन उहाँको कुरा मैले सुन्नु पर्थ्यो। दोस्रो उहाँ नम्र हुनुहुन्थ्यो, मेहनती हुनुहुन्थ्यो, त्यसले पनि उहाँको कुरा सुन्नलाई मलाई चाहिँ दाईले गर्ने जेठा दाईले गर्ने व्यवहार र माइलो दाईले गर्ने व्यवहार त फरक भयो नि त, होइन मैले त तुलना गरेँ। तेस्रो कुरो चाहिँ के रहेछ भने मलाई यो मुक्ति उद्धार पाइन्छ भन्ने कुरो मलाई थाहा थिएन, होइन मुक्ति उद्धार यो पहिले धेरै धर्म कर्म गर्ने परिवार पनि होइन हाम्रो, त्यस्तो त्यो पूजा सुजा लाउने सधैँ त्यो हुन्थ्यो। तर मलाई मन परेको कुरा चाहिँ के हो भने यहाँ जात पात लिङ्ग भेद थिएन क्या, त्यो सबैभन्दा अनौठो र राम्रो कुरा थियो। अब हामी त नयाँ पुस्ता, कति कुरा हामीले पनि गरिआएका थियौँ, त्यो आफ्नै ठाउँमा छ, तर गर्नु हुँदैन भन्ने त हुन्छ नि त, गर्नु र गर्नु हुँदैन भन्ने चाहिँ हुन्छ कि, गरिरहेको हुन्छौ तर मनमा चाहिँ यो गर्नु नहुने थियो भन्ने हुन्छ नि त, हो त्यो चाहिँ राम्रो पक्ष हो। अनि मलाई त्यो जातपात यो एउटा लिङ्ग अनि विभेदहरूले विभेदहरू त्यहाँ थिएनन् कि,
2: हाम्रो समाजमा जुन खालको परिपाटी जुन एउटा संस्कार संस्कृति अनुसार नै विभेदका कुराहरू त थियो, तर त्यो कुरा तपाईँलाई मन परेको थिएन। सँगसँगै मुक्ति र उद्धार प्रभुमा रहेछ है भन्ने कुरा तपाईँले बुझिसक्नु भएपछि पछि तपाईँ प्रभुलाई विश्वास गर्न तयार हुनुभयो।
1: जस्तै अब एउटा झल्कनमा पर्यो कसुरमा, अब उसको सटाउ अर्को बसेर उसलाई रिहा गर्न सकिने जुन प्रावधान छ, त्यस्तै आत्मिक क्षेत्रमा पनि आध्यात्मिक क्षेत्रमा पनि हामी पापी थियौं र अब हामीलाई चाहिँ स्वतन्त्र गर्नको निम्ति, छुटकारा दिनको निम्ति अर्को व्यक्ति त्यहाँ भएर अथवा हाम्रो सजाय भोगेर भोग्यो भने चाहिँ स्वतन्त्र हुने रहेछौ भन्ने किसिमको, त्यो प्रभु येशूले हाम्रो पापको दण्ड बोकेर होइन हामीले स्वतन्त्र गर्नुभएको कुराहरू, अथवा बलि चाहिँ हुनु भएर, उहाँ बलि हुनु भएर चाहिँ अनि हाम्रो जुन पापको दण्डहरू आफूले लिनुभएको कुराले चाहिँ पछिबाट बुझ्दै जाँदाखेरि चाहिँ शास्त्रीय कुरा चाहिँ यो रहेछ, उहाँ किन मर्नु पर्यो त, के भएर मर्नु पर्यो त भन्दा उहाँ थुम्माको रूपमा पाप बलि हुनुभयो र हामीले स्वतन्त्र गर्नुभएको रहेछ, यो शास्त्रीय ऊ चाहिँ सबैले मानि आएको चाहिँ यो रहेछ, सत्ताको त्यो होइन प्रावधान त रहेछ भन्ने कुरो बुझेपछि चाहिँ यो झन् अझ महत्वपूर्ण लाग्यो कि यो नै रहेछ कडी चाहिँ।
2: जुन बेला तपाईँले परमेश्वरलाई विश्वास गर्नुभयो, समाजबाट एक्लिनुभयो, समाजबाट टाढिनु पर्ने अवस्था आयो, त्यो बेलामा कहिले काहीँ लाग्दैन थियो मैले परमेश्वरलाई विश्वास गरेर काहीँ गल्ती त गरेन, म क्रिस्चियन भएर काहीँ गल्ती त भएन, मलाई त मेरो समाजले मेरो घर परिवारले मलाई टाढा राखे भन्ने कहीँ कतै त्यस्तो मनमा आएन?
1: राम्रो कुरा हो यो चाहिँ। कस्तो हुँदछ भने क्रिस्चियन को हुन्छ त भनेर भन्दाखेरि, क्रिस्चियन त्यो हुन्छ जसले उसको जीवन होइन क्रिस्चियनिटीको अथवा वचनको आधारमा जुन मान्छे जिउँछन् नि उसलाई त्यो भित्रदेखि उसले त्यो कुराहरू स्वीकार गरिरहेछ। क्रिस्चियन नभए तापनि मैले अघि भने मलाई जातपात यो होइन पहिले नै मन नपर्ने यस्तो होइन यो भेदभाव किसिमको मसँग थियो नि त्यो त, मैले त्यो भएर पो क्रिस्चियन भएको त मैले कुनै लोभ लालचमा भएको होइन नि त, त्यस कारणले त्यो कुराले नै मलाई मैले त्यो कुरा चाहिँ त्यहाँ भेटेँ क्या क्रिस्चियनिटीमा होइन साहित्यमा त्यो कुराहरू भेटेँ।
2: के पाउनुहुन्थ्यो मण्डली जाँदा के पाउनुहुन्थ्यो? पुरै त्यो संसारमा जुन खालको समाजमा जुन खालको परिवेश थियो मण्डलीमा जाँदा के फरक पनि तपाईँले भेट्नु भएको थियो?
1: होइन मण्डलीमा त अब टोटल्ली फरक हुन्छ नि, टोटल्ली फरक हुन्छ। त्यहाँ त के हुन्छ भने लडेकोलाई उठाउने चाहिँ, जस्तै अब एकछिनको लागि म मेरो एरियामा चर्चको मेरो म जुन ठाउँमा थिएँ म झुण्ड पनि हेर्थेँ, त्यहाँ हुनुहुने चाहिँ दलित होइन आमा बुवाहरू हुनुहुन्छ, अहिले पनि भन्नुहुन्छ म यता आएँ नि, मलाई चाहिँ खोज्नुहुन्छ कि, मलाई सोध्नुहुन्छ खोज्नुहुन्छ। अनि एकजना आमाले जहिले पनि हुनुहुन्छ, अब म थापा क्षेत्री हो नि त जाति हिसाबले त, तर म व्यवहार गर्दाखेरि म आमा नै भन्छु उहाँलाई होइन आमा भन्छु, अनि उहाँ छक्क पर्नु हुँदछ कि ए छेत्रीको छोराले हामीलाई आमा भन्छ, एउटा हामीसँग त एउटा पारिवारिक सम्बन्ध छ नि त होइन, त्यसै पनि म त जात हेर्दिनँ, म त जात देख्दिनँ। अनि उहाँलाई चाहिँ त्यो कुराले प्रभाव पर्दछ कि, अब मलाई त त्यो छैन भनेपछि मलाई पनि त त्यही हो नि त, भोलि गएर म कसैले वास्तव गरिदियो भने बोलिदियो भने अप्ठ्यारो पर्दाखेरि सहायता गर्यो भने मलाई इजी हुन्छ नि त।
2: त्यो सबै कुरा मण्डलीमा चर्चभित्र तपाईँले पाउनु
1: त्यो
2: आफूले पनि त्यो पछि विश्वास गरिसकेपछि त्यो तपाईँको जीवनबाट पनि त्यो कुरा प्रभाव भएर धेरैजना प्रभावित हुनुभयो है। अब त्यो धरानको त्यो परिवेशमा त्यो ठाउँमा जसरी तपाईँले प्रभुलाई विश्वास गरिसक्नु भएपछि पछिका विभिन्न राजनीतिक उथलपुथल आए कि हरेक कुराहरू भयो समाजमा, त्यो अवस्थामा चाहिँ के चुनौती त्यस्ता एकदमै धेरै तपाईँले व्यक्तिगत रूपमा भन्नुभएको चुनौतीहरू के छन् धरानमै चाहिँ हुँदाखेरि?
1: राजनीतिक रूपमा त चाहिँ त्यस्तो मैले भोग्नु परेन, पारिवारिक नै हो मेरो चाहिँ मेन चाहिँ पारिवारिक मात्रै हो। जब मैले प्रभुलाई ग्रहण गर्छु अथवा म अलगै रहन्छु, मैले के अरे सांकेतिक रूपमा नै मैले भने म अलग रहन्छु भने मलाई चाहिँ म कन्टिन्यू गर्छु, म छोड्छु भने भए त म फेरि बुवा आमाले गरिरहनु भएको कुरालाई म फलो गर्छु भन्ने नै बुझिन्थ्यो नि त। मैले होइन म अलग हुन्छु भनेपछि चाहिँ त्यो बुझाइ चाहिँ के भने यो स्वतन्त्र हुने होइन अथवा क्रिस्चियन नै हुने भन्ने कुरो थियो। त्यो भएको हुनाले चाहिँ मलाई पारिवारिक नै मलाई गाह्रो छ कि।
2: तपाईँले प्रभुलाई विश्वास गरिसक्नु भएपछि तपाईँको जीवन परिवर्तन भयो?
1: हजुर, होइन जीवन त मलाई जुन एक किसिमको मेन्टली होइन प्रेसर दिएको थियो अनि घरबाट निकालिएको थियो, झन्डै तपाईँको 18-20-22 वर्षको उमेरमा, त्यस्तै 25 उमेर भनेको त त्यो त मतलब सनका चढ्ने बेला हो नि त, उमेर विद्रोही। त्यहाँ त अलिकति तलमाथि मैले प्रभु नपाएको भए मलाई मेरो दाइले माइलो दाइले होइन अगाडिबाटै डोज नदिनु भएको भए, वचनको डोज नदिनु भएको भए त म त त्यहाँ त त्यो सहने थिएन नि त, त्यहाँ त केही दुर्घटना हुन्थ्यो कि, केही न केही मैले प्रतिकार गर्थे हुन्थ्यो। तर मैले बप्तिस्मा लिनुभन्दा अगाडि लगभग ग्रहण गर्नुभन्दा अगाडि पनि वचन सुनिसकेको थियो नि त, दाइले त मलाई निरन्तर सुनाउनुहुन्थ्यो, मलाई हिन्द भाइ भनेर चर्चमा लानुहुन्थ्यो, त्यसले गर्दा अगाडिबाटै म प्रिपेयर भइरहेको थिएँ नि त अथवा म तयारी भइरहेको थिएँ। मलाई त्यो यातना दिँदाखेरि त्यो अवस्थामा त म त एक किसिमको परिपक्व भइसकेको थिएँ कि यस्तो गर्नु हुँदैन, बरु टाढा भएको होइन, त्योदेखि टाढा भएको, प्रभुदेखि टाढा हुने कुराबाट टाढा हो भन्ने कुरो त्यो भइसकेको थियो। र मलाई आँट आयो मलाई के मेरो पक्षमा अब म क्रिस्चियन हुनेको पक्षमा को चाहिँ हुन्थ्यो र।
2: अब कतिजनाले चाहिँ हुन्छ नि प्रभुलाई विश्वास गरेर तैले के पाइस् त भन्ने हुन्छ नि त, प्रभुलाई विश्वास गरेस् हो तेरो जीवन नम्रतामा विभिन्न खालका परमेश्वरलाई विश्वास गरेपछि समाजमा नगर्नुपर्ने कुराहरू विभेदका कुराहरू छोडियो होइन, अनि एउटा चाहिँ आफ्नो जीवन एउटा असल जीवन चाहिँ यापन गरियो, तर अरू के पाइयो त, के पाइस् त परमेश्वरलाई विश्वास गरेर भनेर समाजमा जसले पनि सोध्छ नि होइन, तपाईँलाई सोध्छ मलाई सोध्छ। खासमा परमेश्वरलाई विश्वास गर्दाखेरि त्यो कुरा को प्राप्ति जुन कुरा संसारले देख्छ भौतिक कुराको प्राप्ति होइन, त्यो कुराको प्राप्ति र परमेश्वरलाई पाउनु त्यो कुराको एउटा चाहिँ जुन खालको एउटा फरक पन्छ, कसरी हेर्नुहुन्छ यो कुरालाई चाहिँ?
1: तपाईँले यो अब लास्टमा सोध्नु भएको होइन कुरा पनि यही कन्क्लुजन पनि यही हो कि, मान्छेले हेर्न त खोज्छ होइन, हेर्न खोज्छ देख्न खोज्छ होइन खोइ त भन्ने हुन्छ नि त, तर अलिकता पनि चाहे जुनै धार्मिक सम्प्रदायको होस् ऊ त्यो धर्ममा लागेको छ भने उसले बुझ्छ नि त आध्यात्मिक के हो होइन, हामी चाहिँ आत्मिक भन्छौँ, आध्यात्मिक के हो त भन्दा आध्यात्मिक कुरो त सबै कुरा पाउनु होइन नि त, भौतिक कुरा पाउनु होइन नि त भन्ने उनीहरूले बुझ्छन्। र हामीले पनि बुझ्नुपर्ने कुरा के हो भने पहिलो कुरो त तपाईँ र मलाई सबैभन्दा ठूलो कुरो रिसाउनु सजिलो छ, रिसाउनु सजिलो छ नि त, नम्र हुनु सजिलो छ त संसारमा अहिले त हेर्नु नम्र हुनु भनेर त के भन्छ त्यो धेरै धार्मिक सम्प्रदायमा त्यो एउटा सिद्धि पाएको भन्छ नि त, नम्र हुनु त हो संसारमा गयो त्यो त ठूलो गुरु होइन, नम्र मात्रै भयो भने पनि त्यस्तो चिज हो क्या त्यो, किनभने जो कोहीलाई कहाँ नम्र हुन सकिन्छ त, नम्रता भनेको त कमजोरी पो मान्छ नि त मान्छेले त, शक्ति त मान्दैन नि, तर नम्र हुन सक्नु चाहिँ ठूलो प्राप्ति हो कि, धैर्य गर्न सक्नु चाहिँ ठूलो प्राप्ति हो, संयमी हुन सक्नु ठूलो प्राप्ति हो, त्यो सबैले बुझ्दैन जतिले बुझ्छन् होइन, वास्तवमा त्यो तुलना गर्न पनि सकिँदैन होइन, भौतिक रूपमा तुलना गर्न सकिँदैन। म विचार अघि पनि भने घटना मैले नम्र नभएको भए त्यहाँ के घट्ने थियो त, के अरे त्यो त एकपछि अर्को प्रतिकार त हुँदै जान्थ्यो नि त, नम्रता धैर्यता होइन म पर्खिन्छु प्रभुले ठिक गर्नुहुन्छ भन्ने कुराले नम्रताले प्रेमले नै त मैले जितेँ, म अहिले यो ठाउँमा आएँ, अहिले दाजुसँग राम्रै सम्बन्ध छ, किनभने वचनले भनेको छ नि त जसले चाहिँ के अरे खेदो गर्छ होइन त्यसलाई त हामीले प्रेमले गर्ने हो नि त, अगाडि बढ्ने हो नि त, त्यस कारणले के पाएँ त भन्दाखेरि त मैले त त्यो अब तुलना गर्नै मिल्दैन, कति कुरा पाइयो पाइयो,
2: परमेश्वरलाई विश्वास गर्नु अथवा परमेश्वरलाई पाउनु पाउने कुराको तुलनामा अन्य कुरा चाहिँ व्यर्थ नै जस्तो
1: लाग्छ।
2: अनि आज चाहिँ धेरैजना प्रभुलाई विश्वास नगरिकन अथवा परमेश्वरलाई पाएका छैनन् नि त संसारमा धेरैजना, उनीहरूलाई अब अन्तिम कार्यक्रमको अन्तिममा पनि छौ के भन्न चाहनुहुन्छ आफ्नो जीवनबाट?
1: म चाहिँ एक दुईवटा कुरा होइन जोड्न चाहन्छु। मत्ती 11:28 हे सबै थाकेका र बोझले दबिएका हौ, म गाउँमा तिमीलाई विश्राम दिन्छु। मान्छेले मेन्टली होइन स्वर्ग जाने भन्ने कुरो त अलिक मान्छेको अलिक पछाडिको कुरा होला होइन, तर मान्छेले त मनमा शान्ति नभइकन त त्यो सोच्न पनि सक्दैन नि त। पहिलो कुरो त मनमा शान्ति हुनु पर्यो नि है, मनमा द्वन्द हराउनु पर्यो नि, दोधारे कुराहरू हराउनु पर्यो नि त, होइन एकरो भएर लान सकिन्छ। भनेपछि म आफैले अघि जोडेको कुरा मैले के पाएँ भन्दाखेरि त मैले विश्राम पाएँ नि त, मैले शान्ति पाएँ, होडबाजी आक्रोश बदला त्यस्ता कुराहरूलाई छोडेर मैले शान्तिसँग धैर्यताको साथ प्रेम गरेर अगाडि बढ्नुपर्छ। यसमै सबै कुराहरू हामीले पाउँछौ, यो गरेर मात्रै अरू कुरा पाउँछौ, यो भयो भने मात्रै अरू कुरा सोच्न सकिन्छ भन्ने कुरा भएपछि जे होस् म आफै पनि थकित मान्छेले विश्राम पाएँ, मैले सोच्न सकेँ। कसरी भन्छ तिमीले यस्तो काम गर्नु भन्दा अगाडि 2 मिनट सोच भन्छ नि, सोच्ने समय पाइएन भने चाहिँ केही गर्न सकिँदैन नि त। सोच्ने समय चाहिँ त्यति बेला पाइन्छ जब हामी शान्तिमा हुन्छौँ होइन, शान्तिमा हुन्छ। त्यसकारणले मैले विश्राम पाएँ, प्रभुलाई म धन्यवाद दिन्छु। साँच्चै नै हामीले उपदेशक 12:1 हामीले हेर्यो भने युवा अवस्थामै परमेश्वरलाई होइन महिमा दिनुपर्ने कुराहरू सम्झना गर्नुपर्ने कुरा छ नि त। अब युवा अवस्थामा कसले यति बेला चाहिँ सम्झना गर्छ? अहिले त अब के अरे धेरै चाहिँ भौतिक होइन कुराहरूमा चाहिँ छन्, वैज्ञानिक कुराले हुन त वैज्ञानिक कुराले पनि कुरा पनि गएर त आत्मिक कुरामै जोडिन्छ न, हामीले होइन अध्ययन कमीले मात्रै हो। तर हामीले हेर्दाखेरि चाहिँ राल चिङान भएर आँखा नदेख्ने भएर त प्रभुलाई खोज्न सकिँदैन नि त होइन, ठिक कि बेठिक त छुट्याउन सकिँदैन नि त। हामीले छुट्याउने खोज्ने भनेको चाहिँ आँखा ठिक हुँदाखेरि, सोच ठिक हुँदाखेरि, सबै कुरा मैले गर्छु भन्दाखेरि गर्न सक्ने अवस्था हुँदाखेरि नै हो नि त, युवा अवस्थामा हो नि त, सम्झना गर्ने सम्झना गर्नुपर्ने। त्यसकारणले म धन्यवाद दिन्छु कि परमेश्वरले मलाई विश्राम दिनुभयो, उहाँले यस कारणले विश्राम दिनु हो कि उहाँलाई मैले सम्झिन सके। उहाँ मात्रै हुनुहुन्छ एक सारा सृष्टिका मालिक, उहाँद्वारा सबै कुरा बनिए, उहाँमै सबै कुरा अडिएको छ, हामी पनि उहाँमै अडिएको छ।
2: अहिले तपाईँ धरानको त्यो परिवेशमा तपाईँ हुर्किनु भयो, त्यही परमेश्वरलाई विश्वास गर्नुभयो, तपाईँ स्थानीय धरानकै भनौँ न, अनि अहिले चाहिँ काठमाडौँमा सेवा गरिरहनु भएको छ, यहाँको मण्डली स्थापनादेखि नै तपाईँ हुनुहुन्छ होइन?
1: हजुर, आबद्ध छु,
2: आबद्ध हुनुहुन्छ। अब यो यता काठमाडौँमा सेवकाई कसरी गर्दै हुनुहुन्छ अहिले, त्यो मण्डली यहाँ स्थापना गर्नुको उद्देश्य के थियो, अघि तपाईँले के सेयर गर्नुभएको थियो त्यसको बारेमा के बताइदिनुहोस् न।
1: हामीले धरानमा चाहिँ बेला बेला चाहिँ हाम्रो कुरा चाहिँ उठिरहेको छ, किनभने हाम्रो मानिसहरू चाहिँ विश्वासीहरू चाहिँ काठमाडौँमा कहाँ कहाँ छन् त, के गर्दैछन् होइन भन्ने अब सोधखोज त हुन्छ। त्यो सोधखोज हुँदाखेरि कुन कुन मण्डलीमा छन्, कसरी के गरिरहेछन् भन्ने हामीले गर्थ्यौँ, अनि कतिले चाहिँ अरू मण्डलीमा उहाँहरू गइरहनु भएको छ, अलिक अप्ठ्यारो भइरहेछ, अब त्यस्तो हुन्छ नि, भजन गाउने शैली बेग्लै छ होइन, के मिल्दैन के मिल्दैन, असन्तुष्ट भइरहेछ कुराहरू पनि आइरहेको हुन्छ। अनि त्यही सिलसिलामा एक दुईजना जवान साथीहरूले चाहिँ मण्डलीमा धरानमा आएर चाहिँ काठमाडौँमा हाम्रो आफ्नो मण्डली हुनुपर्छ, त्यो भयो भने चाहिँ हामीलाई आफ्नै किसिमले होइन आफ्नै मण्डलीको शिक्षामा यो सबै कुराहरू आफ्नै तरिकाको हामीले उपभोग गर्न पाउँछौ, त्यो हुनुपर्छ भन्ने कुरा भएपछि चाहिँ विशेष मैले नै होइन यो चाहिँ राम्रो छ गर्नुपर्छ भनेर हामीले चाहिँ जोड दियौं। अनि धेरै त्यति बेला चुनौतीहरू थियो काठमाडौँ जस्तो ठाउँमा होइन, कसरी गर्ने कसरी चाहिँ म्यानेज गर्ने भन्ने कुरो, अनि सानो रूपमा चाहिँ झुण्डको रूपमा शुरू भयो। र यहाँ संगति दिन आउँदाखेरि एकजना साथी हुनुहुन्थ्यो उमेश खवास भनेर, मैले च्यालेन्ज गराएको थिएँ, मैले चाहिँ जतिजना चाहिँ एलोइम चर्चका सदस्यहरू तपाईँ जाँदा हुनुहुन्छ, तपाईँहरूलाई अब एलोहिम चर्च यहाँ हामी स्थापना गर्दैछौ, यदि तपाईँहरूलाई लाग्छ होइन अब मैले एलोहिममा जानुपर्छ भन्ने लाग्छ भने तपाईँहरू आउनुहोस्, सम्पर्क गर्नुहोस्, सम्पर्क चाहिँ स्थान अथवा सम्पर्क नम्बर यो हो भनेर मैले भनेको थिएँ। त्यसपछि चाहिँ भेटघाट र त्यो दुइटै गरेर चाहिँ यहाँ भएका विश्वासीलाई चिने जति थाहा पाए जति सबैलाई गोलबन्द गरेर चाहिँ लगन खेल हामीले चाहिँ त्यो संगति शुरू गराएको थियौँ।
2: अब अहिले जस्तो तपाईँ लगभग 30 वर्ष भयो है लामो यात्रा, परमेश्वरले दिनुभएको त्यो दर्शन पास्टरीय सेवाकाई अथवा भनौँ न मण्डलीको सेवा गर्ने, विश्वासीहरूको सेवा गर्ने, सुसमाचारका लागि सेवा गर्ने जुन खालको दर्शन र बोझहरूले लिएर अगाडि बढ्नुभयो, कतिको चुनौती रहेछ, कतिको अप्ठ्यारो परिस्थितिहरू चाहिँ आउँदा रहेछन्, यो सेवाकाई कतिको चुनौती रहेछ?
1: अब पास्टरको होइन कुरा आफ्नो ठाउँमा छ, तर अब मण्डली इस्टाब्लिस हुनु, मण्डली चल्नु होइन चाहिँ अहिलेको समयमा धेरै गाह्रो छ। काठमाडौँ जस्तो ठाउँमा, काठमाडौँ जस्तो ठाउँमा अब धेरै चर्चहरूसँग आबद्ध भएका हुन्छन्, अनि काठमाडौँ जस्तो ठाउँमा के हुन्छ भने धेरै एउटा भनौँ न आफ्नै मण्डली भएको, सबै स्रोत साधन भएको होइन, चर्चहरू छन्। त्यसले गर्दा कस्तो हुँदछ भने चर्च हेर्ने त हुन्छ नि, भौतिक संरचना हेर्ने त्यस्तो हुँदोरहेछ कतिपल्ट। त्यसले गर्दा पनि मन्दिरलाई असर गर्छ। अब के अरे भनौँ न, अब अगुवा जस्तो त हुँदैन नि कोही, सानो चाहिँ यहीँबाट बढ्दै जान्छ, दुःख गर्दै जान्छ, सबै बनी बनाउँदै हेर्न चाहन्छन् नि। बनी बनाउ हप्तामा एकचोटि जाउँ संगति गरौँ भन्ने नै हुन्छ। त्यसमा अलिकति तल माथि भयो भने पनि मान्छे आउँदैन भने जस्तो भएन भने एउटा मण्डली आफ्नो छ। अब पास्टरको आफ्नो चुनौती छ होइन, पास्टरको आफ्नो चुनौती। अब भन अहिलेको नेपाल जस्तो देशमा कुनै न कुनै रूपमा अघि मैले पारिवारिक रूपमा पनि समाजबाट पनि होइन एउटा केही न केही यो चाहिँ विदेशी धर्म हो भन्ने भएपछि केही न केही सतावटहरू होइन अनि व्यवहारहरू भिन्न किसिमको व्यवहारहरू हामी पाउँछौ। अब यसमा चाहिँ तपाईँले भने जस्तै म प्रभुको निम्ति गर्छु भन्ने भयो भने चाहिँ तपाईँको परिस्थिति जस्तो भए पनि त्यसले फरक पार्दैन होइन, तर अब सबै कुरा ठिक भएपछि गर्ने होइन ठिकठाक होस् भन्ने हो भने चाहिँ एउटा पास्टरलाई धेरै गाह्रो छ। यहाँ चाहिँ तपाईँ आर्थिक होइन रूपमा हेर्नुहुन्छ भने पनि त्यो हुन्छ, आर्थिक रूपले अब के अरे कुनै एउटा अन्तर्राष्ट्रिय राष्ट्रिय रूपमा कुनै घटना घट्यो भने पनि त्यसले पनि असर गरिरहेको हुन्छ होइन। जस्तै इन्डियामा चाहिँ विश्वासीहरूलाई केही गरियो भने त्यो घटनाले विश्वासी अगुवा आफै पनि डराउँछ अनि त्यो घटनालाई हेरेर गैर होइन जो कट्टर हुन्छन् होइन क्रिस्चियनिटी चाहिँ यो बाहिरको यो हुनु हुँदैन भन्नेहरूले फेरि अर्कोतिरबाट होइन त्यहाँ त्यस्तो हो यहाँ पनि गर्नुपर्छ होइन यस्तै हुनुपर्छ भन्ने
2: सतावटहरूले चाहिँ अलि मण्डलीलाई प्रभाव पार्ने
1: प्रभाव पार्छ
2: विश्वमा जुनसुकै ठाउँमा त्यस्तो खालको घटना गर्छ
1: त्यसले असर गर्छ। तर मैले भने तर हामी प्रभुमा हेर्ने हो भने अहिलेको बदलिँदो परिस्थितिलाई बुझ्ने त्यसलाई मनन गर्ने हो भने सुसमाचार पनि अहिले पनि सजिलै छ। अब अहिले ट्र्याक लिएर होइन कसैलाई हिँड्दै गरेकोलाई छ्याप समाचार राखेर त गर्ने समय छैन। त्यो के अरे बदलिँदो परिस्थितिमा धेरै तरिका छन् सुसमाचार गर्ने होइन, आफ्नो परिवारबाट हामी जान सक्छौ सबैभन्दा ठुलो कुरो त्यसरी जान सक्छौ। त्यस कारणले चुनौती चाहिँ मण्डली र पास्टरलाई छ, तर मण्डलीले पनि पास्टरले पनि बुझ्नुपर्ने कुरा चाहिँ के हो भने हामी आत्मिक हौ होइन, लड्नुहुने परमेश्वर नै हुनुहुन्छ होइन, हाम्रो पक्षबाट लड्नु परमेश्वर नै हुनुहुन्छ भनेर बुझ्ने र यो परिस्थितिलाई चाहिँ अब भिडन्तमै जान खोज्दाखेरि पो होइन समस्या आउने हो त, तर हामीले अलिकता परमेश्वरको ज्ञान बुद्धि लगाएर चाहिँ हामीले अगाडि बढाउने हो भने अहिले पनि त्यो समाचार त भइरहेछ नि।
2: अन्तिममा छौं, समय दिनुभयो हजुरलाई धेरै धेरै धन्यवाद छ। अन्तिममा छुटेका केही कुराहरू छन् हाम्रो श्रोताहरूलाई?
1: अब हामीले चाहिँ के बुझ्नुपर्छ भने संसारमा मानिसहरूले केही खोजिरहेका छन् होइन, सिक्न खोजिरहेका छन्। यो क्रिस्चियनिटी के हो भन्ने कुरो के रहेछ भनेर मात्रै बुझ्ने कोसिस पनि गर्नुहोस् न, के रहेछ त बुझौ नि त, हेरौँ नि त, पढौ नि त होइन। के अरे अहिले त के अरे ठेलीका ठेली पुस्तकहरू किनेर चाहिँ दराजमा राख्ने गरिएछ, त्यो दराजमा एउटा बाइबल पनि राखौं, क्रिस्चियन सम्बन्धी कुनै बुक राखौं, हेरौँ यो खराबै रहेछ भनेर प्रमाणित गर्नकै लागि पनि राख्नुहोस्, यो चाहिँ यो क्रिस्चियनिटी ठिक होइन भनेर प्रमाणित गर्नकै लागि पनि राख्नुहोस्, पढ्नुहोस् होइन, पढ्नुहोस्, प्रभुले भन्नुभएको छ होइन, मलाई चाखेर हेर, नचाहिकन त थाहा पाउन सकिँदैन। म सबैलाई आजको यो रेडियो कार्यक्रम सुन्ने सबैलाई म के भन्छु भने एकचोटि आइन्स्टाइनले भनेका छन् होइन, म मेधावी होइन उत्सुक चाहिँ हो, म वैज्ञानिक भएन, त्यो भयंकर विद्वान भएर म वैज्ञानिक हुन पुगेको होइन, तर जिज्ञासु भएको हुनाले मैले गर्दै जाँदा म यस्तो भए। हामी जिज्ञासु हौ, धेरै पढे लेखेको चाहिँदैन, हुनु पर्दैन, जिज्ञासु किन त के भएर क्वेसन गर्दै होइन हेरौँ। मलाई लाग्छ साँच्चै नै हामीले बाटो भेटाउनेछौँ है, यहुन्ना 14:6 अनुसार प्रभुले भन्नुभएको छ बाटो सत्य जीवनमा नै हो, के हो त प्रश्न गर्नुहोस् र पढ्नुहोस् होइन, खोज्नुहोस्। म यही भन्छु अनि हाम्रो जीवनमा साथीहरूलाई, यो अवस्थाको साथीहरूलाई, भाइ बहिनीहरूलाई म के भन्छु भने यो अवस्थामै खोज्ने कुरा गर्नुहोस् चाहिँ हो।
2: समय दिनुभयो हजुरलाई धेरै धेरै धन्यवाद छ।
1: तपाईँलाई पनि धन्यवाद दिन्छु।
0: हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ विदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

गाउँदै जाऊ प्रभुको महिमा, गाउँदै जाऊ प्रभुको महिमा, पूर्वदेखि पश्चिम उत्तरदेखि दक्षिण, पूर्वदेखि पश्चिम उत्तरदेखि दक्षिण, सारा संसारलाई सुनाउने छु यीशुको वचन, वचन, वचन, वचन, गाउँदै जाऊ प्रभुको महिमा। जेमेसी, मेरो नाम प्रकाश लोप्छन, म गायकको साथै आराधना खगुवा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुन्डिस एफएम 105.1 मेगाहर्ज।

0: अब प्रस्तुत छ कार्यक्रम बाइबल पाठ।
1: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाइबल पाठमा। आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ लिएर म पुनः उपस्थित भइसकेकी छु र कार्यक्रम मार्फत विशेष गरिकन हामी पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको वचन यहाँहरू समक्ष पाठ गर्दै आइरहेको छौं र आज पनि म तपाईँलाई यसरी नै कार्यक्रम अवधिभर साथ दिनेछु। तर यो समयमा एउटा मीठो गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु।

न्यायकर्ताको पुस्तक अध्याय 9 अभिमेलेकको शासन र पतन। एरुब्बालका छोरा अभिमेलेक सकेममा आफ्नी आमाका दाजुभाइहरू कहाँ गए र आफ्नो माओली घरानाका सबैलाई तिनले भने, कृपा गरी सकेमका सबै नगरवासीहरूको कानमा एउटा कुरा सोध्नुहोस्, एरुब्बालका 70 छोराहरूले तिनीहरूमाथि शासन गर्नु असल कि एकैजनाले मात्र? म तपाईहरूकै हाड र मासु हुँ भन्ने कुरो सम्झना राख्नुहोस्। जब तिनका मामाहरूले तिनको पक्षमा सकेमवासीहरूलाई यी सबै कुरा बताए, तब तिनीहरू अभिमेलेकपट्टि लाग्नलाई सुरिए, किनकि तिनी हाम्रा आफ्नै भाइ हुन् भनी तिनीहरूले भने। तिनीहरूले तिनलाई बाल बरितको मन्दिरबाट चाँदीका 70 सिक्का दिए र त्यो लिएर तिनले हुर्दुङ्गे, तर साहसी मानिसहरूलाई भाडामा लिए र तिनीहरू तिनको पछि लागे। त्यसपछि तिनी आफ्नो बुबाको घर ओप्रामा गएर लुकेर बस्ने कान्छा छोरा योताम बाहेक यरुब्बालका छोराहरू तिनका आफ्ना 70 दाजुभाइहरूलाई एउटै ढुङ्गामाथि काटेर मारे। तब सकेमका सबै नगरवासीहरू र बेथ मिल्लोका सबैजना भेला भएर सकेममा भएको ठूलो रूखका छेउको खम्बामा अभिमेलेकलाई राजा बनाए। जब यो कुरो योतामलाई सुनाइयो, तब तिनी गएर गिरिजिम डाँडाको टाकुरामा खड़ा भए र यसो भनेर उच्च स्वरले गराए, हे सकेमका नगरवासी हो, मेरो कुरा सुन, कि परमेश्वरले तिमीहरूको कुरा सुनुन्। एकपल्ट रूखहरू आफूमाथि एउटा राजा अभिषेक गर्नलाई भेला भए र तिनीहरूले भद्राक्षको रूखलाई भने, तपाईँ आएर हाम्रो राजा हुनुहोस्। तर भद्राक्षको रूखले जवाफ दियो, देवताहरू र मानिसहरूलाई मान दिने आफ्नो बहुमूल्य तेललाई त्यागेर रूखहरूमाथि मैले शासन गर्ने? तब रूखहरूले नेभाराको रूखलाई भने, तपाईँ आएर हाम्रो राजा हुनुहोस्। तर नेभाराको रूखले भन्यो, आफ्नो असल र मिठो फललाई त्यागेर रूखहरूमाथि मैले शासन गर्ने? तब रूखहरूले अंगुरको बोटलाई भने, तपाईँ आएर हाम्रो राजा हुनुहोस्। अंगुरको बोटले जवाफ दियो, देवता र मानिसलाई खुशी तुल्याउने मेरो दाखमध्यलाई त्यागेर रूखहरूमाथि मैले शासन गर्ने? अन्त्यमा सबै रूखहरूले काँडाको पोथ्रालाई भने, तपाईँ आएर हाम्रो राजा हुनुहोस्। काँडाको पोथ्राले रूखहरूलाई भन्यो, यदि तिमीहरू साँच्ची नै मलाई तिमीहरूको राजा अभिषेक गर्न चाहन्छौ भने, मेरो छत्र छायामा आऊ, होइन भने काँडाहरूबाट आगो निस्केर लेबनानका देवदारूहरूलाई स्वाहा पारोस्। त्यसपछि योतामले भने, यसकारण अब हेर, यदि अभिमेलेकलाई राजा तुल्याएर तिमीहरूले सत्य र इमान्दार काम गरेका छौ भने, र तिमीहरूले यरुब्बाल र तिनका घरानासँग उचित काम गरेका छौ र तिनी प्रति हुनुपर्ने व्यवहार गरेका छौ भनेदेखि, मेरा पिताले तिमीहरूको निम्ति लडाई गरे र आफ्नो प्राण खतरामा हालेर तिमीहरूलाई मिद्यानीहरूको हातबाट बचाए, तर आज तिमीहरू मेरा पिताका घरानाको विरुद्धमा खड़ा भएका छौ र तिनका 70 छोराहरूलाई एउटै ढुङ्गामाथि काटेर मारेका छौ र तिनकी कमारीको छोरो अभिमेलेकलाई तिमीहरूको आफ्नो भाइको नाताले सकेमका नगरवासीहरूको राजा तुल्याएका छौ। यदि तिमीहरूले आज यरुब्बाल र तिनका घरानासँग सत्य र इमान्दार व्यवहार गरेका छौ भने, तिमीहरू अभिमेलेकसँग खुशी हौ र त्यो तिमीहरूसँग खुसी होस्। यदि होइन भने अभिमेलेक तिमीहरूलाई मिद्यानीहरूको हातबाट बचाए, तर आज तिमीहरू मेरा पिताका घरानाको विरुद्धमा खड़ा भएका छौ र तिनका 70 छोराहरूलाई एउटै ढुङ्गामाथि काटेर मारेका छौ र तिनकी

भनेर अभिमेलेकलाई वशमा पारोस्। त्यसपछि योताम सुटुक्क भागे, तिनी बेयर भन्ने ठाउँमा पुगे र त्यही नै बसोबास गर्न लागे, किनकि तिनी आफ्ना दाजु अभिमेलेकसँग डराउँथे। अभिमेलेक इजरायलमाथि 3 वर्षसम्म शासक भएपछि परमेश्वरले अभिमेलेक र सकेमका नगरवासीहरूको बीचमा फाटो पार्नलाई एउटा दुष्टात्मा पठाउनु भयो र सकेमका नगरवासीहरूले तिनलाई धोका दिए। यरूब्बालका 70 जना छोराहरूलाई अत्याचारसित मारेको अपराधको बदला तिनीहरूको हत्या गर्ने आफ्ना भाइ अभिमेलेकसित र तिनलाई सुर्याउने सकेमका नगरवासीहरूसित लिइयोस् भन्ने अभिप्रायले यो परमेश्वरले गर्नुभएको थियो। तिनको विरूद्धमा सकेमवासीहरूले डाँडाका टुप्पातिर बाटो हिँड्ने प्रत्येकलाई ढुक्न र डाँका मार्न मानिसहरूलाई राखेर यो खबर अभिमेलेक कहाँ पुर्याइयो। अब एवेदका छोरा गाल आफ्ना भाइ बन्धुहरूसँग सकेममा आए र सकेमका नगरवासीहरूले आफ्नो राजभक्ति अब उनीतिर लगाए। तिनीहरू आफ्नो दागबारीहरूमा गए, पाकेका अंगुरहरू टिपे र कोलमा पेले। त्यसपछि तिनीहरू आफ्नो देवताको मन्दिरमा चाड मनाउन गए। त्यहाँ तिनीहरूले खानपान गरेर अभिमेलेकलाई सरापे। तब हेवेदका छोरा गालले भने, अभिमेलेक को हो र सकेम को हो र हामी त्यसको प्रजा हुने? के त्यो यरूब्बालको छोरो होइन र त्यसको सहायक चाहिँ जबुल होइन? सकेमका पिता हमोरका मानिसहरूको सेवा हामीले किन गर्ने? हामीले किन अभिमेलेकको सेवा गर्ने? यदि मानिसहरू मेरो अधीनमा मात्र भएका भए त अभिमेलेकलाई मैले पन्साउने थिएँ। म त्यसलाई भन्ने थिएँ, तेरा सबै सेनालाई बोला र लडाई गर। तब शहरका राज्यपाल जबुलुनले एवेदका छोरा गालले भनेका कुरा सुने। तब तिनी साह्रै रिसाए। तिनले गुप्तमा अभिमेलेक कहाँ यसो भनेर दूतहरू पठाए। एवेदको छोरो गाल र त्यसका भाइबन्धुहरू सकेममा आएर शहरका मानिसहरूलाई तपाईँको विरूद्धमा सुर्याउँदैछन्। यसकारण राति नै उठेर तपाईँ र तपाईँसँग भएका मानिसहरू शहर बाहिर ढुकी बस्नुहोस्। त्यसपछि बिहान घाम झुल्कने बित्तिकै शहरलाई आक्रमण गर्नुहोस् र जब त्यो र त्यसका मानिसहरू बाहिर आउँछन् तब के गर्नुपर्छ सो गर्नुहोस्। यसैले अभिमेलेक र तिनका मानिसहरू राति नै उठे र 4 दल भएर सकेममा आक्रमण गर्न लाई ढुकी बसे। अब एवेदका छोरा गाल बाहिर गएर शहरको मूल ढोकाको पस्ने ठाउँमा उभिरहेका थिए। जतिखेर अभिमेलेक र तिनका मानिसहरू आफूहरू लुकेको ठाउँबाट बाहिर आए, गालले तिनीहरूलाई देखे र जबुललाई भने, मानिसहरू डाँडाका टाकुराहरूबाट तल झर्दैछन्। जबुलले जवाफ दिए, तिमीले देखेका त डाँडाहरूको छाया हुन्, जो मानिसहरू जस्तै देखिँदैछन्। तर फेरि गालले भने, डाँडाहरूको बीचको जग्गाबाट मानिसहरू तल झरिरहेका छन् र एक दल चाहिँ जो खाना हेर्नेको रूपबाट भएर आइरहेको छ। तब जबुलले उनलाई भने, अब खोइ तिम्रा साहसी कुराहरू, तिमी भन्थ्यौ अभिमेलेक को हो र हामी त्यसको प्रजा हुने, के यिनै मानिसहरू होइनन् जुनलाई तिमी तुच्छ ठान्थ्यौ? जाऊ गएर तिनीसँग लडाई गर। यसकारण गालले सकेमका नगरवासीहरूलाई लिएर अभिमेलेक माथि आक्रमण गरे, तर अभिमेलेकले उनलाई परास्त गरेर उनी भागे। मूल ढोकाको पस्ने ठाउँसम्मै बाटैभरि लासहरू छरिएका थिए। अभिमेलेक गएर अरू माह भन्ने ठाउँमा आफैलाई बसाले र जबुलले गाल र त्यसका भाइबन्धुहरूलाई सकेमबाट दबाए। भोलिपल्ट सकेमका मानिसहरू बाहिर खुला ठाउँमा गए र यो कुरो अभिमेलेकलाई सुनाइयो। यसैले तिनले चाहिँ आफ्नो मानिसहरूलाई ल्याएर तिनीहरूको 3 दल बनाए र शहर बाहिर खुला ठाउँमा ढुकी बसे। जब तिनले मानिसहरूलाई शहरबाट निस्कन्दै आएको देखे, तब उठेर तिनले तिनीहरूमाथि आक्रमण गरे। अभिमेलेक र तिनीसँग भएको दल चाँडो गरी अगाडि बढे र शहरको मूल ढोकाको पस्ने ठाउँमा लड्नलाई तयारी भए। तब अरू 2 दल चाहिँ आएर खुला ठाउँमा भएकाहरूमाथि जाइ लागे र तिनीहरूलाई मारे। अभिमेलेकले दिनभरि त्यस शहरमाथि आक्रमण गरे र त्यसलाई कब्जा गरे। तिनले त्यहाँका मानिसहरूलाई मारे, शहर जलाइदिए र त्यस ठाउँमा नुन छरिदिए। जब सकेमको किल्लामा बस्नेहरूले यो कुरा सुने, तब तिनीहरू एलबरित मन्दिरको तहखानामा गए। तिनीहरू त्यहाँ एक साथ भेला भएका छन् भन्ने कुरा अभिमेलेकलाई सुनाइयो। यसैले तिनी र तिनीसित भएका मानिसहरू सलमोन डाँडामा उक्ले। तिनले बन्चरो लिएर हाँगा काटे र आफ्नो काँधमाथि तिहाले। तिनले आफ्ना मानिसहरूलाई भने, म के गरिरहेछु हेर र चाँडो गरेर तिमीहरू पनि त्यसै गर। यसकारण हरेक मानिसले हाँगा काट्यो। तब तिनीहरूले अभिमेलेकलाई पछ्याए र हाँगाहरू तहखानाको चारैतिर थुपारेर तिनलाई आगो लगाइदिए। अनि सकेमको किल्लाका सबै मानिसहरू मरे, जो प्राय 1,000 पुरुष र स्त्रीहरू थिए। त्यसपछि अभिमेलेक तेवेसमा गए र त्यसलाई घेरेर कब्जा गरे। त्यस शहरको बीचमा एउटा बलियो किल्ला थियो र सबै नगरवासीहरू पुरुष र स्त्रीहरू त्यहाँ शरण लिएर बसेका थिए। तिनीहरू किल्ला बन्द गरे।

र त्यसको छतमा गएका थिए। अभिमेलेक किल्लामा गएर त्यसलाई आक्रमण गरे। जब त्यस किल्लामा आगो लगाइदिन भनी त्यसको ढोकामा तिनी आइपुगेका थिए, तब एउटी स्त्रीले तिनको टाउकोमा जाँतो खसाइदिए र तिनको खप्पर फोरियो। अभिमेलेकले तुरन्तै आफ्नो हतियार बोक्ने जवानलाई बोलाएर भने, झट्टै आफ्नो तरवार थुतेर मलाई खतम गर, नत्र त एउटी स्त्रीले तिनलाई मारी भनेर मानिसहरूले भन्लान्। यसरी त्यस जवानले तरवारले तिनलाई रोपिदियो र तिनी मरे। जब इस्रायलीहरूले अभिमेलेक मरेका देखे, तब तिनीहरू सबै आफ्नो घरमा फर्के। यसरी नै अभिमेलेकले आफ्ना 70 दाजुभाइहरूलाई मारेर आफ्नो पिताको विरूद्धमा गरेको अपराधको बदला परमेश्वरले तिनीसँग लिनुभयो र सकिमका मानिसहरूले गरेका सबै दुष्टता तिनीहरूकै शिरमाथि खनाइदिनु भयो। यरूब्बालका छोरा योतामको शराब तिनीहरूमाथि साँच्ची नै पर्यो। न्यायकर्ताको पुस्तक अध्याय 10 तोला र याइर इजरायलका अगुवा भएका। अभिमेलेकको पालोपछि साखारको एकजना मानिस पुआका छोरा दोदोका नाति इफ्राइमको पहाड़ी देशको सामिरमा बस्ने तोला इजरायललाई छुटाउनलाई खड़ा भए। तिनी 23 वर्षसम्म इजरायलका अगुवा भए अनि जब तिनी मरे तब सामिरमा गाडिए। तिनी पछि गिलादी याइर आए। तिनी 22 वर्षसम्म इजरायलका अगुवा भए। तिनका 30 छोराहरू थिए जो 30 गधामा सवार हुन्थे। गिलाद देशमा तिनीहरूको 30 शहरहरू थिए जो आजको दिनसम्म पनि हब्बात याइर कहलाइन्छ। याइर मरेपछि तिनी कामोनमा गाडिए। अम्मोनीहरूले इजरायललाई सताएका। फेरि इजरायलीहरूले अराम सिदोन र मुआबका अम्मोनीहरू र पलिस्तीहरूको देवता देवीहरू तथा बाल र अस्तोरेत देवताहरूलाई पुजेर परमप्रभुको दृष्टिमा जुन कुरा खराब थियो त्यही गरे। तिनीहरूले परमप्रभुलाई त्यागे र उहाँको सेवा गरेनन्। यसै कारण परमप्रभु इजरायलसँग क्रोधित हुनुभयो र उहाँले तिनीहरूलाई पलिस्तीहरू र अम्मोनीहरूका हातमा बेचिदिनुभयो, जसले 23 तिनीहरूलाई चकनाचुर पारेर दबाए। उनीहरूले एर्दनको पूर्वपट्टि एमोरीहरूको देशमा अर्थात गिलादमा बस्ने सबै इजरायलीहरूलाई 18 सताउँदै र अत्याचार गर्दै रहे। तब यहुदा बेन्यामिन र इफ्राइममाथि आक्रमण गर्नलाई अम्मोनीहरू एर्दन पारी तरे र इजरायल साह्रै संकष्टमा पर्यो। अनि इजरायलीहरूले सहायताको निम्ति परमप्रभुको पुकारा गरेर भने, हामीले तपाईँको विरूद्धमा पाप गरेका छौ, हामीले आफ्नो परमेश्वरलाई त्यागेर बाल देवताहरूलाई पुजेका छौ। परमप्रभुले इजरायलीहरूलाई भन्नुभयो, जब मिश्री एमोरी अम्मोनी पलिस्ती सिदोनी अमालेकी र मित्यानीहरू सबैले तिमीहरूलाई अत्याचार गरे र तिमीहरूले सहायताको निम्ति मेरो पुकारा गर्यो, तब मैले तिमीहरूलाई उनीहरूको हातबाट छुटाइन र तर तिमीहरूले मलाई त्याग्यो र अरू देवताहरूलाई पुज्यौ, यसैले अब म तिमीहरूलाई फेरि छुटाउने छैन। गएर तिमीहरूले चुनेका देवताहरूलाई सहायताको निम्ति पुकार र तिनीहरूले नै तिमीहरूको दुःखको समयमा बचाउन्। तर इजरायलीहरूले परमप्रभुलाई भने, हामीले पाप गरेका छौं, हामीलाई तपाईँ जे चाहनुहुन्छ त्यही गर्नुहोस्, तर हामी तपाईँलाई विन्ती गर्दछौ कि केवल अहिले हाम्रो उद्धार गर्नुहोस्। तब तिनीहरूले पराई देवताहरूलाई त्यागेर परमप्रभुको आराधना गरे अनि उहाँले इजरायलको दुर्गतिलाई अरू बढ्दा हेर्न सक्नु भएन। तब अम्मोनीहरू युद्धको निम्ति भेला गरिएर गिलादमा छाउनी हालेर बसे र इजरायलीहरू चाहिँ भेला भएर मिस्पामा छाउनी हाले। तब गिलादका मानिसहरूका नायकहरूले आपसमा भने, जुन मानिसले अम्मोनीहरूलाई पहिले आक्रमण गर्ला त्यही नै गिलादका बासिन्दाहरूका शासक हुनेछ।

आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ मार्फत आज हामीले परमेश्वरको वचनलाई हेरेको छौं, सुनेको छौं र आशा छ परमेश्वरको वचन सुनेर तपाई आशिषित हुनु भएको छ र यसरी नै आगामी श्रृंखलाहरूमा पनि तपाईँलाई साथ हामी दिँदै जानेछौ। र आजलाई भने मैले विदा माग्नु पर्ने बेला भइसकेको छ। कार्यक्रम यतिखेरसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै यो समयमा कार्यक्रम बाइबल पाठबाट म पुनम विदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम शुरुआत, प्रस्तुता श्याम काजीको साथमा।
2: बसन्तमा पालुवा लाग्नु पनि त सजरत, बसन्तमा पालुवा लाग्नु पनि त सजरत, त्यही पालुवामा फुलेको यो कार्यक्रम शुरूआत, त्यही पालुवामा फुलेको यो कार्यक्रम शुरूआत। प्रिय श्रोताबिन जयमसी नमस्ते लसोफ्याफुला झोले सेवाहरू। गत हप्ता हामी तपाईँहरूको बीचमा कुरा गर्दै थियौं कि लामो यात्रा तय गरेर आउनुभएका युवा पास्टर समाजसेवी सामाजिक अभियानमा लाग्नुभएका व्यक्तित्व र उहाँको आशिषका कुराहरू हामी सुन्दै थियौं र आजलाई पनि हामी कन्टिन्यू त्यही नै गर्नेछौ। र आज हाम्रो माझ फेरि पुनः स्वागत गर्छौ पास्टर प्रकाश बमजी।
3: धन्यवाद अवसरमा यो समय फेरि पनि मलाई दिनुभएको लागि म एकदमै खुसी छु। फेरि दोस्रो मौका पनि आवाज पुर्याइदिनु भएको लागि धन्यवाद।
2: अघिल्लो हप्ता कुरा गर्दै थियौँ होइन, एउटा चिसो रातमा चाहिँ होइन बिताइराख्दाखेरि होइन त्यो चाहिँ जीवनको मेरो अनुभव सेवा गाईको अनुभव चाहिँ मिठो नमिठो त्यो सम्झना भयो, मिठो भयो अथवा नमिठो भयो त्यो सम्झना चाहिँ अहिलेसम्म रहिरह्यो होइन। पछिको सेवाकाईबाट चाहिँ अथवा त्यही फेरिमा हामी आज अलिकति त्यहीबाट हामी आजको सुरु गर्नेछौँ, कुराकानी सुरु गर्नेछौँ।
3: एकदमै खुसी लागिरहेको छ र त्यो अवस्था देख्दै गर्दा चाहिँ त्यो समयमा चाहिँ मैले बिउ छरेको जस्तो चाहिँ महसुस गरिरहेको छु। अहिले चाहिँ प्रतिफल चाहिँ जुन चाहिँ फसल चाहिँ एकदमै जो रुदै रुदै चाहिँ छर्दछ, हाँसी हाँसेर चाहिँ के गर्छ कटनी गर्दछ, अनि त्यो परमेश्वरले चाहिँ मेरो जीवनमा चाहिँ दिनुभएको छ। त्यो रात त्यो छेड चाहिँ हरेक अवस्था चाहिँ दुःख अवस्था र कठिनाई अवस्था हुँदै गर्दा पनि परमेश्वरले मलाई भलाइमा निर्माण गर्दै हुनुहुँदो रहेछ, अनि त्यो रातले आज मलाई चाहिँ परमेश्वरले हाई लेभल पुर्याउँदै गर्दा, माथिल्लो स्तरमा पुर्याउँदै गर्दा परमेश्वरलाई धन्यवाद दिने एउटा अवसर लागेको छ। त्यो समयमा कठिनाई थियो है, कठिनाई अवस्था लागिरहेको थियो, तर परमेश्वरले चाहिँ अहिले मलाई चाहिँ त्यो समय बिउ रोपेको होस् छोरा, अहिले चाहिँ तैँले चाहिँ आशिष बटुलिरहेछस् भन्ने एउटा चाहिँ गवाही दिने एउटा पाटो देखाउनु भएको छ। परमेश्वरले भलाइमा परिणत गर्नुभयो भन्ने चाहिँ मलाई चाहिँ
2: त्यो कुराले बनाउँदै बनाउँदै लिएर आयो।
3: एकदमै एकदमै आशिषमय आशिषमय।
2: अलिकति फरक प्रश्नमा म गएँ, यदि अब अहिले त तपाईँ एउटा सेवकाईको क्षेत्रमा प्रेरितीय सेवकाई पास्टर सेवकाई हुनुहुन्छ, यदि यो नभइदिएको भए होइन सेवकाईमा नभइदिएको भए के हुनुहुन्छ?
3: म एउटा बिजनेसम्यान हुन्थेँ एउटा कुरा हेर्दाखेरि, म किनकि सानो उमेरदेखि नै बिजनेसमा लागिरहने चासो राख्ने मान्छे हो है। त्यस पछाडि चाहिँ धेरै कुराहरू चाहिँ थियो तर यसो प्रभुलाई चाहिँ नपाएको भए सायद म यो संसारमा हुँदैन थियो होला। आज यो बीचमा चाहिँ यो अवसर चाहिँ तपाईँहरूको बीचमा र श्रोताहरूको बीचमा यसरी बोल्न पाउँदैन थियो होला सायद। मलाई चाहिँ त्यो समयमा नै चाहिँ सुसाइडको आत्माले चाहिँ समातिसकेको थियो है। तर त्यस पछाडि अलिअलि चाहिँ गर्दै गर्दा चाहिँ जब चाहिँ मैले मेरो अस्तित्व म चाहिँ मलाई परमेश्वरले चुन्नु भएको चाहिँ किन हो भन्ने कुरा जब मैले चाहिँ भुलेको भए या चाहिँ मैले चाहिँ आफू चाहिँ स्टोपमै राखेको भए फरक ठाउँमा गएको भए सायद म बिजनेसम्यान हुन्थ्यो होला लाग्छ। त्यो मेरो एउटा चाहिँ बेसी चाहिँ मेरो फड्को मार्ने चाहिँ समय पनि हुन्थ्यो होला
2: है। त्यो सँगसँगै झन् आज त झन् त्योभन्दा ठुलो जिम्मेवारी हुनुहुन्छ,
3: त्यो त वर्णन गर्न सक्दैन, त्यो परमेश्वरलाई मात्रै थाहा छ। र मेरो फसल र फल चाहिँ परमेश्वरले चाहिँ प्रशस्तै दिनुभएको छ।
2: अलिकति कुरा गरौँ कि एउटा भनौँ न भौगोलिक हिसाबले मुगु अलिकति कठिनाईको क्षेत्र हो है। अहिले यात्रा गरेर जाँदाखेरि पनि तपाईँले भन्नुभयो कि निरन्तर यात्रा गर्दा पनि 36 घण्टा हामीले यात्रा गर्नुपर्छ, त्यो भन्दा पनि माथिल्लो भेगमा जाने हो भने अझ गाह्रो छ, त्यहाँ चाहिँ जहाँ चाहिँ अझै पनि सुसमाचार पुग्न सकेको छैन भन्नुभएको छ, त्यसको लागि के कसरी पहल गर्दै हुनुहुन्छ र अथवा कसरी चाहिँ प्रार्थनामा समय बिताइरहनु भएको छ?
3: धेरै मानिसहरू चाहिँ यस्तो छ कि एउटा अशिक्षितले घेरिएका व्यक्तिहरू पनि छ जो चाहिँ पुर्ख्यौली कुराहरूमा होइन अब जुन चाहिँ सत्यता चाहिँ नजाने अज्ञानतामा मानिसहरू चाहिँ धेरै छन्। ती मानिसहरू चाहिँ बस्ती पनि छ, व्यक्तिहरू पनि छन् र जानलाई भौगोलिक दृष्टिकोणमा चाहिँ कठिनाई अवस्थाहरू पनि छन्। कोही चाहिँ मुगु भन्ने ठाउँमा चाहिँ जानको लागि 3 दिन लाग्छ, 3 दिन जान 3 दिन चाहिँ आउन 6 दिन भयो, 1 दिन चाहिँ हुनै छ। अब त्यस्तो चाहिँ अवस्था छ। कुनै कुनै ठाउँमा चाहिँ अलिअलि जीप पनि जान्छ, जीप सानो चाहिँ जुन पछाडि सामान बोक्नेवाला चाहिँ हुन्छ नि त्यो ढाला सिस्टमको त्यो जीपहरू पनि छ। अलि अलि अलिकति सहज छ है, र धेरै ठाउँमा जानु उकालो ओह्रालो चाहिँ जानुपर्ने हुन्छ। त्यस्तो अवस्थाको चाहिँ ठाउँ छ। त्यो ठाउँको लागि चाहिँ हामी निरन्तर प्रार्थना छौँ, र ती व्यक्तिहरूलाई पनि चाहिँ हामी आशा गर्दछौँ आगामी दिनहरूमा त्यस्तो व्यक्तिहरू चाहिँ परमेश्वरले चाहिँ हामीलाई जुटाइदिनु हुनेछ। अवश्य नै चाहिँ हामी यो विश्वास गर्दछौँ। ती क्षेत्रहरूमा काम गर्नको लागि चाहिँ धेरै बाटाहरू चाहिँ छन् होइन, धेरै कामहरू चाहिँ गर्न बाँकी नै छ। हामी प्रार्थना गर्दछौँ परमेश्वरले चाहिँ ती व्यक्तिहरू चाहिँ जुटाउन्, त्यो क्षेत्रमा गएर ती मानिसहरूसँग चाहिँ भेट्नको लागि, ती मानिसहरूलाई चाहिँ सत्यताको बाटो चाहिँ देखाउनको लागि होइन, ती मानिसहरूलाई चाहिँ त्यो जुन चाहिँ टर्निङ पोइन्ट चाहिँ घुमाउनको लागि होइन, राइट चाहिँ लिगमा चाहिँ लिनको लागि, ल्याउनको लागि, लिनको लागि त्यो व्यक्तिहरू चाहिँ आवश्यकता पनि छ। र हामी प्रार्थना पनि गर्दैछौँ त्यो ठाउँमा जानको लागि चाहिँ कसरी जाने, के गर्ने, कसरी चाहिँ भेट्ने होइन, कसरी ती मानिसहरूको बीचमा चाहिँ ख्रिस्टको सन्देश, अनुग्रहको सन्देश होइन, ग्रेस सन्देश, परमेश्वरको पिताको चाहिँ सन्देश होइन, पुत्रको सन्देश, पवित्र आत्माको सन्देश चाहिँ हामीले कसरी दिन सक्छौ भन्ने कुराहरू चाहिँ हामी प्रार्थनामा चाहिँ लागिरहेका छौँ। र त्यस्तो व्यक्तिको पनि चाहिँ खाँचो छ, र हामी त्यसरी पनि काम गर्न चाहिँ चाहन्छौँ र प्रार्थना गरिरहेका छौँ
4: है। अनि तपाईँको प्रार्थनाको लागि हामी पनि निरन्तर प्रार्थनामा सम्झिनेछौँ। त्यहाँको मानिसहरूको जीवन स्तरमा सुसमाचारले कस्तो खालको परिवर्तन ल्याएको देख्नु भएको छ अहिले तपाईँहरूले गर्नुभएको प्रचारको क्रममा चाहिँ होइन, किन भन्दा त्यहाँ त स्वीकार गर्न केही हदसम्म चाहिँ अलिकति गाह्रो
3: परेको छ, किनकि उहाँहरू चाहिँ सबैभन्दा चाहिँ कुरा के हो भने ख्रिस्टको सन्देश चाहिँ उहाँहरूलाई चाहिँ रिसिभ गर्नलाई चाहिँ धेरै कुराहरू चाहिँ सङ्घर्ष, उनीहरू पुर्ख्यौली कुराहरू चाहिँ भन्छ होइन, या फरक ढङ्गले चाहिँ उनीहरूले चाहिँ उच्चारण गर्छ होइन, या ख्रिस्टलाई चाहिँ फरक तरिकाले उनीहरूले चाहिँ हेर्छ। ती व्यक्तिहरूलाई चाहिँ हामीले चाहिँ फरक शैली र रणनीति अनुसार चाहिँ ख्रिस्टको असल सन्देश चाहिँ राइट मुख्य बाटो होइन सत्यताको चाहिँ बाटो चाहिँ हामीले देखाउनु पर्छ, र हामी त्यो लागि पर्नुपर्छ भन्ने चाहिँ गरिराख्नु भएको छ, प्लान चाहिँ गरिरहेको छ।
4: एउटा सामाजिक अभियन्ताको रूपमा पनि काम गरिनु भएको छ, के छ त्यहाँको स्थानीय सरकार अथवा स्थानीय निकायसँग र सामुदायिक सहकार्य गरेर चाहिँ के कस्ता प्रचारका कुराहरू अनि सँगसँगै समाजलाई अलिकति सुसज्जित गर्ने कामहरूमा चाहिँ कसरी चाहिँ अनुभव बटिक।
3: मेन उद्देश्य भनेको चाहिँ हामी क्रिस्चियन र हामी जुन चाहिँ ख्रिस्टको काम गर्ने व्यक्तिहरूलाई चाहिँ एउटा कुरा असजिलो पोइन्ट पनि हुन्छ सामाजिक काम गर्दै गर्दा होइन, उनीहरूले फरक ढङ्गले चाहिँ हेर्छ। त्यो समयमा चाहिँ हामी त्यसरी चाहिँ प्रचार चाहिँ अहिलेसम्म गरेको पनि छैन, किनकि गर्नु पनि उचित हुँदैन है। र हामी दिने क्रमहरूमा र चाहिँ तिनीहरूलाई सहायता गर्ने क्रमहरूमा ख्रिस्टको मन हामीसँग भएको कारणले ख्रिस्टले प्रेम गर्नुपर्छ भन्दै गर्दा हामीले प्रेम गरेको हो है। अनि म चाहिँ धेरै जसो चाहिँ के भन्छ भने म मेरो परिचय तिनीहरूलाई दिदिनँ, किनकि तपाईँलाई चाहिँ यो आवश्यकता छ भने हामी चाहिँ हेल्प गर्छु भनेर भन्छु, परिचय दिँदैन, सुसमाचार पनि सुनाउँदिन। किन चाहिँ सुनाउँदिन भन्दै गर्दा हाम्रो आजको समयमा चाहिँ सरकार पक्ष र चाहिँ त्यहाँको स्थानीय पक्षहरूले फरक ढङ्गले चाहिँ लिन्छ व्यक्तिलाई, तर मैले चाहिँ प्रेम देखाउँछु। यदि चाहिँ प्रेम देखाउँदै गर्दा चाहिँ त्यो मानिसले चाहिँ यो मानिसले किन प्रेम देखाउँछ भनेर चाहिँ सोध्यो भने मसँग ख्रिस्टको मन छ, म त्यसरी प्रेम गर्छु, परमेश्वर पनि प्रेमन हुन्छ, त्यसरी बल्ल चाहिँ म पछिल्लो स्टेपमा चाहिँ ख्रिस्टको सुसमाचार चाहिँ सुनाउने प्रयास गर्छु मैले, त्यो एउटा चाहिँ मेरो रणनीति हो है ख्रिस्टको सन्देश सुनाउनलाई। र स्थानीय सरकारले चाहिँ हामीलाई चाहिँ सहजीकरण गरेको छ, त्यस्तो बाधा चाहिँ दिएको छैन, किनकि त्यहाँ उच्च पदमा भएका मानिसहरू पनि चाहिँ सामाजिक सेवामा पनि काम गर्ने भएको कारणले त्यस्तो बाधा चाहिँ मलाई अहिलेसम्म रोकक्षेप चाहिँ आएको छैन।
4: एउटा हिसाबले हामीले सामाजिक काम गर्दै गर्दाखेरि त्यहाँ पनि त्योबाट पनि हाम्रो जीवनबाट पनि त
3: गर्नु मेन चाहिँ उद्देश्य नै त्यही हो। यो मान्छेले चाहिँ नचिनेको मान्छेले चाहिँ कुनै मान्छेलाई चाहिँ मैले चिन्दिनँ, उसले पनि मलाई चिन्दैन, तर मैले चाहिँ उसलाई चाहिँ आपद विपदमा संकट अवस्थामा चाहिँ सहायता गर्यो भने त्यो मान्छेले चाहिँ सोध्छ कि यो मान्छे को हो त। पहिला चाहिँ त्यसले चाहिँ मलाई चाहिँ मेरो त परिचय माग्छ नि, डाइरेक्ट नमागे पनि पछि त सोध्छ नि यो मान्छेले मलाई के कारणले चाहिँ सहायता गर्यो भन्यो है। पछिल्लो चोटि भेट्दाखेरि तपाईँले त मलाई चाहिँ यो कारणले चाहिँ सहायता गर्नुभएको, किन गर्नुभयो, त्यस्तो मन कसरी भयो भन्ने त हुन्छ, उसलाई चाहिँ एउटा चाहिँ अचम्म हुने है। अनि पछि चाहिँ सोद्धाखेरि चाहिँ म चाहिँ यीशु ख्रीष्टमा चाहिँ विश्वास गर्ने व्यक्ति हो, परमेश्वरले चाहिँ यीशु प्रभुले चाहिँ ती व्यक्तिहरूलाई पनि चाहिँ यसरी सहायता गर्नुभयो, खाँचोमा परेको मानिसहरूसँग चाहिँ खाँचो चाहिँ उहाँहरूले चाहिँ परिपूर्ति गरिदिनु भयो, रुनेसँग चाहिँ रुनुभयो, हाँस्नेसँग चाहिँ हाँस्नुभयो भन्ने कुरा चाहिँ यसरी चाहिँ हामीले चाहिँ त्यसरी सन्देश चाहिँ सुनाउने काम चाहिँ मैले चाहिँ गरिरहेको छु त्यो क्षेत्रहरूमा सामाजिक काम गर्न।
4: कहिलेकाहीँ सेवकैमा आलोचना वा विरोध पनि आउने गर्छन्, त्यस्तो केही अनुभव गर्नुभएको छ?
3: त्यो चाहिँ भनौँ भने धेरै छ पशुबा होइन, तर चाहिँ म भन्दिनँ किनकि ती मानिसहरूलाई चाहिँ त्यसरी चाहिँ म उल्लेखित गर्न सक्दिनँ।
4: तर विरोध
3: आउँछ, विरोध चाहिँ कहिले चाहिँ यस्तो अवस्था आउँछ कि पशुबा बाहिरी परिवारबाट पनि आउँछ, घरभित्र पनि आउँछ है विरोध चाहिँ है। धेरै जसो मानिसहरू चाहिँ विरोध फरक ढङ्गले पनि चाहिँ भन्छ, फरक तरिकाले पनि चाहिँ भन्दै गर्दा चाहिँ त्यतिखेर अलि मलाई चाहिँ परमेश्वरले फरक दृष्टिकोणलाई चाहिँ त्यो ठाउँमा राख्नुभएको छ। फलेको आँगामा जिउले पनि झडारो हान्छ है। अनि मैले यही कुरा चाहिँ सोचेँ कि मलाई झडारो आएको म चाहिँ तिनीहरूको लागि फेरि म चाहिँ जाँदिन। एकजना व्यक्तिले चाहिँ भनेको मलाई याद आउँछ, पशुबा कसैले चाहिँ तँलाई कुकुर भन्यो भने चाहिँ नझर्की अरे नझर्की होइन, किनकि जब तैँले चाहिँ झर्किन्छ नि त कुकुर नै होस् भनेर भन्छ कि त्यो एउटा चाहिँ मलाई चाहिँ ऊ लागेको क्या मनमा, त्यो भनाइ चाहिँ मलाई चाहिँ मनमा लागिरहेको छ। तँलाई चाहिँ कोही मान्छेले फरक दृष्टिकोणले भन्दैछ भने त्यो प्रति चाहिँ पत्रकार गर्नु चाहिँ रङ हो है त्यो मान्छे चाहिँ, किनकि म पनि चाहिँ मैले पत्रकार गऱ्यो भने ऊ पनि कुकुर भने मलाई चाहिँ चित्त दुख्यो, म पनि कुकुरै हुँ क्या भनेर चाहिँ सोचेर चाहिँ त्यसले गर्छ भनेको कारणले मलाई यस्ता बाधा विघ्नहरू चाहिँ धेरै कुराहरू चाहिँ मेरो जीवनमा मेल खाँदै आए। सानो सेवका स्टार्ट गर्दा पनि आयो, या चाहिँ मैले चाहिँ काम गर्दा पनि आयो, या चाहिँ अहिले पनि आइरहेको छ है आइरहेको छ। तर मैले चाहिँ त्यसरी चाहिँ समाधान गर्छु, यति मात्रै आउँछ आएको छ
4: अलिकति पारिवारिक पृष्ठभूमि।
3: मेरो पारिवारिकमा चाहिँ मेरो बहिनीहरूले चाहिँ पनि हेल्प गर्नुभयो, मेरो आमा चाहिँ हुनुहुन्छ अलि बुढो हुनुहुन्छ, मेरो फ्यामिली पनि हुनुहुन्छ, मेरो दुईटा बाबु नानीहरू पनि छन् है। उहाँहरूले चाहिँ मेरो लागि चाहिँ आत्मिक सँगैसँगै हरेक कुराहरूमा चाहिँ सहायता गरिराख्नु भएको छ। हामी छौँ है, हामी चाहिँ गर्न सक्छौँ, हामी तपाईँको लागि प्रार्थना गर्न सक्छौँ, तपाईँ एक्लो हुनुहुँदैन भन्ने चाहिँ मेरो धेरैजना साथीहरू पनि चाहिँ हुनुहुन्छ देशमा र देश बाहिर पनि चाहिँ ती व्यक्तिहरू चाहिँ पनि हुनुहुन्छ। परमेश्वरले चाहिँ त्यस्तो व्यक्तिहरूलाई पनि चाहिँ तयार गर्नुभएको छ कि जुन चाहिँ हाम्रो लागि चाहिँ निरन्तर प्रार्थना गरिराख्नु भएको छ। एउटै फ्यामिली पारिवारिक भित्र पनि चाहिँ धेरै चाहिँ बढ्ता भइरहेको छ, मण्डली परिवारले पनि चाहिँ हामीलाई चाहिँ साथ दिइराख्नु भएको छ, र साथै बाहिर नजिक र टाढा हुने सबै व्यक्तिहरूले चाहिँ हाम्रो लागि प्रार्थना है हरेक कुराहरू चाहिँ गरिराख्नु भएको छ।
4: अलिकति फरक कुरा गरेँ मैले,
3: हजुर
4: परिवार चलाउनको लागि पनि हामीलाई भनौँ न एउटा केही न केही आर्थिक कुराहरूको पनि छ होइन, अनि सँगसँगै परिवारले पनि कहिले काहीँ होइन अरूको छोराछोरी चाहिँ अलिकति प्रतिष्ठित पद भेटेर बस्दाखेरिको अवस्थामा लोकप्रियता भएको अवस्थामा हामी चाहिँ सेवकाईमा भइराख्दाखेरि त्यहाँ कस्तो अनुभव परिवारले र कसरी सहायता सपोर्ट अथवा सल्लाह दिने गर्नुभएको छ?
3: सबैभन्दा चाहिँ महत्वपूर्ण भूमिका चाहिँ पशुबा यो समयमा आत्मिक रूपमा चाहिँ भर पर्ने कुरा हुन्छ हो, आफ्नो करङ या चाहिँ आफ्नो चाहिँ लेखेको मानिसलाई त्यो व्यक्तिले चाहिँ कुन ढङ्गले चाहिँ भन्दैछ। अघिल्लो पार्टमा पनि मैले चाहिँ भन्ने मौका पाएँ होइन, आफ्नो वरदान चाहिँ र साथै चाहिँ आफ्नो चाहिँ दर्शन है दर्शन अनुसार चाहिँ त्यहाँ महत्वपूर्ण हुन्छ। अनि यो आर्थिक कुराहरूमा चाहिँ सबैजनाले चाहिँ हातेमालो गर्यो भने बेस्ट हुँदै जाने हो अशुभ है, सबैले चाहिँ सहायता गर्दै गयो भने, अनि यो परिवारमा पनि चाहिँ एकताको चाहिँ अनिवार्य चाहिँ छ है। अनि त्यो सँगसँगै चाहिँ आज चाहिँ हामी धेरै जसो प्राथमिकता चाहिँ कसलाई दिन्छौँ भन्ने प्रश्न आउँछ। मेरो फ्यामिलीले चाहिँ केमा प्राथमिकता दिएको छ र मण्डलीले चाहिँ के प्राथमिकता दिएको छ आफूले चाहिँ, तर उनीहरूलाई चाहिँ सही ढङ्गले सही तरिकाले चाहिँ आत्मिक तरिकाले चाहिँ उहाँलाई सिकायौँ भने परिवारलाई चाहिँ एकताबद्धमा चाहिँ ल्यायौँ भने एकदमै असल हुन्छ। वस्तुमा अब फ्यामिलीले चाहिँ साथ चाहिँ सपोर्ट चाहिन्छ, सबैलाई चाहिन्छ
4: सपोर्ट,
3: परिवार चाहिन्छ, उसलाई आत्मिक थाचो पनि हुन्छ, आत्मिक कुराहरू पनि चाहिँ सिकाउनुपर्छ, शारीरिक कुराहरू हुन्छ शारीरिक कुरा पनि गर्नुपर्छ, तर त्यो सहमत अनुसार हुन्छ है, फेरि एकैले चाहिँ हुँदैन, सबैको सल्लाह अनुसार सहमत सल्लाह अनुसार चाहिँ यो परिपूर्ति काम गर्न सकिन्छ, कसैले अर्को क्षेत्रमा अर्कोलाई, तर धेरै कुराहरू चाहिँ परीक्षा आउने पारिवारिक चाहिँ खैलो बल्ला आउने भनेको चाहिँ आँखाको अभिलाषाबाट आउँछ, यो कुरा चाहिँ हामीले चाहिँ भुल्नु हुँदैन
4: अनि छोराछोरीलाई विश्वास, अनुशासन र सचरित्रमा हुर्काउनको लागि होइन आज अलिकति भनौँ न, अलिकति सहर भेगको जीवनमा चाहिँ कस्तो छ भने डिजिटलाइजेसनले अलिकति फरक प्रभाव पारेको छ होइन, फरक प्रकारको प्रभाव पारेको छ भने हामीले माथिल्लो भेगमा अब अथवा गाउँमा होइन जुन सेवागाई गर्दै गर्दाखेरि छोराछोरीलाई पनि होइन एउटा सुसज्जित विश्वासमा, अनुशासन र असल चरित्रमा हुर्काउनको लागि चाहिँ एउटा बाबुआमाको दायित्व
5: धेरै धेरै ठुलो भूमिका अपाउनु पर्छ बाबुआमाले। एउटा लिडरसिपको परिवारमा होस् या यीशु ख्रीष्टमा चाहिँ मुक्तिदाता जीवनदाता हुनुहुन्छ भनेर चाहिँ ग्रहण गरेको परिवारले पनि होस् सबैलाई चाहिँ यो लागू हुन्छ र परिवारलाई चाहिँ बालबालिकालाई चाहिँ आफूभन्दा बेस्ट कुरा सिकाउनु पर्छ म त्यो भन्छु किनकि आउने पिँढी हो उसले चाहिँ हामीले छाप चाहिँ मेरो छोरालाई चाहिँ राख्यौँ भने छोराले त नातिलाई राख्ने हो होइन त्यो पछिल्लो पुस्तालाई चाहिँ गर्नको लागि छोरा र छोरीहरूलाई चाहिँ राइट टाइम अस्ति एकचोटि चाहिँ मलाई दुःख लाग्दो कुरा पास्टरको छोराले चाहिँ चर्चमा आउँदैन बाबा म व्यस्त छु भन्दै गर्दा मलाई चाहिँ कति नमजा लाग्यो उसको कहानीहरू मानिसले भन्दै गर्दा। आज धेरैजना चाहिँ आफ्नो बाबु नानीहरूलाई चाहिँ राइट कुरा चाहिँ नसिकाएर कहिले धेरैजना चाहिँ हामी यो कमजोरी होइन यो चाहिँ हामी सिक्ने क्रममा छौँ र सिकाउने क्रमहरूमा छौँ यो चाहिँ हामीले अनुभव लिनु पनि जरुरी छ। धेरैजना चाहिँ लिडरसिपमा रहेका र विश्वासी जनका परिवारहरूले पनि भेटीको कुराहरूमा पनि या दशांश भेटीहरू चाहिँ उठ्छ हामी केही सामाजिक कामहरूको अघि भनिहाल्यौँ त्यो सामाजिक कामहरूमा केही खाँचो पर्दा या मण्डलीलाई चाहिँ चलाउनको लागि चाहिँ चाहिन्छ यो भेटी भेटी भागमा चाहिँ म चाहिँ के भन्छु भने हाम्रो मण्डली परिवारको चाहिँ विश्वासी जनहरूमा र अरू व्यक्तिहरूलाई पनि के भन्छु भने तपाईँले दिने भन्दा बढ्ता चाहिँ छोराछोरी सानो बच्चालाई चाहिँ बढ्ता दिनुहोस् किन भन्दाखेरि उसले पैसाको चाहिँ महत्व बुझ्छ र परमेश्वरलाई चाहिँ बेस्ट चिज दिनुपर्छ भनेर उसले थाहा पाउँछ हो। किन भन्दाखेरि चाहिँ मैले चाहिँ अहिले नै कमै दिन्छु भने ऊ पछि पनि त्यसको माइन्डमा के हुन्छ भने कमै दिनुपर्छ परमेश्वरको राज्यमा कमै छोड्नुपर्छ कमै रोप्नुपर्छ भन्ने सोच्छ। तर चाहिँ जब चाहिँ बाबुआमाले चाहिँ आफ्नो छोराछोरीलाई चाहिँ बढ्ता दिन सिकायो भने उसले के गर्छ भने मैले अझ बढ्ता दिनुपर्छ भने त्यसले पछि जब गऱ्यो भने जाहिर गयो भने या बिजनेस जे भयो भने परमेश्वरको राज्यमा छोड्नको लागि उसले प्रशस्त दिन्छ कि किनकि अभिभावकको सबैभन्दा ठुलो भूमिका हुन्छ आत्मिक र अरू
4: छोराछोरीलाई र सँगसँगै मण्डलीका बालिकाहरूलाई पनि त्यसरी नै किनकि तपाईँ यो प्रश्नमा किन गर्दैछु भन्दा तपाईँ एउटा बालबालिका सेक्टरमा काम गर्दै
5: हुनुहुन्छ
4: अनि अरू कुरा आफ्नो जीवन सङ्गिनी होइन जुन चाहिँ परमेश्वरले दिनुभएको असल जोडीले कसरी सेवकाईमा तपाईँलाई चाहिँ सहायता गर्दै हुनुहुन्छ
5: उहाँको सबैभन्दा ठुलो कुरा चाहिँ पास्टर बा प्रार्थना नै हो मेन चाहिँ होइन तपाईँ यो काम गर्नुहोस् तपाईँ यो क्षेत्रमा चाहिँ रहनुहोस् हामी यो क्षेत्रमा छौँ म मेरो बाबु नानी बच्चाहरूलाई चाहिँ म यो कुराहरू चाहिँ हेर्छु मैले चाहिँ यो कामहरू गर्छु घनाइसी कामहरूमा चाहिँ मलाई जिम्मा दिनुहोस् मैले चाहिँ मेरो वरदान र मैले चाहिँ काम गर्ने कुराहरू म यो गर्छु तपाईँ बाहिर जानुहुन्छ म प्रार्थना गर्छु तपाईँ चाहिँ सुसमाचार सुनाउन जानुहुन्छ म प्रार्थना गर्छु तपाईँलाई खाँचो भयो घरको चिन्ता नलिनुहोस् म छु तपाईँ परमेश्वरको राज्यको लागि काम गर्नुहोस् भनेर चाहिँ यो चाहिँ एउटा चाहिँ पारिवारिक चाहिँ त्यो कुराहरू चाहिँ परिवारलाई चाहिँ र सबै चाहिँ पारिवारिकमा चाहिँ भइरहेको व्यक्तिहरूलाई पनि म यही आग्रह गर्दछु आफ्नो नजिकको करङलाई हिसाबमा आत्मिक हिसाबमा चाहिँ नजिकको करङलाई चाहिँ आफ्नो चाहिँ लाइफ पार्टनरलाई चाहिँ राम्रो तरिकाले चाहिँ उहाँहरूको हरेक कुराहरूमा चाहिँ आवश्यकताहरूमा खाँचोमा एकदमै नजिकतापन भएर चाहिँ एकअर्कामा कुरा गर्नुहोस् बातचित गर्नुहोस् उहाँको बढाइ चढाई गर्नुहोस् हरेक कुराहरूमा चाहिँ उहाँको लागि प्रार्थना गर्नुहोस् धन्यवादीको हृदय चाहिँ हुनुहोस् सबैभन्दा ठुलो कुरा धन्यवाद चाहिँ म चाहिँ दिन चाहन्छु उहाँ अहिले सुन्दै हुनुहुन्छ भने म यही नै आग्रह गर्दछु तपाईँलाई चाहिँ यहीँ स्टुडियो खाड आई लभ यु भन्न चाहन्छु एकदमै चाहिँ माया छ
4: अब अलिकति हामी युवाहरू आज होइन धेरै युवाहरू सेवकाईमा आउन नि चाहनुहुन्छ फेरि उहाँहरूको के कुराहरूले होइन कतिपय कुराहरूले उहाँलाई रोकिरहेको छ भने त्यस्तो युवाहरूले तपाईँको जीवनबाट तपाईँको अनुभवबाट चाहिँ के प्रेरणा दिन चाहनुहुन्छ
5: आज चाहिँ युवा पुस्ताहरू चाहिँ निराशपनमा चाहिँ छन् धेरै युवा पुस्ताहरू है कोही चाहिँ म यो काम गर्न चाहन्छु भन्दैछन् अवसर पाएका छैनन् म यही आग्रह गर्दछु तपाईँहरूलाई चाहिँ तपाईँको योजना र दर्शन अनुसार परमेश्वरमा तपाईँको प्रार्थना निरन्तर होस्
3: प्रार्थनाले चाहिँ आशिषहरू ल्याउँछ, प्रार्थनाले चाहिँ अग्रसर गराउँछ, प्रार्थना नै मूल चाहिँ हाम्रो चापी कुञ्जी हो है। त्यो प्रार्थना चाहिँ हामीले चाहिँ गर्नुपर्दछ। र युवा पुस्ताहरू साथीहरूलाई चाहिँ म के भन्न चाहन्छु भने, तपाईँको वरदान चाहिँ सेवकाईमा के वरदान छ, वरदान चाहिँ तपाईँले पहिला सुरुमा चाहिँ मेरो वरदान के हो भन्ने चाहिँ बुझ्नुहोस्, त्यस पछाडि आफ्नो वरदान अनुसार परमेश्वरको राज्य विस्तार गर्नलाई चाहिँ अगाडि जानुहोस्। धेरै जसो साथीहरूलाई चाहिँ मैले सुनेको चाहिँ प्रभु पहिला मलाई चाहिँ दिनुहोस् अनि म काम गर्छु भनेर भन्छ धेरै जसोले है। तर म चाहिँ के भन्छु भने, प्रभु पहिला म काम गर्छु पछि दिनुहोस् भन्छु म, किन भन्दाखेरि परमेश्वरले चाहिँ किन भन्दा पहिला चाहिँ काम गर्ने मान्छे चाहिँ चाहिएको छ। पहिला धार्मिकता खोजी गर, त्यस पछाडि सबै कुरा थपिनेछ। युवा पुस्ताहरूलाई चाहिँ म यही भन्न चाहन्छु, तपाईँ आफ्नो दर्शन अनुसार पहिला फिल्डमा उत्तिहाल्नुहोस् है, तर भावनामा होइन। फेरि म त त्यो भन्छु, कोही भावनामा चाहिँ छिट्टै आउँछ, भावनामा चाहिँ होइन, माथिको कलिङ चाहिँ सुन्नुहोस्, परमेश्वरको आवाज सुन्नुहोस्। त्यसपछि आवाज भन्दै गर्दा चाहिँ तपाईँलाई चाहिँ जहाँ चाहिँ काम गरेर चाहिँ सन्तुष्टि हुन्छ भने प्रभुको सेवामा सानो ठुलो चाहिँ उ नगर्नुहोस्। म यही भन्छु युवा पुस्तालाई चाहिँ, सानो ठुलो काम चाहिँ नरोज्नुहोस्। परमेश्वरले चाहिँ तपाईँलाई जे वरदान दिनुभएको छ, जे काम गर्नमा चाहनुहुन्छ त्यही काम अग्रसर गर्नुहोस्। परमेश्वरले तपाईँलाई बेस्ट लाइफ अगाडि बढाउनुहुन्छ।
4: होइन अनि अलिकति अब हामी भनौँ न, अब तपाईँ एउटा गाउँमा सेवाकाई गरिरहनु भएको छ, गाउँ मुगुको रामगढी जस्तो ठाउँमा
3: होइन।
4: अहिले कतिजना युवाहरू चाहिँ सहर केन्द्रित भइरहेका छन् होइन, सहरमा जाउँ काम गरौँ, सेवाकाई पनि त्यहीँ गरौँ, अथवा काम गरौँ, अलिकति परिवारलाई पनि त्यही लिएर जाउँ भन्ने छ होइन। त्यसले गर्दाखेरि अलिकति के कुरा मिस हुन सक्छ भने, सेवकाईको पाठ चाहिँ एउटा गाउँमा ठाउँहरूमा होइन, जुन ठाउँमा अनरेज, जुन ठाउँमा सेवकाईहरू पुगेको छैन, जुन ठाउँमा हाम्रो आवश्यकता छ, त्यो ठाउँमा चाहिँ साँच्चीकै युवाहरूलाई र त्यो ठाउँमा सङ्घर्ष गरिरहेका युवाहरूलाई चाहिँ तपाईँको अनुभव प्रेरणाबाट के प्रेरणा दिन चाहनुहुन्छ? तपाईँ आफै एउटा ठाउँमा बसेर सेवा पनि गरिरहनु भएको छ, समाजसेवा पनि गरिरहनु भएको छ होइन, त्यो अवस्थामा चाहिँ
3: परमेश्वर सर्वज्ञानी, सर्वव्यापी र सर्वश्रेष्ठ हुनुहुन्छ है। परमेश्वरको छत्र चाहिँ सबै ठाउँमा चाहिँ छ है। धेरैजना साथीहरूले चाहिँ अब सुविधा सम्पन्न चाहिँ मैले अघि नै भने आँखाको अभिलाषाहरूमा चाहिँ अगाडि अग्रसर बढ्दै गर्दाखेरि त्यसलाई चाहिँ केही कुराहरू चाहिँ कमी कमजोरी ब्याक सर्न सक्छ। र जब चाहिँ मानिसमा चाहिँ दर्शन भएर कुना कन्द्रमा चाहिँ काम गर्दै हुनुहुन्छ परमेश्वरको लागि, दिनरात पानी भिरालो उकालो हरेक कुराहरू चाहिँ भनेर चाहिँ तपाईँ खटिराख्नु भएको छ, परमेश्वरले तपाईँको लागि सुन्दर भविष्य निर्माण गर्दै हुनुहुन्छ। म यही भन्न चाहन्छु, तपाईँ जस्तो सुकै अवस्थामा भए तापनि निराश नहुनुहोस्, परमेश्वरको राज्य काम गर्नुहोस्। तपाईँलाई चाहिँ परमेश्वरले चाहिँ औधी आशिष दिनुहुनेछ जो चाहिँ कल्पना गर्न सकिँदैन। परमेश्वरले चाहिँ त्यो तयार गर्दै हुनुहुन्छ। सानो होस्, ठुलो होस्, दुःख होस्, कष्टता होस्, समस्या होस् र आर्थिक भौतिक हरेक कुराहरूमा चाहिँ समस्या परिराखेको तापनि चाहिँ परमेश्वरले चाहिँ एक दिन तपाईँको नयाँ सुदिन, अयुबको जीवनमा चाहिँ फर्केर आयो नि होइन, त्यो सुदिन चाहिँ तिनीहरूको ती जवान भाइ बहिनीहरूको लागि लाग्छ। म यही भन्न चाहन्छु, जुन चाहिँ युवा पुस्ताहरूमा चाहिँ युवा जवान यङ अवस्थामा चाहिँ परमप्रभुलाई चाहिँ सम्झना गर है। यो सम्झना गर्दै गर्दा चाहिँ धेरैजना दाजुभाइहरू विदेशै नजानु भनेर चाहिँ मैले त भन्न खोजेको होइन है। उनीहरू चाहिँ प्लानिङै नगर्नु, आफ्नो परिवारको बारेमा चाहिँ नहेर्नु भन्ने कुरा होइन, शारीरिक कुराहरू पनि चाहिँ खोजिराख्नुहोस् भनेर चाहिँ भन्न पनि खोजेको होइन। तर मैले के भन्न खोजेको भने, तपाईँ जुनैसुकै क्षेत्रमा भए तापनि आफ्नो अवस्थाबाट चाहिँ कसरी परमप्रभुलाई महिमा गर्न सक्नुहुन्छ र परमेश्वरको राज्य विस्तार गर्न सक्नुहुन्छ, त्यो कुरामा चाहिँ भर पर्ने हो। त्यो सेवामा चाहिँ सबैजना चाहिँ लाग्नु, अघि मैले भने शारीरिक आत्मिक र भौतिक कुराहरूमा काम गर्न सक्छौ। कोही साथी चाहिँ आफ्नो कामको सिलसिलामा बाहिर जानुभयो होला, जवान भाइहरू तपाईँ त्यो क्षेत्रबाट पनि चाहिँ परमेश्वरको राज्यको लागि चाहिँ काम गर्न सक्नुहुन्छ, यो पनि चाहिँ एकदमै आशिषमय कुरा हो।
4: अन्तिम अन्तिममा आइसकेका छौँ र विशेष गरी हाम्रो कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताको भनेर हामीले थिम राखेका छौँ र तपाईँको जीवनमा त्यही कुराको शुरूआत, केही कुरा कामको शुरूआत गर्नुभएको छ जसले आज पनि उत्तिकै उत्साह दिन्छ र त्यो सम्झना दिन्छ हामीलाई
3: उत्साह। मैले चाहिँ परमेश्वरलाई जब चाहिँ चाखे अनि प्रभुले चाहिँ मेरो जीवनमा चाहिँ औधी आशिष दिनुभयो, सायद अहिले म गणना गर्न सक्दिनँ, किनकि उहाँको सबैभन्दा चाहिँ ठुलो चाहिँ प्रेम छ है, उहाँको अनुग्रह छ मेरो जीवनमा। अनि यी कुराहरू चाहिँ गर्दै गर्दा मेरो चाहिँ सङ्घर्ष, मेरो व्यथा हरेक कुराहरू गर्ने एउटा डायरी नै भन्छ, धेरै समय चाहिँ लिन्छ। यो कुनै अवसरमा मेरो पिटर बम भनेर चाहिँ मेरो फेसबुक पेज पनि चाहिँ छ, जो चाहिँ मैले चाहिँ काम गरिरहेको हरेक कुराहरू चाहिँ केही कुराहरू चाहिँ म चाहिँ राख्छु, किनकि आफ्नो स्मरण हुनको लागि त्यहाँ चाहिँ मेरो चाहिँ धेरै पहिला एउटा चाहिँ जीवन गवाई चाहिँ मैले राखेको छु। अझ पनि चाहिँ मलाई चाहिँ यो भन्ने एउटा चाहिँ अवसर मिल्यो भने अझ धेरै कुराहरू चाहिँ छ, र परमेश्वरले चाहिँ मेरो जीवनमा चाहिँ औधी आशिष दिनुभएको छ यो सेवामा, यो कार्यक्रमहरूमा हरेक गर्दा। सायद मैले चाहिँ कल्पना मैले भनिहालेँ, सुसाइड गर्नको उद्देश्य नै एउटै थियो कि मेरो जीवनमा केही पनि छैन, शून्यता छ, म चाहिँ केही पनि छैन, न घर छ, न बार छ, न जग्गा छ, न जिमी जग्गा छ, न मेरो मलाई चाहिँ मेरो माया गर्ने मलाई चाहिँ हुर्काउने व्यक्तिले चाहिँ मलाई चाहिँ छोडेर गयो, हरेक कुराहरू गर्दा चाहिँ मलाई चाहिँ यो डिप्रेसनमा भएर चाहिँ म मर्न लागेको, ईश्वरै छैन अब चाहिँ मलाई कसले पनि हेर्दैन भन्दै गर्दा, ईश्वर म छु है भनेर भन्दै गर्दा, म ती 6:24 माथिको चाहिँ कुराहरूले चाहिँ मलाई चाहिँ प्रेरणा दियो, ख्रिस्टमा विश्वास गर्ने मौका पाएँ। त्यस पछाडि मेरो जीवनमा कहिल्यै पनि घटी भएन, कमी पनि भएन, परमेश्वरले बेस्ट राख्नुभयो। यही नै कुराहरू चाहिँ हेर्नु परेको छैन, पछुत्त परेको छैन मलाई, यही नै कुरा आशिषको कुरा।
4: हाम्रो स्वीकारेर आज 10 हप्ता पनि आइदिनु भयो र स्टुडियोसमा आएर आफ्ना आशिषका कुरा, अनुभवका कुरा, प्रेरणाका कुरा राखिदिनु भयो, र अन्तिममा जाँदा जाँदै केही छन् तपाईँको तर्फबाट पनि हामीले सँगै।
3: धन्यवाद, अहिलेसम्म चाहिँ आफ्नो क्षेत्रबाट चाहिँ सुनिदिनु भयो अनि यो कार्यक्रमलाई चाहिँ माया गरेर तपाईँले सुनिदिनु भएको लागि धन्यवाद श्रोता बिन्दुहरूमा, र यस्तो अवसर मिल्यो गुड न्युज एफएमलाई चाहिँ म हृदयदेखि धन्यवाद दिन्छु, र सुन्नु भएको छ जुनै क्षेत्रहरू सुनिराख्नु भएको छ, अनि तपाईँ सबैलाई पनि परमेश्वरले चाहिँ धेरै आशिष दिउन्, आउँदो समयमा पनि एउटा अवसर र मौका मिल्यो भने फेरि पनि तपाईँको बीचमा चाहिँ आउने अपेक्षा गर्दै सबैलाई चाहिँ धन्यवाद दिँदै जय मसीह भन्न चाहन्छु। जय मसीह।
4: जय मसीह। प्रिय श्रोताबिन, कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताकोमा आज हामीले हाम्रो बीचमा हुनुहुन्थ्यो पोस्टल ग्रेस चर्च मुगुबाट पास्टर प्रकाश बम पिटर, र उहाँको लामो अनुभवका कुराहरू, सेवकाईका कुराहरू, पारिवारिक कुराहरू, र उहाँले जुन युवा अवस्थामा एउटा प्रेरणा कुराहरू हामीले सुन्ने मौका पायौं, साँच्चै पक्कै तपाईँ तपाईँको जीवनमा आशिषित हुनुभयो होला भन्ने आशा गर्दै हामी आउँदो हप्ता कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताको लिएर फेरि आउने नै छौं। आजलाई भने कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताको बाटो म प्रस्तुत श्यामकाजी लगायत हाम्रा अतिथिज्यू र सँगसँगै प्राविधिक मित्र विजय र सुजन घिमिरेलाई पनि बिदा दिनुहोस्। हामी यस्तै अर्को हप्ता पनि तपाईँको फरक व्यक्तिको अनुभव र आशिषका कुराहरू लिएर आउने नै छौं। त्यति नै सम्म गुड न्युज एफएम सुन्दै गर्नुहोला। तपाईँको दिन शुभ रहोस्। जय मसीह।

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: हेनरी बी इरिङ भन्नुहुन्छ, उहाँ येशू ख्रीष्ट हाम्रो प्रेमिलो पिताको सिद्ध उपहार हुनुहुन्छ।

0: जय मसीह, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम ज्योतिमा पाइला।

0: जय मसीह साथी नमस्कार, हार्दिक स्वागत गर्न चाहन्छु होली ट्रिनिटी ब्रिभस इस्टर्न चर्च बुढानील कण्ठको प्रस्तुति कार्यक्रम ज्योतिमा पाइलामा। म कार्यक्रम प्रस्तोता सुशी थिङको। यो कार्यक्रम प्रत्येक हप्ताको आइतबार 4:30 देखि 5 बजेसम्म सुन्न सक्नुहुनेछ भने यो कार्यक्रमबाट समसामयिक विषय वस्तुमा रहेर भलाकुसारी परमेश्वरको वचनबाट उत्साह नाटक र जीवन गवाई सुन्न सक्नुहुनेछ। आजको यस कार्यक्रमबाट भने वचनबाट उत्साह दिनेछौ। यसका लागि उपस्थित भइसक्नु भएको छ होली ट्रिनिटी बिलिभर्स इस्टर्न चर्च बुढा निलकण्ठका आदरणीय चर्च फादर दिपेश नुवाज्यू। अब हामी उहाँबाट वचन सुन्नेछौ।
1: पिता पुत्र पवित्र आत्मा एक साँचो परमेश्वरको नाउँमा यहाँहरू सबैजनालाई जय मसी तथा नमस्कार। यो वचनको समयमा यहाँहरू सबैजनालाई म हार्दिक स्वागत गर्न चाहन्छु। आज यहाँहरूको बीचमा मैले पवित्र जीवित वचन येशु ख्रीष्ट सारा संसारमा प्रचारिनुपर्छ भन्ने विषयमा लिएर आएको छु। येशु ख्रीष्ट मुक्तिदाता हुनुहुन्छ, येशु ख्रीष्ट चङ्गाईकर्ता हुनुहुन्छ, येशु ख्रीष्ट दयालु परमेश्वर हुनुहुन्छ, येशु ख्रीष्ट प्रेम गर्ने परमेश्वर हुनुहुन्छ अर्थात् प्रेम हुनुहुन्छ, येशु सारा ब्रह्माण्ड र पृथ्वीको मालिक हुनुहुन्छ, येशु एक इसाई मात्र होइन तर सबै मानिसको लागि हुनुहुन्छ, तसर्थ प्रभु येशु ख्रीष्ट सारा संसारमा प्रचारिनु पर्दछ। प्रिय श्रोताहरू, आज येशु ख्रीष्टको बारेमा सारा संसारमा प्रचारिनुपर्छ भन्ने सन्देश यहाँहरूले दिँदै गर्दाखेरि कैयौं चोटि आस्थाका बन्दीहरूको जीवनलाई अध्ययन गर्ने हो भने, इतिहासमा हेर्ने हो भने, प्रभु येशु ख्रीष्टलाई प्रचार गर्न नदिनको लागि, येशु ख्रीष्टको महिमा उहाँको राज्य विस्तार हुन नदिनको लागि र येशु ख्रीष्टको बारेमा बताउन नदिनको लागि इतिहासमा थुप्रै प्रयासहरू भएका छन् र आज पनि भइराखेका छन्। तर जतिसुकै प्रकारको एउटा रोक्ने प्रयास भए तापनि 2000 वर्षको इतिहासलाई हेर्दाखेरि जब पेन्टिकोसको दिन आयो र पेन्टिकोसको दिनमा पवित्र चर्चको स्थापना भयो र ती चेलाहरू चाहिँ पवित्र आत्माले भरिपूर्ण भए तब उनीहरू उठेर प्रचार गर्न थाले। एकै दिनमा 3000 जना मानिसले बप्तिस्मा लिएर चर्चमा थपिएको वृत्ति सँगसँगै त्यो आजको मितिसम्म आउँदा रोकिएको छैन र निरन्तर रूपमा सबैभन्दा बढी पछ्याउने येशु ख्रीष्टलाई पछ्याउने समूहको संख्या चाहिँ संसारमा सबैभन्दा बढी छ। बढी हुँदै गर्दाखेरि प्रभु येशु ख्रीष्ट चाहिँ मुक्तिदाता हुनुहुन्छ भन्ने कुरा, येशु ख्रीष्ट चङ्गाईकर्ता हुनुहुन्छ भन्ने कुरा, येशु दयालु परमेश्वर हुनुहुन्छ भन्ने कुरा, येशु चाहिँ प्रेम हुनुहुन्छ, सारा संसारले प्रेमको सन्देश बाँड्नको लागि अनेकौं प्रकारका तरिकाहरू अपनाइराख्दाखेरि वास्तवमा भन्ने हो भने येशु स्वयं आफै प्रेम हुनुहुन्छ। उहाँले त्यो प्रेम यसरी प्रकट गर्नुभयो कि उहाँ परमेश्वर हुनुहुन्थ्यो, यो धरतीमा मानव भएर आउनुभयो र सबैलाई प्रेम गर्नुभयो, उहाँले हाम्रो लागि अपमान सहनुभयो, हाम्रो लागि उहाँले रगत बगाउनुभयो, हाम्रो लागि उहाँ क्रुसमा झुन्डिनुभयो, हाम्रो लागि उहाँले 39 कोराका चोट खानुभयो र उहाँले सबै मानिसहरूको सेवा गर्नुभयो, पृथ्वीमा भएका सारा ब्रह्माण्डमा भएका सबै मानिस जाति भाषा वर्ग क्षेत्रका मानिसहरूलाई उहाँले प्रेम प्रकट गर्नुभयो किनभने येशु प्रेम हुनुहुन्छ, तसर्थ येशु ख्रीष्ट सारा संसारमा प्रचारिनु पर्दछ। आज सारा संसारमा येशु ख्रीष्टको प्रचार मानिसहरूले कुनै एउटा लोभ प्रलोभनमा नभएर वास्तविक परमेश्वर चाहिँ मुक्तिदाता हुनुहुन्छ भन्ने कुराको लागि नै मानिसहरूले प्रचार गर्दछन् र परमेश्वरको वचन अर्थात् पवित्र धर्मशास्त्रको आदेश पनि यही हो कि हामी हरेकले येशु ख्रीष्टको प्रचार गर्नु पर्दछ। आज सारा संसारमा बिती जाने कुराहरू, आज सारा संसारले निराशा दिने कुराहरूको लागि मानिसहरूले अरबौं अरब खर्च गरेर तिनको प्रचार गरिरहेका हुन्छन्। येशु ख्रीष्ट जो मुक्तिदाता हुनुहुन्छ उहाँ सारा संसारमा प्रचारिनु पर्ने कारण यो छ कि उहाँ चाहिँ मुक्तिदाता हुनुहुन्छ, उहाँ चाहिँ चङ्गाईकर्ता हुनुहुन्छ, दयालु हुनुहुन्छ, प्रेम हुनुहुन्छ र सारा ब्रह्माण्ड र पृथ्वीको उहाँ मालिक हुनुहुन्छ र येशु ख्रीष्ट चाहिँ सबै मानिसको लागि हुनुपर्छ, तसर्थ येशु ख्रीष्ट सारा संसारमा प्रचारिनु पर्दछ। आज तपाईँ र म विश्वासी हौ, हामी चर्च जान्छौं र हाम्रो जीवन चर्चमा आउने जानेमा मात्रै सीमित हुनुहुँदैन। प्रिय, हाम्रो जीवनबाट येशुलाई प्रचार्ने बारेमा जहिले पनि सोच्नु पर्दछ र हामीले येशुलाई प्रचार गर्नुपर्छ। आज यहाँहरूको बीचमा येशुलाई प्रचार गरिनुपर्ने 3 क्षेत्र र अर्थात् येशुलाई प्रचार गरिने 3 क्षेत्रको बारेमा म यहाँहरूसँग विशेष कुराकानी गर्न चाहन्छु। त्यसो त केही समय धैर्य धारणका साथ बसेर यो विषयलाई तपाईँले मनन गर्नुहोस् र यो विषय माथि बसेर कुराकानी गर्दै गर्दा तपाईँ अनि मेरो जीवनबाट यीशु प्रचारिनु भएको छ भन्ने कुराको महसुस पनि तपाईँले गर्नुहोस्। हामीले यीशु हाम्रो जीवनबाट प्रचारिनु भएको कुराहरूलाई कुन कुन क्षेत्रबाट समेट्न सक्छौँ जब म यी विषय बताउनेछौ त्यो कुराले तपाईँ अनि मलाई अझ प्रभुमा अगाडि बढ्न र यीशुलाई प्रचार गर्नको निम्ति मदत र सहायता पुग्नेछ। तीनवटा क्षेत्रहरू छन् विशेष गरिकन प्रभु यीशु ख्रीष्ट प्रचारिनको लागि, सारा संसारमा प्रचारिनको लागि। पवित्र आत्मा तिमीहरूमा आउनु भएपछि तिमीहरूले शक्ति पाउनेछौ अनि यहुदियामा, सामरियामा, यरुसलेममा र पृथ्वीको अन्तिम छेउसम्म तिमीहरू मेरो गवाही हुनेछौ भनेर परमेश्वरको धर्मशास्त्रको वचनले अग्रिम सारा पृथ्वीको पल्लो छेउ भनेको सारा संसारमा गएर उहाँ प्रचारिनुपर्छ, प्रचार गर्नु भन्ने कुराको आदेश उहाँले आफैले दिनुभएको छ। त्यस कारणले गर्दा हामीले यीशुलाई प्रचार गर्नुपर्ने तीन क्षेत्रहरूको बारेमा हामी विचार गरौँ। पहिलो क्षेत्र हो यीशु वचन अर्थात् बाइबलबाट प्रचारिनु पर्दछ। दोस्रो चाहिँ यीशु हाम्रो जीवनबाट प्रचारिनु पर्दछ। तेस्रो चाहिँ यीशु हाम्रो काम वा सेवाबाट प्रचारिनु पर्दछ। पहिलो कुरालाई सम्पूर्ण बाइबलको सेरो फेरो अर्थात् सम्पूर्ण बाइबलको केन्द्रमा चाहिँ हामीले यीशुलाई देख्दछौँ। जब वचनको घोषणा गर्छौँ यीशुको घोषणा वा प्रचार हामीले गरिराखेका हुन्छौँ। सम्पूर्ण पुरानो करारले यीशु ख्रीष्टलाई चित्रण गर्दछ, यीशुको बारेमा त्यहाँनिर सांकेतिक रूपमा बोल्दछ भने नयाँ करारले यीशु ख्रीष्टलाई प्रकट गर्छ अनि देखाउँदछ। नयाँ करारमा स्वयं आफै यीशु ख्रीष्टको कथा छ। पुरानो करारमा तपाईँले हेर्नुभयो भने सम्पूर्ण बाइबलको हरेक घटनामा यीशु ख्रीष्ट त्यहाँनिर औँलाइएको छ, यीशु ख्रीष्टलाई देखाइएको छ पुरानो करारबाट, र नयाँ करारमा चाहिँ यीशु ख्रीष्ट देखिनु भएको छ। होल बाइबललाई एउटा शब्दमा चाहिँ हामी यीशु ख्रीष्ट भन्न सक्छौँ, जहाँ परमेश्वरको पुत्र मुक्तिदाता यीशु ख्रीष्ट हुनुहुन्छ। यीशु आफैले भन्नुभएको छ म संसारको ज्योति हुँ। यीशुले भन्नुभएको छ म बाटो सत्य र जीवन म नै हुँ, म द्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन। अनि उहाँ आफैले भन्नुभएको छ पश्चाताप गर, स्वर्गको राज्य नजिक आएको छ। यी सुसमाचारका तीनवटै घटनाले हामीलाई यो कुरा इङ्गित गर्दछ कि परमेश्वरको वचनले चाहिँ यीशु को हुनुहुन्छ भन्ने कुराको बारेमा संकेत गर्दछ। यीशु ज्योति हुनुहुन्छ यो संसारको, यीशु मुक्तिदाता हुनुहुन्छ यो संसारको, यीशु चाहिँ स्वर्गको राज्यमा लैजाने एक मात्र उद्धारकर्ता हुनुहुन्छ भनेर पवित्र धर्मशास्त्र बाइबलले बताउँदछ। तसर्थ हामीले परमेश्वरको जीवित वचनको माध्यमबाट वचन पढेर, वचन सुनाएर, वचन घोषणा गरेर हामीले यीशु ख्रीष्टलाई हामी सारा संसारमा प्रचार गर्न सक्छौँ। आज हामीसँग भएको पवित्र धर्मशास्त्र बाइबलको वचन जो करिब करिब 100 वर्ष लगाएर, जो नयाँ करारको मात्रै इतिहासलाई हेर्नु भने 100 वर्ष लगाएर, अनि पुरानो करारको इतिहासलाई हेर्ने भने 1500-1600 वर्षको इतिहासमा बाइबल तयारी भएर हामीसँग आएको छ। अनि यो चाहिँ एकमात्र सत्य पवित्र र परमेश्वरको प्रेरणाद्वारा घोषणा गरिएको परमेश्वरको वाणी हो, अर्थात् परमेश्वरको वचन हो वा परमेश्वरको आज्ञा हो वा परमेश्वरको आदेश हो। यसद्वारा प्रभु येशु ख्रीष्ट सारा संसारमा प्रचारिनु पर्दछ। परमेश्वरलाई धन्यवाद दिनुपर्छ, नयाँ करारका 27 वटा पुस्तकहरू एडी 397 मा आउँदाखेरि हाम्रा चर्च फादरहरूले त्यो 27 वटा पुस्तक जो येशु ख्रीष्टलाई केन्द्रमा राखिएर मानक धर्मशास्त्रको रूपमा यसलाई प्रमाणीकरण गरिने काम गरियो, यसलाई चाहिँ नि क्यानोनाइज भन्छ, प्रमाणीकरण गर्ने काम गरियो र हामीसँग धर्मशास्त्रको रूपमा यहाँ छ। र जब हामी धर्मशास्त्र पढ्छौँ, जब हामी धर्मशास्त्रको घोषणा गर्छौँ, जब धर्मशास्त्रबाट हामीले सुनाउँछौँ, त्यहाँ चाहिँ हामीले येशुको प्रचार हामीले गरिराखेका हुँदछौँ। जब हामी धर्मशास्त्र प्रचार गर्छौँ, धर्मशास्त्र पढ्छौँ, त्यो चाहिँ वास्तवमा धर्म प्रचार गरेको होइन, येशु ख्रीष्ट प्रचार गरेको। किनभने धर्मले चाहिँ हामीलाई स्वर्ग वा नर्ग लाने कुरा होइन, स्वर्ग वा नर्ग स्वर्ग लाने कुरा चाहिँ पवित्र धर्मशास्त्रले बताए अनुसार चाहिँ मुक्तिदाता येशु ख्रीष्टद्वारा मात्रै हामीले स्वर्ग जान पाउँछौ। बाटो सत्य र जीवन म नै हुँ, अनि मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन भनिकन आज परमेश्वरको जीवित वचनले हामीलाई बताउँदछ। अनि जतिले उहाँलाई ग्रहण गरे, उहाँको नाउँमाथि विश्वास गरे अनि परमेश्वरले तिनीहरूलाई चाहिँ परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो भनेर धर्मशास्त्रले बताउँछ। सम्पूर्ण धर्मशास्त्रको एउटा सेरो फेरोमा चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ, केन्द्रमा चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ। अनि येशू ख्रीष्ट चाहिँ बाइबल अर्थात वचनबाट प्रचारिनु पर्दछ। हामीले बोलेको वचनमा परमेश्वर प्रचारिनु पर्दछ। आज व्यक्ति प्रचारिने होइन, हाम्रा विचारहरू प्रचारिने होइन, अनि हाम्रा तर्कहरू प्रचारिने होइन। नाउँमाथि विश्वास गरे अनि परमेश्वरले तिनीहरूलाई चाहिँ परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो भनेर धर्मशास्त्रले बताउँछ। सम्पूर्ण धर्मशास्त्रको एउटा

त येशू ख्रीष्ट प्रचारिनु पर्दछ, किनभने येशू चाहिँ संसारको मुक्तिदाता हुनुहुन्छ। दोस्रो प्रचार गरिनुपर्ने विषय भनेको चाहिँ येशू हाम्रो जीवनबाट प्रचारिनु पर्दछ। कैयौँले यसरी भन्नुहुन्छ कि सुसमाचारका चारवटा पुस्तकहरू अहिले हाम्रा मानक धर्मशास्त्रमा आबद्ध छन्। ती बाहेक अर्को एउटा पुस्तक छ जसलाई पाँचौं सुसमाचारको पुस्तक भनेर हामीले भन्ने गर्छौं, अनि त्यो पाँचौं सुसमाचारको पुस्तक चाहिँ तपाईँ अनि मेरो जीवन हो। अनि चारवटा सुसमाचारको पुस्तक आम मानिसहरूले पढ्छन् तर त्यति पढ्दैन त सबैभन्दा छिटो, सबैभन्दा ध्यान दिएर र सबैभन्दा समय मिलाएर पढ्ने पुस्तक भनेको चाहिँ तपाईँ अनि मेरो जीवन हो, जसलाई हाम्रो जीवनलाई चाहिँ पाँचौं सुसमाचारको पुस्तक पनि भनेर भनिएको छ। यो जीवनलाई चाहिँ मानिसहरूले पढ्नेछन्। हामीले मुखले मात्रै होइन तर हाम्रो जीवनबाट येशू ख्रीष्टलाई प्रचार्नु पर्दछ। पवित्र धर्मशास्त्र बाइबल सुसमाचारको एक ठाउँमा प्रभुले यसरी भन्नुभयो, मलाई प्रभु प्रभु भन्ने स्वर्गमा हुने छैन, स्वर्गको राज्यको हकदार हुनेछन्। मलाई प्रभु प्रभु भन्ने सबैजना स्वर्गमा हुने छैन भनेको मौखिक रूपमा मुखले मात्रै भन्ने कुराले होइन तर हाम्रो जीवनमा येशू देख्नुपर्छ मानिसहरूले। कुनै एकजना सन्तले, विद्वान सन्तले भन्नुभएको छ कि हामी चाहिँ साना साना येशूहरू हौ, अर्थात् हामीमा मानिसहरूले येशूलाई देख्न पर्दछ। यो हाम्रो जीवनबाट येशू ख्रीष्टलाई प्रचार्ने कुरा हो। येशू परमेश्वर हुनुहुन्छ तैपनि त्यो उहाँको त्यो जीवनको उदाहरणले हेर्नुहोस् कति ठूलो छ। उहाँले कस्तो एउटा आनन्दको जीवन अर्थात् कस्तो एउटा उदाहरणीय जीवन जिउनु भयो। प्रभु येशू ख्रीष्ट मुक्तिदाता हुनुहुन्छ, येशू ख्रीष्ट सो परमेश्वर हुनुहुन्छ, सार ब्राह्मण र पृथ्वीको मालिक हुनुहुन्छ। जब उहाँ त्यो पृथ्वीमा रहनुभयो उहाँले सरल जीवन, पारदर्शिताको जीवन, नम्रताको जीवन र वास्तविक जीवन उहाँले जिएर यो संसारमा उहाँले एउटा उदाहरण छोडेर जानुभयो। त्यसरी पनि हाम्रो जीवन चाहिँ जिउने तरिका चाहिँ अत्यन्तै महत्वपूर्ण छ र हाम्रो जिउने जीवन शैलीबाट येशू प्रचारिनुपर्छ भन्ने कुराको विषयमा आज यहाँहरूको बीचमा मैले कुराकानी गर्दैछु। हाम्रा दिवंगत सन्तहरूलाई हेरौँ जसले आफ्नो जीवनलाई प्रेरितहरू, चेलाहरू लगायतका अन्य थुप्रै अनि हामीभन्दा अघिका बितेर गएका चेलाहरूलाई, अगुवाहरूलाई, बिसपहरूलाई, चर्च फादरहरूलाई, एल्डरहरूलाई, चर्चका डिगनहरूलाई हामीले विचार गरौं, यी अधिकांश प्रभुका जनहरूले आफ्नो जीवनबाट येशू ख्रीष्टलाई प्रचार्नु भएको छ। पावल, जसको नाम पहिलो नाम सावल थियो, अनि उनी प्रभुसँग आएर उनी प्रभुलाई पछ्याउने जुन एउटा व्यक्ति बने, उनले आफ्नो जीवनबाट सधैँ येशूलाई प्रचार्नुपर्छ भन्ने कुराको बारेमा सोचे। पावलले भन्छन्, म चाहिँ होचिनुपर्छ अनि ख्रिस्ट चाहिँ उचालिनु पर्दछ, अनि मेरो जीवनबाट ख्रिस्ट देखिनु पर्दछ, मेरो कुनै पनि कुराहरू अघि हुनु हुँदैन, ख्रिस्ट येशू मेरो जीवनबाट अघि हुनुपर्छ भनेर पावलले यसरी भन्दछन् र मण्डलीलाई पनि त्यही नै सिकाउँदछन्। प्रभुका बाह्रजना चेलाहरूमध्ये अधिकांश चेलाहरूले आफ्नो जीवन बडो एउटा डरलाग्दो अवस्थाबाट गुजार्नु पर्यो, त्यो पनि सरल जीवन, पारदर्शीको जीवन, नम्रताको जीवन र वास्तविकताको जीवन जिउने प्रक्रियामा उनीहरू जब अगाडि बढे, यो संसारको छल, यो संसारको दुष्टता र यो संसारको विभिन्न प्रकारका ती जोखिम खालका परिस्थितिहरूको कारणले गर्दा उनीहरूको जीवन चाहिँ बडो जोखिममा परेको थियो। त्यो जोखिममा पनि उनीहरूले उठाउन तयारी भए, जोखिम उठाउनलाई तयारी भए। धेरैचोटि हामी प्रियहरू जोखिम उठाउन तयारी हुँदैनौँ। हाम्रो जीवनबाट ख्रीष्ट प्रचारिने कुराको लागि हामीले जस्तो सुकै जोखिम उठाउन तयारी हुनुपर्दछ। हाम्रो जीवनबाट ख्रीष्ट प्रचारिने कुरा चाहिँ अत्यन्तै महत्वपूर्ण कुरा हो। एउटा घटना स्मरण हुन्छ मलाई, दानियलको पुस्तक एक अध्यायमा बेबिलोनको कैदमा भएका इजरायलीहरूबाट के युवाहरू त्यो राजघरानामा, राजदरबारमा काम गर्नको लागि, सेवा गर्नको लागि एउटा परिपक्व अर्थात् एउटा जवान युथहरूलाई छानेर ल्याइन्छ राजदरबारमा। जब राजदरबारमा छानेर ल्याइन्छ भने उनलाई यो प्रकारको एउटा जानकारी दिन्छ, अर्थात् यो प्रकारको एउटा आदेश दिन्छ त्यहाँका सिपाहीहरूलाई कि यी युवाहरू अब राजदरबारको एउटा सेवामा यिनीहरू सहभागी हुनेछन्, तसर्थ यिनीहरूलाई भर मक्तुर यिनीहरूलाई तालिम दिनु भनेर तालिम दिइएको हुन्छ। र तालिममा उनीहरूको लागि तालिम गर्ने कुरा सँगसँगै उनीहरूको डाइट पनि छुट्याइएको हुन्छ र उनीहरूले चाहिँ त्यहाँ राजकीय भोजन जे तयारी भयो त्यो खाएर चाहिँ उनीहरूले चाहिँ त्यहाँ आफूलाई तयारी गर्नुपर्ने थियो। तर यहाँनिर दानियल, शत्रक, मेषक र अभेदनको जसलाई चारजना ती युवाहरू त्यहाँ छानेर ल्याइएका थिए र दानियलले यो कुराको प्रस्ताव त्यहाँनिर राख्दछन्, हामी परमेश्वरको दासहरू हौ, हामी परमेश्वरको जनहरू हौ, अनि यी कुराहरू खाएर हामीले आफूलाई अशुद्ध बनाउन चाहँदैनौ, केवल हामीलाई तपाईँले सागपात मात्रै दिनुहोस् र त्यो मात्रै खाएर बाँच्नेछौ भनेर चाहिँ

0: आफ्नो कुरा धानीले राख्दा त्यहाँ सिपाहीले होइन तिमीहरूले खानुपर्छ किनभने तिमीले दुब्लो भयो भने महाराजाले मलाई मार्नुहुनेछ कि तिमीहरू बलियो र तिमीहरू त एकदम सामर्थ्य लिनुपर्छ त्यो गयो वचन खाऊ अनि फेरि तिनले अनुरोध गर्छन् हामीलाई केही दिन जाँच्नुहोस् तपाईँले हामीलाई ठिक भेट्टाउनु भयो भने त्यो ठिक छ नभए तपाईँले भने यस्तै गराउँला उनले आफ्नो एउटा पहिचान आफ्नो एउटा त्यो जीवनबाट एउटा परमेश्वरको त्यो एउटा जुन प्रचार हुनुपर्ने थियो कुराले उनले अडिग भएर उनले छोडेनन् ल ठिकै छ भनेर उनीहरूलाई चाहिँ साग मात्रै खान दिइएको थियो अनि पछि जाँच्यो ती साग नखाने अरू मंसाहारी जो जसले चाहिँ एकदम अरू चिज खाएर राजकीय भोजन खाएका थिए अनि तिनीहरूभन्दा चाहिँ ती साग खानेहरू चाहिँ अझ हुष्टपुष्ट भए अनि त उनले राम्रो गवाई छोड्न सके र उनीहरू त राजघरानामा एकदम चर्चित र नाम कहलिएको एउटा सेवकको रूपमा उनीहरू स्थापित हुन सके फेरि हाम्रो जीवन चाहिँ अत्यन्तै महत्वपूर्ण हो हामी शनिबार चर्च जान्छौँ अत्यन्त राम्रो कुरा हो घरेलु संगति गर्छौँ अत्यन्तै राम्रो कुरा हो प्रार्थना सभामा जान्छौँ सम्मेलनहरूमा जान्छौँ दशांश भेटीहरू दिन्छौँ अनि त्यो अत्यन्तै राम्रो कुरा हो त्यो सँगसँगै हाम्रो दैनिक जीवन जिउने कुराहरूमा पनि हामीले ख्याल गर्नुपर्छ अरूलाई चोट नपुर्याउने अरूको हानि नगर्ने अरूलाई नठक्ने अरूलाई नचोर्ने नढाँट्ने जस्ता कुराहरू मानिसहरूले हामीलाई एकदम पढिराखेका हुन्छन् अनि धेरैजनाले हामीलाई यसरी आरोप लगाउने गर्दछन् कि बाइबल उनीहरूले पढ्छ र हामीलाई पढ्छ अनि उनीहरूले फरक भेट्टाउँछ अनि यो कसरी हुन सक्छ त भनेर मानिसहरूले भन्छन् प्रियहरू म तपाईँलाई उत्साह गर्न चाहन्छु हाम्रो जीवनबाट यसु प्रचारिनु पर्दछ अनि हामीले चाहिँ एउटा सरल जीवन जिउने कुराको बारेमा पारदर्शी जीवन जिउने कुराको बारेमा नम्रताको जीवन जिउने बारेमा र वास्तविक जीवन जे हो त्यही जिउने भन्ने कुराको बारेमा धेरै आर्टिफिसियल कुराहरूले संसार भरिएको छ नक्कली कुराहरूले संसार भरिएको छ त्यो भएर चर्चमा परिवारमा समाजमा देशमा सबै ठाउँमा चारैतिर यो समस्या आएको छ तसर्थ हाम्रो जीवनमा ख्रिस्टलाई समाहित गर्नुपर्छ हाम्रो जीवनमा ख्रिस्टलाई वेलकम गर्नुपर्दछ अनि हामीद्वारा चाहिँ ख्रिस्ट प्रचारिनु पर्दछ प्रिय हामीद्वारा ख्रिस्ट प्रचारिनु पर्दछ यदि हामीद्वारा ख्रिस्ट प्रचारिनु भएन भने हामी ख्रिस्टियन हुनुको अर्थात् विश्वासी हुनुको कुनै औचित्य र अर्थ छैन मुखले मात्रै प्रचारने कुरा होइन मुखले मात्रै भन्ने कुरा होइन हाम्रो जीवनै ख्रिस्टको एउटा उदाहरणीय जीवन जिउनु पर्दछ भन्ने कुराहरू हामीले बुझ्नु जरुरी छ त्यसै गरिकन तेस्रो प्रचारण गर्नुपर्ने कुरा चाहिँ यसो हाम्रो काम र सेवाबाट प्रचारिनु पर्दछ मदर टेरेसालाई एक दिन कसैले यसरी सोध्नु भयो कि तपाईँले यी कोरीहरूको दुखीहरूको कुष्ठरोगीहरूको सेवा किन गर्नुहुन्छ भने सोद्धा उहाँले यसरी जवाफ दिनुभयो कि यिनीहरूमा मैले येशूलाई देख्दछु र येशूको कारणले गर्दा यिनीहरूलाई मैले यो प्रकारको सेवा गर्छु यो एउटा काम अर्थात् सेवा र दयाको सेवा जो संसारमा आज धेरै प्रभावकारी छ मदर टेरेसाले छोडेर गएको छाप अर्थात् येशू ख्रीष्ट स्वयं आफैले पनि यहाँ संसारमा रहनु हुँदाखेरि दयाको सेवाका हृदय भाँचेकाहरू जातीय विभेदमा परेकाहरू बिरामीहरू रोग कष्टले ग्रस्त भएकाहरू अनि यस्ता मानिसहरूको बीचमा जानुभयो र उनीहरूलाई सेवा गर्नुभयो 18 वर्षदेखि कुब्रो आत्मा लागेको स्त्रीलाई ऊ जो पीड़ित थियो अनि येशूले उसको जीवनमा चंगाई ल्याउनु भयो र उसको जीवनमा आशिष फर्काइदिनु भयो यस्ता धेरै घटनाहरू छन् मार्था र मरियम जो उनको भाइ मर्दा उनीहरू दुखित थिए अनि त्यहाँ जानुभयो सान्त्वना दिनुभयो र त्यहाँ दुःखमा सहभागी हुनुभयो सामरी स्त्री यौन चार अध्यायमा हामी पढ्न पाउँछौ कि सामरी स्त्री जो सामरी जातीय विभेदमा त्यो बेलाको समयमा परेको जुन ठाउँबाट भएर अरू जातिहरू हिँड्दैनथे त्यो ठाउँमा यसो जानुभयो र उनीसँग बात गर्नुभयो उनको इनारबाट पानी खानुभयो त्यहाँबाट एउटा दिव्य आराधनाको बारेमा उनलाई सिकाउनु भयो र उनको जीवन परिवर्तन भयो पुरै धेरैचोटि हामी वचनबाट मुखबाट बोल्ने अनि भन्ने कुरा यसरी गर्छौँ तर व्यवहारिक रूपमा सेवा गर्ने कुराहरूमा हामी चुकिरहेका हुन्छौँ म तपाईँलाई उत्साह गर्न चाहन्छु तपाईँ सेवक वा सेविका हुनुहुन्छ या हुनुहुन्न तपाईँ कुनै बिजनेसम्यान हुनुहुन्छ कोही विद्यार्थी हुनुहुन्छ तपाईँ कुनै पढ्दै हुनुहुन्छ तपाईँ गृहिणी हुनुहुन्छ तपाईँ ड्राइभर हुनुहुन्छ र विभिन्न प्रकारबाट तपाईँले आफ्नो एउटा चाहिँ जीवन चाहिँ सञ्चालन गरिराख्नु भएको छ र त्यो जीवनबाट तपाईँले येशु ख्रीष्टलाई प्रचारने हुने भने अर्को त्यसो महत्वपूर्ण कुरा चाहिँ तपाईँले सेवा गर्नुपर्छ काम अनि सेवा काम ठिकसँग गर्नु काम जे हो त्यसरी गर्नु लुकाएर ढाँटेर छलेर नगर्नु अनि सेवा भन्ने चिज चाहिँ सबैभन्दा महत्वपूर्ण कुरा भोकोलाई उहाँले खाना दिनुभयो नाङ्गाले उहाँले लुगा लगाइदिनु भयो एक्लोपनलाई सहारा दिनुभयो येशूको यो चाहिँ येशूको आज्ञा प्रिय यो येशूको आज्ञा म तपाईँलाई बाइबलको अर्को एउटा घटना स्मरण गराउन चाहन्छु एक दिन प्रभु यीशु ख्रीष्टले आफ्ना चेलाहरू लाएर भन्नुभयो, म भुकाएको थिएँ तिमीहरूले खाना दियो, म तीर्खाएको थिएँ तिमीहरूले मलाई पिउन दियो, म नाङ्गो थिएँ तिमीहरूले मलाई लगाउन दियो, म एक्लो थिएँ तिमीहरूले मलाई सहारा दियो। यी सबै कुरा भनिसके पछाडि चेलाहरू एक आपसमा हेर्दै अचम्म मानेर, प्रभु तपाईँ कहिले बिरामी भयो ऊ देख्यौँ र हामी भेट्न आयौँ, तपाईँ कहिले भोको देख्यौँ र तपाईँले हामीले खाना दियौँ, तपाईँ कहिले नाङ्गो देख्यौँ र हामीले तपाईँले लुगा लगाउन दियौँ। यो पछाडि यीशुले तिनीहरूलाई हेरेर भन्नुभयो, हेर संसारमा तिमीहरूले मैले भनेका कुराहरू संसारमा तिमीहरूले जो जतिलाई गर्छौ त्यो मलाई नै गर्छौ। प्रियो, यो सेवाको काम भन्ने चिज चाहिँ अत्यन्तै महत्वपूर्ण कुरा हो। यो दयाको सेवा बिना चाहिँ वास्तवमा विश्वासको जीवन अपुरो हुँदछ। हामीले विश्वास गर्यो अब भइहाल्यो भनेर होइन, हामीले यीशुको पाइला पछ्याउँदै हामीले निरन्तरमा सेवा गर्नु पर्दछ। हो, तपाईँ आफै गएर सेवा गर्ने अवसर नपाउनु होला, तपाईँ आफै गएर सेवा गर्ने समय अवसर तपाईँसँग नहोला, तर तपाईँले चर्च मार्फतबाट त्यो सेवा गर्न सक्नुहुन्छ। चर्चमा तपाईँले आफ्ना भेटीहरू, चर्चमा तपाईँले आफ्नो कमाईबाट आएका, मुनाफाबाट आएका धन्यवादका भेटीहरू, दशांश भेटीहरू र सेवा गर्नको लागि, दयाको सेवाको लागि भनेर तपाईँले छुट्याएर दिने भेटी चर्चले एउटा निर्णय गर्छ र सेवा गर्छ, अनि त्यो सेवामा तपाईँ आफै सहभागी हुनुहुन्छ। तपाईँ आफै गएर त्यहाँ नदिए तापनि चर्च मार्फतबाट तपाईँले गर्नुभयो र त्यो चर्चले त्यहाँनिर गएर सेवा गर्छ, अनि हो त्यो चाहिँ के हो त, प्रभु येशु ख्रीष्टलाई प्रचारिने मध्येको महत्वपूर्णहरूको तेस्रो सेवा काम र सेवाबाट येशु प्रचारिनुपर्छ भन्ने विषयमा। हामीसँग भएका थोकहरू अभावमा परेकाहरूलाई बाँडचुर गर्नुपर्छ। एक दिन एकजना गरीबलाई कसैले एक बोरा चामल लगेर दियो र त्यो एक बोरा चामल दिइसके पछाडि फर्किँदा उसले त्यो एक बोरा चामल चाहिँ भाग लाएर दुई भाग लगाउँदै थियो। अनि त्यो दिने मान्छेले गएर सोध्यो, तपाईँले किन यो चामल दुई भाग लगाउनु भयो? अनि त्यो कुरा सुनिसके पछाडि त्यो गरीबले भन्यो, म भन्दा पनि उता एकजना कमजोर र भिखारी मान्छे छ, उसलाई यो आधा दिनको लागि। पुर्यो, ठिक त्यसरी नै हामीसँग आफ्नै समस्याहरू छ, हामीसँग आफ्नै पीडाहरू छ, हामीसँग आफ्नै कुराहरू छन्, जो मलाई यो छैन त्यो छैन भन्नेहरू छ। तर आज तपाईँ अनि म भन्दा संसारमा अप्ठ्यारोमा भएका मानिसहरू धेरै छन् र उनीहरूले हामीसँग भएका कुराबाट बाँडचुर गर्नुपर्छ, उनीहरूको सेवा गर्नुपर्दछ, दिन दुखी गरीबलाई भेट्न जानु पर्दछ, भेटेर उनीहरूको लागि प्रार्थना गरिदिनु पर्दछ, एक्लो बेसहाराहरूलाई गएर तपाईँले सहारा दिनुपर्छ, कतिजना निराशामा भएका छन् भने तपाईँले उनीहरूले गएर उत्साह दिनु पर्दछ। लाजरसको मृत्यु पछाडि मार्था र मरियमको घरमा जब येशु पुग्नुभयो अनि उनीहरू रोइराखेका थिए, येशु पनि उनीहरूसँग रोइदिनु भयो, उनीहरूको पीडासँग सहभागी भइदिनु भयो। यदि सामरी स्त्रीलाई त्यो इनारको छेउमा नगई, सामरीमा नगइकन उहाँले तारेबाट सन्देश मात्रै भनेको भए ती मानिसहरूले विश्वास गर्न सक्ने थिएनन्। यसो आफै जानुभयो, त इनारमा बसेर उनीसँग पानी मागेर खानुभयो र शिष्टतापूर्वक उनीसँग वार्तालाप गर्नुभयो र उहाँले साँचो एउटा आराधनाको बारेमा त्यो सामरी स्त्रीलाई सिकाउनु भयो र त्यसको जीवन परिवर्तन भएको घटना हामीले पाउँदछौँ। श्रोता, यो कति महत्वपूर्ण कुरा हो कि हामीले हाम्रो जीवनबाट येशु प्रचारिनु पर्छ भन्ने कुरा। येशुको प्रचारलाई कुनै पनि रीतिले रोक्नु हुँदैन र रोकिँदैन र रोकेर रोकिएको पनि छैन, सबै शक्तिहरू लागेका छन्। येशुलाई पनि त्यसरी नै उनले खेदो निन्दा गरे, त्यसपछि आएर येशुका चेलाहरूलाई, त्यसपछि अन्य चर्च फादरहरूलाई र आजको दिनमा पनि सारा संसारमा येशु प्रचारिनु हुँदैन भनेर मानिसहरूले अनेकौं प्रकारका कडाहरू झिकेर येशुको प्रचार हुन नदिन प्रयत्न गरिराखेका छन्। तर येशुलाई हामीले निरन्तर प्रचार गर्नुपर्छ। हामीले कुनै खराब कुरा प्रचार गरिराखेका छैनौँ, हामीले अनन्त जीवन प्रचार गरिराखेका छौँ, हामीले प्रेम प्रचार गरिराखेका छौँ, हामीले सेवा गर्ने कुरा, दया गर्ने कुरा प्रचार गरिराखेका छौँ, हामीले चङ्गाई हुने कुरा प्रचार गरिराखेका छौँ। अनि येशु त्यो व्यक्ति हुनुहुन्छ जुन व्यक्तिले सबै जाति, भाषा, वर्ग भत्र रहेका मानिसहरूलाई प्रेम गर्नुहुन्छ। त्यो प्रेमलाई हामीले प्रचार गरिराखेका छौँ। तसर्थ हामीले हाम्रो येशुलाई हाम्रो वचनबाट, हाम्रो जीवनको एउटा गवाईबाट र हाम्रो काम अर्थात् सेवाको, दयाको, सेवकाईको माध्यमबाट हामीले निरन्तर प्रचार गर्नु पर्दछ। येशु प्रचारिनु पर्दछ किनभने येशु परमेश्वर हुनुहुन्छ, परमेश्वरका पुत्र हुनुहुन्छ, उहाँलाई प्रचार्नु हाम्रो जिम्मेवारी हो। प्रिय श्रोताहरू, तपाईँलाई म यो उत्साह गर्न चाहन्छु, तपाईँ कहाँ हुनुहुन्छ, तपाईँ कस्तो अवस्थामा हुनुहुन्छ, कसरी बसिराख्नु भएको छ, मैले देखेको छैन, मैले जानेको छैन, तर तपाईँ जहाँ बसेर यो वचन सुन्दै हुनुहुन्छ, प्रियो म तपाईँलाई यो तीनवटा कुराबाट उत्साह गर्न चाहन्छु। यीशुलाई प्रचारको लागि वचनबाट अर्थात् बाइबलबाट वचनबाट हामीले प्रचार गरौँ, हाम्रो जीवन गवाईबाट हामीले प्रचार गरौँ, र हामीले गर्ने सेवाको माध्यमबाट अनि यीशुलाई प्रचार गरौँ। आज मानिसहरूले थुप्रै प्रकारका अनि लालसाहरू लगाउने गर्दछन्, प्रलोभनमा पारेर, लोभमा पारेर मानिसहरूले जेसुकै भनौँ त्यो यीशुको प्रेम बाँड्ने कुरा एउटा अप्ठ्यारोमा परेका मानिसहरूलाई सहायता गर्ने कुराको लागि हामी सधैँ तयारी हुनुपर्दछ, किनभने यो यीशुको आज्ञा हो। यीशुको प्रेम भन्ने चिज चाहिँ मन पर्ने रलाई दिने र मन नपर्ने नदिने भन्ने हुँदैन, प्रेम सबैलाई हामीले गर्नुपर्छ। तसर्थ यीशु हाम्रो जीवनबाट यी तीन क्षेत्रबाट सधैँ प्रचारिनु भएको होस्। परमेश्वरले यहाँहरू सबैजनालाई आजको वचनको सेवाबाट आशिष दिनुभएको होस्। आमेन।
1: आजको कार्यक्रम कस्तो लाग्यो? आशा गर्छौ परमेश्वरको वचनबाट उत्साह मिलेको छ। कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद, साथै प्रविधिमा रहेर साथ दिनुहुने प्राविधिक मित्रलाई पनि धेरै धेरै धन्यवाद, र फादर दिपेश सुनवारजीलाई पनि धन्यवाद। आजको कार्यक्रम प्रति कुनै सल्लाह, सुझाव, प्रतिक्रिया भएमा यहाँले हामीलाई स्टुडियोको नम्बरमा कल गर्न सक्नुहुनेछ। हाम्रो नम्बर रहेको छ 4770754770754 मा फोन गरेर आफ्नो प्रतिक्रियाहरू दिन सक्नुहुनेछ भन्दै अर्को हप्ता पनि यही समय उपस्थित हुने नै छौ। आजको यस कार्यक्रमबाट म कार्यक्रम प्रस्तुता सुशी सिंह पनि बिदा हुन चाहन्छु। जय मसीह।
2: कोरस नम्बर 176।

प्रिय श्रोता मित्र, गुड न्यूज एफएमको यो नयाँ कार्यक्रम ज्ञानमालामा हार्दिक स्वागत अनि जय मसीह। यस कार्यक्रमलाई तपाईँले म आइजेक राईको साथमा हरेक आइतबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र गुड न्यूज एफएम 105.6 MHz पोखराबाट सुन्न सक्नुहुन्छ। मित्र, कार्यक्रम ज्ञानमालाको श्रृंखलामा हामी तपाईंलाई विशेष गरेर बालबालिका, किशोर किशोरी र युवाहरूलाई लक्षित विषयवस्तु सुनाउने गर्छौं, जसले हामी सबैलाई भौतिक र आत्मिक ज्ञान बढ़ाउने काम गर्दछ। हामी तपाईंलाई जीवन उपयोगी प्रेरक प्रसंगहरू, रोचक जानकारीहरू र यसको साथमा हामी तपाईंलाई नियमित रूपमा पवित्र बाइबलबाट येशु ख्रिष्टको जीवित वचनबाट ज्ञान दिने उद्देश्यमा, आत्मिक लाभ प्रदान गर्ने उद्देश्यमा यी दिनहरूमा बाइबलका घटनाहरूलाई प्रस्तुत गर्दै आएका छौं र हामी तपाईंलाई बाइबलको पुरानो करार र नयाँ करारका घटनाहरूलाई सुनाउँदै जानेछौ, जसै हामी कार्यक्रमलाई प्रस्तुत गर्दै जानेछौ नयाँ नयाँ श्रृंखलामा। र यसलाई भने हामी एउटा गीत सुनौं।

श्रोता, यो अर्थपूर्ण अनि मिठो गीतपछि कार्यक्रम ज्ञानमालामा स्वागत छ। म तपाईँलाई अब चाहिँ उपआख्यान वा प्रेरक प्रसंग सुनाउने क्रममा छु। यीशु सम्वत 1873 अमेरिकाको सिकागोमा एउटा भीषण आगलागी भयो। परिणाम त होरासियो गेट्स स्फोर्डले ठूलो आर्थिक विपत्तिको सामना गर्नु पर्यो। तिनले आफ्नी पत्नी र 4 सन्तानलाई पनि जहाज मार्फत इङ्ल्याण्ड पठाए। तिनीहरू चढ़ेको पानी जहाज आन्ध्र महासागरको बीचनिर आइपुगेपछि अर्को जहाजसँग ठक्कर खान पुग्यो। स्पाफोर्डका 4 सन्तान सहित 200 जना मानिस समुद्रमा डुबेर मरे। जहाज इङ्ल्याण्ड उत्रेपछि पत्नी चाहिँले आफ्ना पति स्पाफोर्डलाई एउटा चिठी लेखी पठाइन्, जसमा केवल 2 लोकप्रिय शब्द लेखिएका थिए, एक्लै बाँचियो। त्यसपछि स्पाफोर्ड अर्को पानी जहाजमा चढ़ी उक्त दुर्घटना भएको ठाउँमा पुगे। जहाजको कप्तानले तिनलाई उक्त ठाउँ देखाएपछि स्पाफोर्डले प्रसिद्ध भजनका यी शब्दहरू लेखेको हामी पाउँदछौं। जब शान्तिको नदी म भित्र बग्दछ, जब हुरी बतास चल्दछ, हरेक समयमा गाउन सिकाउनु भयो, मुक्ति छ, मुक्ति छ मेरो प्राण। प्रिय श्रोता मित्र, यी दिनहरूमा जब हामी दुःखद परिस्थितिमा छौ भने पनि के तपाईँ त्यो हृदयमा प्रभुले दिनुभएको शान्ति छ? के तपाईँ जसोसुकै परिस्थितिमा पनि स्थिर भएर अगाडि बढ़ने साहस बटुलेर आफ्नो जीवन जिइरहनु भएको छ? यही उत्साह म तपाईँलाई यो घटनाबाट दिन चाहन्छु। अब हामी तपाईँलाई केही उपयोगी उपाख्यानहरू अथवा केही उपयोगी घटनाहरूलाई प्रस्तुत गर्नेछौ, जसले तपाईँलाई आफ्नो जीवन जिउनको लागि केही प्रेरणा दिनेछ। जेलको सत्य घटना। सिंगापुरको जेलमा एकजना नेपालीले मृत्युदण्ड भोगिरहेको हुन्छ। यो सुनेर पास्टर हेनरी खोप भेट्न जान्छन्। तिनलाई बाइबल दिन्छन्। त्यसपछि यो बीचमा त्यस व्यक्तिको मृत्यु हप्ता दिन पछि सर्छ। काठमाडौँबाट पनि प्रभुका एकजना दास सिंगापुर पुग्छन्। यो मौकामा पास्टर हेनरीले सो भाइलाई झ्यालखानमा त्यो नेपालीलाई भेट्न लैजान्छन्। यो व्यक्तिले त्यतिखेर यसोमा विश्वास गरिसकेको हुन्छ। पछि उसलाई मृत्युदण्ड भयो र डोरीमा झुन्डिने बेलामा त्यो मृत्युदण्ड पाएको व्यक्तिले चिच्याएर हालेलुया भनेको थियो भन्ने कुरा त्यो नेपालीले थाहा पाउँछ। मित्र, कति उत्साहको कुरा कि मृत्युको समयमा पनि परमेश्वरको महिमा गरेर त्यो मान्छेको मृत्यु भएको थियो। आज तपाईँ र मेरो जीवन कस्तो छ? हामीले कस्तो जीवन जिइरहेका छौ? के हामी आफ्नो यो संसारको जीवनको अन्तिम क्षणमा परमेश्वरको प्रशंसा गर्न सक्छौ? त्यसै गरेर अर्को दृष्टान्त तपाईँलाई सुनाउँछु। 100 कम पास्टरलाई पहुना वक्ताले सोध्छन्, पास्टरज्यू, तपाईँको चर्चमा हुने साप्ताहिक सेवामा कति मानिसहरू उपस्थित हुन्छन्? पास्टरले केही क्षणपछि उत्तर दिन्छन्, 100 कम। पास्टरसँग पहुना वक्ता मण्डली सेवामा उपस्थित हुन्छन्। सेवाको समय हुन्छ, त्यहाँ उपस्थित संख्या 9 मात्र हुन्छ। सो पहुना वक्ता विचारमा डुब्छ र निष्कर्षमा तिनले सान्त्वना लिन्छन्। पास्टरले ठिकै भन्नुभएको थियो, 100 कम, 9 100 कमै त हो। मित्र, पवित्र बाइबलले भन्दछ कि जहाँ 2 कि 3 उपस्थित हुन्छन् त्यहाँ प्रभु येशू ख्रीष्ट उपस्थित हुनुहुन्छ। त्यही कारणले गर्दाखेरि हामी संगतिमा जतिजना भए पनि उपस्थित हुनु एकदमै असल कुरा हो। अब भने अर्को एउटा प्रसंग, भ्यागुताबारे चिनिया भनाई। एउटा भ्यागुतालाई कराएको मनतातो पानीमा छोडिदिनुहोस्, त्यो फुत्त फुत्त उफ्रेर भाग्छ। सोही कराईमा चिसो पानी राख्नुहोस् र भ्यागुतालाई छोडिदिनुहोस्, भ्यागुताले आनन्द लिन्छ। तलबाट बिस्तारै आगो थप्नुहोस्, त्यसलाई झन आनन्द लाग्छ। केही बेर पछि त्यो भ्यागुतो चाल्न पाई मर्छ। प्रिय श्रोता मित्र, पापले वा कुनै पनि लतले हामीलाई यस्तै गराउँछ। सुरुमा हामीलाई केही पनि थाहा हुँदैन, बिस्तारै बिस्तारै जब हामी त्यो लतमा फस्छौ वा त्यो पापमा फस्दै जान्छौ, हाम्रो आत्मिक वा हुन सक्छ शारीरिक मृत्यु पनि हुन सक्छ। त्यसै गरेर अर्को प्रसंग, पास्टर र प्रचारकको वार्ता। प्रचारक भन्छन्, पास्टरज्यू, तपाईँको चर्चमा अरू मानिसहरू थपिएको चाहनुहुन्छ? पास्टर भन्छन्, प्रचारक भाइ,
किन यो प्रश्न मलाई गर्छौ? प्रचारक भन्छन्, प्रचारक ज्यू, के मण्डलीमा विश्वासीहरूको संख्या बढेको राम्रो होइन र? पास्टर भन्छन्, मण्डलीमा 80 जना छन् र 80 वटा समस्याहरू छन्, म किन मण्डलीमा 160 वटा समस्या बनाऊ? प्रिय मित्र, आज तपाईँ आफ्नो चर्च वा मण्डलीमा कस्तो प्रकारको विश्वासी हुनुहुन्छ? के तपाईँले आफ्नो पास्टरलाई त्यसरी नै तनाव दिइरहनु भएको छ? या आज तपाईँको चर्चको पास्टर कस्तो हुनुहुन्छ? मण्डलीमा भएका समस्याहरूले आफै तनावग्रस्त हुनुहुन्छ वा त्यसको सामना गरिरहनु भएको छ? एकैछिन विचार गर्नुहोस् मित्र। भने आजको लागि अन्तिम प्रसंग वा उपयोगी घटना, परमेश्वरको प्रेमको चित्र। चित्र संग्रह गर्ने व्यक्तिको छोरो लडाईँमा मर्यो। एक दिन एकजना ठिटो यो चित्र संग्रहकर्ता कहाँ आउँछ र एउटा चित्र दिँदै भन्छ, म लडाईँमा मर्ने तपाईँको छोराको साथी हुँ। यो चित्र चाहिँ तपाईँको छोराको चित्र हो। मरेको छोरोको चित्र सो बाबुको लागि अति नै मूल्यवान भयो। चित्र संग्रहकर्ता मर्न लागेको थियो र उसले आफ्ना चित्रहरू आफू मर्नभन्दा अघि बिक्री गर्ने दिन ठहर गर्यो। सो दिन सबभन्दा पहिले उसले आफ्नो मृतक छोरोको चित्र निकालेर बिक्री गर्न थाल्यो। उसँग बहुमूल्य चित्रहरू नराखेर उसको छोरोको चित्र देख्दा किन्ने मानिसहरू रिसाए। अन्तमा एकजना गरीब व्यक्ति आयो र छोरोको चित्र किन्यो। बिक्री गर्ने व्यक्तिले भन्यो, यो चित्र किनेको कारणले यहाँ भएका सबै बहुमूल्य चित्रहरू पनि अब तपाईँको भयो। यो इच्छा मेरो मर्ने छोरोको हो। प्रिय मित्र, यो परमेश्वरको चित्रको कथा हो। ख्रिस्ट येशूलाई ग्रहण गर्ने हरेकले सबै कुरा पाउँछन् भन्ने कुराको एउटा चित्र हो। आशा छ यो जीवनोपयोगी घटनाहरूद्वारा तपाईँ ज्ञान प्राप्त गर्नुभएको छ र आशिषित हुनुभएको छ। प्रिय श्रोता मित्र, अहिले तपाईँ कार्यक्रम ज्ञानमालामा हुनुहुन्छ। श्रोता मित्र, गएको साता मैले तपाईँलाई आर्किमिडिजको विषयमा केही कुरा बताएको थिएँ। अब आउनुहोस् आर्किमिडिज सम्बन्धी नै केही प्रश्न उत्तरलाई हेरौं। प्रसिद्ध वैज्ञानिक तथा गणित शास्त्री आर्किमिडिजको जन्म कहिले भएको थियो? ईसापूर्व 287 आर्किमिडिजको जन्म भएको थियो। आर्किमिडिजको जन्म कहाँ भएको थियो? ग्रीसको सिसिलीमा। आर्किमिडिजका बाबु फिनिस त्यो बेलामा केमा प्रसिद्ध मानिन्थे? खगोल शास्त्रमा उनी खगोलविद थिए। आर्किमिडिजले प्राथमिक शिक्षा कहाँबाट हासिल गरेका थिए? आर्किमिडिजले इजिप्टको एलेक्जेन्ड्रियामा रहेको युक्लिड विद्यालयबाट प्राथमिक शिक्षा हासिल गरेका थिए। सापेक्षित घनत्वको सिद्धान्त, लिबरको सिद्धान्त, पेजको सिद्धान्तका प्रतिपादक को हुन्? यसको उत्तर हो आर्किमिडिज। आर्किमिडिजले कुन सिद्धान्त प्रतिपादन गरेपछि गिभ मी अ प्लेस टू स्ट्यान्ड एण्ड आई विल मुभ द अर्थ भनेका थिए? उत्तरलोकको सिद्धान्त प्रतिपादन गरिसकेपछि पाईको मान 22.7 हुन्छ भनी पत्ता लगाउने व्यक्ति को हुन्? तिनी आर्किमिडिज हुन्। वृक्षको क्षेत्रफल र परिधि निकाल्ने सूत्र कसले पत्ता लगाएका थिए? उत्तर हो आर्किमिडिज। आर्किमिडिजले मुख्य योगदान दिएका तीन क्षेत्र के हुन्? गणित, यन्त्र विज्ञान र हाइड्रोस्ट्याटिक। आर्किमिडिज कसका चेला थिए? आर्किमिडिज युक्लिडका चेला थिए। आर्किमिडिज सिद्धान्त कुन कुरा पत्ता लगाउने क्रममा 81 पत्ता लागेको मानिन्छ? सुनको मुकुटको शुद्धता पत्ता लगाउने क्रममा। अन द मेजरमेन्ट अफ द सर्कल नामक प्रसिद्ध पुस्तक कसले लेखेका हुन्? आर्किमिडिजले लेखेका हुन्। कुनै पनि वस्तु पानीमा तैरिने नियम, ल अफ फ्लोटिङ, पत्ता लगाउने वैज्ञानिक को हुन्? आर्किमिडिज हुन्। पेच अर्थात स्क्रू को सिद्धान्त कसले पत्ता लगाएका हुन्? आर्किमिडिजले। अप्टिक सम्बन्धी शक्तिशाली लेन्स र ऐना कसले पत्ता लगाएका हुन्? आर्किमिडिजले पत्ता लगाएका हुन्। प्रयोगत्मक विज्ञानका पिता भनी चिनिने वैज्ञानिक को हुन्? आर्किमिडिज हुन्। वाटर स्क्रूको आविष्कार कसले गरेका थिए? आर्किमिडिजले गरेका थिए।
धेरै ठूलो संख्यालाई सानो पारी लेख्ने तरिका पत्ता लगाउने व्यक्ति को हुन्? आर्किमिडिज हुन्। आर्किमिडिजको जीवनी लेख्ने व्यक्ति को हुन्? आर्किमिडिजको जीवनी लेख्ने व्यक्ति हेरोडक्स हुन्। आर्किमिडिजको विषयमा आजको लागि अन्तिम प्रश्न उत्तर। ऐनाद्वारा सूर्यको प्रकाश परिवर्तन गराई शत्रु पक्षका जहाजमा आगो लगाई पकाउने व्यक्ति को थिए? उनी थिए आर्किमिडिज। श्रोता मित्र, अहिले तपाईँ कार्यक्रम ज्ञानमालामा हुनुहुन्छ र हामी अहिले विज्ञान सम्बन्धित केही कुराबाट ज्ञान लिइरहेका छौं। आउनुहोस् र फेरि पनि एउटा गीत सुनौं।

0: नमस्कार, यो अर्थपूर्ण अनि मिठो गीतपछि कार्यक्रम ज्ञानमालामा स्वागत छ।
1: मित्र, हामीहरू फेरि पनि बालको घटनालाई सुन्ने समयमा आइपुगेका छौ। हामीले तपाईँलाई विगतका श्रृंखलाहरूमा नयाँ देशमा दुःख र आपद शीर्षक अन्तर्गत रहेर न्यायकर्ताको पुस्तकमा रहेका केही बाइबल घटनाहरूलाई सुनाएका थियौं र आज भने हामी परमेश्वरको सेवक अयुब शीर्षक अन्तर्गत रहेर अयुबको जीवनीका घटनाहरूलाई हेर्न लागिरहेका छौं। आजदेखि हामी अयुबको जीवनीलाई हेर्नेछौं र थाहा गर्नेछौं कि परमेश्वरको नजरमा अयुब कस्ता व्यक्ति थिए अनि तिनको जीवनमा के कुरा भएको थियो भनी पनि हामी हेर्नेछौ र बाइबलबाट हामी ज्ञान प्राप्त गर्नेछौ र यसको साथमा आत्मिक लाभ पनि प्राप्त गर्नेछौ। आउनुहोस् परमेश्वरको सेवक अयुबको बारेमा केही कुरा हेर्नतर्फ लागौं। परमेश्वरको सेवक अयुब भाग एक, अयुबको दुःख, अयुबको पुस्तक अध्याय एकबाट। कुनै समयमा अयुब नाउँ भएको एउटा मानिस थियो। ऊ धनी थियो। उसका धेरै भेडा, उट, गोरु र नोकर चाकरहरू थिए। उसका सात भाइ छोरा र तीन बहिनी छोरी थिए। सबैभन्दा मुख्य कुरो त अयुब साह्रै असल मानिस थियो। उसले परमेश्वरलाई प्रेम गर्थ्यो औ परमेश्वरको सेवामा मन लगाउँथ्यो। सधैँ उसले सकेसम्म परमेश्वरको आज्ञा पालन गर्ने इच्छा गर्थ्यो। एक दिन स्वर्गमा परमेश्वर र शैतानका बीचमा कुरा भयो। शैतानले भन्यो, अयुब धनी छ, यसर्थ त्यो धर्मी देखा पर्छ, तर त्यसको धन हराए त्यो रिसाउनेछ र तपाईंलाई कहिले पनि प्रेम गर्ने छैन। शैतानको यस्तो कुरा सुनेर परमेश्वरले भन्नुभयो, त गएर अयुबलाई गरीब बनाउन सक्छस्, तर खबरदार, उसको ज्यानलाई कुनै दुःख दिनु पाउने छैनस्। शैतान पृथ्वीमा ओर्ल्यो र सबै प्रकारको दुःख उसले अयुबमाथि खन्यायो। अयुब घरैमा थियो। उसका छोराछोरीहरू कुनै उत्सवमा गएका थिए। त्यही बेला दगुर्दै आएर एउटा नोकरले अयुबलाई आइलागेको पहिलो दुःख सुनायो। नोकरले भन्यो, हजुर, आगो लागेर जम्मै भेडाहरू र नोकरहरू डढेर मरे, म मात्र बल्ल बल्ल बाँचे। तब अर्को नोकर फस्याङ फस्याङ गर्दै आइपुग्यो। सास नबिसाई त्यो भन्न लाग्यो, हजुर हजुर, हजुरका उठहरूमा डाका लाग्यो, सबै नोकरहरू मारिए, म मात्र बल्ल बल्ल फुत्के। फेरि अर्को नोकर तर्साउँदै आइपुग्यो र भन्यो, मालिक, उत्सव मनाउने घर ढल्यो र हजुरका छोराछोरीहरू किचिए, तिनीहरू कोही पनि बाँचेनन्, म मात्र बल्ल तल्ल बाँचे। तब अयुब भुइँमा लम्पसार पर्यो। अयुब रिसाएको थिएन। उसले प्रार्थना गर्यो। उसले भन्यो, परमेश्वरले मलाई धन दिनुभयो, अहिले उहाँले नै लैजानुभयो, म उहाँलाई धन्यवाद दिन्छु। अयुबले परमेश्वरलाई प्रेम गर्न छोडेन। मित्र, अयुब अध्याय एकको पायल घटना यतिमै टुङ्गिएको छ। हामी तपाईंलाई अयुब बिरामी हुन्छ, अयुब अध्याय दुईदेखि अयुब अध्याय 37 घटना आगामी दिनमा सुनाउनेछौ। कृपया प्रतीक्षा गर्नुहोला र हामी थाहा गर्नेछौ कि अब अयुबको जीवनले कस्तो मोड लिनेछ। मित्र, आशा छ आजको यस पायल घटनाबाट तपाईँले अयुबको जाँचको विषयमा केही ज्ञान प्राप्त गर्नुभएको छ र परमेश्वरप्रति पनि हामी सधैँ जसोसुकै परिस्थितिमा भए पनि धन्यवादी हुनुपर्छ भन्ने उत्साह प्राप्त गर्नुभएको छ। मित्र, अयुब पुर्खाहरूका युग अब्राहम, इसाक र याकुब करिब ईसापूर्व 2100 1800 जिएका देखिन्छन्। उज देश प्यालेस्टाइन र मृत सागरको दक्षिण पूर्व वा उत्तरी अरब देशमा अवस्थित थियो भनी धेरैजसो विद्वानहरू विश्वास गर्छन्। र मित्र, यस विषयमा तपाईँले अधिक जानकारीको लागि अयुबको पुस्तकलाई पढ्न सक्नुहुन्छ। मित्र, उज देश गालिल समुद्रको उत्तर पूर्व दमस्कसतिर अवस्थित थियो। पनि अरूहरूले चाहिँ विश्वास गर्छन्। मित्र, आजको यस घटनामा हामी देख्छौ कि शैतान चाहिँ परमेश्वर कहाँ गएर बातचित गरिरहेको छ। मित्र, ख्रिस्ट येशूको मृत्यु र पुनरुत्थान भन्दा अगाडि शैतान कहिले कहीँ परमेश्वरको उपस्थितिमा गएर विश्वासीको निष्कपटता र धार्मिकताको विषयमा प्रश्न गर्थ्यो भन्ने कुरा आजको खण्डबाट हामीलाई थाहा हुन्छ। जे भए तापनि नयाँ करारको समयपछि भने परमेश्वरसँग शैतानको प्रत्यक्ष पहुँच छ भनी पवित्र बाइबलमा कतै पनि उल्लेख गरिएको छैन। तैपनि त्यसले विश्वासीहरूलाई दोष लाउने आफ्नो लक्ष्य कायमै राखेको छ। हामी ती दोषारोपणमाथि ख्रिस्टको रगत, शुद्ध विवेक र परमेश्वरको वचनद्वारा विजयी हुन सक्छौ। अनि परमेश्वर पितासँग मध्यस्थता गर्नुहुने ख्रिस्ट हामीसँग हुनुहुन्छ भन्ने तथ्यद्वारा हामी अझ उत्साहित हुन सक्छौ। उहाँ परमेश्वर पिताका दाहिने बाहुलीपट्टि विराजमान हुनु भएर हाम्रा निम्ति मध्यस्थताको प्रार्थना चढाउनुहुन्छ। हिब्रू 7:25 पद।
0: मित्र, आशा छ अयुबको जीवनीको घटना र यी थप कुराहरू सुनेर तपाईँले अवश्य पनि आफ्नो बाइबल सम्बन्धित ज्ञान वृद्धि गर्नुभएको छ र आफ्नो आत्मिक जीवनमा पनि तपाईँले केही उत्साह प्राप्त गर्नुभएको छ। र मित्र, नबिर्सनुहोस् कि हाम्रा निम्ति मध्यस्थकर्ता येशू ख्रिस्ट जीवित परमेश्वर हुनुहुन्छ जसले मृत्युलाई र शैतानलाई परास्त गर्नुभएको छ। अब आउनुहोस् कार्यक्रमको अर्को भागतर्फ लागौं। प्रिय श्रोता मित्र, अहिले तपाईँ कार्यक्रम ज्ञानमालामा हुनुहुन्छ। हामी आशा गर्छौ आज प्रस्तुत गरिएका कुनै न कुनै विषयद्वारा अवश्य पनि तपाईँले ज्ञान र आत्मिक आशिष प्राप्त गर्नुभएको छ। र मित्र, अन्त्यमा म तपाईँलाई कार्यक्रम ज्ञानमाला मार्फत प्रश्न सोध्न चाहन्छु। मित्र, लागू औषध, मादक पदार्थ र अनैतिकताका सम्बन्धमा आज तपाईँको जीवनले तपाईँको परिवार, समाज र देशमा कस्तो साक्षी दिइरहेको छ? कतै तपाईँ मादक पदार्थ, लागू औषध र कुनै प्रकारको खराब बानी व्यवहार र लतमा त फस्नु भएको छैन? कतै तपाईँ कुनै प्रकारको अभिलाषा, स्वार्थी अभिलाषा, अपराध वा निराशा वा मृत्युलाई निम्त्याउने भयहरू वा डरमा जिइरहनु भएको त छैन? मित्र, यदि तपाईँ मैले अहिले भर्खर भनिएका कुराहरूमा डुब्दै गइरहनु भएको छ भने त्यस दलदलबाट बाहिर निस्कने सबैभन्दा उचित समय अहिले नै हो। आफ्नो समस्त जीवनलाई स्वेच्छाले मुक्तिदाता प्रभु येशू ख्रिस्टको चरणमा अहिले नै सुम्पनुहोस् र ख्रिस्ट येशूको जीवित वचन पवित्र बाइबललाई र पवित्र आत्मालाई साँचो आज्ञाकारितामा यही क्षणदेखि अनुसरण गर्नुहोस्। प्रिय मित्र, परिवर्तन वा बदलिएको जीवनका आशिषहरू भनेकै शुद्ध विचारहरू हुन्। यिनै सोच विचारहरूले हामीले गर्ने कार्यहरू र सहभागी हुने क्रियाकलापहरूमा असल अनि गजबको परिवर्तन ल्याउँदछन्। जीवनका समस्याहरूसँग सामना गर्न चाहिने साहस र दुष्ट शैतानले तपाईँलाई प्रहार गर्न सक्ने परीक्षाहरूमाथि विजय हुन चाहिने शक्ति ख्रिस्ट येशूले तपाईँलाई दिनुहुनेछ। मित्र, मुक्तिदाता प्रभु येशू ख्रिस्टले बोलाउँदै गर्नुहुँदाको तपाईँको जीवनको यही क्षणमा नै उहाँ कहाँ आउनुहोस्। यस संसारमा अहिले जिइरहेका कुनै पनि मानिसले आफ्नो मृत्युपछि यो अवसर पाउँदैन, किनभने परमेश्वरको जीवित वचन पवित्र बाइबलले यसाया 26:6 स्पष्ट रूपमा हामी जीवित मानिसहरूलाई यसो भन्दछ, जबसम्म परमप्रभुलाई पाउन सक्छौ उहाँलाई खोज, उहाँ नजिक हुनुहुँदा नै उहाँलाई भेट। यसैया 55:6। प्रिय मित्र, यही अनुरोध र चुनौती तपाईँका लागि छोड्दै अहिलेसम्म मलाई प्रविधिमा साथ दिनुहुने मित्र लगायत तपाईँ सम्पूर्ण श्रोतालाई पनि धन्यवाद दिन चाहन्छौ। हामी आशा गर्छौ कि तपाईँले हामीलाई फेरि पनि कार्यक्रम ज्ञानमालाको अर्को श्रृंखलामा अवश्य पनि साथ दिनुहुनेछ। तबसम्मलाई म आजको लागि बिदा दिनुहोस्। जय मसीह।
2: गुड न्यूज एफएम सुन्दै गर्नुहोला। Good news, good news, good news.
3: गुड न्यूज एफएम 105.1।
4: अब प्रस्तुत हुँदैछ कार्यक्रम गोस्पल फर अल।

0: नेपालगंज सुसमाचार प्रचार मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मिकको हार्दिक स्वागत तथा जय मसीह। श्रोता, यो कार्यक्रम अस्ट्रेलियाको रेडियो रिजबाइनका साथै नेपालका 11 भन्दा बढ़ी रेडियो स्टेशनहरूबाट प्रसारण हुने गर्दछ। आगामी दिनमा नेपालका अन्य थप रेडियो स्टेशनहरूबाट समेत चाँडै नै प्रसारण गरिने कुरा यहाँहरूलाई जानकारी गराउँदछौ। श्रोता, यो कार्यक्रम विशुद्ध ईश्वरीय यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो, जसले तपाई हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। श्रोता, आजको यो कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा लागेका जिज्ञासा, प्रतिक्रिया र यस कार्यक्रमको बारेमा थप जानकारी लिन चाहनुहुन्छ भने हामी कार्यक्रमको अन्त्यमा यहाँहरूलाई हाम्रो सम्पर्क नम्बर र इमेल एड्रेस प्रदान गर्नेछौ। कृपया यहाँहरू सम्पर्क नम्बर र इमेल एड्रेस प्राप्त गर्नलाई तयारी अवस्थामा रहनुहोला। त श्रोता, आजको कार्यक्रममा हामी बलिदानको विषयमा हेर्नेछौ। बलिदान भन्ने बित्तिकै तपाईँ हामीले सहजै बुझ्न सक्छौ कि यो एउटा साँच्चीकै अति अद्भुत र महान त्याग हो, किनकि यो बलिदान शब्दमा कसैको हितको निम्ति कसैको जीवन समाप्त भएको हुन्छ। हो श्रोता, यसैलाई नै सरल भाषामा बलिदान भनिन्छ। आज संसारमा हेर्ने हो भने धेरैको नाममा धेरै नै बलिदान भएको हामी पाउँदछौ, जसमा निहत्ता प्राणीदेखि विवेकशील मानवसम्म पर्दछन्। र श्रोता, आज हामीले बुझ्ने गरेको बलिदानलाई अलि बृहत रूपमा बुझ्नेछौ। वास्तवमै बलिदान के हो, बलिदान किन गरिन्छ, बलिदानको महत्व र आवश्यकता आदिका विषयमा पवित्र धर्मशास्त्र बाइबलमा आधारित रहेर तपाई हामीलाई विस्तृत रूपमा जानकारी दिनको लागि आदरणीय दाई हरि तपाई हाम्रो माझमा उपस्थित हुनु भएको छ।
1: कार्यक्रम सुसमाचार सबैका लागि सुनेर बसिराख्नु भएका सम्पूर्ण आदरणीय श्रोता मित्रहरूलाई म हरि बिकको तर्फबाट अभिवादन, नमस्कार तथा जय मसीह। म आशा गर्दछु तपाईँहरू सबैजना सकुशलै हुनुहुन्छ अनि हाम्रो यस कार्यक्रमलाई सुनेर आत्मिक लाभ उठाइराख्नु भएको छ। पक्कै पनि यो सबै कार्यक्रम तपाईँहरू सबैको निम्ति हो र यसले तपाईँहरूलाई विभिन्न तरिकामा आत्मिक रूपमा अर्थात आध्यात्मिक रूपमा बढ्नलाई मदत गर्नेछ। हाम्रो कार्यक्रमको उद्देश्य नै यही हो अनि हामी चाहन्छौ तपाईँहरू सबैजनाले सत्य के हो सो बुझ्नुहोस्, वास्तविकता के हो त्यसलाई जान्नुहोस् अनि त्यसलाई पछ्याउनुहोस्। अनि यही उद्देश्यका साथमा आज म फेरि तपाईँहरूको माझमा आएको छु र एउटा आफ्नै व्यक्तिगत प्रसंगबाट आजको सन्देशलाई मैले तपाईँहरूको बीचमा उद्घाटन गर्न चाहे।

मलाई रक्तदान गर्न एकदमै मनपर्छ, अर्थात् ब्लड डोनेट गर्न मलाई व्यक्तिगत रूपमा एकदमै मनपर्छ। केही समय अगाडि म किन यसरी ब्लड डोनेट गर्नलाई अर्थात् रक्तदान गर्नलाई म तयार हुन्छु वा मलाई किन यो मनपर्छ, यसको पछाडिको एउटा कारण मैले बताउन चाहे। करिब आजभन्दा 5 वर्ष अगाडि एउटा कार्यक्रम जहाँनिर मैले स्वास्थ्य सम्बन्धी कार्यक्रममा म सहभागी थिएँ र त्यहाँ शिक्षकले बताउनु भएको एउटा कुराले मलाई एकदमै प्रेरणा दियो। त्यो कुरा थियो, येशू ख्रीष्ट यो संसारमा आउनुभयो र सम्पूर्ण मानव जाति

एकदमै छोयो र म रक्तदान तर्फ एकदमै सकारात्मक भए। मैले सोचे कि एकजना व्यक्ति एकजना ईश्वर जो यो संसारमा आएर रगत बगाउनु भयो अनि उहाँको रगतद्वारा यदि सम्पूर्ण मानव जाति बच्यो भने मेरो रगतले गर्दाखेरि अर्को व्यक्तिको ज्यान चाहिँ किन नबस्ने त। अनि आधुनिक समयमा अहिलेको समयमा आइकन हामी देख्दछौ कि रक्तदान एउटा ठूलो विषय बनेको छ अनि थुप्रैजना व्यक्तिहरूले यसलाई सकारात्मक रूपमा लिइकन रक्तदान गरिरहेको हामी देख्दछौ। अनि आजको प्रचार मैले यो प्रसंगबाट शुरू गर्नुको उद्देश्य चाहिँ केही एउटा विषयमा म भन्न गइराखेको छु जो चाहिँ बलिदानको विषयमा हो र हामी पक्कै पनि हिन्दू या मुस्लिम वा अन्य विभिन्न पृष्ठभूमिबाट हामी हुन सक्छौ र हामीले बलिदान के हो र यसको आवश्यकता र महत्वको विषयमा हामीलाई सठिक जानकारी भएको हुन सक्छ। अनि केही एक दुईवटा प्रसंग मैले ल्याउन चाहे अनि एक दुईवटा नेपाली साहित्यिक क्षेत्रका प्रसंगहरू जस्तै उदाहरणको लागि एउटा गीत जो स्वदेश गान हो र एकदमै प्रख्यात छ र हामी मध्ये सम्भवतः धेरैलाई यो स्वदेश गान पक्कै पनि मनपर्छ अनि यसले यसो भन्दछ देशले रगत मागे मलाई बलि चढाउनु रुदिनन् मेरी आमा ऊ नेपाली किशोरी। यो गीतको लेखकले चाहिँ देशलाई यदि ब्लडको खाँचो छ रगतको खाँचो छ भने मलाई बलि चढाउनु भनेको कुरा हामी देख्दछौ अनि देशलाई पनि शहीदहरूको खाँचो पर्दछ। जब जब व्यक्तिहरू शहीद हुन्छन् देशले एउटा नयाँ रूप र स्वरूप पाउँदछ। त्यसै गरी भूपी शेरचनको शहीद नामको कवितामा हामी यो कुरा उल्लेख गरेको पाउँदछौ हुँदैन बिहान मिरमिरमा तारा झरेर नगए बन्दैन मुलुक दुई चार सपुत मरेर नगए। अर्थात जबसम्म कसैले देशको निम्ति बलिदानी दिँदैन कुर्बानी दिँदैन तबसम्म देश बन्न सक्दैन। कुनै पनि समाजको पछाडि कुनै पनि कुराको पछाडि अर्थात कुनै पनि कुरा उच्चतम शिखरमा पुग्नभन्दा अगाडि त्यसको पछाडि धेरैजनाको रगत र धेरैजनाको त्याग र बलिदान धेरैजनाको बलिदान रहेको हुन्छ। कुनै पनि कुरा यत्तिकै जादुको छडीद्वारा अचम्बित तवरमा अगाडि बढेको हुँदैन अनि त्यसको पछाडि धेरैजना व्यक्तिहरूको रगत र पसिनाको महत्व हुन्छ। आज नेपाल स्वतन्त्र मुलुक सार्वभौम मुलुकको रूपमा रहेको छ यसको पछाडि पनि धेरैजनाले आफ्नो रगत इतिहासमा बगाएको हामी देख्दछौ जसलाई अर्को अर्थमा बलिदान पनि भन्ने गरिन्छ। बलिदान भन्ने शब्द मैले तपाईँको बीचमा यसरी ल्याउँदै गर्दा यसको परिभाषाको विषयमा अलिकति म बोल्न चाहे यसलाई अर्थात बलिदान भनेको के हो भन्दै हामी हेर्दाखेरि यसको अक्षरश यसको परिभाषा भनेको बलिदान भनेको कुनै दोषको प्रायश्चित स्वरूप ईश्वरसँग पुनः सम्बन्ध जोड्नका निम्ति आफ्नो सट्टामा कुनै अर्को प्राणीलाई मार्नु हो। एकपटक फेरि मैले यसलाई दोहोर्याउन चाहे बलिदान भनेको कुनै दोषको प्रायश्चित स्वरूप ईश्वरसँग पुनः सम्बन्ध जोड्नका निम्ति आफ्नो सट्टामा कुनै अर्को प्राणीलाई मार्नु हो। ईश्वरसँगको सम्बन्ध जोड्नको निम्ति आफ्नो सट्टामा आफ्नो दोषको सट्टामा आफूले गरेको गल्तीको प्रायश्चित स्वरूप हे ईश्वर मैले अपराध गरेको छु मैले पाप गरेको छु मलाई क्षमा गर्नुहोस् भन्ने त्यो स्वरूपलाई त्यो कुरालाई प्रकट गर्नको निम्ति अर्को कुनै प्राणीलाई मारिकन त्यसको रगत आफ्नो सट्टामा बहाउनुलाई नै बलिदान भनेर हामी भन्दछौ। बलिदानको वास्तविक अर्थ चाहिँ यो हो अनि हामी सबैले यो कुरा जानेको हुनुपर्छ संसारका सबै धर्ममा बलिदानको आफ्नो महत्व छ र हरेक धर्मले बलिदानलाई आफ्नो तरिकामा व्याख्या गरेको र त्यसलाई नीतिमा ल्याएको कुरा हामी देख्दछौ। अनि प्राचीन समयमा म यहुदी धर्मको कस्तो संस्कार थियो बलिदान सम्बन्धी भन्ने कुरालाई यहाँ उजागर गर्न चाहन्छु। यहुदी धर्म भनेको संसारकै पुरानो धर्महरू मध्ये एकमा पर्ने गर्दछ अनि यहुदी धर्ममा परमेश्वरले अर्थात ईश्वरले उनीहरूलाई आज्ञा दिनुभएको थियो मोसाद्वारा यो आज्ञा दिनुभएको थियो कि कुनै पनि बलिलाई इसरायली जातिहरूको अर्थात इजरायलमा बस्ने जो यहुदी छन् उनीहरूको पाप प्रायश्चितको लागि उनीहरूले एकदमै शुद्ध पाठोलाई ल्याइकन थुमालाई ल्याइकन उनीहरूले बलि चढाउनु पर्थ्यो र त्यसको रगत उनीहरूले यहुदी मन्दिरमा लिएर अर्पण गर्नु पर्दथ्यो अनि यो काम चाहिँ एकजना व्यक्तिले गर्थ्यो। त्यो गर्नको लागि केवल एउटै व्यक्ति हुन्थ्यो जसलाई चाहिँ प्रधान पुजहारी अर्थात पुजहारीहरूको पनि प्रधान भन्ने गरिन्थ्यो र प्रधान पुजहारीले वर्षमा एक पटक उनीहरूको सबैभन्दा ठूलो चाड जसलाई निस्तार चाड भनेर बाइबलमा भनिएको छ र अहिले पनि इजरायलमा रहने यहुदीहरूले यो चाडलाई मनाउने गरेको हामी देख्दछौ। उनीहरूले यो चाडमा चाहिँ प्रत्येक वर्षमा एक पटक पुजहारीहरूको पनि मुख्य प्रधान पुजहारीले थुमालाई
वा पाठोलाई या बोकालाई मारिकन त्यसको रगत लिएर

0: मन्दिरमा ईश्वरको निम्ति परमेश्वरको निम्ति अर्पण गर्ने गर्दथ्यो। यो उनीहरूको रहन सहनमा थियो। पछि गएर इजरायलको मन्दिरलाई चाहिँ रोमीहरूले नष्ट गरिदिए र त्यसपछि यो बलिदानको कुरा चाहिँ रोकिएको छ। अनि हिन्दू धर्ममा पनि बलिदानको धेरै ठूलो महत्वलाई हामी देख्दछौ। यो कुरालाई हामीले बुझेका छौं या छैनौ, तर हिन्दुत्वमा चाहिँ हिन्दू धर्मको धर्मशास्त्रमा ब्रह्माले आफैलाई बलिदान गर्नेछन् भन्ने कुराको विषयमा उल्लेख गरिएको हामी देख्दछौ। हिन्दू धर्ममा पनि प्रत्येक वर्ष हाम्रै देशमा राँगाहरू त्यसै गरी बोकाहरू लाखौंको संख्यामा हामी काटिएको देख्दछौ र त्यसको पछाडिको अर्थ सायद हामी मध्ये धेरैजनाले नबुझेको हुन सक्छौ। दशैंमा दशैं नजिकै छ, कैयौं बोकाहरूको व्यापार हुन्छ, होइन, विभिन्न तरिकामा विभिन्न प्राणीहरूको खपत भइराखेको हामी देख्छौ। अनि ती सबैलाई मारेर आफ्नो निम्ति बलिदान, आफ्नो प्रायश्चितको निम्ति बलिदान स्वरूप यो गरिएको विधि हो। तर अहिले आएर हिन्दुत्वमा यसको संस्कार फरकै भएको हामी देख्दछौ र धेरैजनाले दशैंमा बोका काटिनुको खसी काटिनुको पछाडिको अर्थ चाहिँ बुझेका छैनन्। तर वास्तवमा भन्ने हो भने यसको अर्थ चाहिँ त्यो परिवारको निम्ति, त्यो परिवारका सबै सदस्यको पापको निम्ति त्यो बलिको, त्यो बोकाको, त्यो खसीको रगत बगाइएको र हिन्दुत्वमा बलिदानको धेरै ठूलो भूमिका छ। अनि अहिले पनि हाम्रा हिन्दू दाजुभाइहरूले, हिन्दू मित्रहरूले बलि चढाउने काम गरिराख्नु भएको छ। अनि बाइबलमा एउटा स्पेसिफिक एउटा विशेष खण्ड छ जहाँनिर चाहिँ बलिदान के हो र यसको महत्व के छ, यसको अवस्थाको विषयमा बताइएको छ। प्रिय मित्र, तपाईँहरूको निम्ति यो समयमा बाइबलमा भएको हिब्रु नामक पुस्तकको 7:23-28 यो खण्डलाई मैले पढ्न चाहे र जसै म यसलाई पाठ गरिराखेको हुनेछु तपाईँहरू यसलाई ध्यानसँग सुनिदिनुहोला। यहाँ यसरी भनिएको छ, अघिका पुजारीहरू धेरै संख्यामा थिए किनकि मृत्युले तिनीहरूलाई कार्यमा लागिरहन दिँदैनथ्यो, तर येशू चाहिँ अनन्त हुनु भएकोले उहाँको पुजारी पद अटल रहन्छ। फलस्वरूप उहाँद्वारा परमेश्वरको नजिक आउनेहरूलाई उहाँले सदैव उद्धार गर्न सक्नुहुन्छ, किनभने तिनीहरूका निम्ति मध्यस्थताको प्रार्थना चढाउन उहाँ सदैव जीवित रहनुहुन्छ। किनकि यो उचित थियो कि हाम्रा लागि यस्ता एकजना प्रधान पुजारी हुनु पर्दछ जो पवित्र, दोषरहित, निष्कलंक, पापीहरूबाट अलग र स्वर्ग भन्दा पनि माथि उचालिएका हुनुहुन्छ। अरू प्रधान पुजारीहरूले जस्तै पहिले आफ्नै पापको निम्ति र त्यसपछि मानिसहरूका पापको निम्ति उहाँले दिनहुँ बलिदान चढाइरहनु पर्दैन, आफैलाई अर्पण गरेर उहाँले यो काम सधैँको निम्ति एकै पल्टमा पूरा गरिदिनुभयो। यो खण्डलाई यदि हामी विचार गर्दछौ भने बलिदानको विषयमा केही विशेष कुराहरू हामी यहाँ बताइएको पाउँदछौ। सबभन्दा पहिलो चाहिँ येशु चाहिँ अनन्त हुनुभएकोले उहाँको पुजारी पद अटल रहन्छ। येशु ख्रीष्ट जो परमेश्वर हुनुहुन्थ्यो, जो अनन्त हुनुहुन्छ, जसले स्वर्ग छोडेर यो संसारमा आउनुभयो, मानिसको रूपमा उहाँ जन्मनुभयो र उहाँको जो पुजारी पद छ यो अनन्तसम्म छ भन्ने कुरा बाइबलमा स्पष्टत बताइएको हामी पाउँदछौ। अनि यहाँ अगाडि भनेको छ, किनकि यो उचित थियो कि हाम्रा लागि एकजना प्रधान पुजारी हुनु पर्दछ। सम्पूर्ण मानव जातिको लागि एकजना प्रधान पुजारी हुनु पर्दछ जो पवित्र, दोषरहित, निष्कलंक, पापीहरूबाट अलग र स्वर्ग भन्दा पनि माथि उचालिएका हुनुहुन्छ। यहाँ त्यस्तो केही विशेषताहरू, त्यस्तो केही आवश्यकताहरूको बारेमा बताइएको छ जो प्रधान पुजारीमा हुनुपर्छ, जो चाहिँ पवित्र, दोषरहित, निष्कलंक, पापीहरूबाट पनि अलग भएको हुनुपर्छ भन्ने कुरा बताइएको छ। अनि यो सबै विशेषताहरू चाहिँ एकजना व्यक्तिमा हामी पाउँदछौ। यो सबै विशेषताहरू चाहिँ केवल एकजना व्यक्तिमा पूरा भएको छ, जो चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ। अनि अन्तिममा यहाँनिर बताइएको छ, आफैलाई अर्पण गरेर उहाँले यो काम सधैँको निम्ति एकै पल्टमा पूरा गरिदिनुभयो। यहाँ पास्ट टेन्समा अर्थात भूतकालमा भनिएको छ, आफैलाई अरू कुनै खसी, बोका वा राँगा काटेर होइन, खसीको रगतबाट, बोकाको रगतबाट या राँगाको रगतबाट होइन, तर आफैलाई अर्पण गरेर अर्थात आफ्नै रगतबाट, आफ्नै रगत अर्पण गरेर उहाँले यो काम एक वर्षको लागि, दुई वर्षको लागि, चार वर्षको लागि या 10 वर्षको लागि होइन, तर बाइबलमा यो खण्डमा स्पष्ट भनिएको छ, आफैलाई अर्पण गरेर उहाँले यो काम सधैँको निम्ति एकै पल्टमा पूरा गरी चाहियो भन्दा बढी मैले तपाईँहरूको लागि व्याख्या गर्नुको आवश्यकता म देख्दिन। प्रिय मित्र, हामी सबै समझदार छौ र यो कुरालाई बुझ्न सक्छौ। यहाँ भनिएको छ, आफैलाई अर्पण गरेर येशूले यो काम सधैँको निम्ति एकै पल्टमा पूरा गरी सर्वमान्य कुरा हो। सबैले यो कुरालाई स्वीकार गरेका छन्। पक्कै पनि पाप क्षमाका लागि बलिदान चाहिन्छ। हाम्रो पापको क्षमाको निम्ति बलिदानको खाँचो पर्दछ। रगत नबगाइकन, बलि नचढाइकन पाप क्षमा हुन सक्दैन। बलिदानको एकदमै अपरिहार्यता छ। रगत नबगाइकन पाप क्षमा हुन सक्दैन। अनि येशूले आफैलाई एकै पल्ट अर्पण गरेर त्यो सधैँको निम्ति पूरा गरिदिनु भएको छ। तपाईँलाई सोध्न चाहन्छु म, कि हामीले सधैँ बलिदान चढाइराख्नु जरुरी छ, कि आउँदो दशैंमा हामीले अझै पनि बोका मार्न जरुरी छ? तपाईँलाई खानको लागि हो, परिवारमा रमाइलो गर्नको लागि हो भने त्यसमा कुनै आपत्ति छैन। तर यदि तपाईँले चढाइराखेको बोकाको रगतले तपाईँको पाप अझै पनि क्षमा हुन्छ भन्ने कुरा तपाईँ सोचिराख्नु भएको छ भने, प्रिय मित्र, हो, दुःखको साथ मैले भन्नुपर्छ, तपाईँ अझै पनि गलत हुनुहुन्छ। हामीले अझै पनि त्यो बलिदानलाई चिन्न सकेका छैनौ जो 2000 वर्ष अगाडि स्वर्ग छोडेर यो संसारमा आउनुभयो र हामी सबैको निम्ति बलि हुनुभयो, हामी सबैको निम्ति रगत बगाउनुभयो, अनि अझै पनि हामी बोका राँगाहरू खोज्दै हिँडिराखेका छौ। दुःख लाग्दो कुरा हो। परमेश्वरले तपाईँ र मेरो लागि त्यो बलिदान गरिसक्नु भएको छ। हामीले कहिलेसम्म बोकाहरू खोज्दै हिँड्ने? हामीले कहिलेसम्म त्यो निहत्था जनावरको रगत बगाइराख्ने? कहिलेसम्म अब हामीले आफ्नो पापको लागि त्यो निर्दोष जनावरहरूलाई मारिराख्ने? अब जरुरी छैन। अब एउटै कुरा जरुरी छ, प्रिय मित्र, हो, एउटै कुरा मात्रै हामीले गर्नुपर्छ, त्यो हो त्यो बलिदान जो 2000 वर्ष अगाडि आएर हाम्रो लागि आफैलाई बलिदान अर्पण गरिसक्नु भएको छ, हाम्रो पापको लागि क्रुसमा मरिसक्नु भएको छ, उहाँमाथि विश्वास गर। बाइबलमा युहन्ना नामक पुस्तकको 3 अध्यायको 16 पदमा हामी यसो लेखिएको पाउँदछौ। तपाईँहरूको निम्ति म यहाँ यस खण्डलाई पाठ गरिदिनेछु। किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। हामी सबैको निम्ति बाइबलको वचन यही हो, जसले उहाँलाई प्रेम गर्छ त्यो कहिल्यै पनि नाश हुँदैन तर त्यसले अनन्त जीवनलाई प्राप्त गर्दछ। प्रिय मित्र, हो, के तपाईँलाई अनन्त जीवनको खाँचो छैन र के सम्पूर्ण मानव जातिलाई पाप पाटोको प्रायश्चितको खाँचो छैन र? हुनसक्छ सायद आजको आधुनिक जीवनशैलीले हाम्रो भित्री आध्यात्मिकताको आँखालाई बन्द गरिदिएको छ। हाम्रो अगाडि भएको भौतिक शरीरले हाम्रो भित्रको आध्यात्मिक दृष्टिलाई, आत्मालाई बन्द गरिदिएको छ। तर एकपटक आफैलाई नियालेर हेर्नुहोस्, भित्री मनमा प्रश्न सोध्नुहोस्। संसारका सबै धर्मले बलिदानको महत्वलाई बुझेका थिए। सम्पूर्ण संसारका सबै धर्ममा बलिदानको बेग्लै भूमिका हामी देख्दछौ। सम्पूर्ण धर्ममा बलिदान चढाउने कुरालाई जोड दिएको कुरा हामी देख्दछौ। तर बलिदानको कामलाई एकजना व्यक्तिले मात्रै, एकजना परमेश्वरले मात्रै पूरा गर्नुभयो, जो सम्पूर्ण ब्रह्माण्डको परमेश्वर हुनुहुन्छ, जसले दृश्य र अदृश्य सम्पूर्ण थोकहरूलाई बनाउनुभयो, जो सम्पूर्ण कुराहरूको रचयिता हुनुहुन्छ, उहाँले मात्रै यो कामलाई पूरा गर्नुभएको छ। उहाँले एकमात्र आफ्नो पुत्रलाई यो संसारमा पठाउनुभयो र उहाँले आफ्नो रगत क्रुसमा बगाएर तपाईँ र मेरो लागि त्यो बलिदानको कामलाई पूरा गरिदिनु भएको छ। अब हामीले आफ्नो पापको प्रायश्चितको लागि बोकाहरू, रगतहरू चढाउन जरुरी छैन। त्यसको लागि हामीले एउटै काम गर्नु पर्दछ, मित्र, हो, त्यसको लागि हामीले गर्न एकमात्र आवश्यक काम भनेको त्यो बलिमाथि, त्यो बलिदानमाथि हामीले विश्वास गर्नुपर्छ। र त्यो बलि भनेको सिद्ध येशू ख्रिस्ट हुनुहुन्छ। तपाईँहरू जो जति यो कार्यक्रम सुनेर बसिराख्नु भएको छ, तपाईँहरू सबैलाई मेरो विनम्र अनुरोध छ, आफ्नो जीवन येशूको लागि अर्पण गरिदिनुहोस्। त्यो येशूको निम्ति जसले तपाईँलाई प्रेम गरिकन 2000 वर्ष अगाडि आफैले आएर आफ्नो रगत क्रुसमा बगाउनुभयो, उहाँलाई नराम्रो तरिकामा मारियो र पनि उहाँले मृत्युलाई जितेर तेस्रो दिनमा फेरि जीवित भएर उहाँ आउनुभयो, तपाईँको लागि बलिदानको काम उहाँले गरिदिनु भएको छ। उहाँले तपाईँलाई अत्यन्तै प्रेम गर्नुहुन्छ, उहाँले तपाईँलाई औधि प्रेम गर्नुहुन्छ। उहाँ तपाईँको लागि यो संसारमा आउनुभएको, आज नै यसै समयमा नै आफ्नो सम्पूर्ण जीवन त्यही ईश्वरको सेवाको लागि अर्पण गरिदिनुहोस्। अनि म विश्वास गर्दछु तपाईँको जीवन अनन्तताको लागि सुरक्षित रहनेछ। मृत्यु पछिको जुन यात्रा हामी शुरू गर्न जाँदैछौ त्यसमा तपाईँ ईश्वरसँगै रहनुहुनेछ र परमेश्वरको महान आशिषले तपाईँहरूको जीवन भरिपूर्ण हुनेछ। आजको यस सन्देशबाट महान परमेश्वरले हामी सबैमाथि आफ्नो आशीर्वाद दिनुभएको होस्।
1: धन्यवाद दाई हरिलाई। साँच्चीकै आजको वचन पूर्ण सन्देशमूलक र आशिषमय थियो। वचनमा भने जस्तै हामीले इतिहासमा हेर्ने हो भने संसारमा देश बचाउने नाममा, स्वाभिमानको नाममा, स्वतन्त्रता र अधिकार प्राप्तिका विभिन्न लड़ाईहरूमा धेरै मानवको बलिदान भएको हामी पाउँदछौ, जसलाई सम्मानित शब्दमा शहीद पनि भनिन्छ। हाम्रो नेपालमा देश रक्षाको लागि, जनताको अधिकार सुनिश्चितताको लागि भएका आन्दोलनमा मारिएका शहीदहरूको सम्मान स्वरूप माघ 16 गते शहीद दिवस मनाइने गरिन्छ। तर श्रोता, वचनमा भने जस्तै हरेक कुराको निम्ति बलिदानको आवश्यकता भएझै मानिसका पापहरूको प्रायश्चितको निम्ति पनि बलिदानको आवश्यकता छ। फलस्वरूप सबै धर्महरूमा मानिस आफ्ना पापको खातिर विभिन्न कुराहरूको बलि दिइरहेको सर्वविदित छ। जस्तै हिन्दू धर्ममा मानिसहरू विभिन्न कुराको निम्ति खसी बोका, कुखुरा, राङ्गाहरूको बलिदान दिदछन् अनि उनीहरूलाई लाग्दछ कि ती दिएका बलिदानहरूबाट उनीहरूको पाप क्षमा भई उनीहरूले प्राप्त गर्न चाहेको ईश्वरत्व पाउनेछन्। तर श्रोता, बाइबलले भन्दछ संसारमा मानिसको पापको खातिर 2017 वर्ष अगाडि यसु ख्रीष्टले दिनुभएको बलिदान बाहेक अरू केही कुराले पनि मानिसको पापलाई क्षमा गर्न सक्दैन। यसकारण यसु ख्रीष्ट मानिसको मुक्ति र उद्धारको लागि निष्कुट थुमाको रूपमा बलिदान भइसक्नु भएको छ। अब उपरान्त कुनै पनि अन्य बलिले मानिसले चाहेको पाप क्षमा, ईश्वरत्व र मुक्ति पाउन सक्ने छैन। त्यसैले श्रोता, संसारका मानिसको लागि बलिदान हुनुभएको यसु ख्रीष्टलाई आफ्नो उद्धारकर्ता र मुक्तिदाताको रूपमा विश्वास गर्नुहोस्, किनकि उहाँ मात्र संसारको पापको निम्ति बलि हुनुभएको पहिलो र अन्तिम बलि हुनुहुन्छ। प्रिय श्रोता, तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ, प्रतिक्रिया पठाउन चाहनुहुन्छ वा यस कार्यक्रमका बारेमा अझै थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो कन्ट्याक्ट नम्बर रहेको छ 98580 37454। कन्ट्याक्ट नम्बर फेरि एकपटक 98580 37454। र त्यसै गरी हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हवस् श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति, सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार। जय मसीह।

0: तिम्रो आस्थामा आनन्द गर, संकटमा धैर्य धारण गर र निरन्तर प्रार्थनामा लागिरह। रोमी पारकको पार। आदरणीय श्रोता, विभिन्न कारणले गर्दा तपाईँ निराश हुनुहुन्छ होला, चिन्तामा हुनुहुन्छ होला, हजुरलाई छटपटे भइरहेको होला, आर्थिक समस्या होला, पारिवारिक समस्या होला, रोग बिरामले गर्दा चिन्तामा हुनुहुन्छ होला, भने जस्तो केही भएको छैन होला। अब चिन्ता नगर्नुहोस्, परमेश्वर भन्नुहुन्छ, तिम्रो सारा फिक्री मलाई सुम्पिदेऊ, म तिम्रो वास्ता गर्नेछु। त्यति मात्र होइन, यी सारा बोझले दबिएका हो मका हो, म तिमीलाई विश्राम दिनेछु। बारम्बार परमेश्वर यो कुरा तपाईँ र मलाई भन्दै हुनुहुन्छ र बोलाउँदै पनि हुनुहुन्छ। के तपाईँ यस्तै अवस्थामा हुनुहुन्छ? छटपटी, एकान्त, निराश, अशान्ति, यी सबै कुराका आवाज सुन्ने प्रभु येशू ख्रीष्ट मात्र हुनुहुन्छ। त्यसैले त उहाँ भन्नुहुन्छ, तिमीहरूले गरेको प्रार्थना सुन्न, मेरो कान र आँखा सदा खुल्ला रहनेछ। र तपाईँको खुसी नै हाम्रो खुसी, अनि हाम्रो खुसी नै परमेश्वरको खुसी। श्रोता, तपाईँको लागि जीवन परिवर्तन गर्ने, तपाईँलाई दिनदिनै शक्तिशाली बनाउने, तपाईँको बाटो निर्देशन गर्ने कार्यक्रम विश्वासको वचन लिएर आउँदै हुनुहुन्छ आदरणीय पास्टर अनिल सुनाम।
1: तपाईँहरू सबैजनालाई न्यानो अभिवादन, साथै जयमसी। म अनिल सुनामको तर्फबाट आज हामी फेरि पनि एउटा विषयलाई चर्चा गर्नेछौ। आज पनि हामी परमेश्वरको वचनबाट सिक्ने प्रयास गर्नेछौ, अनि आज जुन विषयमा मैले तपाईँसँग छलफल गर्न गइराखेको छु, जुन विषयमा हामीले परमेश्वरको वचनबाट सिक्न गइराखेको छ, अनि यो वचन आफैमा शक्तिशाली छ। प्रियहरू, यो वचन आफैमा एकदमै अर्थपूर्ण छ। प्रियहरू, अनि यो समय हामी पहिलो पत्रुसको पत्रबाट हेर्नेछौ, अनि पहिलो पत्रुस र दोस्रो पत्रुस कसले लेखे भन्दै गर्दा तपाईँ र मलाई थाहा छ, येशू ख्रीष्टको पहिलो चेलाले। अनि पहिलो कुरा चाहिँ हाम्रो जीवनमा सबै कुरा एकदमै महत्त्वपूर्ण लाग्छ हामीलाई। प्रियहरू, अनि यो पहिलो येशू ख्रीष्टको चेलाले लेख्नु भएको पहिलो पत्रुसको पुस्तकबाट हामी केही कुरालाई हेर्नेछौँ, अनि आज म तपाईँहरूको बीचमा एउटै पदलाई मात्र चर्चा गर्न चाहन्छु। अनि मैले हजुरहरूको बीचमा बोल्न लागेको वचन चाहिँ पहिलो पत्रुस दुई अध्यायको 9 पद हो, अनि यहाँनिर यसरी लेखिएको छ, तर तिमीहरू चुनिएका वंश हौ, राजकीय पुजारीगिरी, पवित्र जाति, परमेश्वरको निजी प्रजा हौ, उहाँले तिमीहरूलाई अन्धकारदेखि उहाँको उदयको ज्योतिमा ल्याउनु भयो, ताकि तिमीहरू उहाँको आश्चर्यपूर्ण कार्यहरूको घोषणा गर्न सक। हालेलुया। अनि यो पत्र उसले कसलाई लेख्दैछ भन्दै गर्दा, नि जब तपाईँले यो पहिलो पत्रुस एक अध्यायको 1 र 2 हेर्नुभयो भने यसरी लेखिएको छ, येशू ख्रीष्टको प्रेरित पत्रुसबाट पन्थस, गलातिया, कापाडोकिया, एसिया र बिथिनिया भरि निर्वासित भई चरपष्ट भएकाहरूलाई येशू ख्रीष्टको आज्ञा पालन र उहाँका रगतको छिर्काईको निम्ति पवित्र आत्माद्वारा शुद्ध भई परमेश्वर पिताद्वारा उहाँको पूर्व ज्ञान अनुसार चुनिएकाहरूलाई अनुग्रह र शान्ति प्रशस्त हुँदै जाओस् भनेर यहाँनिर पत्रुसले यी व्यक्तिहरूलाई लेख्दैछन्। यो पत्र चाहिँ प्रियहरू किन भन्दै गर्दा, नि प्रियहरू, जब तपाईँले इतिहास हेर्नुहुन्छ भने इतिहासमा के भइराखेको थियो भन्दा, नि त्यो समयमा चाहिँ रोमी शासकको नेरो सम्राटले चाहिँ धेरै पीडाहरू दिइराखेको थिए क्रिस्चियनहरूलाई। किन उसले पीडा दिइराखेको थियो भन्दा, सम्राटको शक्ति र धर्मसँगको असहमति पनि हामी त्यहाँनिर पाउँछौ। प्रियहरू, जब सम्राट नेरोले चाहिँ त्यहाँनिर भएका धेरै देवी देवताहरू पुज्दै गर्दा, बलिदान गर्दै गर्दा चाहिँ क्रिस्चियनहरूले चाहिँ उसले भनेको कुरा नमान्दै गर्दा त्यहाँनिर क्रिस्चियनहरूलाई चाहिँ धेरै सताव दिएको कुरा हामी पाउँछौँ। त्यति मात्र होइन, उनीहरूलाई धेरै अस्वीकार र असहज बनाइराखेको त्यहाँनिर यो पहिलो कारण भने। दोस्रो कारण चाहिँ तपाईँले स्थिति सम्मत 64 हेर्नुभयो भने रोममा चाहिँ ठुलो आगो लागेको थियो, अनि त्यो आगो लाग्नुको कारण चाहिँ उसले चाहिँ क्रिस्चियनहरूलाई चाहिँ के गरिराखेको छ, दोष लगाइराखेको छ। क्रिस्चियनहरूले गर्दा चाहिँ यो आगो लागेको, क्रिस्चियनहरूले गर्दा यो विपत्ति रोममा आयो भन्ने कुरालाई उसले के गर्दैछ भन्दा आरोप लगाइराखेको थियो त्यो समय। त्यति मात्र होइन प्रियहरू, सामाजिक तिरस्कार र बहिष्कार गर्ने कुरा पनि त्यहाँनिर भइराखेको थियो। जब क्रिस्चियनहरूले चाहिँ देवी देवतालाई पूजा गरेनन्, जब देवी देवतालाई मानेनन्, यति मात्र होइन त्यो समयमा चाहिँ नेरोले उसलाई नै पुज्नु भनेर भन्दै गर्दा पनि क्रिस्चियनहरूले चाहिँ नगर्दै गर्दा त्यो समयमा क्रिस्चियनहरूमा एकदमै दबाव र सताउट आइराखेको थियो प्रियहरू। अनि त्यो समयमा क्रिस्चियनहरूलाई चाहिँ व्यापक गिरफ्तारी र कारावास पनि गरिराखेको थियो। परमेश्वरको काम गर्ने उहाँका चेलाहरूलाई चाहिँ नेरो सम्राटले चाहिँ के गर्दै थियो भन्दा धेरैजनालाई एकदम गिरफ्तारी गर्ने र जेलमा हाल्ने गरिराखेको थियो। त्यति मात्र होइन प्रियहरू, उसले क्रिस्चियनहरूलाई एकदमै सताएको कारण चाहिँ धेरै क्रिस्चियनहरू चाहिँ यरुसलेम छोड्नलाई बाध्य भइराखेको थिए प्रियहरू। अनि त्यहाँनिर के हुँदै थियो भन्दा प्रमुख लिडरहरूलाई, प्रमुख व्यक्तिहरूलाई चाहिँ झन् धेरै यातना दिइराखेको उदाहरणहरू हामी धेरै पाउँछौ प्रियहरू। त्यो समयमा धेरैजनाको शिर काटेर के गरी मारिँदै थियो भन्दा धेरैजनालाई चाहिँ आगोले पनि जलाइराखेको थियो। त्यो समयमा कस्ता कस्ता यातना दिइराखेको थियो भन्दा नि यो पत्रुसले उसका मानिसहरूलाई लेख्दै गर्दा चाहिँ प्रियहरू, त्यो समयमा क्रुसमा टाङ्गिराखिएको थियो, जसरी येशूलाई क्रुसमा टाङ्गिराखेको थियो त्यसरी नै धेरै क्रिस्चियनहरूलाई चाहिँ यो नेरो सम्राटको समयमा चाहिँ क्रुसमा टाङ्गिराखेको थियो। अनि अर्को कुरा चाहिँ नि जिउँदै जलाइराखिएको थियो प्रियहरू, जसले क्रिस्चियनिटीलाई चाहिँ प्रचार गरिराखेको थियो, येशू नै मुक्तिदाता र उद्धारकर्ता हुनुहुन्छ भन्ने कुरालाई प्रचार गर्दै गर्दा जलाइ पनि राखिएको थियो। अनि त्यति मात्र होइन, धेरैचोटि जङ्गली जनावरको चाहिँ आहार भइराखेको थियो क्रिस्चियनहरू चाहिँ। अनि त्यहाँनिर हेर्नुभयो भने अझ धेरै म बताउन चाहन्छु, त्यो समयमा चाहिँ शिर पनि काटिराखिएको थियो भन्ने कुरा चाहिँ तपाईँ र मैले थाहा पाउनु पर्छ। अनि यहाँनिर पत्रुसले यस्तो विघ्न सताउट हुँदै गरेको मान्छेलाई चाहिँ के भन्दैछन् भन्दा चाहिँ नि उनले प्रस्थान दिँदैछन्, हामीले विश्वास गरेको धर्मशास्त्र व्यवस्थामा जे लेखिएको कुरा छ त्यो चाहिँ येशूमा आएर पूरा भएको कारण यी कुराहरू हाम्रो जीवनमा आइराखेको छ, यो सताउटहरू चाहिँ हामीले भोगिराखेको छौँ भन्दै गर्दा उसले यी चरपष्ट भएका मानिसहरूलाई चाहिँ के गर्दैछन् भन्दा प्रोत्साहन दिँदैछन्। र उसले पहिलो पत्रुस 2:9 यसरी भन्छन्, तिमीहरू चाहिँ चुनिएको वंश हो भन्ने कुरा यहाँनिर भन्छन्। यु आर द चोजन वन, तिमीहरू चाहिँ चुनिएको वंश हो भन्ने कुरा चाहिँ यहाँनिर बताउँछन्। जब तपाईँले एनकेजेबीमा हेर्नुभयो भने त्यहाँनिर यसरी लेखेको छ, चोजन जेनेरेसनको कुरा गर्छ यो एनकेजेबी भर्जनले भने। एनआईभीमा हेर्नुभयो भने तपाईँले चोजन पिपल भनेर पनि भनेको छ। एनएएसबीमा हेर्नुभयो भने चोजन रेस भनेर पनि हामीले यहाँनिर पाउँछ। नि यो पत्रुसले चाहिँ यो कुरा आफै बताइराखेको छैन प्रियहरू। तपाईँले यसैया 43:40 हेर्नुभयो भने 20-21 पदबाट उसले के गर्दैछन्, हामीहरू चाहिँ चुनिएको वंशहरू हौ, तिमीहरू चाहिँ चुनिएको वंश हौ भन्ने कुरा उसले पुरानो करारबाट पनि यो कुरालाई ल्याउँदैछन्। अनि चुनिएको वंश जब उसले यो भन्दै गर्दा हामीले अब्राहमको कुरालाई, इसाकको कुरालाई र याकुबको कुरालाई हामीले बिर्सिनु हुँदैन प्रियहरू। परमेश्वरले कसरी अब्राहमद्वारा करार स्थापित गर्नुभयो भन्ने कुरा यो कुरालाई उसले सम्झना दिलाउँदैछन्। त्यति मात्र होइन, परमेश्वरले कसरी अब्राहमसँग, इसाकसँग र याकुबसँग करार बाँध्नुभयो भन्ने कुरालाई पनि उसले सम्झना दिलाउँदैछन्। त्यति मात्र होइन, हामी चाहिँ खतना भएर, कटर भएर, सेपरेटेड वान भएका व्यक्तिहरू हौ, हामी चाहिँ चुनिएका व्यक्तिहरू हौ भन्ने कुरा उसले ती व्यक्तिहरूलाई चाहिँ सम्झना दिलाउँदैछन् प्रियहरू। अनि यो कुरा किन उसले नयाँ करारमा आएर भन्दैछन् भन्दा नि चुनिएको वंश चाहिँ अब तिमी र म हौ, हामी चाहिँ चुनिएका हौ भन्ने कुरालाई उसले भन्दैछन्। उनीहरू जब पुरानो करारलाई मान्दै गर्दा नि प्रियहरू, उनीहरू चाहिँ व्यवस्थामा थियो, तर त्यो व्यवस्था जब यीशु ख्रीष्टमा पुरा भयो, यीशु ख्रीष्टद्वारा चाहिँ ती मानिसहरू चाहिँ चुनिएका वंश भयो भन्ने कुरालाई उसले उत्साह दिँदैछ। त्यस्तो विघ्न सताउट हुँदै गर्दा पनि यो कुरा चाहिँ तिमीहरूले जानिराख, परमेश्वरले हामीलाई चुन्नु भएको, परमेश्वरले हामीलाई छान्नु भएको हो भन्ने कुरालाई उसले बताइराखेको छ प्रियहरू। अनि यो योजना चाहिँ नि उद्धारको योजना चाहिँ क्रिस्ट येशूद्वारा चाहिँ यो संसारमा पूरा भएको छ। क्रिस्ट येशूद्वारा चाहिँ हामी चुनिएका छौ। तपाईँले पुरानो करारमा हेर्नुभयो भने विशेष गरी चाहिँ चुनिएको व्यक्तिलाई चाहिँ विशेष प्राथमिकता दिन्थ्यो, जस्तै राजालाई, पुजारीलाई, न्यायकर्तालाई, अगमभक्तलाई। तर यहाँनिर चाहिँ अब के भन्नु खोज्दैछ भन्दा चाहिँ नि, जब तिमीहरूले येशूलाई विश्वास गर्यौ त्यही दिनदेखि नै तिमीहरू चुनियौ, यु आर द चुजन वान हो भन्ने कुरा चाहिँ यहाँनिर पत्रुसले उसका अडियन्सहरूलाई अथवा यो पत्र पढ्ने व्यक्तिहरूलाई चाहिँ बताइराखेको छन्। पत्रुसले मात्र होइन प्रियहरू, तपाईँले जब एपिसीमा हेर्नुभयो भने पाउललाई पनि यो कुरा एकदमै स्पष्टसँग थाहा छ प्रियहरू। पाउलले पनि म चाहिँ चुनिएको वंशहरू हौ र एपिसीको मण्डलीलाई तिमीहरू पनि चुनिएको वंश हौ भन्ने कुरालाई उसले बताउँछ प्रियहरू। उसले जब तपाईँले एपिसी 1:4 हेर्नुभयो भने संसारको उत्पत्ति भन्दा अघिबाटै उहाँले हामीलाई चुन्नु भएको छ भन्ने कुरा यहाँनिर पाउलले बताउँछ प्रियहरू। नि यो कुराबाट तपाईँ र मैले के चाहिँ बुझ्दैछौ भन्दा नि, जुन व्यक्तिहरू सताउटमा गइराखेको छ उनीहरूको परिचय के हो, परमेश्वर को हुनुहुन्छ उहाँहरूको लागि र परमेश्वरले हामीलाई के गर्नु पर्यो भन्ने कुरालाई चाहिँ यहाँ पत्रुसले ती व्यक्तिहरूलाई बताउँदैछ। अनि यहाँनिर हामीले भन्न सक्छौ ती व्यक्तिहरू मात्र चुनिएको वंश होइन, आज तपाईँ र म पनि येशु ख्रीष्टद्वारा चुनिएका छौ, त्यही भएर तपाईँ र म पनि चुनिएका वंशहरू हौ भनेर म भन्न मन लाग्छ। अनि तपाईँ र मैले यहाँनिर अर्को शब्द हेर्यो भने राजकीय पुजारीगिरीको यहाँनिर कुरा गर्छ, यहाँ चाहिँ राजाको कुरा गर्छ प्रिय, रोयल प्रिस्टहुडको कुरा गरिराखेको छ। राजकीय पुजारीगिरी भनेको चाहिँ के हो भन्दा, राजादेखि आउने पुजारी, राजाको सेवा गर्ने पुजारी भनेर पनि हामीले बुझ्न सक्छौ। नि पुजारी हुनको लागि चाहिँ हारूनको कुलबाट चाहिँ के हुनु पर्थ्यो, आउनु पर्थ्यो र नियुक्ति हुनु पर्थ्यो पुरानो करारमा। त्यति मात्र होइन प्रियहरू, पुरानो करारमा तपाईँले हेर्नुभयो भने यदि कुनै व्यक्ति पुजारीको सेवा गर्न चाहन्छ भने हारूनको कुलबाट प्रियहरू उसको चाहिँ उमेर नपुगिकन उसले पुजारीको सेवा गर्न पाउँदैनथ्यो। अनि पुजारीले चाहिँ के गर्थ्यो भन्दा चाहिँ नि प्रियहरू, मानिसहरूको पापको पश्चाताप गर्ने, प्रयासित गर्ने कामहरू गर्दथे। अनि यहाँनिर पत्रुसले उनीहरूलाई सम्झना दिलाउँछन्, हामी चाहिँ राजकीय पुजारीगिरी हौ है भनेर उसले सम्झना दिलाउँछ। अनि पुजारी चाहिँ विशेष व्यक्ति थियो मानिस र परमेश्वरको बीचमा मध्यस्थ गर्नको लागि, अनि पुजारी चाहिँ विशेष व्यक्ति थियो मानिसहरूको पाप परमेश्वरको अगाडि लगेर प्रयासित गर्नको लागि। तर यहाँनिर पत्रुसले यो कुरालाई सम्झना दिलाउँदैछ, जब हामी येशु ख्रीष्टमा आयौ अब त्यहाँनिर चाहिँ कुनै पनि के छैन, मध्यस्थकर्ता हुनु परेन। अनि मध्यस्थकर्ता चाहिँ येशु ख्रीष्ट भइकन हामी चाहिँ परमेश्वर कहाँ डाइरेक्ट पुग्न सक्छौ, परमेश्वर कहाँ हाम्रा कुरा डाइरेक्ट राख्न सक्छौ भन्ने कुरा चाहिँ यहाँनिर पत्रुसले चाहिँ नि प्रियहरू पत्र पढ्ने मानिसहरूलाई सम्झना दिलाउँदैछन्। अनि यो कुरा तपाईँले अझ धेरै मजाले बुझ्नुभयो भने प्रकाश 1:6 यसो लेखिएको छ, हामीलाई एउटा राज्य उहाँका पिता र परमेश्वरका पुजारीहरू तुलाउनु हुनुहुने उहाँलाई महिमा र परक्रममा सदा सर्वदा होस् भनेर। अनि येशु ख्रीष्टले जब त्यो पुजारी पदलाई चाहिँ नि कलवरी क्रुसमा जब पूरा गरिदिनु भयो, त्यहाँदेखि चाहिँ परमेश्वरले अब चाहिँ तपाईँ र मलाई पुजारी गिरी बनाउनु भएको छ, अब चाहिँ हामी पुजारी गिरी भएका छौ भन्ने कुरा चाहिँ यहाँनिर पत्रुसले त्यत्रो सतावटमा पढ्दै गरेको मानिसहरूलाई के गर्दैछन् प्रियहरू, प्रोत्साहन दिँदैछन्, सुन है हाम्रो परिचय चाहिँ यस्तो हो, हामी चाहिँ यस्ता व्यक्तिहरू भन्ने कुरालाई उसले के गर्दैछ, सम्झना दिलाउँदैछ। त्यति मात्र होइन प्रियहरू, हामीले चुनिएको वंश, कसरी चुनिएको वंश भए ती मानिसहरू र हामीहरू भन्ने कुरालाई हेर्यौं, कसरी राजकीय पुजारीगिरी भए त्यो समयको मानिस र अहिले हामीहरू भने, अब तेस्रो कुरा हामी हेर्नेछौ पवित्र जातिको कुरा यहाँनिर गर्नुभएको छ प्रियहरू, अ होली नेसनको कुरा गर्नुभएको छ नि। पवित्र राष्ट्र अथवा जातिको अवधारणाले विशेष गरी इजरायलीहरूको महत्वलाई झल्काउँछ प्रियहरू, अनि यो कुराले भौतिक कुरालाई मात्र देखाउँदैन तर यो कुराले आत्मिक र आध्यात्मिक कुरालाई पनि एकदमै जोड दिन्छ प्रियहरू भन्ने कुरा हामीले बुझ्नुपर्छ। पहिलो कुरा चाहिँ ईश्वरको लागि समर्पित व्यक्तिहरू चाहिँ इजरायलीहरू थिए प्रियहरू, अनि परमेश्वरले पवित्र जातिको निम्ति उहाँहरूलाई खडा गर्नुभएको थियो इजरायलीहरूलाई। अनि त्यसै गरी प्रियहरू उनीहरू चाहिँ विशेष गरी अलग गरिएको र अलग पहिचान भएका मानिसहरू थिए, अनि नैतिक र धार्मिक जीवनको उदाहरणहरू चाहिँ इजरायलीहरू थिए भने प्रियहरू ईश्वरको करार र प्रेमको प्रतीक चाहिँ उहाँहरूको जीवनबाट संसारभरि बग्नु पर्ने थियो, अनि त्यही भएर पनि उनीहरूलाई पवित्र जाति भनिएको। अझ धेरै तपाईँले हेर्दै जानुभयो भने संसारको उद्धारको योजनालाई यो संसारमा पूरा गर्नु चाहिँ कसको उद्देश्य थियो भन्दा नि परमेश्वरको उद्देश्य थियो। अनि म यो कुरालाई तपाईँलाई बताउन चाहन्छु कसरी भन्ने कुरा मैले तपाईँलाई भनिसके। अनि पवित्र जाति चाहिँ नि उनीहरू चाहिँ येशूको रगतले भएको थिए प्रियहरू, किन भन्दा पुरानो करारमा जति पनि योजनाहरू जति पनि अगमबाडी गरिएका थिए सबै कुरा चाहिँ येशूमा आएर पूरा भएको कुरालाई हामी पाउँछौ। अनि जसले येशूलाई पठाउँछ ऊ चाहिँ पवित्र जाति हुन्छ, किनभने धेरैचोटि येशूले भन्नुभएको छ म पवित्र छु र तिमीहरू पवित्र हुनुपर्छ भनेर। अनि जो व्यक्ति चाहिँ पवित्रतालाई मन पराउँछ त्यो व्यक्ति चाहिँ पवित्रतामा जिउने पवित्र जाति हुन्छ भन्ने कुरा चाहिँ हामीले थाहा पाउनुपर्छ। अझै यसको अर्थ उनीहरूलाई ईश्वरको महिमा प्रकट गर्न र सबै राष्ट्रमा धर्म र पवित्रताको उदाहरण बन्नको लागि जिम्मेवारी दिएको कुरालाई हामी पाउँछौ प्रियहरू। अनि त्यही भएर यहाँनिर पत्रुसले ती मानिसहरूलाई अथवा यसको अडियन्सहरूलाई अथवा यो पत्र प्राप्त गर्ने मान्छेहरूलाई चाहिँ प्रोत्साहन दिँदैछन्, ए हे हाम्रो जीवनमा यति धेरै पीडा आउँदै गर्दा पनि सताउट आउँदै गर्दा पनि तिमीले यो कुरा चाहिँ नबिर्स है, परमेश्वरमा तिम्रो परिचय के छ भन्ने कुरालाई उसले सम्झना चाहिँ दिलाइ नै राखेको छन् प्रियहरू। अझै हामीले चौथोमा हेर्यौँ भने अनि यहाँनिर पत्रुसले परमेश्वरको निजी प्रजा भनेर पनि सताउट भएर गइरहेको व्यक्तिहरूलाई प्रोत्साहन दिँदैछन्। अनि विशेष गरी यहाँनिर परमेश्वरले निजी प्रजा भन्नुको अर्थ के हो भन्दै गर्दा नि प्रियहरू यानि परमेश्वरले ती मानिसहरूलाई अथवा इजरायलीहरूलाई विशेष गरी उहाँको उद्देश्यको लागि चुन्नु भएको, उहाँको उद्देश्यको लागि चाहिँ छुट्टाउनु भएको भन्ने कुरा चाहिँ यहाँनिर पत्रुसले प्रोत्साहन दिइराखेको छन् प्रियहरू। अनि निजी प्रजा भन्दै गर्दा विशेष गरी उहाँका सेवकहरू, उहाँका मानिसहरू र उहाँका अनुनायीहरू भन्ने कुरालाई यहाँनिर परमेश्वरले बताउँदै हुनुहुन्छ। अनि तपाईँ र मैले हेर्यौँ भने पुरानो करारमा निजी प्रजा भन्ने बित्तिकै धेरै कुराहरू आउँछ, करारको कुराहरू, खतनाको कुराहरू प्रियहरू, त्यति मात्र होइन सेपरेटेड वान हुने कुराहरू चाहिँ परमेश्वरले यहाँनिर भन्दै हुनुहुन्छ। अनि यहाँनिर पत्रुसले नि मजाको कुरा चाहिँ के गर्दैछ भन्दा त्यस्तो डरलाग्दो अवस्थाबाट जाँदै गरेको विश्वासीलाई, जाँदै गरेको यहुदीहरूलाई चाहिँ उसले उत्साह दिँदैछ। परमेश्वरमा हाम्रो परिचय चाहिँ के हो भन्दै गर्दा चुनिएको वंश, राजकीय पुजारीगिरी, पवित्र जाति, परमेश्वरको निजी प्रजा हौ भन्ने कुरालाई दिँदै गर्दा चाहिँ नि त्यो सतावटमा भएर जाँदै गर्ने मान्छेहरूलाई पनि उनीहरूलाई यो कुराले चाहिँ प्रोत्साहन मिल्यो होला, यो कुराले चाहिँ उनीहरूलाई शक्ति मिल्यो होला भन्ने कुरालाई म बताउन चाहन्छु। यति मात्र होइन उसले यति मिठो कुरालाई सम्झना गर्दछन्, उहाँले तिमीहरूलाई अन्धकारदेखि उहाँको उदयको ज्योतिमा ल्याउनु भयो भन्ने कुरालाई गर्दैछन्। अनि यी मानिसहरू चाहिँ पहिला चाहिँ केमा थिए भन्दा अन्धकारमा थिए, यसु विहीन थिए प्रियहरू, जब यसु उनीहरूले पाए उनीहरूलाई चाहिँ परमेश्वरले उदयको ज्योतिमा ल्याउनु भयो भनेको चाहिँ उहाँ आफै ज्योतिसँग कनेक्ट गर्नुभयो, उहाँसँग जोडाउनु भयो भन्ने कुरालाई चाहिँ यहाँनिर हामी पाउँदछौ। अनि अझ धेरै यहाँनिर ताकि तिमीहरूले उहाँको आश्चर्यपूर्ण कार्यहरूको घोषणा गर्न सक भनेको चाहिँ त्यो अवस्थामा त्यति विघ्न शक्तिशाली सतावट हुँदै गर्दा पनि परम प्रभुको काम कसरी बढ्दै जान्छ, परम प्रभुले कसरी काम गर्दै हुनुहुन्छ भन्ने कुरा तिमीहरूले बुझ्न सक भनेर उसले यसरी ती व्यक्तिहरूलाई, ती अडियन्सहरूलाई चाहिँ उसले बताउँदैछ प्रियहरू। अनि म तपाईँहरूलाई के बताउन चाहन्छु भन्दा नि प्रियहरू, तपाईँ र म यीशुमा को हौ भन्ने कुरा तपाईँ र मैले बुझ्न आवश्यक छ प्रियहरू। अनि यो पत्रुसले चाहिँ नि त्यो समयका व्यक्तिलाई मात्र होइन, अहिले चाहिँ तपाईँ र मेरो लागि पनि उसले बोलिराखेको छन्। तपाईँ र मैले बुझ्नुपर्ने कुरा चाहिँ यो हो, तपाईँ र म चाहिँ चुनिएको वंश हौ, वी आर सेपरेटेड वान, वी आर चुजन वान भन्ने कुरा तपाईँ र मैले बुझ्न आवश्यक रहेछ। तपाईँ र म चाहिँ राजकीय पुजारीगिरी, पवित्र जाति, परमेश्वरको निजी प्रजा भएका रहेछौ। अनि यी सबै कुरा एकैसाथ ल्याउनु हुने चाहिँ को हुनुहुन्छ भन्दा येशु ख्रिस्ट हुनुहुन्छ। येशु ख्रिस्टले तपाईँ र मलाई यी सबै कुरा चाहिँ हुनलाई दिनुभएको छ। यो अवसर तपाईँ र मैले पाएका छौँ प्रियहरू, र म तपाईँलाई यो कुरा पनि अवगत गराउन चाहन्छु र तपाईँहरूलाई आभास गराउन चाहन्छु, हामी चाहिँ साधारण मानिसहरू होइनौ, हामी चाहिँ नि सामान्य मानिसहरू होइनौ, हामी चाहिँ असाधारण मानिसहरू हौ। जस्तो सुकै कठिनमा पनि, जस्तो सुकै अभावमा पनि, जस्तो सुकै पीडामा पनि नै हामीले आफूले आफूलाई यही भन्नुपर्छ प्रियहरू, म चाहिँ चुनिएको वंश हुँ, म चाहिँ राजकीय पुजारीगिरी हो, म चाहिँ पवित्र जाति हो, म चाहिँ परमेश्वरको निजी प्रजा हो भन्ने कुरालाई हामीले थाहा गर्नुपर्छ। प्रियहरू, तपाईँ र म चाहिँ अन्धकारमा थियौँ, हाम्रो जीवनमा धेरै धेरै त्यो बाधाहरू थियो, बन्धनहरू थियो, तर येशु ख्रिस्टले तपाईँ र मलाई चाहिँ अहिले उदयको ज्योतिमा ल्याउनु भएको छ। येशु ख्रिस्टमा यस्तो व्यक्ति हुनुहुन्छ, हाम्रो अन्धकार भएको जीवनमा ज्योति भर्न चाहनुहुन्छ, हाम्रो अन्धकार भएको हृदयलाई उहाँले एकदमै ज्योति भरिदिनुहुन्छ भनेर भन्न चाहन्छु। त्यही भएर तपाईँ र मैले यो कुरा बुझौँ, म सामान्य मानिस होइन, म चाहिँ असाधारण मानिस हो भनेर हामीले बुझौँ। जब हामीले यो कुरालाई बुझ्छौँ, हाम्रो जीवनमा चाहिँ एकदमै अर्थपूर्ण पनि हुन्छ, अनि हाम्रो जीवनमा परम प्रभुको उद्देश्य पूरा हुन्छ भन्ने कुरालाई म तपाईँहरूलाई उत्साह दिन चाहन्छु। तपाईँ असाधारण व्यक्ति हुनुहुन्छ प्रियहरू, यो वचन अनुसारले तपाईँ परमेश्वरको शक्तिशाली हतियार हुनुहुन्छ। तपाईँ र मेरो जीवनदेखि परमेश्वरले यो संसारमा राज्य गर्दै हुनुहुन्छ भन्दै तपाईँहरू सबैजनालाई जय मसीह।
0: आदरणीय श्रोता, कार्यक्रम विश्वासको वचन तपाईँलाई कस्तो लाग्यो? मलाई लाग्छ तपाईँ कार्यक्रम सुनेर आशिषित हुनुभएको छ। यो कार्यक्रमलाई अझै धेरै आशिषमय र अर्थपूर्ण बनाउन चाहनुहुन्छ भने तपाईँले हामीलाई प्रार्थना सहित सल्लाह, सुझाव र प्रतिक्रिया दिनको लागि हार्दिक अनुरोध गर्दछौ। प्रतिक्रियाको लागि फोन नम्बर 9818985447 र 9813855447 9813855447। हस्त श्रोता, अर्को हप्ता भेट्ने बाचा गर्दै कार्यक्रमबाट विश्वासको वचन टिम बिदा हुन्छ। धन्यवाद। जय मसीह। नमस्कार। गॉड ब्लेस यू ऑल।

यसैले भन्नुभयो, यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु।

0: A mí, Balbalicalay. Para mi sole, Maya, Canu, Nta, Tanebat. Tapealu, Nta, Nta, Kutil Sepen, Exepat, Toplo, Ek, Megal, Matichunchu, Tapealpani, Sunusei.
1: अब प्रस्तुत छ कार्यक्रम नारी आशा।
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।
3: निराशमा आशा, निरुत्साहमा उत्साह, असहायमा सहारा, अशान्तिमा शान्ति, यो हो तपाईहरुको आफ्नै कार्यक्रम नारी आशा।
4: प्रिय दिदी बहिनीहरू, अज्ञानता, असमानता, विपन्नता, अशिक्षा र व्यवस्थाका कारण नारीहरू हरेक क्षेत्रमा शोषित र पीड़ित छन्। यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन। नारीहरूले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोशिश गरेका छौं। आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता गर्नेछ।

जयमसी अनि नमस्कार प्रिय श्रोता मित्र, स्वागत छ कार्यक्रम नारी आशामा। कार्यक्रम नारी आशा तपाई हप्ताको एक दिन नजिकैको लोकल एफएम स्टेशनबाट अथवा तपाई मीडिया ग्रुपको सदस्य हुनुहुन्छ भने हप्तामा एक दिन भेट भएर तपाईँले एउटा समूहमा बसेर यो कार्यक्रमलाई सुन्न सक्नुहुन्छ। टीडब्ल्यूआर नेपालद्वारा निर्मित र प्रसारित यो कार्यक्रममा म ममता हरेक हप्ता तपाईँको बीचमा आउने गर्छु। कार्यक्रममा हामीलाई आशा दिने अनि हाम्रो दैनिक जीवनमा एउटा सहायता पुर्याउने विभिन्न विषयवस्तुमा कुरा गर्न, हामीले यो महिनाभरि नै वैवाहिक सम्बन्धलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा कुराकानी गर्दैछौ र आज हामी दोस्रो हप्तामा छौं। पहिलो हप्तामा हामीले विवाहको लागि एउटा बलियो जग हामी कसरी बसाल्न सक्छौ, के गर्न सकिन्छ भन्ने बारेमा कुरा गरेको थिएँ भने आजको कार्यक्रममा म कुराकानी गर्न जाँदैछु विवाहमा हुने संवाद या कन्भर्सेसनको बारेमा या कुराकानीको बारेमा। अब यो कुराहरू एकदमै सामान्य, यो विषय सामान्य जस्तो लाग्न सक्छ, तर विवाहमा असल संवादको या असल कुराकानीको या असल कन्भर्सेसनको कस्तो ठूलो महत्व हुन्छ र हामी के गर्न सक्छौं त्यसको बारेमा भन्ने बारेमा आज हामी कुराकानी गर्नेछौ। आजको हप्तामा तपाईँले एफएससी चारको 29 पदलाई चाहिँ तपाईँले एउटा रेफरेन्सको रूपमा लिन सकिन्छ, जहाँ चाहिँ हाम्रो मुखबाट कुनै पनि खराब कुरा ननिस्कियोस् तर आवश्यकता अनुसार चाहिँ अरूलाई प्रोत्साहन गर्ने खालको कुरा मात्र हामीले बोल्नुपर्छ भनेर सिकाइएको छ। तपाईँ एफएससी चारको 29 आजको कार्यक्रमको एउटा की वर्सको रूपमा या मुख्य एउटा बाइबलीय रेफरेन्सको रूपमा चाहिँ लिन सक्नुहुन्छ। प्रिय दिदी बहिनी, धेरै विवाहहरू अचानक टुट्दैनन्। एउटा झगडाको कारण या एउटा समस्याको कारण या एउटा गल्तीको कारणले गर्दा विवाह टुट्दैनन्। सम्बन्धहरू समयसँगै बिस्तारै कमजोर हुँदै जान्छन्। विभिन्न कुराले त्यसमा चाहिँ त्यसमा थप्ने काम गर्छ, पीडालाई या भनौँ मौनतालाई थप्ने काम गर्छ। सुरुमा केही साना गलत बुझाइहरूबाट सम्बन्धमा एउटा दरार सुरु हुन्छ, त्यसपछि चोट पुर्याउने शब्दहरू आउँछन् अनि मौनता सुरु हुन्छ। कहिले काहीँ एउटै घरभित्र बस्ने मानिसहरू भावनात्मक रूपमा धेरै टाढा भइसकेका हुन्छन्। एकै छत मुनि बसिरहेका दुईजना श्रीमान श्रीमती बीच पनि भावनात्मक रूपमा चाहिँ एकदमै ठूलो खाडल त्यहाँ भइसकेको हुन्छ। कतिपय श्रीमतीहरू चाहिँ मनमनै यसो पनि भन्नुहुन्छ होला कि मेरो कुरा कसैले बुझ्दैन, मेरो श्रीमानले पनि मेरो कुरा बुझ्नु हुँदैन। हुनसक्छ कतिपय श्रीमानहरू पनि भन्नुहुन्छ होला कि मैले जे गरे पनि कस्तो पर्याप्त नभएको, जे गरे पनि कस्तो खुसी पार्न नसकेको भन्ने जस्तो उहाँहरू पनि सोच्नुहुन्छ होला। यही मन मनमा कुराहरू खेलाउँदै खेल्दै गर्दाखेरि हामी बीचमा संवाद चाहिँ कम हुन्छ, हामी कन्भर्सेसन चाहिँ गर्दैनौ। हो, मनमा कुरा हुन्छ, मनमा असन्तुष्टि हुन्छ, गुनासो हुन्छ, तर हामी त्यसलाई शब्दमा उतार्दैनौ र बिस्तारै मनको दूरी बढ्दै जान्छ र फलस्वरूप हाम्रो के हो त सम्बन्ध पनि कमजोर बन्दै जान्छ। तर खुसीको कुरा चाहिँ के हो भने परमेश्वरले कन्भर्सेसनलाई अथवा हाम्रो बोलीलाई या हाम्रो संवादलाई चाहिँ चंगाईको माध्यमको रूपमा चलाउन सक्नुहुन्छ। नम्र शब्दहरूले भाँचिएको मन जोड्न सक्छ, दयालु बोलीले रिसलाई शान्त पार्न सक्छ, इमान्दार संवादले सम्बन्धलाई पुनर्स्थापित गर्न सक्छ। आज हामी चारवटा मुख्य कुराहरू सिक्नेछौ, ध्यान दिएर सुन्न सिक्नेछौ, चोट नपुर्याइकन कसरी बोल्ने त्यो सिक्नेछौ, हाम्रो रिसलाई व्यवस्थापन गर्ने कुरा हामी सिक्नेछौ र मौनता र कटुतालाई चाहिँ हामी कसरी तोड्न सक्छौ, यी चारवटा विषयमा आज हामी कुराकानी गर्नेछौ। आजको कार्यक्रमले तपाईँको घरमा शान्ति, समझदारी र तपाईँको सम्बन्धमा चंगाई ल्याओस् भन्ने चाहिँ हाम्रो प्रार्थना छ। आउनुहोस् कार्यक्रमलाई अझै विस्तारमा शुरू गरौं।

प्रिय मित्र, स्वस्थ संवाद या हेल्दी कन्भर्सेसन बोल्नुभन्दा पहिले सुन्नुबाट शुरू हुन्छ। तर सत्य के हो भने धेरै मानिसहरू वास्तवमा सुन्दै सुन्दैनन्। उनीहरू जवाफ दिनको लागि मात्र पर्खिराखेका हुन्छन्। जब एउटा व्यक्ति बोलिरहेको हुन्छ, अर्को व्यक्ति मनमनमै आफ्नो तर्क तयार गरिरहेको हुन्छ, या उसले बोलिसक्ने बित्तिकै आफूले के भन्ने, के जवाफ दिने त्यो बारेमा चाहिँ उसले तयार गरिराखेको हुन्छ। तर ध्यान दिएर सुन्नु भनेको प्रेमको चिन्ह हो। जब तपाईँ कसैलाई ध्यानपूर्वक सुन्नुहुन्छ, तपाईँले उसलाई भन्न सक्नुहुन्छ कि तपाईँको सुनाइबाट होइन, तिमी महत्वपूर्ण छौ, या तिम्रो भावनाको म कदर गर्छु, तिमी जे कुरा भन्दैछौ म त्यसलाई सम्मानपूर्वक सुनिराखेको छु। कहिलेकाहीँ तपाईँको जीवन साथीलाई समाधान चाहिएको हुँदैन, उहाँलाई केवल बुझिएको अनुभूति गर्न मात्र उहाँले इच्छा गर्नुभएको हुन सक्छ। उहाँले केवल कसैले सुनिदिए हुन्थ्यो, कसैले साथ दिए हुन्थ्यो भन्ने मात्रै उहाँको चाहना हुन सक्छ। धेरै महिलाहरूले यो कुरा बाँड्नु पनि हुन्छ, भन्नु पनि हुन्छ कि मेरो श्रीमानले मेरो कुरै सुन्नु हुँदैन। अनि धेरै श्रीमानहरू पनि भन्नुहुन्छ, मैले गरेको प्रयास चाहिँ के हो त, मैले गरि त राखेको छु, अब सँगै बसेर सधैँ कुरै मात्र सुनिराखौं भन्ने पनि श्रीमानहरूको चाहिँ एउटा तर्क हुन्छ। जब मानिसहरू आफूलाई नसुनिएको महसुस गर्छन्, तब उनीहरू मनभित्रैबाट एक्लोपन महसुस गर्न थाल्छन्। प्रिय दिदी बहिनीहरू, ध्यान दिएर सुन्न सिक्नुहोस्। जब तपाईँको श्रीमान तपाईँसँग कुरा गर्नुहुन्छ, बीचमा नबोल्नुहोस्, तुरन्त आलोचना नगर्नुहोस्, तुरन्तै केही कुरामा रियाक्ट नगर्नुहोस्, तुलना नगर्नुहोस्, उहाँको भावनालाई हल्का नठान्नुहोस्। अनि यही कुरा दाजुभाइले पनि हामी दिदी बहिनीहरूको लागि गर्नुपर्ने हुन्छ। कहिलेकाहीँ एउटा सानो वाक्यले पनि एउटा ठूलो राहत ल्याउन सक्छ, ठूलो चङ्गाई ल्याउन सक्छ नि होइन। जस्तै म तपाईँलाई बुझ्ने प्रयास गर्दैछु, तपाईँले भनेको कुरा म एकदमै ध्यान दिएर सुन्दैछु, म तपाईँको भित्री कुरालाई बुझ्न खोज्दैछु, अथवा म जान्दछु कि तपाईँको लागि कस्तो गाह्रो भएको रहेछ, तपाईँको कुराले मैले बुझेँ कि तपाईँले कस्तो अनुभव गरिराख्नु भएको रहेछ, अथवा तपाईँले कुरा गरिरहँदा मैले तपाईँको भावनालाई बुझे। यस्ता शब्दहरूले सम्बन्धमा एउटा सुरक्षाको अनुभूति लिएर आउँछ कि म जे कुरा बाँड्दैछु त्यो कुरा मेरो साथीले, मेरो जीवन साथीले, मेरो श्रीमानले या मेरो श्रीमतीले चाहिँ एकदमै ध्यानको साथमा महत्व दिएर सुनिराखेको छ भन्ने कुराले एउटा सेन्स अफ प्रोटेक्सन हामीमा पैदा गराउँछ। प्रिय मित्र, घर केवल इट्टा र सिमेन्टले मात्र बनेको हुँदैन, घर संवादले बनेको हुन्छ, कन्भर्सेसनले बनेको हुन्छ। यदि घरमा नै सुनवाई तपाईँ भएको महसुस गर्नु हुँदैन भने त्यहाँनिर दूरी बढ्न सक्छ। आज आफैलाई सोध्नुहोस्, के म साँच्चै सुनिराखेको छु, कि म जवाफ दिनको लागि मात्र सुने जस्तो गर्दैछु, या मेरो श्रीमतीले चाहिँ एकदमै ध्यानको साथमा महत्व दिएर सुनिराखेको छ भन्ने कुराले एउटा सेन्स अफ प्रोटेक्सन हामीमा पैदा गराउँछ। प्रिय मित्र, घर केवल इट्टा र सिमेन्टले

कुराहरू सेयर गर्नको लागि सुरक्षित महसुस गरेको छ कि छैन, यी कुराहरू हामीले आफैलाई सोध्न र एनालाइज गर्न जरुरी छ। सुन्न सिक्नु स्वस्थ सम्बन्धको पहिलो कदम हो। तपाईँ यदि आफ्नो विवाहलाई स्वस्थ बनाउन चाहनुहुन्छ भने सुन्न सिक्नुहोस्। प्रिय मित्र, शब्दहरू अत्यन्तै शक्तिशाली हुन्छन्। तिनले जीवन दिन सक्छन्, तिनले घाउ पनि दिन सक्छन्। कतिपय मानिसहरू अझै पनि वर्षौं अघि सुनेका कठोर शब्दहरू सम्झिराखेका हुन्छन्। रिसमा बोलेका शब्दहरूले गहिरो घाउ दिन्छ। कहिलेकाहीँ हामी सोध्छौं, मैले त रिसमा मात्रै भनेको, तर चोट त लागिसकेको हुन्छ। त्यसैले स्वस्थ विवाहमा शब्दहरूको प्रयोग अत्यन्तै सावधानीपूर्वक गर्नुपर्छ। एउटा स्वस्थ संवादमा यी कुराहरू हुनु हुँदैन: अपमान, चिच्चाहट, बेइज्जती, व्यङ्ग्य, धम्की, कटुता। कहिलेकाहीँ श्रीमतीहरूले भन्छन्, तपाईँ कहिले बदलिनु हुँदैन, कहिले चेन्ज हुनु हुँदैन। श्रीमानहरूले भन्छन्, तिमी सधैँ गुनासो मात्र गर्छौ। यस्ता शब्दहरूले बिस्तारै बिस्तारै सम्बन्धलाई कमजोर बनाउँछन्। प्रिय दिदी बहिनीहरू, बोल्ने शैली पनि महत्वपूर्ण हुन्छ। सही कुरा पनि गलत तरिकाले भनियो भने झगडा हुन सक्छ। त्यसैले बोल्नुभन्दा अघि सोच्नुहोस्, के यो सत्य हो, के यो दयालु छ, के यो आवश्यक छ, यो भनिरहन आवश्यक छ। यी प्रश्नहरू सोध्नुहोस् र यसको उत्तर ठिक आउँछ भने मात्र केही कुरा बताउनुहोस्। तर यसको उत्तर नेगेटिभ पाटोपट्टि, नकारात्मक पाटोपट्टि बढी झुक्छ भने त्यो कुरा बोल्नु भन्दा नबोल्नु नै उत्तम हुन जान्छ। कहिलेकाहीँ नरम शब्दहरूले ठूलो रिसलाई पनि शान्त पार्न सक्छ। हितोपदेशमा लेखिएको छ नि होइन, नम्र जवाफले चाहिँ क्रोधलाई शान्त पार्छ। जब तपाईँ नम्रता साथ बोल्नुहुन्छ त्यहाँ समझदारी बढ्छ। आजदेखि एउटा निर्णय गरौं है, म मेरो घरमा जीवन दिने वचन बोल्नेछु, किनभने शब्दहरूले वातावरण परिवर्तन गर्न सक्छन्।

0: प्रिय मित्र, तपाईँ नारी आशा सुनिरहनु भएको छ र म ममता तपाईँको साथमा छु। अब हामीले आज कुराकानी गर्न गइरहेको चारवटा कुरामध्ये तेस्रो कुरामा हामी प्रवेश गर्दैछौ, यो हो रिस व्यवस्थापन। हरेक विवाहमा असहमति हुन्छ। दुई फरक व्यक्ति एउटै घरमा बस्दा फरक विचार हुनु स्वाभाविक हो, तर समस्या असहमतिमा होइन, समस्या त्यसलाई कसरी सम्हालिन्छ भन्नेमा चाहिँ छ। कतिपय मानिसहरू रिस उठ्ने बित्तिकै ठूलो स्वरमा चिच्याउँछन्, कतिपय मानिसहरू पूर्ण रूपमा मौन हुन्छन्। दुवैले सम्बन्धलाई चोट पुर्याउन सक्छ। जब रिस अत्याधिक हुन्छ तब हामीले पछि पछुताउनु पर्ने शब्दहरू बोल्न सक्छौ। त्यसैले रिसको समयमा केही बुद्धिमानी कदमहरू चाल्न आवश्यक हुन्छ। केही समय शान्त हुनुहोस्, गहिरो सास लिनुहोस्, तुरन्त प्रतिक्रिया नदिनुहोस्, मनमनै प्रार्थना गर्नुहोस्, आवाज नउचाल्नुहोस्। प्रिय दिदी बहिनीहरू, रिसाएको बेला गम्भीर विषयमा निर्णय नगर्नुहोस्। पहिले शान्त हुनुहोस्, त्यसपछि कुरा गर्नुहोस्। याद राख्नुहोस्, तपाईँ र तपाईँको जीवन साथी एकअर्काको शत्रु हुनुहुन्न, समस्या शत्रु हो। स्वस्थ दम्पतिहरूले एक अर्का विरूद्ध होइन, समस्या विरूद्ध लड्न सिक्छन्। रिसलाई नियन्त्रण गर्न सिक्नु सम्बन्धलाई बचाउने महत्वपूर्ण कला हो। कतिपय घरहरू चिच्याहटले होइन, मौनताले पीड़ित हुन्छन्। दम्पतिहरू एउटै घरमा बस्छन् तर मनदेखि टाढा भइसकेका हुन्छन्। गहिरो संवाद हराउँछ अनि मौनता बढ्दै जान थाल्छ। बिस्तारै कटुता मनमा जम्मा हुन थाल्छ, तितोपना जम्मा हुन थाल्छ र जसले हृदयलाई कठोर बनाउँछ। तर आज म तपाईँहरूलाई प्रोत्साहन दिन चाहन्छु, यसबाट पनि चंगाई सम्भव छ। साना कदमहरूले पनि सम्बन्ध परिवर्तन गर्न सक्छ। जस्तै माफी माग्नु हुन सक्छ। माफी माग्ने तपाईँको प्रक्रिया एकदमै ठूलो या एकदमै विशेष नहोला, तर मनैदेखि भावनालाई बुझेर मनैदेखि मानेर तपाईँ केही कुराको लागि माफी माग्नुहुन्छ भने त्यसले बिस्तारै संवादलाई बढाउन सक्छ। दयालु शब्दहरू तपाईँ आफ्नो दैनिक जीवनमा प्रयोग गर्न सुरु गर्न सक्नुहुन्छ। इमान्दार संवादलाई कायम गर्न सक्नुहुन्छ। अथवा कतिपय कुराहरू चाहिँ मौनता कसरी सुरु हुन्छ भने, सबै कुरा शब्दमा भनिरहन जरुरी छैन नि भन्ने जुन एउटा मानसिकता हुन्छ, त्योबाट बिस्तारै बिस्तारै मौनता झन्झन बढ्दै जान थाल्छ। चाहे त्यो म तिमीलाई माया गर्छु, म तपाईँलाई माया गर्छु भन्ने कुरा होस्, या मैले तपाईँलाई माफी दिएँ, मैले तिमीलाई माफी दिएँ भन्ने कुरा होस्, यस्ता कुराहरू जब शब्दमा भन्न जरुरी छैन भनेर हामी एकदमै त्यसलाई व्यवस्था गर्न थाल्छौँ, त्यसले बिस्तारै मौनताहरूलाई बढाउन थाल्छ। या भनौँ, संवादको केही कुरा नै त्यहाँ हुँदैन, के विषयमा कुरा गर्ने भन्ने नै त्यहाँ हुँदैन। तर यस्ता शब्दहरू शब्दमा नै व्यक्त गरिनु पनि, यस्ता कुराहरू शब्दमै व्यक्त गर्नु पनि अत्यन्तै जरुरी छ। त्यसकारण तपाईँ यदि आफ्नो घरमा चाहिँ मौनता महसुस गर्दै हुनुहुन्छ, श्रीमान श्रीमती बीचमा चाहिँ हाम्रो त कुराकानी नै हुँदैन, त्यस्तो कुराकानी गर्ने केही शब्द नै छैन भन्ने जस्तो तपाईँलाई लाग्छ, तर यसले तपाईँको सम्बन्धलाई चाहिँ बिस्तारै चाहिँ प्रभाव पारिराखेको छ भने, साना साना कुराहरू किन नहोस् शब्दमा व्यक्त गर्नुहोस्। तपाईँ कति माया गर्नुहुन्छ, या तपाईँ आफ्नो जीवनसाथीलाई कति कदर गर्नुहुन्छ, उहाँको निम्ति तपाईँ कति धन्यवादी हुनुहुन्छ, ती कुराहरूलाई बिस्तारै शब्दहरूद्वारा व्यक्त गर्न सुरु गर्नुहोस्। प्रिय मित्रहरू, कहिलेकाहीँ हामीले नै पहिलो कदम चाल्नुपर्छ। हुनसक्छ तपाईँ श्रीमानले कहिले चाहिँ यसो भन्न सुरु गर्नुहुन्छ भनेर तपाईँ पर्खिरहनु भएको छ, हुनसक्छ तपाईँको श्रीमान तपाईँलाई पर्खिरहनु भएको छ, या भनौँ तपाईँहरूमध्ये दुईजनाले चाहिँ यो कुरालाई एकदम अनुभव गर्नुभयो भएको छ तर अर्कोलाई यस विषयमा केही थाहै छैन भने, त्यहाँनिर कसले सुरुमा कदम चाल्ने या कसले चाहिँ बोल्न सुरु गर्ने भन्ने कुराहरू चाहिँ हुँदैन। अब यहाँनिर बोल्न सुरु गर्ने भन्दा म झगडा परेर बोलचाल बन्द भएको विषयमा म कुरा गरिराखेको छैन, तर जुन एउटा प्रेमिलो संवाद विवाहमा हुनुपर्छ म त्यसको बारेमा कुरा गर्दैछु। हामी पक्कै पनि एकअर्कासँग बोल्छौँ होला। हामीले अघिल्लो कार्यक्रममा, अघिल्लो हप्ताको कार्यक्रममा भनेका थियौँ कि कतिचोटि हाम्रा कुराकानीहरू हाम्रो आवश्यकता, समस्या, चुनौती, होइन, हाम्रो बालबच्चा, हाम्रो काम, हामीले हाम्रो आय आर्जन या खर्चको विषयमा मात्र हाम्रो कुराकानी हुन्छ, तर एउटा विवाहलाई स्वस्थ, बलियो अनि प्रेमिलो बनाइराख्नको लागि चाहिँ श्रीमान र श्रीमती बीचमा पनि मिठा कुराहरू पनि, हामी रोमान्टिक कुरा भन्छौँ नि, रोमान्टिक कुराहरू या मिठा कुराकानी हुन पनि जरुरी छ। अनि यो कुराको विषयमा चाहिँ अहिलेको यो हप्तामा हामी कुराकानी गर्दैछौँ। जब हामी पहिलो कदम चाल्छौँ, जब हामी शब्दमा आफ्ना कुराहरू व्यक्त गर्न थाल्छौँ, यसले अहंकारको कारणले जुन दूरी सम्बन्धमा आएको हुन्छ त्यसलाई जोड्ने काम गर्छ। आज यदि तपाईँको सम्बन्धमा चाहिँ मौनता आएको तपाईँले अनुभव गर्नुभएको छ, अथवा ए हामीले त त्यस्तो खालको कुराकानी नगरेको धेरै पो भएछ भन्ने तपाईँलाई लागेको छ, तपाईँले त्यो एउटा कमी महसुस गर्नुभएको छ भने नम्रतापूर्वक दयालु शब्दहरूको साथमा, प्रेमको साथमा कन्भर्सेसन सुरु गर्नुहोस्। परमेश्वरले भाँचिएको सम्बन्धलाई पनि पुनर्स्थापित गर्न सक्नुहुन्छ। ओइलिएको एउटा सम्बन्धलाई या भनौँ दूरी कायम भइराखेको सम्बन्धलाई पनि परमेश्वरले फेरि जोड्न, फेरि पुनर्स्थापित गर्न सक्नुहुन्छ। प्रिय मित्र, तपाईँ कार्यक्रम नारी आशा सुनिरहनु भएको छ र कार्यक्रममा म ममता तपाईँको साथमा छु। हामीले आजको कार्यक्रममा विवाहमा चाहिँ हामीले कस्तो खालको कन्भर्सेसनलाई चाहिँ जीवित राख्नुपर्छ भन्ने बारेमा कुराकानी गर्यौं। अब यो भन्दै गर्दाखेरि सबैजनाको विवाहमा समस्या हुन्छ भन्ने छैन। कतिचोटि हामी समस्याहरूलाई चिन्दैनौ पनि, कतिचोटि ती समस्याहरूको पहिचान हामीबाट हुन सक्दैन, अनि कतिचोटि चाहिँ हामी हाम्रो दैनिक जीवनमा या जुन प्रकारले जीवन बितिराखेको छ त्यसैमा यस्तो अभ्यस्त भइसकेका हुन्छौँ कि त्यसलाई अझै राम्रो बनाउन सकिन्छ, अथवा त्यसमा हामीले मेहनत गर्यौं, त्यसमा इफोर्ट लगायौं भनेदेखि त्यो सम्बन्धको मिठास चाहिँ अझै मिठो हुन सक्छ, त्यो सम्बन्ध अझै राम्रो हुन सक्छ भन्नेतर्फ नै हाम्रो ध्यान जाँदैन। यो सिरिजलाई सुरु गर्नुभन्दा अगाडि नै मैले एउटा कुरा भने जस्तो लाग्छ कि विवाहलाई चाहिँ कतिचोटि हामी गन्तव्यको रूपमा बुझ्छौं, होइन? उदाहरणको लागि कोही व्यक्ति प्रेममा हुनुहुन्छ, विवाह गर्ने बारे सोच्दै हुनुहुन्छ, प्रेमको एउटा यात्रामा अगाडि बढ्दै गर्दाखेरि हाम्रो जस्तो समाजमा प्रेमलाई सार्थक बनाउन हामीले धेरै खालका संघर्षहरू गर्नुपर्छ, होइन? यी सबै कुराहरूबाट गुज्रिँदै जाँदाखेरि हामी चाहिँ के सोच्छौं भने विवाह भनेको चाहिँ डेस्टिनेसन हो, विवाह भनेको गन्तव्य हो, मैले विवाह गरे सक्यो, मैले जिते अथवा पूरा भयो भन्ने हामी सोच्छौं। तर वास्तवमा विवाह शुरूआत मात्रै हो, एउटा सहकार्यको, एउटा कम्प्यानियनशिप अङ्ग्रेजीमा हामी भन्छौं, त्यसको एउटा शुरूआती क्षण मात्र विवाह हो। विवाह एक दिनको उत्सव होइन, होइन? हामी एक दिन विवाहको त्यो समारोहमा खुसी हुनु, विभिन्न करार बाँध्ने काम गर्नु या विधि गर्नु मात्र विवाह होइन, तर त्यसपछिको प्रत्येक दिन मृत्युले हामीलाई अलग नगराएसम्म परमेश्वरले दिनुभएको जोडीसँग हामी कसरी हाम्रो जीवन जिउँछौ, कतिको प्रेममा रहन्छौं, कतिको आदरणीय हाम्रो सम्बन्धलाई बनाउँछौं, कतिको मिठास हामी सम्बन्धमा ल्याउँछौं, र कसरी दुईजना मिलेर चाहिँ एउटै उद्देश्य प्राप्तिको लागि हामी परमेश्वरको योजनामा भर पर्छौं, त्यो चाहिँ विवाह हो। तपाईँ एक दिन विवाह जुन समारोहमा विवाह बन्धनमा बाँधिनुहुन्छ त्यसपछि तपाईँको यात्रा सुरु हुन्छ, त्यो सकिएको या तपाईँ गन्तव्यमा पुग्नु भएको होइन, तर त्यो चाहिँ सुरुवात हो अनि मृत्युले नछुटाएसम्म हाम्रो त्यो यात्रा चाहिँ निरन्तर अगाडि बढिरहन्छ। त्यो यात्रामा यस्ता धेरै कुराहरू आउँछन् जसले हाम्रो यात्रालाई नमिठो बनाइदिन सक्छ। यो पापमय संसारमा जहाँ चाहिँ एकता भन्दा पनि फुटका कुराहरूलाई धेरै प्रोत्साहन दिइन्छ, जहाँ असल भन्दा खराबको कुराहरू बढी प्रचलित छ, जहाँ प्रेम भन्दा चाहिँ घृणा, होइन, ईर्ष्या अथवा फुटका कुराहरू चाहिँ आजभोलि हामी धेरै सुन्छौँ, यो संसारमा बसेर एउटा प्रेमिलो विवाहलाई मेन्टेन गरिरहन गाह्रो छ। हामीले अहिलेका दिनहरूमा भन्दा बढी डिभोर्सको बारेमा योभन्दा अगाडि कहिले पनि सुनेका थिएनौं, र सम्भवतः यो एउटा संख्या अबका दिनहरूमा झन्झन बढ्दै जान्छ। यदि हामी परमेश्वरमा रहेर उहाँको इच्छा अनुसार, उहाँको भयमा रहेर, उहाँले हाम्रो निम्ति सृष्टि गर्नुभएको आफ्नो जीवन साथीको लागि हामी धन्यवादी हुँदैनौं, विवाहको लागि हामी काम गर्दैनौं, इफोर्ट लगाउँदैनौं, होइन, असल कुराहरूले खराब कुरालाई विस्थापित गरेर हामी अगाडि बढ्दैनौं भने विवाहको आयु दिन प्रतिदिन कम कम हुँदै गएको छ। तर विवाह आफैमा चाहिँ परमेश्वरको सुन्दर योजना हो, परमेश्वरले यसलाई डिजाइन गर्नुभएको हो। अनि यो तपाईँ र मेरो लागि परमेश्वरको इच्छा हो कि हामी एउटा प्रेमिलो, एउटा पवित्र, एउटा स्वस्थ वैवाहिक जीवनको आनन्द उठाउँ। यो परमेश्वरको इच्छा र योजना तपाईँ र मेरो लागि हो। मलाई आशा छ यो महिनाभरि नै हामी विवाहको बारेमा या विवाहलाई अझै बलियो कसरी बनाउन सकिन्छ भन्ने बारेमा जति पनि कुराकानी गर्छौं त्यसले तपाईँको विवाहलाई थप मजबूत बनाउन सहायता गर्नेछ। र यदि तपाईँ विवाहको बारेमा सोचिरहनु भएको छ भने पनि भविष्यका लागि तपाईँलाई कति कुराहरूमा यो कार्यक्रमहरूले तयार हुनलाई सहायता गर्नेछ भन्ने हाम्रो उद्देश्य र प्रार्थना पनि हो। कार्यक्रमको हामी अन्तिम समयमा आइसकेका छौं। मलाई विश्वास छ आजको कार्यक्रमबाट तपाईँ पक्कै पनि आशिषित हुनुभएको छ। आफूले पाएको आशिष या कार्यक्रमको बारेमा तपाईँको आफ्नो धारणा तपाईँ बाँड्न चाहनुहुन्छ भने हामी त्यसको लागि अति नै प्रतीक्षारत रहनेछौं। कार्यक्रमको अन्तिममा तपाईँले हाम्रो सम्पर्क ठेगाना पाउनुहुनेछ। तपाईँले त्यो ठेगानाहरूमा हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। यदि तपाईँ फेसबुक या टिकटक चलाउनुहुन्छ भने फेसबुक र टिकटकमा तपाईँले हाम्रो पेज भेटाउनुहुन्छ, TWR वुमेन अफ होप भनेर, अथवा टिकटकमा चाहिँ तपाईँले वुमेन अफ होप भनेर सर्च गर्नुभयो भने हाम्रो च्यानल या अकाउन्ट तपाईँले भेट्टाउनुहुनेछ र त्यहाँ पनि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हस्त, आजको लागि मैले कार्यक्रमबाट विदा लिनुपर्ने बेला भइसक्यो। अर्को हप्ता फेरि विवाहसँगै सम्बन्धित अर्को एउटा विषयमा हामी कुराकानी गर्नेछौ, त्यसकारण अर्को हप्ताको कार्यक्रम सुन्न नबिर्सिनुहोला। परमेश्वरको अनुग्रह यहाँहरूको जीवनमा, परिवारमा र विशेष यहाँहरूको विवाहमा रहिरहोस् भन्ने कामना सहित आजको लागि म विदा हुन्छु। जय मसीह अनि नमस्कार।
1: प्रिय श्रोताहरू, तपाईँहरूले यो कार्यक्रम TWR 360 .org मा पनि सुन्न सक्नुहुनेछ।

0: प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने, निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: टाइम चेक। यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन मामतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। श्रोता मित्र, वितृष्णा, विभाजन र विस्मादपूर्ण यी कष्टप्रद समयहरूमा एक अर्का प्रति र स्वयं सृष्टिकर्ता परमेश्वर प्रति मानिसहरूको विश्वास, आशा र प्रेम जगाई शान्तिको सन्देश फैलाउन लक्षित क्रिस्टीय रेडियो कार्यक्रम नयाँ आशामा यहाँहरूलाई हार्दिक स्वागत छ। कार्यक्रमको शुरूआत हामी यो सुमधुर क्रिस्टीय भजन सुनी गर्दै

0: श्रोता भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति आनन्द एकता मिलाप प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन, जय मसिंह। नयाँ आशा रेडियो अध्ययनको आजको यो प्रस्तुतिमा म शिशिर फेरि यहाँहरूलाई एक प्रकारको स्वागत गर्न चाहन्छु। श्रोता मित्रहरू, तपाईँलाई सम्झना छ होला, हामीले विभिन्न हाम्रा जीवनसँग सम्बन्धित र आउने जीवनसँग सम्बन्धित प्रश्नहरूको जवाफको खोजी गरिरहेका छौं परमेश्वरको वचनबाट, सत्यको खोजी नामक अध्ययन क्रममा। आज पनि हामी त्यसलाई निरन्तरता दिनेछौ यो छोटो प्रार्थनाद्वारा, परमेश्वरसँग बुद्धि र ज्ञानको कामना गर्दै। आउनुहोस् प्रार्थना गरौं। महान दयालु बुबा परमेश्वर पिता, तपाईँ कति भला योग्य, कति विश्वास योग्य, कति करुणामय हुनुहुन्छ। तपाईँ प्रेम हुनुहुन्छ, तपाईँ उज्यालो हुनुहुन्छ जसमा कुनै अन्धकार छैन। तपाईँलाई धन्यवाद दिन्छौ हामी यो सुन्दर सृष्टिको लागि, ब्रह्माण्डको लागि, यो जीवनको लागि। पिता परमेश्वर, आज अनगिन्ती मानिसहरूले संसारमा रोगसँग लडिरहेका छन्, दुःख पाइरहेका छन्, कतिजना भोकसँग छन्, समस्यामा कतिजना अनैतिक मान्छेहरूको ठेलमथेलको बीचमा दुःखमा परिरहेका छन्। संसारभरि जति पनि दुःखमा परेका मानिसहरू छ वा समस्यासँग जुझिरहेका मानिसहरूसँग तपाईँ हुनुहोस् र उनीहरूको समस्याबाट उनीहरूलाई छुटकारा दिनुहोस्, उनीहरूको समस्या हल गरिदिनुहोस् भनेर बिन्ती गर्छु। हाम्रो यो सुन्दर देशलाई तपाईँले स्थिरता, विकास, प्रेम, भाइचारा, सद्भाव र मिलापको बाटोमा सदैव अगाडि बढाइदिनुहोस् भनी आशिषको प्रार्थना गर्दछौ। हाम्रो प्रिय श्रोता र हाम्रो साथमा तपाईँको वचन पढ्दै गर्दाखेरि हामीलाई चाहिने बुद्धि, समझ र ज्ञान दिनुहोस् भनी बिन्ती गर्छौ। यो समय प्यारो प्रभु येशु ख्रिस्टको नाममा, आमेन। श्रोता मित्रहरू, सत्यको खोजी नामक अहिलेसम्मको हाम्रो अध्ययनको क्रममा हामीले यो संसारको अन्तमा हुने ख्रिस्टको महिमित दोस्रो आगमन पछिको सहस्राब्दीय 1000 वर्ष समयकालको अन्तमा सन्तगणहरूको पवित्र स्थानको स्वर्गबाटको ओर्लाई पछि अन्धकार र उज्यालोको बीचको अन्तिम संघर्ष, अर्थात असल र खराब, यानि कि परमेश्वर र शैतानको बीचको अन्तिम जमका भेट, जसमा शैतान जो चाहिँ झूठको वा पापको जनक हो, उसको पछि लाग्ने अनैतिक जमात पूर्ण रूपले दण्डित भई अनन्त नाशमा गएको यथार्थको फेहरिस्त पवित्र धर्मशास्त्र पुस्तक बाइबलको अगमवाणी पुस्तक प्रकाशको 20 अध्यायको 9, 10, 14 र 15 पदमा प्रिय चेला प्रेरित भविष्यवक्ता वा अगमवक्ता युहन्नाको कलमबाट हेर्यौं। मित्रहरू, धेरैभन्दा धेरै मानिसहरू आज यो संसारमा, चाहे तपाईँ होस् वा म हुँ, हामी पनि कहिलेकाहीँ त्यसमा पढ्छौं, विभिन्न बहानाबाजी गरेर अनैतिक जीवनमा रम्न खोजिरहेका हुन्छ। के तपाईँ र मैले कहिले त्यस्तो गरेका छौं, जानेर नजानेर? हामीले आफूलाई फाइदा हुने कामलाई चाहिँ जति त्यो नराम्रो र अनैतिक भए पनि तर्कना गरेर यो यस्तो कारणले यस्तो गरेको हो। कतिपय मान्छे विभिन्न कारणवश कारागारमा हुन्छन्, अनैतिक काम गरेका हुन्छन्, गैर कानूनी काम गरेका हुन्छन्, अनि कैयौं पटक के गर्ने गर्छन् भने उनीहरूले म यस्तो परिबन्धमा परेको थिएँ अनि यस्तो गरे भनेर भन्छ। सबैको दुःख आफ्नो ठाउँमा छ, तर कहिले पनि गलत काम जुनसुकै बहानामा गरिए पनि त्यो सही हुन सक्दैन। अस्ति मलाई कसैले सोधेको थियो कि राम्रो कामको लागि त झुटो बोल्नुहुन्छ होला है भनेर। अब यसमा तर्कना गर्न थाल्यो भने त्यो निकै लामो बहस हुन जान्छ, तर अन्तमा यथार्थ के हो भने झुट झुट हो। तपाईँले सही काम वा गलत कामको लागि बोल्नुभयो बोल्नु भएन त्यो आफ्नो ठाउँमा होला, तर त्यो सय पटक बोल्दाखेरि पनि त्यो झूठ कहिले पनि सत्य बन्न सक्दैन श्रोता मित्र। त्यसैले हेक्का राख्नुपर्ने कुरा के हो भने, यदि हामीमा पापको सानो से सानो एक अंश मात्रै पनि बाँकी रह्यो भने त्यो पापले तपाईँ र मलाई स्वर्ग प्राप्त गर्नबाट रोक्न सक्छ। पापको प्रवृत्ति यति भयानक छ, चाहे त्यो भ्रष्टाचारको पाप होस् वा व्यभिचारको दुष्कर्म, लोभको पाप होस् वा घमण्डको पाप, ईर्ष्याको पाप होस् वा अन्य कुनै अनैतिकता नै किन नहोस्, वा अनैतिकताको आचरण वा सोच नै किन नहोस्, हरेक प्रकारको पाप जसको प्रायश्चित गरिएको छैन, जसबाट तर्किएको छैन, जसलाई थुमाको धार्मिकताले ढाकेको वा छोपेको छैन, त्यस्ता हर प्रकारका पापले हामीलाई परमेश्वर र उहाँले हामीलाई दिन चाहनु भएको अनन्त जीवन र आनन्दमय स्वर्गबाट निसंकोच टाढा राख्दछ। श्रोता मित्र, अन्तमा परमेश्वरले यो पापको कारण प्रताडित संसारलाई एउटा नयाँ शुरूआत दिनको निम्ति, यसलाई शुद्ध बनाउनको निम्ति आगो बर्साउनु हुन्छ, अनि यो संसारलाई फेरि एकपटक नयाँ थालनीको निम्ति तयार गराउनुहुन्छ, जहाँ न त पाप न त कुनै पापमा रमाउने व्यक्तिको अस्तित्व हुनेछ। सारा ब्रह्माण्डले असल र खराब, अन्धारो र उज्यालो वा शैतान र परमेश्वरको ख्रिस्त बीचको महान द्वन्द्वको समापनसँगै नयाँ युगको शुरूआतलाई आत्मसात गर्नेछ भनेर ती अगमवाणीय लेखहरूले बताएको हामी पाउँछौ। श्रोता मित्र, फेरि एकपटक सम्झना राखौं, पापको सानो से सानो अंशले पनि हामीलाई स्वर्गबाट टाढा राख्ने रहेछ, तसर्थ सानो होस् वा ठूलो होस् पाप गर्नबाट हामी पर रहनुपर्छ। एक रुपियाँ चोर्ने पनि चोर, एक हजार चोर्ने पनि चोर, फरक केही पनि छैन। यो संसारमा हाम्रो सानो से सानो पापदेखि लिएर ठूलो से ठूलो पापको मूल्य चुकाउनको लागि प्रभु येशू ख्रीष्टले मानव रूप धारण गरेर आफूलाई कलवरीको क्रूसमा दिनुभयो, ताकि परमेश्वरको आज्ञा जुन हामीले तोडेका छौं र हामी पापी बन्न पुगेका छौं, त्यो पापको दलदलबाट उहाँले हामीलाई निकाल्न सक्नुभएको होस्, हाम्रो पापबाट हामीलाई धोई पखारी शुद्ध बनाउनु भएको होस्। यो अनुग्रहको समयमा बाँचिरहेको यो संसारको अहिलेको तपाईँ र म जस्ता मानिसहरूको निम्ति महत्वपूर्ण प्रश्न त यो छ कि परमेश्वरको न्यायको दिनमा हामी कुन स्थानमा हुन्छौं होला? के हामी अनन्त जीवन पाउने व्यक्तिको रूपमा कि अनन्त मृत्यु पाउने व्यक्तिको रूपमा? मित्रहरू, आजको हाम्रो क्रियाकलाप, चरित्र र विश्वासको आधारमा नै परमेश्वरले हाम्रो भविष्य निर्धारण गर्नुहुन्छ। उहाँले एक दिन हामीलाई सोध्नुहुन्छ, तिमीले परमेश्वरका पुत्रसँग कस्तो व्यवहार गर्यो भनेर। परमेश्वरको वचन स्पष्ट छ, त्यो प्राण जसले पाप गर्छ त्यो मर्छ। श्रोता मित्रहरू, परमेश्वरको योजनामा मृत्यु थिएन, अनन्तको निम्ति बाँच्नको लागि उहाँले हामीलाई बनाउनु भएको भनेर हामीले विगतमा पढ्यौं। तर हाम्रो आफ्नै पापको कारणले गर्दाखेरि मृत्यु यो संसारमा आयो र जन्मने हरेक मानिस मर्न पुग्यो। तर परमेश्वरले तपाईँ र म जस्ता मानिसहरूलाई पापको परिणाम यानि कि अनन्त मृत्युबाट उम्काई बाटो पनि तयार गरिदिनु भएको छ आफ्नो अथाह कृपामा, जसको बारेमा प्रख्यात पद युहन्नाको सुसमाचार पुस्तकको 3:16-17 बयान गर्दछ। श्रोता मित्रहरू, यो संसारको न्यायको दिनमा के तपाईँ र म परमप्रभुसँग उहाँको ख्रीष्टमा उद्धार गरिएका झुण्डहरूको साथमा हुनेछौं कि नाशवान समूहमा? हाम्रो जीवनको रवैयाले के देखाइरहेको छ त? कहीँ हामी सही तवरले जीवन जिउन हेलचेक्राई पो गरिरहेका छौं? कतिपयले यो पापै पापले भरिएको संसारमा नैतिकवान, चरित्रवान, पवित्र र धर्मी बनेर जिउन सम्भव छैन क्या भनेर तर्कना गर्ने गर्छ, तर यो सत्य होइन। पवित्र, प्रेमिलो, सत्यवान भई जिउन अवश्य पनि सम्भव छ मित्रहरू। प्रभु येशु ख्रीष्टले परमेश्वर पवित्र हुनुहुन्छ, उहाँ प्रेम हुनुहुन्छ र नैतिकताले भरिपूर्ण जीवन, पाप बिनाको जीवन जिउन सम्भव छ भनेर आदर्शमय उदाहरण पेश गर्नुभयो, ताकि तपाईँ र म जस्ता मानिसहरू जो विभिन्न बहानामा पापमा रमाउन चाहन्छन् ती कसैको निम्ति पनि परमेश्वरको न्यायको दिनमा कुनै बहाना नहोस् भन्ने हेतु। मित्रहरू, सत्यको खोजी नामक अध्ययन श्रृङ्खलामा हामी पढ्दै गर्दाखेरि अध्ययन गर्दै गर्दाखेरि वा यो समयक्रममा हामी रहँदै गर्दाखेरि सम्झना राखौं, जब न्यायको दिनमा परमेश्वरले हामीलाई तिमीलाई मैले उपहार दिएको यो अमूल्य जीवन कसरी जियो र तिमीले परमेश्वरको ख्रिस्टसँग कस्तो सम्बन्ध राख्यो भनी प्रश्न गर्नुहुँदाखेरि हाम्रो स्थिति के हुन्छ होला? अहिलेको हाम्रो चारित्रिक रवैया र विश्वासले के भनिरहेको छ? आजै हो हाम्रो जीवन परमेश्वरलाई सुम्पी उहाँको ख्रिस्टको बाटोमा हिँड्ने यो साधारण प्रार्थना मार्फत तपाईँले परमेश्वरलाई निम्त्याउन सक्नुहुन्छ। हे परमेश्वर पिता, हे सृष्टिकर्ता, म तपाईँको सतराहमा तपाईँले देखाउनु भएको तपाईँको वचनको बाटोमा तपाईँको आज्ञाहरूमा म हिँड्न चाहन्छु। म तपाईँ जस्तै हुन चाहन्छु। मलाई अनन्त जीवनको निम्ति तयार बनाउनुहोस्। तपाईँको महिमित दोस्रो आगमनको निम्ति तयार गराउनुहोस्। मलाई तपाईँको पवित्र आत्मा दिनुहोस् ताकि म प्रेम, भलाई, दया, करुणा, विनम्रता, असलपना, धीरजपना, धैर्यता, मिलाप, सद्भाव जस्ता सद्गुणको यात्रामा अगाडि बढ्न सकु। मेरो प्रार्थना सुनिदिनुहोस् हे प्रभु, किनभने यो मैले तपाईँको पुत्र येशु ख्रिस्टको नाममा गरेका छु। आमेन भनेर तपाईँले तपाईँ जहाँ हुनुहुन्छ त्यहाँ प्रार्थना गर्न सक्नुहुन्छ। परमेश्वर जो आफ्नो प्रतिज्ञाको सच्चा हुनुहुन्छ, उहाँले वाचा गर्नुभएको छ, तपाईँले जब पुकारा गर्नुहुन्छ उहाँले तपाईँको प्रार्थना सुन्नुहुनेछ भने होस् त श्रोता मित्रहरू, तपाईँको जीवनमा निरन्तर परमेश्वरको अगुवाई भएको होस्। आज समयले संकेत गरेको हुनाले मैले यो अध्ययनलाई यहीँनिर विसर्जन गर्नुपर्ने भएको छ। हाम्रो अर्को भेट नहुन्जेलसम्मको लागि जय मसीह, धन्यवाद, शुभ समय।
0: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: प्रिय मित्रहरू, परमप्रभुको वचन पढ्दै गर्दा वा सुन्दा त्यहाँ थुप्रै यस्ता विषय वस्तुहरू हुन्छन् जुन कहिले काहीँ हामीलाई बुझ्न अप्ठ्यारो महसुस हुने गर्दछ कतिपय कारणहरूले गर्दा। तसर्थ नयाँ आशा वचन अध्ययनको यो कार्यक्रममा हामीले एउटा नयाँ सेगमेन्ट थपेका छौं, जसमा तपाईँले वचनसँग सम्बन्धित परमेश्वरको वचनमा उल्लेखित विभिन्न प्रश्नहरू वा जिज्ञासाहरू हामीलाई लेखी पठाउन वा सोधी पठाउन सक्नुहुन्छ। यो सेगमेन्टको नाउँ हो शिशिरसँग सवाल। शिशिरसँग सवालमा तपाईँको प्रश्नहरूको जवाब वा जिज्ञासाको चासोलाई तपाईँहरूकै प्रिय प्रस्तोता शिशिरले वचनले वचनलाई उल्था गर्ने विधिद्वारा सम्बोधन गर्नुहुनेछ। सुन्न नबिर्सनुहोला नयाँ आशा वचन अध्ययनको नयाँ प्रस्तुति शिशिरसँग सवाल।
2: विशाल शालिक, अग्लो रुख, डरलाग्दो पशु, बतास, सिंहहरू र थुमा आदि इत्यादि, के होला ती संकेतहरूमा दिइएको सूचनाको रहस्य? कस्तो होला त्यो भविष्यको ज्ञानको पर्दा खोली प्रकट गरिएको प्रकाश? के हामीले दानियल र प्रकाश जस्ता अगमवाणी पुस्तकहरूका लेखहरूलाई बुझ्न सक्छौ त? के परमप्रभु साँच्चै अन्तलाई शुरूदेखि नै अर्थात सबै कुरा जान्नुहुने परमेश्वर हुनुहुन्छ त? नयाँ आशा रेडियो अध्ययन कार्यक्रमको अगमवाणी आशा श्रृंखला अन्तर्गत दानियल र प्रकाशको पुस्तकको अध्ययनमा हामी बाइबलीय अगमवाणीहरूलाई सँगसँगै अध्ययन गर्नेछौ। मित्रहरू, अध्ययन कार्यक्रम अगमवाणीमा आशा।
0: श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

श्रोता मित्र, तपाई अहिले सुन्दै हुनुहुन्थ्यो क्रिस्टीय रेडियो प्रस्तुति नयाँ आशा। कार्यक्रम सुनेर हामीलाई उत्साह दिनुभएकोमा धेरै धेरै धन्यवाद। परमप्रभु हाम्रा परमेश्वरले यहाँहरूको हरेक असल काममा भरपूर आशिष र अगुवाई दिउन् भन्ने कामनाका साथ स्वर्गीय परमेश्वरमा बिन्ती चढाउँदै अनि कार्यक्रममा सम्पर्क गर्नको लागि इमेल newhopeforall2013@yahoo.com वा पोस्ट बक्स नम्बर 12950 वा सम्पर्क नम्बर 9800826326 को जानकारी छोड्दै भोलि फेरि हाम्रो भेट नहुन्जेलसम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्। नमस्कार।

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ओहो, यो विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
3: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि।
2: कहाँ छ?
3: हजुर, विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
4: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
3: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर महालक्ष्मी स्थान 4, फोन नम्बर 9840201996, 9840201996
4: र सरिता महर्जन 9841910094, 9841910094।
2: ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पर रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क।

0: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
1: कता हुनुहुने दाई? हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्। उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्दै हिँडे कि नि।
0: लौ न, एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोली स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
1: के तपाईँ सफा शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
0: यदि यसो हो भने हामीलाई सम्झनुहोस्।
2: बेथलेहेम गेस्ट हाउस,
0: हाम्रा सेवाहरू
1: सुविधा सम्पन्न रूम र बेडहरू भएको,
0: 24 घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
1: पार्किङ र ग्रीन गार्डन भएको,
0: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
1: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
0: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नक्कुडोल भैँसीपाटी ललितपुर।
1: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849424169, 9849424169।
0: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ,
3: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्,
0: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
3: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
0: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
3: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
0: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
3: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9514424141, 9514424141। रेस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com।
4: अब सुन्नुहोस् पूरा समाचार।
5: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
4: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
5: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
4: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
5: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
4: मध्यपान र धूम्रपान सेवन नगरौं,
5: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: कार्यक्रम वरदान सुन्न नभुल्नुहोला प्रत्येक मंगलबार 11 बजेदेखि 12 बजेसम्म। प्रस्तुता कुमार अब्राहम।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम पिताको इच्छा।
2: सबैसित हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम पिताको इच्छामा। कार्यक्रम पिताको इच्छा लिएर आज पनि म अष्ट साजनले पनि तपाईँको रेडियो सेट अगाडि आइसकेको छु। हामीले परमेश्वरको वचनबाट पिताको इच्छालाई खोजी गरिराखेका छौँ र परमेश्वरको वचनबाट परमेश्वरले हामीलाई उहाँको इच्छालाई स्पष्टसँग देखाइदिनु भएको छ र आज पनि हामी परमेश्वरको वचनद्वारा नै परमेश्वरको इच्छालाई खोजी गर्नेछौँ। आउनुहोस् कार्यक्रमलाई सुरु गर्नेछ एउटा मिठो गीतबाट।

0: मिठो गीतपछि म कार्यक्रममा फेरि पनि तपाईँलाई स्वागत गर्न चाहन्छु। आज म तपाईँको विषयमा केही भिन्दै कुराहरू गर्न चाहन्छु र एउटा शीर्षकमा रहेर म तपाईँलाई केही परमेश्वरको वचनबाट उहाँको इच्छाको विषयमा बताउन चाहन्छु र परमेश्वरको वचनबाट केही सत्य कुराहरू, शिक्षात्मक कुराहरू म तपाईँलाई दिन चाहन्छु। उत्पत्तिको पुस्तक 19:29 यस्तो लेखिएको छ, बेसीका सहरहरू सर्वनाश गर्नुहुँदा परमेश्वरले अब्राहमलाई सम्झनु भयो, यसकारण लूत बसेको सहरलाई उहाँले नाश पार्नुहुँदा त्यस सर्वनाशको बीचबाट लूतलाई निकाल्नु भयो। जब हामीले यो उत्पत्तिको पुस्तक 19:29 जब हामी पढ्छौँ, यहाँ चाहिँ परमेश्वरले सदोम र गमोरालाई चाहिँ नाश पार्ने जुन निर्णय गरिसक्नु भएको हुन्छ र सदोम र गमोरामा चाहिँ अब्राहमको भतिजा लूत बसिराखेका थिए र परमेश्वरले सदोम र गमोरालाई नाश गर्नुभन्दा अगाडि परमेश्वरले अब्राहमलाई सम्झाउनुहुन्छ र अब्राहमको भतिजा चाहिँ लूत थिए र अब्राहमको घरानालाई चाहिँ परमेश्वरले आशिष दिनुभएको थियो र लूत चाहिँ अब्राहमको भतिजा भएको कारणले गर्दा र लूत एकजना धर्मी व्यक्ति पनि भएको कारणले गर्दा याकुबको पत्रले हामीलाई लूत चाहिँ धर्मी व्यक्ति थिए भन्नु भन्दछ र त्यतिखेरको समयमा सदोम र गमोराका मानिसहरूले गरिराखेको पाप कर्महरूको निम्ति चाहिँ लूत चाहिँ धेरै दुखी थिए र उनी भित्रभित्र छटपटी राखेको अवस्था थियो र परमेश्वरले त्यो राष्ट्रलाई चाहिँ इन्साफ गर्न लाग्नु भइराखेको थियो र उनको छटपटीको पनि त्यहाँ अन्त्य हुन गइराखेको अवस्था थियो र यहाँ हामी एउटा सुन्दर कुरा हामी पाउँछौ, लूतलाई चाहिँ परमेश्वरले छुटकारा गराउनु भएको छ, स्वतन्त्र पार्नु भएको छ। इङ्ग्लिसमा चाहिँ हामीले अङ्ग्रेजीमा यसलाई बुझ्नु पर्दाखेरि चाहिँ स्केप भनेर हामी बुझ्न सक्छौ। परमेश्वरले चाहिँ लूतलाई चाहिँ स्केप गराउनु भएको छ, सदोम र गमोरामाथि आइराखेको ठुलो सर्वनाश, ठुलो एउटा सजाय, जुन पनिसमेन्ट जजमेन्ट परमेश्वरले गरिराख्नु भएको छ, न्याय गरिराख्नु भएको छ, परमेश्वरले चाहिँ लूतलाई चाहिँ त्यो न्यायमा पर्नबाट चाहिँ छुटकारा दिनुभएको छ, स्केप गर्नुभएको छ। र स्केप भन्ने जुन अङ्ग्रेजी शब्द छ यसलाई चाहिँ हामीले चाहिँ बुझ्नु पर्दाखेरि चाहिँ यसको अर्थलाई नेपालीमा बुझ्नु पर्दाखेरि चाहिँ उम्कनु, बच्नु, छुट्नु, जोगिनु भन्ने लाग्दछ। र परमेश्वरले चाहिँ लूतलाई चाहिँ सदोम र गमोरामाथि बर्सिराख्न गइराखेको आगो र कन्दकबाट चाहिँ उम्काउनुहुन्छ, बचाउनुहुन्छ, छुट्याउनुहुन्छ, जोगाउनुहुन्छ, त्यो न्यायमा पर्न दिन हुँदैन परमेश्वरले। र यसरी अब्राहमद्वारा नै परमेश्वरले सम्झना राखेर लूतलाई चाहिँ बचाउनु भएको छ, किनभने अब्राहमलाई चाहिँ परमेश्वरले मित्रवत व्यवहार गर्नुभएको थियो र परमेश्वरले चाहिँ यसरी चाहिँ अब्राहमलाई चाहिँ बचाउनु भएको कुरा हामी पाउँदछौ। यसरी चाहिँ परमेश्वरले लूतलाई चाहिँ बचाउनु भएको कुरा हामी पाउँदछौ र परमेश्वरले त्यो सर्वनाशको बीचबाट चाहिँ लूतलाई चाहिँ निकाल्नुहुन्छ र आज तपाईँको जीवनमा पनि परमेश्वरले चाहिँ लूतलाई जस्तै गरी छुटकारा दिन चाहनुहुन्छ, किनभने परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ। लूतलाई पनि परमेश्वरले प्रेम गर्नुभएको थियो, लूत चाहिँ परमेश्वरको दृष्टिमा दया पाएका व्यक्ति थिए भनेर बाइबल हामीलाई बताउँदछ। हामीले चाहिँ प्रभुको वचन उत्पत्ति पुस्तक 19:16 हेर्यो भने यो कुरा हामी थाहा पाउँछौँ। यसरी लेखेको छ, तर तिनले आले टाले गरिरहे, ती मानिसहरूले तिनकी स्वास्नीका र दुवै छोरीहरूका हात समातेर सहर बाहिर ल्याए, किनभने परम प्रभुको दया तिनीहरूमाथि थियो। यसरी चाहिँ हामीले परमेश्वरको वचनबाट यो थाहा पाउन सक्छौँ कि परमेश्वरले चाहिँ लूतलाई चाहिँ दया गर्नुभएको थियो र यसरी चाहिँ उनीहरू त्यो सर्वनाशबाट चाहिँ छुटकारा पाउँछन्, सर्वनाशबाट चाहिँ उनीहरूले उम्कने मौका पाउँदछन्, परमेश्वरले त्यसरी चाहिँ उम्काउनुहुन्छ। र हामीले यसरी परमेश्वरले स्केप गर्नुभएको या उम्काउनु भएको, बचाउनु भएको, छुटाउनु भएको या जोगाउनु भएको कुराहरू चाहिँ अरू ठाउँमा पनि पाउँदछौँ र नुवालाई पनि परमेश्वरले त्यसरी चाहिँ चलाउनु भएको थियो र नुवा र नुवाको परिवारलाई चाहिँ परमेश्वरले चाहिँ बचाउनु भएको थियो त्यो ठुलो जलप्रलयको विपत्तिबाट र उनी र उनको परिवार चाहिँ बाँचेका थिए। त्यसै गरी परमेश्वरले जब इसाकलाई चाहिँ अब्राहमले बलि गर्नको लागि चाहिँ एकदमै तयारी अवस्थामा थिए र आफ्नो हात उठाइराखेको अवस्थामा चाहिँ परमेश्वरले इसाकलाई चाहिँ बचाउनुहुन्छ, अब्राहमलाई चाहिँ भन्नुहुन्छ कि तेरो हात चाहिँ त्यो केटामाथि नउठा र तेरो छोरालाई चाहिँ इसाकलाई चाहिँ केही पनि हानि नगर, अब मलाई थाहा भयो कि तैले चाहिँ परमेश्वरको भय मान्छस् भनेर चाहिँ यसरी परमेश्वरले भन्नुहुन्छ अब्राहमलाई र परमेश्वरले इसाकलाई चाहिँ बलि हुनुबाट चाहिँ बचाउनुहुन्छ।
1: स्केप गर्नुहुन्छ र इसाक चाहिँ छुटकारा पाउँछ र इसाकको सट्टामा चाहिँ भेडा चाहिँ बलि गरिन्छ। त्यसरी इसाकले चाहिँ आफू बलि हुनुबाट चाहिँ जोगिएका छन्, त्यो छुटकारा पाएका छन् र इजरायलीहरूलाई परमेश्वरले यो मिस्रीहरूमाथि पठाउनु भएको विपत्तिहरूबाट बचाउनु भएको कुरा हामी पाउँदछौँ। 10 विपत्ति परमेश्वरले इजरायलीहरूको बसोबास गरेको देश चाहिँ मिश्र देशपछि परमेश्वरले पठाउनु भएको थियो, किनभने फारोको हृदय कठोर भएको थियो र इजरायलीहरूलाई छुटकारा गराउनको लागि चाहिँ फारोले मारिराखेको अवस्था थिएन र परमेश्वरले 10 विपत्ति पठाएर चाहिँ फारोलाई चाहिँ दण्ड दिन खोजिराख्नु भएको थियो। 10 विपत्ति चाहिँ परमेश्वरले पठाउनुहुन्छ। पहिलो विपत्ति रगतको, दोस्रो विपत्ति भ्यागुत्ताको, तेस्रो विपत्ति भूसुनाको, डाँसको विपत्ति हुन्छ अनि चौथो विपत्ति चाहिँ झिङ्गाको विपत्ति हुन्छ र पाँचौं विपत्ति चाहिँ पशुहरूलाई चाहिँ प्रहार गर्ने विपत्ति हुन्छ र छैटौं विपत्ति चाहिँ खटिराहरूको विपत्ति हुन्छ, सातौं विपत्ति ठुला ठुला असिनाहरूको विपत्ति हुन्छ, आठौं विपत्ति सवहको विपत्ति हुन्छ, नौ विपत्ति अध्ययारको हुन्छ र 10 विपत्ति चाहिँ मिश्रका सबै जेठा जेठाहरूमाथि चाहिँ मृत्युको दूतले प्रहार गर्ने विपत्ति हुन्छ। यसरी चाहिँ 10 विपत्ति चाहिँ मिश्रहरूमाथि परेको थियो। तर मिश्र देशकै एउटा प्रदेश गोसेनमा बसोबास गरिराखेका इजरायलीहरूमा चाहिँ 10 विपत्ति कुनै पनि परेको थिएन। यी सबै 10 विपत्तिबाट चाहिँ परमेश्वरले इजरायलीहरूलाई चाहिँ बचाउनुहुन्छ, उम्काउनुहुन्छ, छुटाउनुहुन्छ, जोगाउनुहुन्छ, त्यहाँ कुनै पनि विपत्तिमा पर्न दिनुहुन्न, उनीहरू चाहिँ स्केप हुन्छन् यी सबै विपत्तिबाट। र 10 विपत्तिमा त्यो पहिलो जन्मेका जति पनि पशु पन्छीहरूदेखि लिएर मानिसका जेठा जेठाहरू जति पनि छन् यी सबैलाई चाहिँ परमेश्वरले चाहिँ मार्दै हुनुहुन्थ्यो मृत्युको दूत पठाएर र इजरायलीहरू लाई चाहिँ परमेश्वरले बचाउनको लागि चाहिँ आफू बसेको ठाउँमा चाहिँ ढोकाको चौकोसमा चाहिँ दायाँ बायाँ र माथि चाहिँ थुमाको रगत लगाउनलाई परमेश्वरले भन्नुभएको थियो र यसरी चाहिँ इजरायलीहरूले थुमाको रगत चाहिँ आफ्नो चौकोसमा लगाउँछन् र मृत्युको दूत विश्वभरि जहाँ आउँदाखेरि प्रवेश गर्दाखेरि चाहिँ इजरायलीहरूको ढोकामा चाहिँ त्यो रगत देखेको कारणले गर्दा मृत्युको दूतले कुनै हानि गर्न पाउँदैन, उनीहरू चाहिँ इजरायलीहरू चाहिँ उम्कन्छन् त्यो मृत्युको दूतबाट। तर मिश्रीहरूका सबै जेठा जेठाहरूलाई चाहिँ मृत्युको दूतले मारिदिन्छ र यसरी चाहिँ इजरायलीहरू चाहिँ उम्किएको कुरा हामी पाउँदछौँ। जेठा जेठाहरू सबै उम्किएको छ, इजरायलीहरू चाहिँ बाँचेको छ र मिश्रीहरूको जेठा जेठाहरू चाहिँ सबै जो जन्मेका थिए उनीहरू चाहिँ मरे, मृत्युको दूतले प्रहार चाहिँ गरेका छन् र उनको ठुलो सर्वनाश भएको छ। र हामी त्यसै गरी पाउँदछौँ यस्तोको पुस्तक हामीले 3-9 पढ्ने हो भने हामालले एउटा ठुलो षड्यन्त्र गरेको कुरा हामी पाउँदछौँ र हामालले चाहिँ इजरायलीहरूलाई चाहिँ नाश गर्न खोजेको थियो, ठुलो नरसंहार गर्न खोजेको थियो र त्यो नरसंहारमा चाहिँ इजरायलीहरू चाहिँ नपरुन् भनेर चाहिँ परमेश्वरले चाहिँ 3 दिन 3 रातको उपवास प्रार्थना जुन एस्तर र अरू इसरायलीहरूले पनि बस्छन् सबैले गरेको उपवास प्रार्थना परमेश्वरले सुन्नुहुन्छ र ठूलो आश्चर्यको काम गरेर हामानको षड्यन्त्रबाट इसरायलीहरूलाई बचाउनुहुन्छ, स्केप गर्नुहुन्छ र उसले चाहिँ 127 प्रान्तमा चाहिँ इसरायलीहरू नरसंहार गर्नको लागि सबै पुर्जीहरू रेडी गरेर मान्छेहरूलाई पनि उसले तयार गरिसकेको अवस्थाहरू थियो। तर परमेश्वरले चाहिँ हामानको षड्यन्त्रबाट इजरायलीहरूलाई जोगाउनुहुन्छ र स्तरलाई परमेश्वरले प्रयोग गर्नुहुन्छ र यसरी तपाईँले चाहिँ इजरायलीहरूलाई चाहिँ परमेश्वरले छुटकारा गर्नुभएको कुराहरू चाहिँ ईश्वरको पुस्तकमा पढ्न पाउनुहुन्छ र परमेश्वरले दानिएलले 17 मेसक र अभिनवलाई पनि छुटकारा गर्नुभएको, स्केप गर्नुभएको कुरा हामी पाउँछौ। जब दानिएल लगायतका मिश्र बेबिलोनमा चाहिँ जति पनि ज्ञानी पुरुषहरू थिए उनीहरूले चाहिँ सपना र सपनाको अर्थ जुन राजा नबुकदनेस्सरले देखेका थिए त्यसको अर्थ लाउन नसक्ने भएको कारणले गर्दाखेरि चाहिँ अरू ज्ञानी पुरुषहरूले चाहिँ दानिएल बाहेक अब सबैलाई नाश गर्ने चाहिँ नबुकदनेस्सरले चाहिँ योजना गरिसकेका थिए। तपाईँले दानिएलको पुस्तक 2 अध्यायलाई पढ्नु भने यो कुरा पाउनुहुन्छ। तर परमेश्वरले दानिएललाई त्यो बुद्धि दिनुहुन्छ अनि त्यो यस्तो बुद्धि दिनुहुन्छ कि राजा नबुकदनेस्सरले देखेको सपना पनि उनले बताइदिन्छन् र सपनाको अर्थ पनि बताइदिन्छन् र यसरी दानिएल पनि बाँच्छन् त्यो मृत्यु दण्डको जुन सजाय तोकेका थिए नबुकदनेस्सरले त्योबाट आफू पनि बाँच्छन् र बेबिलोनका अरू ज्ञानी बुद्धिमानी मानिसहरू पनि बाँच्छन् र यसरी चाहिँ परमेश्वरले दानिएलद्वारा चाहिँ स्केप गराउनुहुन्छ, मृत्युको दण्डबाट सबैलाई बचाउँछन् र आफू पनि बाँच्छन्। र शतक मिसको अभिन्दको जो तीनजना दानियलका साथीहरू थिए, तेस्रो अध्यायमा आएर हामीले दानियलको पुस्तकमा हेर्छौँ भने आगोको भट्टीमा शतक मिसको अभिन्दकोलाई हालिएको थियो बाँधेर। अनि परमेश्वरले चाहिँ आश्चर्यको काम गर्नुहुन्छ, किनभने शतक मिसको अभिन्दकले ठूलो विश्वासको एउटा बोली बोलेका थिए र त्यो विश्वास अनुसार चाहिँ परमेश्वरले चाहिँ काम गर्नुहुन्छ। र राजा नबुकदनेश्वरले चाहिँ जुन प्रकारले एउटा ठूलो मूर्ति खडा गरेका थिए पूजा गर्नको लागि, आराधना गर्नको लागि, त्यो पूजा गर्न, त्यो आराधना गर्नको लागि चाहिँ दण्डवत गर्न चाहिँ ती तीनजना दानियलका साथीहरू चाहिँ मान्दैनन्, इन्कार गर्छन् र त्यो पूजा गर्ने आराधना गर्ने कुराको विरुद्धमा चाहिँ खडा हुन्छन्। र यस कारणले गर्दाखेरि चाहिँ नबुकदनेश्वरले आगोको भट्टीमा हाल्ने निर्णय गरेको हुन्छ र आगोको भट्टीको भित्र हाल्दाखेरि परमेश्वर स्वयं उपस्थित हुनुभएर ती तीनजना व्यक्तिहरूलाई जोगाउनुहुन्छ, त्यो आगोबाट बचाउनुहुन्छ, स्केप गर्नुहुन्छ, उम्काउनुहुन्छ। यसरी तीनजना शद्रक मेशक अभेद्नको व्यक्तिहरू चाहिँ बाँच्छन्। र छ अध्यायमा दानियलको पुस्तकमा आएर हामी हेर्छौँ भने दानियललाई परमेश्वरले सिंहको मुखबाट छुटकारा दिनुभएको छ, उम्काउनु भएको छ, बचाउनु भएको छ, जोगाउनु भएको छ। धेरै भोका सिंहहरू थिए त्यो खोरमा जब दानियल फालिएका थिए, त्यतिखेरको समयमा परमेश्वरले स्वर्गदूतहरूद्वारा सिंहको मुखलाई नथुन्नु भएको भए दानियल चाहिँ सिंहको मुखका शिकार बन्नु पर्थ्यो र दानियललाई ती सिंहहरूले खाइदिन्थे, एक दुई मिनटमै पाँच छ मिनटमै लुसलास गरेर खाइदिइसके। तर परमेश्वरले चाहिँ आफ्नो दास दानियललाई चाहिँ बचाउनु भयो, सिंहको मुखबाट स्केप गर्नुभएको छ, छुट्याउनु भएको छ, उम्काउनु भएको छ, जोगाउनु भएको छ। र यसरी चाहिँ दानियल बाँचेका छन्, स्वर्गदूतहरूले चाहिँ सिंहको मुखलाई थुनिदिएका छन्। र त्यसरी हामी नयाँ करारमा आएर हेर्छौँ भने पावललाई चाहिँ यहुदीहरूले मार्ने षड्यन्त्र गरेका थिए। जब पावलको जीवन परिवर्तन हुन्छ, दमस्कसको बाटोमा जाँदै गर्दाखेरि येशू ख्रीष्टले भेट गर्नुहुन्छ र उनको जीवनमा ठूलो परिवर्तन आउँछ। उनी पुरानो मानिस चाहिँ क्रुसमा टाँगेर मरिसकेको अवस्थामा हुन्छ र उनको भित्री वर्तापमा उनी नयाँ गरी जन्मेका हुन्छन्, नयाँ जन्म उनले पाएका हुन्छन् त्यो भेटद्वारा। र उनी दमस्कस पछि यरुसलेममा फर्केर जान्छन् अनि त्यहाँ यरुसलेममा फर्केर जाँदाखेरि त अरू योद्धाहरू चाहिँ उनको विरुद्धमा खडा हुन्छन्, किनभने त्यहाँ यरुसलेममा गइसकेपछि येशू ख्रीष्टको साक्षी गए उनले त्यहाँ दिइराखेका हुन्छन्। र योद्धाहरूले चाहिँ पावललाई मार्न खोजेका हुन्छन्। प्रेरितको पुस्तकको नौको त्यो स्थिति पच्चिसमा हामी हेर्छौँ भने त्यो राति नै पर्खालबाट चाहिँ विश्वासी साथीहरूले चाहिँ पावललाई चाहिँ डोरीमा र टोकरीमा चाहिँ झुन्डाएर खसालेर यसरी चाहिँ बचाइदिन्छन् र उनी उम्कन्छन् मृत्युबाट, योदीहरूको षड्यन्त्रबाट चाहिँ उनी उम्कन्छन्। परमेश्वरले यसरी चाहिँ पावललाई पनि स्केप गर्नुभएको छ, बचाउनु भएको छ। र पत्रुसलाई पनि परमेश्वरले जेल र मृत्युबाट छुटकारा गराउनु भएको छ, स्केप गर्नुभएको छ। जब पत्रुस जेलमा परेका थिए, प्रेरितको पुस्तक हामी 12:1-10 पढ्छौँ भने पत्रुसलाई जेलमा हालेको छ। त्योभन्दा अगाडि चाहिँ याकुबलाई चाहिँ हेरोद राजाले चाहिँ तरवारले काटेर मारेका छन् र त्यसपछि अब पत्रुसको पक्राउ पछि पत्रुसलाई पनि त्यसै गरी मार्ने षड्यन्त्र भित्रभित्र एउटा योजना भइराखेको अवस्था थियो। र यो रातको भोलिपल्ट चाहिँ हेरोद राजाले चाहिँ एउटा सभामा चाहिँ पत्रुसलाई झिकाउने कुरा थियो र त्यसपछि चाहिँ पत्रुसलाई मृत्यु दण्ड दिने योजना थियो। तर परमेश्वरले चाहिँ त्यो मृत्यु दण्डको योजनाबाट पत्रुसलाई जोगाउनुहुन्छ। राति नै परमेश्वरले स्वर्गदूतहरू पठाउनु भएर परमेश्वरले जेलको बन्धनबाट छुटकारा गराउनुहुन्छ र त्यो सहरबाटै बाहिर निकालिदिनुहुन्छ। पत्रुस त्यसरी भोलिपल्टको त्यो एउटा ठूलो मृत्युको जोखिमबाट चाहिँ बाँच्छन् र जेलबाट पनि छुटकारा पाउँछन्। यसरी परमेश्वरले मृत्यु र जेलबाट पत्रुसलाई स्केप गराउनु भएको छ।

क्रुसमा, तर हामीलाई चाहिँ प्रभु ख्रीष्टले उम्काउनु भएको छ, हामीलाई चाहिँ उम्काएर हामीलाई चाहिँ परमेश्वरको क्रोध दण्डमा पर्न नदिनु भएर उहाँ आफै त्यहाँ दण्ड र परमेश्वरको क्रोधमा परिराख्नु भएको छ। यसैको पुस्तक 53 अध्यायमा हामीले पढ्यौँ भने त्यो कुरा हामी पाउन सक्छौँ, परमेश्वरले चाहिँ आफ्नो न्याय दण्ड चाहिँ ख्रीष्ट येशूमा हालिदिनुहुन्छ र हामी मानिस जाति चाहिँ उम्कन्छ। जसरी प्रभु ख्रीष्टको वचनमा पनि त्यहाँ भनिएको छ, युनाको पुस्तकमा हामीले हेर्यो भने युना 3:16 भनेको छ, तर परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्तको जीवन पाओस्। र युना 5:24 हामीलाई भन्दछ कि जसले मेरो वचन सुन्छ र मलाई पठाउनुमाथि विश्वास गर्छ त्यो चाहिँ न्यायमा आउँदैन तर मृत्युबाट जीवनमा सरिहालेको हुन्छ। र यो भन्न खोजेको न्याय चाहिँ अनन्तको विनाशको न्याय हो, अनन्त नरकको न्याय हो, अनन्त दण्डको न्याय हो। र यो न्यायमा चाहिँ यसु ख्रीष्टलाई विश्वास गर्ने, परमेश्वरलाई विश्वास गर्ने मानिस, प्रभु यसु ख्रीष्टको वचनलाई सुन्ने मानिस चाहिँ पर्दैन, उसले चाहिँ स्वतन्त्रता पाउँछ, छुटकारा पाउँछ, ऊ चाहिँ स्केप हुन्छ यो न्यायबाट, ऊ चाहिँ बच्छ, परमेश्वरले बचाउनुहुन्छ र ऊ चाहिँ परमेश्वरको अनन्त राज्यमा प्रवेश गर्छ, प्रभुको अनन्त खुसीमा प्रवेश गर्छ, प्रभुको सिंहासनको वरिपरि या परमेश्वरको राज्यमा चाहिँ ऊ बस्न पाउँछ। र विश्वास नगर्नेहरू चाहिँ दोषी ठहरिन्छन्, बाइबलले हामीलाई स्पष्ट भन्दछ विश्वास नगर्नेहरू चाहिँ दोषी ठहरिन्छन्। मर्कुसको पुस्तक 16 अध्यायमा तपाईँले हेर्नुभयो भने त्यो पाउन सक्नुहुन्छ, विश्वास नगर्नेहरू चाहिँ दोषी ठहरिन्छन्, उनीहरू चाहिँ नाशमा जान्छन्, अनन्त विनाशमा जान्छन्। अनि परमेश्वरले चाहिँ आज हामीलाई चाहिँ यस्तो विनाशमा पर्नबाट छुटकारा गराउनु भएको छ, यसु ख्रीष्टलाई विश्वास जसले गर्नुहुन्छ उहाँहरूले चाहिँ छुटकारा पाउनुहुन्छ। आज तपाईँले मैले यसु ख्रीष्टलाई विश्वास गरेका छौँ र परमेश्वरले हामीलाई त्यो अनन्तको दण्ड विनाशमा पर्न दिनुभएको छैन, पिताको इच्छा चाहिँ तपाईँलाई उम्काउनु हो, ठूला ठूला खतराहरूबाट, ठूला ठूला जोखिमबाट, आत्मिक जोखिमबाट पनि भौतिक जोखिमबाट पनि तपाईँलाई उम्काउनु हो, बचाउनु हो, छुटाउनु हो, जोगाउनु हो। र परमेश्वरले आज तपाईँले ख्रीष्ट येशूद्वारा चाहिँ रोगबाट पनि उम्काउनु भएको छ, हानिबाट उम्काउनु भएको छ, खतराबाट उम्काउनु भएको छ, अनि अनन्तको विपत्ति र दण्डबाट, विनाशबाट छुटाउनु भएको छ, स्केप गरिदिनु भएको छ परमेश्वरले। र यसको बदलामा चाहिँ परमेश्वरले चाहिँ तपाईँलाई अनुग्रह दिनुभएको छ, प्रेम दिनुभएको छ, कृपा दिनुभएको छ, अनि सम्पूर्ण ख्रीष्ट येशूमाथि चाहिँ हामीले पाउनुपर्ने सजाय चाहिँ उहाँले दिनुभएको छ, हालिदिनु भएको छ। आज तपाईँले र मैले इटर्नल डेमनेसन अर्थात् इटर्नल विनाशबाट चाहिँ, अनन्तको विनाशबाट चाहिँ छुटकारा पाएका छौँ र हाम्रो लागि चाहिँ यो ठुलो खुसीको कुरा हो, ठुलो आनन्दको कुरा हो, ठुलो रमाइलोको कुरा हो। परमेश्वरलाई धन्यवाद, सधैँभरि धन्यवादी हुनुपर्ने कुरा हो। पिताको इच्छा चाहिँ आज तपाईँ र मलाई चाहिँ ख्रीष्ट येशूद्वारा बचाउने इच्छा हो, त्यो चाहिँ उहाँले आज 2000 वर्ष अगाडि पूरा गरिसक्नु भएको छ। पिताले आफ्नो पुत्रलाई क्रुसमा बलि गरिसक्नु भएको छ र उहाँ बलि भएर मरेर जानुभएको प्रभु होइन, तर चियानमा गाडेको तेस्रो दिनमा चाहिँ मृत्युबाट जीवित भई बौरी उठ्नु भएको प्रभु हुनुहुन्छ, उहाँ चाहिँ मृत्युलाई जितेर बौरी उठ्ने प्रभु हुनुहुन्छ। र जसले यसु ख्रीष्टलाई यसरी विश्वास गर्छन् उनीहरू पनि बाँच्छ, उम्कन्छन्, परमेश्वरले ख्रीष्ट येशूद्वारा उम्काउने काम गर्नुहुन्छ। तपाईँलाई चाहिँ कुनै विपत्तिमा पर्न दिनुहुन्न, आत्मिक आर्थिक कुनै पनि विपत्तिमा पर्न दिनुहुन्न, परमेश्वरले बचाउनुहुन्छ, छुटकारा दिनुहुन्छ, स्वतन्त्रता दिनुहुन्छ। पिताको इच्छा चाहिँ आज तपाईँको र मेरो जीवनमा यही नै छ। र आज हामीले नयाँ करार र पुरानो करारको विभिन्न खण्डहरूबाट प्रभुले चाहिँ कसरी आफ्नो जनहरूलाई छुटकारा गर्नुहुन्छ, बचाउनुहुन्छ, उम्काउनुहुन्छ विपत्तिहरूबाट, आत्मिक विपत्ति, भौतिक विपत्ति, शारीरिक विपत्तिबाट भन्ने कुराहरू चाहिँ हामीले हेरेका थियौँ। परमेश्वरले चाहिँ आज तपाईँको आत्मालाई पनि प्रेम गर्नुहुन्छ, तपाईँको शरीरलाई पनि प्रेम गर्नुहुन्छ, तपाईँको प्राणलाई पनि प्रेम गर्नुहुन्छ। परमेश्वरले चाहिँ सबै कुरालाई प्रेम गर्नुहुन्छ, खालि आत्मालाई मात्र परमेश्वरले प्रेम गर्नुहुन्छ, हाम्रो शरीरलाई त परमेश्वरले वास्तै गर्नुहुन्न, हाम्रो शरीरलाई उहाँले त्यति धेरै ठुलो महत्व दिनुहुन्न भन्ने कुरा होइन। परमेश्वरले सबै विपत्तिहरूबाट इजरायलहरूलाई जसरी जोगाउनु भएको थियो त्यो सबै शारीरिक कुराहरू थिए, शारीरिक भौतिक संसारमा घटेका 10 विपत्तिका घटनाहरू थिए, दानिएल सुएको मुखबाट जोगिएको पनि शारीरिक कुरा थियो है, र नुवा पनि जलपर्लेबाट बाँचेको, नुवाको परेर बाँचेको यो पनि शारीरिक कुरा हो, सांसारिक नै छुटकाराको कुराहरू हो। अनि इजरायलहरू पनि यस्तो पुस्तकमा ठुलो नरसंहारबाट छुटकारा पाउनु यो पनि सांसारिक शारीरिक कुराहरू नै भयो, र दानिएलले पनि मुसिएको मुखबाट छुटकारा पाउनु र स्तरको पुस्तकमा चाहिँ हामानको षड्यन्त्रबाट इजरायलहरूले छुटकारा पाउनु यो चाहिँ परमेश्वरको इच्छा बमोजिमको छुटकारा हो, स्वतन्त्रता हो। दानिएलको र सदर मिसको अविन्दको जीवन चाहिँ यसरी आगोको भट्टीबाट बाँच्नु, उसिएको मुखबाट बाँच्नु चाहिँ र राजाको क्रोधबाट बाँच्नु यी सबै चाहिँ परमेश्वरले दिनुभएको छुटकाराको कुराहरू भए र यो

हामीलाई छुटकारा दिने इच्छा भयो, शारीरिक छुटकाराको कुराहरू भयो, जति पनि मैले भने आत्मिक छुटकारा चाहिँ यसको उसले मात्र दिनुहुन्छ, उहाँले शारीरिक पनि दिनुहुन्छ आत्मिक पनि दिनुहुन्छ। तपाईँलाई रोगबाट निको पार्ने परमेश्वरको इच्छा हो, साथसाथै तपाईँलाई आत्माको पनि तपाईँको रोगबाट निको पार्ने परमेश्वरको इच्छा छ, र तपाईँलाई परमेश्वरले तपाईँको आत्मालाई पनि स्वर्गमा सँगै लैजाने इच्छा छ, र यो चाहिँ पिताको इच्छा हो। है हामी अनन्त विनाशबाट पनि बाँचौँ, आत्माको विनाशबाट पनि बाँचौँ, र शारीरिक विनाशहरूबाट पनि बाँचौँ। शारीरिक विपत्ति, शारीरिक जति पनि कष्टहरू छन् है, हामीले दिन प्रतिदिनको जीवनमा भोग्ने र भविष्यमा भोग्ने कुराहरू जति पनि छ, ती परिचयबाट बचाउने पनि परमेश्वरको योजना छ, विपत्तिबाट बचाउने योजना छ। अनन्त दण्ड र विनाश यो चाहिँ आत्मिक कुरा भयो, यो चाहिँ मृत्यु पश्चात न्यायको आसनमा अगाडि खडा हुने कुराहरू भयो, त्यो अनन्त विनाश र दण्ड अनि त्यो न्यायमा पर्व पनि यसले दिनुहुन्छ। तपाईँलाई चाहिँ यो चाहिँ आत्मिक विपत्तिबाट छुटकारा गर्नुहुन्छ, आत्मिक एउटा ठुलो सजाय नरकको सजायबाट परमेश्वरले तपाईँलाई उम्काउनु भएको छ। यसकारणले गर्दा आज प्रभुले हामीलाई जुन उहाँको इच्छामा जुन एउटा सबै कष्टबाट सबै आत्मिक शारीरिक भौतिक कष्टबाट छुटकारा गराउनु भएको छ, यो कुराको लागि हामी सबैहरू खुसी हुनुपर्छ। सैतनले चाहिँ हामीलाई तर्साइ राख्छ, येशु ख्रिस्टको वचनले हामीलाई अनन्त जीवन दिइसकेको छ भनेर भन्दछ। अघि नै हामी पढ्यौँ युहन्नाको पुस्तक 5:24, जसले मेरो कुरा सुन्छ र मलाई पठाउनु माथि विश्वास गर्छ त्यो न्यायमा आउँदैन तर मृत्युबाट जीवनमा सरिहालेको हुन्छ भनेर भन्दछ। मृत्युबाट जीवनमा सरिहालेको छ, हामी चाहिँ मृत्युबाट जीवनमा सरेका व्यक्तिहरू, तपाईँ म जसले यसलाई विश्वास गर्नुभएको छ मृत्युबाट जीवन सर्नु भएको छ, र यो चाहिँ पिताको इच्छा हो। तर सैतनले चाहिँ हामीलाई चाहिँ तर्साइदिई राख्छ, तर चाहिँ परमेश्वर न्यायमा पर्छस् दण्डमा पर्छस् तसँग परमेश्वर खुसी हुनुहुन्न, तैँले पाप गरेको छस्, तैँले यो झुटो बोलेको छस्, तैँले चोरेको छस्, तैँले चाहिँ नराम्रो कुरा हेरेको छस्, तँ चाहिँ परमेश्वरको दृष्टिमा योग्यको छैन, तँ चाहिँ विनाशमा जान्छस्, तँ चाहिँ नरकमा जान्छस् हो भनेर उसले दोषाइ राख्छ है, खोजिराख्छ, अनि उसले चाहिँ त्यो निराश बनाइराखेको हुन्छ, डर देखाइराखेको हुन्छ। मानिसहरू आज डरमा छन्, तर यस क्रिस्टले चाहिँ हामीले त्यो सबै डरबाट छुटकारा गराइसक्नु भएको छ। हामी चाहिँ अनन्त जीवन पाएको व्यक्ति हो, सैतनको डरमा हामी बस्दैनौँ, सैतनको डरमा हामी बन्धनमा बस्दैनौँ, प्रभु यीशु ख्रीष्टको अनुग्रहमाथिको अनुग्रहमा चाहिँ हामी बस्छौँ। प्रभुको वचन युहन्ना 1:17 हामीलाई अनुग्रहमाथि अनुग्रह दिएको कुरा छ, मूसाबाट व्यवस्था दियो तर ख्रिस्टबाट अनुग्रह आयो भनेर भनेको छ, स्वर पदमा अनुग्रह माथिको अनुग्रह हामीलाई खनाइएको कुराहरू गरेको छ ख्रिस्ट यीशुमा चाहिँ। यसकारणले गर्दा हामी आज कोही पनि डराउनु पर्दैन, डराउन आवश्यक छैन, मुक्ति तपाईँको लागि निश्चित गरिएको छ। सैतनले तर्साउँको छ, तैँले मुक्ति पाउँदैनस्, त चाहिँ नरक जान्छस् भनेर उसले तर्साइ राख्छ विश्वासीहरू, तर प्रभु यीशु ख्रिस्टले तपाईँलाई चाहिँ बचाइसक्नु भएको छ, सुनिश्चित गर्न चाहनुहुन्छ परमेश्वरले चाहिँ ख्रीष्ट येशूद्वारा चाहिँ तिमीले मुक्ति पाएको छौ, तिमीले उद्धार पाएको छौ, तिमीले चङ्गाई पाएको छौ, तिमीले सुरक्षा पाएको छौ, तिमी रोगबाट निको भएको छौ, सबै हानिहरूबाट तिमीलाई चाहिँ बचाइएको छ भनेर परमेश्वरले भन्नुहुन्छ। पिताको इच्छा चाहिँ यो छ, तर सैतनले चाहिँ हाम्रो डर देखाइराखेको हुन्छ। हामी चाहिँ पिताको इच्छामा चाहिँ विश्वास गरेर परमेश्वरको वचनले हामीलाई अनन्त जीवन छ निश्चित छ त्यो कुरालाई विश्वास गरी सैतनको झुटलाई नरक जान्छ जस्तो भनेर नरकको डर देखाइदिइरहने त्यो झुटलाई चाहिँ हामीले विश्वास गर्नुहुन्छ, र पिताले पुत्रद्वारा हामीलाई बचाउनु भएको कुराहरूमा चाहिँ हामीले विश्वास गर्नुपर्छ। हामी बचाइसकेका छौँ, अब ख्रिस्ट येशूमा हुनेले दण्डको आज्ञा छैन। रोमीको पुस्तक 8:1 हामीलाई यही भन्दछ, ख्रिस्ट येशूमा जो जति छन् उनीहरूले दण्डको आज्ञा छँदै छ, अनन्त दण्डको आज्ञा छँदै छ। ख्रिस्ट तपाईँ खुसी हुनुहुन्छ, पिताको इच्छाद्वारा तपाईँ भाँच्नु भएको छ। कार्यक्रमको समय सकिसकेको छ, अर्को हप्ता पनि यसै समय गुडनिज एफएम रेडियो 105.1 MHz तपाईँको अगाडि पिताको इच्छा कार्यक्रम लिएर आउने नै छ, र पिताको इच्छालाई हामी परमेश्वरको वचनमा खोज लिनेछौँ। तपाईँसँग परमेश्वरको सुरक्षा र साथै तपाईँसँग रहिरहोस् भन्दै म बिदा हुन चाहन्छु। जय श्री कृष्ण।

जय मसीह अनि न्यानो अभिवादन नमस्कार। म पास्टर प्रकाश रावत यहाँहरू सबैलाई गुड फ्रेन्ड कोरियामा हार्दिक स्वागत गर्दछु। संसारको ठूलो आँधीलाई पनि थाम्न सक्ने सामर्थ्य आमाको त्यो चिसो हात र प्रार्थनाको तातो आशिषमा मात्र हुन्छ। आजको सन्देश कोरियाको वासन चर्चका आदरणीय पास्टर किम सङ छिपद्वारा हुनेछ र म त्यसलाई नेपाली भाषामा उल्था गर्दै प्रस्तुत गर्नेछु। आजको वचन सुन्न अघि आउनुहोस् एउटा सुन्दर कोरियाली गीत सुन्नेछौं।

0: 집안 든든하게 세워가고 교회도 살림을 다해.
1: 우한 요게 아더니 덜미르 벌리오 비스와스 바이코 백티 운운차 उहाँले घरलाई राम्रोसँग सम्हाल्नु भएको छ र मण्डलीको सेवामा पनि पूर्ण रूपमा समर्पित हुनुहुन्छ भनी प्रशंसा गर्नुपर्छ.
0: कृजा कु सावीगा छिन्जङे वत्तनियो छिन्जङी ओतुके देयागेस्यो.
1: यसरी प्रशंसा गरेपछि जब सो ज्वाई माइती घरमा आउँछन् तब माइतीका मानिसहरूले उनलाई कस्तो व्यवहार गर्लान् त.
0: छिन्जङ अम्मागा बसम्बालुना सियामटाक हाम मारीका आनिरा दुसे मारीले छन्.
1: माइतीकी आमा जुत्ता चप्पल नै नलगाई कुद्दै स्वागत गर्न आउँछिन्. एउटा मात्र होइन दुई तीनवटा लोकल कुखुरा काटेर भोज खुवाउँछिन्.
0: किमसोबाङ किमसोबाङ चारांगसुरमध्ये
1: ज्वाइना राइन मलाई तपाईँको ठूलो गर्व लाग्छ भन्दै हौसला दिन्छन्.
0: इन्नुङ्गो अम्नुङ्गो थासासो नेउजुमेन्सोतो थोजुगो सिपोए.
1: घरमा भएका र नभएका सबै कुरा पोको पारेर दिँदा पनि अझै पुगेन कि जस्तो गरी थपिदिन खोज्छन्.
0: कुनै छिन्जङ अम्माएगे इरोके मारेपछि
1: तर यसको विपरीत यदि तपाईँले माइतीकी आमासँग यसरी कुरा गर्नुभयो भने के होला.
0: अम्मा ना किमसोबाङ त्यमुने मिच्छो मोत्सारा.
1: आमा म त यी श्रीमानका कारण पागल हुन लागिसके जिउनै गाह्रो भयो.
0: बोध हानादो छेदेरो हानन के अप्सो बोध हानादो मोपागा.
1: उहाँले एउटै काम पनि ढङ्ग पुर्याएर गर्न सक्नुहुन्न. भित्तामा एउटा किला समेत ठोक्न आउँदैन.
0: कन्याङ यी गासुमी अल्माना बियो थोजिनुन्जि मोल्ला सोख थोज झुक्कोसो.
1: मेरो मुटु कति रोएको छ भनी साथै छैन दिक्क लागेर मर्नु जस्तो भएको छ.
0: ओचोदा छो वेन्सु मान्नान्नुन्जि.
1: कुन पापी घडीमा मैले यस्तो शत्रुसँग लगन गाँठो कसेछु कुन्नी.
0: इरेसो गाजङे सिक्कुएगे छिन्जङेदा यी माल सोदानुमेन्यो.
1: त्यसरी आफ्ना माइतीका परिवारका अगाडि श्रीमानको निन्दा गरेर कुराहरू पोख्नुभयो भने
0: खो किमसोबाङी छिन्जङे उम्यो इगम म खाँगाजीमान त मुठाने.
1: जब सो ज्वाई माइती घर आउँछन् उनीहरूले ज्वाईलाई एउटा भुसिया कुकुरलाई जति पनि गन्दैनन्.
0: नेताल खोसेङ सिकिनु नोम सिहामथाकी भयो थालग्या राणा हक्का.
1: मेरो छोरीलाई दुःख दिने पापी फटा भन्दै कुखुराको मासु त परै जाओस् एउटा अण्डा दिन पनि कन्जुसुवाई गर्छन्.
0: तारल बोमेन्सोदो छो फुलसाङान गत छो मोन्नान गत चिरिदो पोगोम्नुङ गत तारी छिबे उनुङ गत फुलप्योने.
1: आफ्नै छोरीलाई हेर्दै कति कटै बढी बिचरी कस्ती अभागी अलिकति पनि भाग्य नभएकी भन्दै चिन्ता गर्छन् र छोरी माइती आउँदा पनि वातावरण अशान्त हुन्छ.
0: कन्दे सारान अत्तके योग्यो जागि नाम्प्योनिन अब्राहमुल जुइनुरो पुरुको नाम्प्योनेगे भोक्जोङहेत्तोरा राको निस्सो.
1: तर साराले कस्तो व्यवहार गरिन् त. तिनले आफ्ना पति अब्राहमलाई प्रभु अर्थात मालिक भनी बोलाइन् र तिनको अधीनमा बसिन् भनिएको छ. श्रीमतीले गर्नुपर्ने मुख्य काम के हो. आफ्नो श्रीमानको मान प्रतिष्ठा बढाउनु र उहाँलाई दरो बनाउनु हो. बुद्धिमान स्त्रीले आफ्नो छोराछोरीलाई कसरी व्यवहार गर्छ होला. बुद्धिमान स्त्रीले आफ्नो छोराछोरीको हौसला
0: बढाउँछिन्.
1: बुद्धिमान आमाले छोराछोरीलाई आशा दिन्छन् सपनाहरू जगाइदिन्छन् परमेश्वरको वचन र विश्वास मनमा रोपिदिन्छन् तिनीहरूको काँधमा पखेटा हालिदिन्छन्.
0: 혹시 여러분의 입에서 자녀들에게 애끼 못 됐노 밥이나 빌어 먹어라 이놈아.
1: 예디 तपाईको मुखबाट छोरा छोरीका लागि ए बदमाश मागेर खानु तैले भन्ने जस्ता सराप निस्कियो भने
0: 애끼 못 됐노 이러면요 일평생 남의 밑에 가 가지고요 종처럼 살.
1: 에 पटमोरका फटा भन्दै गाली गर्नुभयो भने ती छोराछोरी जीवनभर अरूको रहबरमा कमारा जस्तै भएर बाँच्नुपर्ने हुन्छ.
0: मेघुगेसो इरुमल तल्चिन हांगुगिन जुंगे हामबुन आम चम्मुनि वन्जोङसु उआक बक्सानिन थाम साजिनिए.
1: अमेरिकामा नाम कमाउनु भएका एक प्रख्यात कोरियाली क्यान्सर रोग विशेषज्ञ डाक्टर वन्जोङसुको अर्को तस्विर यहाँ छ.
0: गोदुङ학교 때 420명이 1학년 들어가가지고 입시 시험을 봤는데 380등 했대.
1: 하이스쿨 고 पहिलो वर्षमा 420 जना विद्यार्थीहरुमाझ लिएको परीक्षामा उनी 380 स्थानमा आएका थिए रे।
0: 근데 그 어머니가 변함없는 사랑으로 날마다 새벽 기도를 다녀와요.
1: 요 त लगभग पुछरमै आएको जस्तो हो। तर उनकी आमाले भने अटल प्रेमका साथ हरेक दिन बिहानै सबेरै मण्डलीमा गएर प्रार्थना गर्नुहुन्थ्यो।
0: 그리고 그 새벽 그 차가운 손으로 아들의 손을 하나 잡고 아들의 이마에 자고 있는 손으로 얹어 축복 기도해줘.
1: 아니 벌커리 प्रार्थना गरेर फर्केको त्यो चिसो हातले सुतिरहेको छोराको हात समात्दै र उसको निधारमा हात राख्नुहुन्थ्यो र आशिषको प्रार्थना गरिदिनुहुन्थ्यो।

जब एकजना आमाले बिहानै सबेरै उठेर घुँडा टेकेर प्रभुसँग प्रार्थना गरी आफ्नो चिसो हात सुतिरहेको छोराको निधार र हातमा राख्नुहुन्छ, तब स्वर्गबाट आशिषको ढोका खुल्दछ। संसारमा कतिपय मानिसहरू धन सम्पत्ति र नामको पछि दौडिएर आफ्नो जीवन बर्बाद गरिरहेका हुन्छन्, तर आमाको प्रार्थनाले सन्तानलाई पर्खाल बनेर जोगाउँछ। आमाको त्यो चिसो हात केवल शारीरिक रूपमा चिसो मात्र होइन, त्यो त संसारको पाप र प्रलोभनको रापबाट आफ्ना छोरा छोरीहरूलाई शीतल बनाउने ईश्वरीय छहारी हो। बाइबलीय सत्यले सिकाउँछ कि धर्मी आमाको प्रार्थनामा धेरै शक्ति हुन्छ, जसले भौतारिएका सन्तानलाई सही मार्गमा फर्काउँछ र उनीहरूको भविष्यलाई सुरक्षित गर्दछ। इतिहास साथी छ, संसारका महान पुरुष र स्त्रीहरूका पछाडि उनीहरूका आमाहरूको यस्तै गुप्त प्रार्थनाको आँसु र आशिष लुकेको हुन्छ। यसैले आउनुहोस्, विशेष गरी सन्तानहरूले आमाको त्यो त्याग र प्रार्थनाको कदर गरौं र आमाहरूले आफ्ना सन्तानका लागि निरन्तर प्रार्थनाको जग बनाऊ। आजै घुँडा टेकौं र भनौं, हे प्रभु, मलाई मेरी आमाको प्रार्थना र आशिषको योग्य बन्न सहायता गर्नुहोस्। आमाको चिसो हातले मेरो निधार छुँदा तपाईँको पवित्र आत्माको आगोले मलाई छुनुहोस् र मलाई सधैँ आशिषित र धर्मी मार्गमा डोर्याउनुहोस्। आमेन। यो कार्यक्रम द लभ चर्चद्वारा सञ्चालित गुड फ्रेन्ड कोरिया हो। यदि तपाईँहरूसँग कुनै सल्लाह, सुझाव वा प्रतिक्रिया छन् भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क फोन नम्बर 9745635045, 9745635045। साथै हरेक शनिबार 10 बजे सुरु हुने हाम्रो साप्ताहिक संगतिमा सम्पूर्ण मण्डली परिवार तपाईँहरू सबैलाई हार्दिक स्वागत गर्दछ। परमेश्वरको अनुग्रह र शान्ति तपाईँहरू सबैमा प्रशस्त होस्। आजका लागि यति नै, अर्को हप्ता फेरि भेटौँला। जय मसीह, साथै नमस्कार।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तर्विन्तीमा कार्यक्रम अन्तर्विन्ती लिएर म पुनः उपस्थित भइसकेकी छु। मर्कुस 7:14 भन्दछ, येशूले भन्नुभयो, तिमीहरू सबैले मेरा कुरा सुन र बुझ। उहाँले जीवन परिवर्तन गर्ने वचनहरू बोल्नुभयो, तर उहाँले बुझ्नुभयो कि अगाडि नै कुनै कुरामा व्यस्त दिमागले सधैँ राम्ररी सुन्दैन। के तपाईँ राम्ररी सुन्ने व्यक्ति हुनुहुन्छ? यदि तपाईँ अगुवा हुनुहुन्छ भने के तपाईँ आफ्नो अनुयायीहरूको कुरा सुन्नुहुन्छ? तपाईँसँग अन्तर्क्रिया गर्दा कामको मात्रै कुरा गर्नुभन्दा तपाईँ एक व्यक्तिको रूपमा को हुनुहुन्छ भन्ने कुरा महसुस गर्न समय लिने अगुवाहरूलाई मानिसहरूले पछ्याउन चाहन्छन्। चेस्टरफिल्डका शासक फिलिप स्ट्यान होपले विश्वास गर्थे कि धेरै मानिसले उनीहरूको अनुरोध सुनवाई भएको भन्दा तपाईँले उसको कथा सुनिदिनु भएको मनपर्छ। यदि तपाईँमा तथ्यहरू मात्र सुन्ने आदत छ तर तिनलाई व्यक्त गर्ने व्यक्तिलाई होइन भने आफ्नो ध्यानको केन्द्र परिवर्तन गर्नुहोस्, वास्तवमै सुन्नुहोस्। यदि तपाईँ व्यवसायमा हुनुहुन्छ भने के तपाईँ आफ्ना ग्राहकहरूको कुरा सुन्नुहुन्छ? अमेरिकाको चेरोकी भन्ने समुदायमा एउटा यस्तो भनाइ छ, काने खुशी सुन्नुहोस् अनि तपाईँले चिच्याहट सुन्न पर्दैन। आफ्नो ग्राहकहरूको चिन्ता, गुनासो, सुझावहरू सुन्न नसक्ने गरी आफ्नै विचार र वस्तुहरूमा कहिले नहराउनुहोस्। माइक्रोसफ्टका पूर्व सीईओ बिल गेट्सले सोचको गतिमा व्यवसाय नामक आफ्नो पुस्तकमा भनेका छन्, असन्तुष्ट ग्राहकहरू सधैँ चिन्ताको विषय हुन्छन्। तिनीहरू तपाईँको सबैभन्दा ठूला अवसर पनि हुन्। त्यसैले तपाईँले सेवा गरिरहनुभएका मानिसहरूसँग सम्पर्कमा रहने कामलाई प्राथमिकता दिनुपर्छ। यदि तपाईँ वृद्धिको लागि प्रतिबद्ध हुनुहुन्छ भने के तपाईँ

आफ्नो परामर्शदाताहरूको कुरा सुन्दै हुनुहुन्छ, तपाईँ कहिल्यै पनि यति उच्च वा अनुभवी बन्न सक्नुहुन्न कि तपाईँ सल्लाहकार बिना रहन सक्नुहोस्। यदि तपाईँसँग यस्तो कुनै परामर्शदाता वा सल्लाहकार छैनन् भने जानुहोस् र तिनीहरूलाई फेला पार्नुहोस्। यदि तपाईँले कोही पनि फेला पार्न सक्नुहुन्न भने सही पुस्तकहरू पढेर सुरु गर्नुहोस्। आफ्नो बाइबलबाटै सुरुवात गर्नुहोस्। यदि तपाईँ आफूभन्दा बुद्धिमान कसैको पाइला पछ्याउँदै हुनुहुन्न भने धेरै सम्भव छ कि तपाईँ सही बाटोमा हुनुहुन्न। र यही उत्साह आज कार्यक्रम मार्फत तपाईँलाई दिन चाहन्छु। र यो समयमा कार्यक्रम मन्तर बिन्तीबाट म पुनम बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: नमस्कार, म गायिका धनुषा घले, तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम आदम एण्ड ईभको पुनः प्रसारण।

जयनसेनी नमस्ते, गुड न्यूज एफएम 105 थोप्लो 1 मेगाहर्जको रेडियो तरंग पोखराबाट 105.6 मेगाहर्जमा हामी रहेका छौं। कार्यक्रम आदमीको साथमा प्राविधिक मित्रसँगै म आइसकेको छु। आज बिहिबार हो, हामी 11 देखि 12 बजीसम्म यो कार्यक्रममा रहनेछौ। मिठा मिठा गीत संगीत त छँदैछन्, त्यसमा वैवाहिक सम्बन्धका कुराहरू, दाम्पत्य जीवनलाई कसरी सुखमय राख्ने भन्ने कुराहरू नै हामी गर्ने गर्छौं। मैले भन्दै गर्दाखेरि म विवाहको विज्ञ त पक्कै पनि होइन, तर बाइबलीय आधारमा हामीले विवाहलाई कस्तो किसिमले व्यवस्थापन गर्नुपर्छ भन्ने कुराहरूलाई सुनाउने गर्छु। यतिखेर भने निकै नै एउटा मिठो गीतबाट कार्यक्रमलाई शुरूआत गर्न चाहन्छु।

नै अर्थपूर्ण भजन सुनिसकेपछि कार्यक्रममा आदरमा स्वागत गर्न चाहन्छु फेरि पनि श्रोता मित्र अविवाहित विवाहित दुवै व्यक्तिको लागि यो कार्यक्रम हो। तपाई अविवाहित हुनुहुन्छ भने पनि कस्तो किसिमले आफ्नो जीवनलाई विवाहको निम्ति परमेश्वरसँग प्रार्थना गर्नुपर्छ भन्ने कुराहरू पनि हामी गर्ने गर्छौं र विवाहित हुनुपर्छ भनेदेखि सम्बन्धमा अमिलोपन आउनु हुँदैन, अडचन बाधाहरू आउनु हुँदैन जसले गर्दा बेमेलका कुराहरू उत्पन्न हुन्छन् भन्ने कुराहरू नै हामीले गर्ने गर्छौं। बाइबलले हामीलाई पति पत्नी बीचको सम्बन्ध चाहिँ आदमको बगैँचाबाट नै अदनको बगैँचाबाट नै शुरू गर्नुभएको हामीले थाहा पाउँछौं अनि परमेश्वरले जब आफ्नै प्रतिरूपमा एकजना पुरूष आदमलाई बनाउनुभयो र आदमको करणबाट स्त्रीलाई सृजना गर्नुभयो र त्यो स्त्रीलाई आदमको अगाडि ल्याउँदाखेरि उहाँले के भन्नुभयो भन्दाखेरि यो त मेरै हाडको हाड र मासुको मासु हो, तिनलाई स्त्री भनिनेछ किनभने तिनी पुरूषबाट निकालिएकी थिइन् र यो तिनलाई स्त्री भनिनेछ भनेर पनि यहाँ भनिएको छ र यो आदमले चाहिँ आफ्नो अङ्गलाई चिनेका कुराहरू हामी त्यहाँ पाउँछौँ। सदा मानिसको शरीरमा विभिन्न किसिमका अङ्गहरू हुन्छन् अनि विभिन्न किसिमका अङ्गद्वारा नै यो शरीर बनिएको हुन्छ र परमेश्वरले हामीलाई त्यसरी नै बनाउनु भएको छ र एक अर्का अङ्ग चाहिँ कुनै पनि अनादरको छैन, सबै अङ्गको काम आफ्नो आफ्नो किसिमको छ। खुट्टाले भुइँमा टेक्छ भन्दैमा खुट्टा चाहिँ अरू अङ्गभन्दा अलिकति भनौँ न अलिकति आदर नदिनुपर्ने अङ्ग चाहिँ पक्कै पनि होइन, सबै अङ्ग नै बराबर छन्। त्यसैले आज आदमले पनि आफ्नो अङ्गलाई चिनेको छ भन्नाले चाहिँ जब आफ्नो अङ्गलाई चिन्दछ मानिसले अनि उसलाई प्रेम गर्नुपर्छ भन्ने कुरा नै परमेश्वरले सिकाउनुहुन्छ। विवाह कसैको नछुटोस्, विवाह छुट्याउने अनुमति पनि परमेश्वरले दिनुभएको छैन र विवाहमा यो जुन अहिले बढ़िरहेको पार्वाचोकीका कुराहरू छन्, डिभोर्सका कुराहरू छन्, यस्ता कुराहरू चाहिँ परमेश्वरले घृणा गर्नुहुन्छ। वचनले भन्दछ परमेश्वरले धेरै कुराहरूलाई घृणा गर्नुहुन्छ, यसमध्ये पार्वाचोकीलाई पनि परमेश्वरले अवश्य घृणा गर्नुहुन्छ। तर कस्तो किसिमको कन्डिसन र शर्तमा चाहिँ हामीले यस्तो गर्न सक्छौं भन्ने कुरा पनि पावलले हामीलाई प्रश्नसँग लेख्दछन् र यसै कारण मानिसले आफ्ना आफ्ना बुबालाई छोड्दछ, आमा बुबालाई छोड्दछ र पत्नीसँग मिलिरहन्छ, तिनीहरू एउटै शरीर हुन्छन् भनेर भनिएको छ। अघि पनि भनियो करणबाट निकालिएको हुनाले एउटै शरीर हुनेछन्, तर आज मानिसहरू यस्तो तरिकाले चाहिँ जीवन जिउन चाहँदैनन्। पवित्र विवाह जब हामी गर्छौं मण्डलीमा अथवा अहिले त पार्टी प्यालेसतिर पनि विवाह गर्ने चलन छ र पवित्र भनेर लेखिन्छ, त्यो विवाह कतिको पवित्र छ भन्ने कुरा चाहिँ त्यो त्यहाँका जुन सम्बन्धित व्यक्ति हुन्छ नि दुल्हा दुलही उहाँहरूको हृदय कस्तो छ भन्ने कुरा चाहिँ महत्वपूर्ण हुन्छ। विवाह त्यहाँ कसरी गरियो, कुन स्थानमा लगेर गरियो भन्ने कुरा भन्दा पनि उनीहरूको हृदय कस्तो छ भन्ने कुरा चाहिँ महत्वपूर्ण छ र वचनहरू त्यहाँ हामीले जस्तो किसिमका प्रतिज्ञाहरू गरेका हुन्छौ र मानिसले कति चाँडै ती प्रतिज्ञाहरू तोडेर चाहिँ आफूले आफ्नो खुशीमा हिँड्ने गर्दछ जसले गर्दा बेमेलका कुराहरू दाम्पत्य जीवनमा एकदम दुःख अप्ठ्यारा परिस्थितिहरू पक्कै पनि आउँछ। यो आउँदाखेरि चाहिँ हामी दुवैजना मिलेर प्रार्थना साथ बलियो हुनुपर्ने हो त त्यतिखेर नै छुट्यौं भने झनै व्यतिथिमा आउन सक्छ हाम्रो परिवार। त्यसैले तपाईँ विवाह नगरेका अविवाहित पुरूष अथवा स्त्री हुनुहुन्छ भने पनि विशेष गरी यङ्स्टरको लागि पनि म कुनै समय चाहिँ कार्यक्रममा भन्न चाहन्छु। आज यङ्स्टरको कारणले गर्दाखेरि उनीहरूको एउटा उत्तेजनाको कारणले गर्दा उनीहरूमा रहेको एउटा भनौँ न इमोसनल एट्याचमेन्टको कारणले गर्दाखेरि धेरै पापका कुराहरू पनि बढेका छन् जुन कुरा परमेश्वरले घृणा गर्नुहुन्छ। त्यसैले विवाह अगावै तपाईँलाई जुन जुन कुराहरूको छुट छ ती कुराहरू मात्रै गर्न सक्नुहुन्छ। आज मानिसहरूले डेटिङको रूपमा एउटा किशोर किशोरीहरू चाहिँ एकान्त स्थानतिर डुल्न जाने यस्ता विभिन्न किसिमका कुराहरूले चाहिँ हामीलाई पापमा फसाउन सक्छ। त्यसैले गर्दा हामीले गर्ने डेटिङ चाहिँ संगति हो भनेर बुझ्नुपर्छ र विवाह अगावै पनि हामी परहेजमा रहने कुराहरू धेरै नै छन् सता, किनभने हामीलाई परमेश्वरले चुन्नुभएको एफिसिएको चार अनुसार चुन्नुभएको व्यक्तिहरू भएको हुनाले हामी संसारको चालमा हिँड्दैनौं। परमेश्वरले भन्नुभएको आवाजद्वारा हिँड्ने मानिसहरूले पक्कै पनि व्यथितिका कुराहरूलाई अँगाल्नु हुँदैन र विवाह गर्नको निम्ति कतिजना हतार गर्नुहुन्छ होला, कतिजनाले चाहिँ मेरो विवाह नै भएन भनेर पीर पनि मान्नुहुन्छ होला। ती सबै कुरा वचनले हामीलाई उत्तर दिएको छ, कसैलाई पनि जोडीको अभाव हुँदैन,
पर्खनुपर्छ। यदि परमेश्वरको इच्छा तपाईँलाई विवाहमा नराख्ने इच्छा नै छ भने पनि त हामीले सहनै पर्छ। यो जीवन त एक दिन छोडेर जानुपर्छ। हामी अनन्तको घरमा जानको निम्ति चुनिएका व्यक्तित्वहरू हौ भनेदेखि हामी विवाहलाई नै त्यति साह्रो जोड दिएर मैले विवाह नगरी चाहिँ म सक्दै सक्दिनँ भन्नु पनि ठिक होइन। पाउलले भन्दछन्, कामाग्नीले जल्नुभन्दा विवाह गर्न असल हो। आफूलाई मानिसले संयममा राख्न सक्दैनन् भनेदेखि चाहिँ विवाह गर्नुपर्छ भनेर भनिएको छ। तर कतिजना मानिसहरूले चाहिँ परमेश्वरको निम्ति पनि अविवाहित रहन ठिक हुन्छ भनेर चाहिँ भनिएको छ। कार्यक्रम आदमीमा हामी यस्तै कुराहरू गर्दै गर्छौं। यतिखेर फेरि पनि मिठो संगीतको पालो भएको छ। म गीत सुनाउँछु, त्यसपछि आउने नै छु।

निकै नै मिठो गीत हामीले विज्ञान बयालीको आवाजमा सुनाइरहेका थियौँ श्रोता। मलाई एकदम मनपर्ने सिंगर पनि हुनुहुन्छ उहाँ र उहाँले भन्दै हुनुहुन्थ्यो आगकारितामा हिँड्नुपर्छ हामी भन्ने कुराहरू गर्दै हुनुहुन्थ्यो भजनद्वारा। र वैवाहिक सम्बन्धलाई दाम्पत्य जीवनलाई सफल बनाउनको निम्ति चाहिँ परमेश्वरको आज्ञाकारितामा रहन चाहिँ एकदमै जरूरी छ। जब हामी आज्ञाकारितामा रहन्छौं सबै कुराहरूमा परमेश्वरलाई खुशी तुल्याउन सक्ने नै छौं। परमेश्वरको वचनले हामीलाई भन्दछ पतिले पत्नीलाई प्रेम गर्नुपर्छ र पतिले पत्नीलाई आदर गर्नुपर्छ किनकि पति चाहिँ शिर हुनुहुन्छ भनिएको छ। अनि पतिको चाहिँ शिर ख्रिष्ट हुनुहुन्छ भनेर भनिएको छ। यसरी शिर के हो भन्ने कुरा पनि हामीले जान्नुपर्ने हुन्छ। भन्नाले एउटालाई मात्रै प्रेम गर्ने अर्कोलाई प्रेम नगर्ने भन्ने परमेश्वरको त्यो एउटा किसिमको पार्सिलिटी भनेर भनिन्छ अङ्ग्रेजीमा। त्यो किसिमको व्यवहार परमेश्वरको छैन। परमेश्वरले चाहिँ बराबर प्रेम गर्नुहुन्छ, तर पनि हामी जीवन जिउने क्रममा कसरी हाम्रो जीवनलाई सन्तुलनमा राख्ने भन्ने कुराले चाहिँ आदर र प्रेमका कुराहरू ल्याउँदछन्। श्रीमतीले श्रीमानलाई आदर गर्नुपर्छ पक्की पनि, किनभने श्रीमान पक्कै पहिला सिर्जेका हुन्, आदम नै पहिले सिर्जेका हुन्। यो हेतुले कि आदममा बढ़ी अधिकार छ भन्न मैले खोजेको होइन, तर सिर्जिएको व्यक्ति चाहिँ परमेश्वरको स्वरूपमा सिर्जेको भएर उसलाई आफ्नो पतिलाई शिर मान्नुपर्छ अनि पत्नीलाई त्यतिकै प्रेम पनि गर्नुपर्छ। दुवैजनाको पारस्परिक प्रेम अनि सम्बन्ध आफूले गर्ने कर्तव्य चाहिँ सुधारिएको भयो भने जीवन राम्ररी चल्न सक्दछ भनिन्छ। एउटा रथको दुईटा पाङ्राहरू, एउटा पाङ्रो चाहिँ कमजोर भयो भने रथ चल्न सक्दैन भन्ने कुराहरूको उदाहरण हामी दिन्छौं। त्यो पक्कै पनि हो श्रोता, किनभने एकजना कमजोर हुँदा अर्कोले प्रार्थनाद्वारा उठाउने हो। र आज के भइरहेको छ भन्दाखेरि दाम्पत्य जीवनमा बेमेलका कुराहरूले गर्दाखेरि त्यो एउटा चक्का चाहिँ कहिले पनि रिकभर हुन सकिरहेको छैन। त्यसैले आज हामीले परमेश्वरको वचनद्वारा चाहिँ कसरी हाम्रो सम्बन्धलाई प्रगाढ बनाइराख्न सक्छौ भन्ने कुरा कहिले पनि बिर्सन हुँदैन। एफिसीको पुस्तक 5:22 पति र पत्नी बीचको कुराहरूलाई म भन्न चाहन्छु। पत्नी हो प्रभुको अधीनमा रहे जस्तै आफ्नो पतिको अधीनमा बस्छ, किनभने पति पत्नीको शिर हो, जसरी ख्रिष्ट मण्डलीको शिर हुन्छ, जुन मण्डली उहाँको शरीर हो र उहाँ स्वयं त्यसको मुक्तिदाता हुनुहुन्छ। तपाईँले बुझिसक्नु भएको छ श्रोता, साँच्ची नै पत्नीलाई जुन किसिमको कमाण्ड परमेश्वरले दिनुभएको छ अनि त्यस्तै अर्को सल्लाह चाहिँ पतिलाई पनि दिएको छ र पत्नीलाई चाहिँ पति शिर हुन् भनेर भनिएको छ, जसरी ख्रिष्ट मण्डलीको शिर हुन्छ भनेर भनिएको छ। एउटा कुरा, म पहिले जसरी संगतिमा रहँदाखेरि मण्डली चाहिँ दुलाई हौं प्रभुलाई पर्खिनुपर्छ भन्दाखेरि कसरी प्रभु र हाम्रो प्रकाशको पुस्तकमा जसरी 19 थुमाको विवाहका कुराहरू छन्, यसो चाहिँ हामीसँग वैवाहिक सम्बन्ध जोड्नको लागि आउँदै हुनुहुन्छ भन्दा कता कता मलाई अप्ठ्यारो लाग्दथ्यो। तर साँची नै होस् होता, जब प्रभुको आगमन हुन्छ हामी दुलै जस्ता मण्डलीहरू पर्खिरहनेछौं। र यसले एउटा संज्ञा के दिन्छ भने जसरी हामीले श्रेष्ठ गीतमा पढ्छौं एकजना प्रेमी र प्रेमिकाको त्यो भनौँ न एउटा प्रेमको वार्तालापका कुराहरू त्यहाँ पाउँछौ भनेदेखि परमेश्वर र मण्डलीको सम्बन्ध पनि त्यस्तै नै छ। भन्नाले एउटा भौतिकी रूपको विवाहलाई यहाँ भनिएको छैन कि, तर हाम्रो आत्मासँग आत्माका कुराहरूलाई भनिएको छ, जुन चाहिँ प्रभु चाहिँ हाम्रो मण्डलीको शिर हुनुहुन्छ अथवा पति हुनुहुन्छ भनेर पनि हामी भन्न सक्छौ। र अगाडि लेखिएको छ जसरी मण्डली ख्रिष्टको अधीनमा छ त्यसरी नै पत्नीहरू पनि हरेक कुरामा पतिहरूको अधीनमा र हुन् भनेर भनिएको छ। यो कुरा हामीले बुझिसकेका छौं र मण्डली पनि आफ्नो खुशी गर्नुहुँदैन, प्रभु ख्रिष्टको अधीनमा रहनुपर्छ र पत्नीले पनि आफूले खुशी गर्नुहुँदैन, पतिको अधीनमा रहनुपर्छ। यस्तै त हो नि मेलमिलापका कुराहरू, जसले गर्दाखेरि राम्रा आशिषहरू हाम्रो जीवनमा आउन सक्छन्। पति हो आफ्ना पत्नीहरूलाई प्रेम गर जसरी ख्रिष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो। र हाम्रो आफ्नो आफ्नो ड्युटी छ श्रोता, म जहिले पनि भन्ने गर्छु हामीमा भएको यो औंला पनि 5 औंलाहरू बराबर छैनन्। परमेश्वरले यस्तो अचम्म तरिकाले बनाउनु भएको छ। जब हामीले कुरिन्थीको पुस्तकमा हाम्रा वरदानका कुराहरू हेर्छौं भनेदेखि मलाई छुट्टै किसिमले चलाउनु भएको छ, तपाईँलाई छुट्टै किसिमले चलाउनु भएको छ, पतिलाई छुट्टै किसिमले परमेश्वरले चलाउन चाहनुहुन्छ, पत्नीलाई छुट्टै किसिमले, अनि तपाईँले गर्नु सक्ने काम म गर्न सक्दिनँ, मैले गर्ने काम तपाईँले गर्न सक्नुहुन्न, किनभने एकैजना सबैजनाले एउटै काम गरे भनेदेखि चाहिँ जीवन अगाडि बढ्न सक्दैन। त्यसैले नै परमेश्वरले सबै कुराहरू मिलाएर राख्नुभएको छ ताकि यसमा हामीले कोही अलिकति मैले यो जान्दछु त्यो जान्दिनँ भन्ने कुराहरू नै छैन, किनभने हामीलाई आफ्नो आफ्नो क्षेत्रमा परमेश्वरले सबल बनाउनु भएकै छ पक्कै पनि। र यस हेतुले कि
उहाँले त्यसलाई पानीले चोख्याएर वचनद्वारा पवित्र पार्न सकुन् र उहाँले दाग वा चाउरी नभएको एउटा यस्तो कुनै एउटा कुरा नभएको तेजस्वी मण्डली आफै कहाँ प्रस्तुत गर्न सकुन् र त्यो चाहिँ पवित्र र निष्कोट होस् भनेर यहाँ मण्डलीलाई पनि भनिएको छ। मण्डली पनि ख्रिष्टको अधीनमा रहनुपर्छ अनि चोखिएको हुनुपर्छ भन्ने कुराहरू हामीले थाहा पाउँछौ। त्यसरी नै पतिहरूले पनि आफ्नो पत्नीलाई आफ्नै शरीरलाई जस्तै प्रेम गर्नुपर्छ। आदमले त भनेका थिए नि पहिले नै, यो मेरै हाडको हाड मासुको मासु हो। यसरी चिनेर जे आफ्नो नाम पनि आफ्नो श्रीमतीको नाम पनि मानिसले नै दिएको छ। त्यसरी नै पतिहरूले पनि आफ्नो पत्नीलाई आफूलाई जस्तै प्रेम गरोस् भनेर भनिएको छ। अनि किनकि कुनै मानिसले कहिले आफ्नो शरीरलाई घृणा गर्दैन तर त्यसको कदर गरेर पालन पोषण गर्दछ, जसरी ख्रिस्टले पनि आफ्नो मण्डलीको निम्ति गर्नुहुन्छ भनेर भनिएको छ। र श्रोतामित्र, हामीले आफ्नो शरीरलाई घृणा कहिले पनि गर्दैनौ, किनभने परमेश्वरको वचनले पनि भन्दछ तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो, कसैले यो शरीरमाथि ढुङ्गा काठ परालका घरहरू बनाउँछन् भने म पनि उसलाई नष्ट गर्नेछु भनेर एउटा कठोर वचन भन्नुभएको छ। हामीले यस कुराले के थाहा पाउँछौ भन्दाखेरि हाम्रो शरीर चाहिँ परमेश्वरको अगाडि पक्कै पनि पवित्र हुनुपर्छ। यसरी नै हामी सम्बन्धका कुराहरू गर्दै गर्नेछौ। बाइबलमा जे जे कुराहरू छन् ती कुराहरू हामी गर्दै नै गर्नेछौ। अहिले भने फेरि पनि कार्यक्रम आदमीमा मिठो गीतको पालो भएको छ, एउटा गीत सुनाउँछु, त्यसपछि म आउने नै छु।

हजुर, निकै अर्थपूर्ण भजन हामीले एलबी बराइलीज्यूको आवाजमा सुन्यौं। गुड न्यूज एफएमको वर्षाहरूमा कार्यक्रम आदम इब सुन्दै हुन्छ। कार्यक्रम आदम इब वैवाहिक सम्बन्धको कुरा गर्ने कार्यक्रम हो श्रोता मित्र, र विवाहलाई कसरी बलियो बनाउन सक्छौं, सम्बन्धलाई कसरी सफा र प्रगाढ बनाउन सक्छौं भन्ने कुरालाई हामीले गर्ने गर्छौं। यी सबै कुरा चाहिँ परमेश्वरको सहारा बिना हामी केही पनि गर्न सक्दैनौं श्रोता। मानिसले आफ्नो शक्ति अनि आफ्नो बलबुतोले चाहिँ गर्ने कुरा होइन यो। होला शरीर र कामहरू, हरेक कामहरू मानिसले गर्दछन्, ती कुराहरू सफल हुन सक्लान्, तर जुन वैवाहिक सम्बन्धका कुराहरू, आत्माका कुराहरू चाहिँ बिना परमेश्वर हामीले केही पनि गर्न सक्दैनौं। सम्बन्ध बलियो बनाउने क्रममा चाहिँ कति कुराहरू बेमेल भइदिँदाखेरि अप्ठ्यारो परिस्थितिहरू आउन सक्छ र हामी सफल नहुन सक्छौं। त्यसमध्ये चाहिँ जीवनमा आउने संकष्टका कुराहरू हुन्, जस्तै आर्थिक संकष्टहरू हुनसक्छ, अनि रोग बिमारका संकष्टहरू हुनसक्छ, होइन, मानसिक तनावहरू हुनसक्छ, अनि पारिवारिक सामाजिक अप्ठ्याराहरू हुन सक्छन्, जसले गर्दाखेरि चाहिँ हाम्रो सम्बन्धलाई चिस्याउने कामहरू हुँदछ। कहीँ न कहीँ घरमा अभाव भइरहेको छ, पति पत्नी मिलेर बस्नलाई गाह्रो हुन्छ, किनभने आजको समयमा तातो पानी मात्रै उमालेर खाउँ भन्ने त्यो किसिमको प्रवृत्तिले जीवन चल्दैन। मानिसले जोसँग प्रशस्त धन सम्पत्ति छ त्यो व्यक्तिसँग मात्रै रहने निर्णय गरिसकेका छन् कति मानिसहरूले, किनभने मानिसले जब शरीरलाई हेर्दछ त्यो किसिमको चाहनाहरू हामीमा आउँदछ, र शरीरका कुराहरू हेर्दाखेरि चाहिँ त्यो व्यक्तिसँग धन सम्पत्ति छैन म किन बस्ने, बिना धन सम्पत्ति म के खाने के बोलाउने, यस्ता किसिमका कुराहरूले पनि हाम्रो जीवनमा बेमेल ल्याउन सक्छ दाम्पत्य जीवनमा। र जो मानिस प्रभुमा जिउने अठोट गरेको हुन्छ त्यो मानिसले चाहिँ दुःखमा सुखमा पनि साहस गर्न सक्छ। जीवनमा विभिन्न किसिमका काँडाहरू आउन सक्छन्, अनि ती काँडाहरूलाई पनि हामीले सहर्ष स्वीकार गर्दै त्यहाँ कसरी ती काँडाहरूको बीचमा पनि चल्ने भन्ने कुराहरू चाहिँ हामीलाई वचनले सिकाएको छ। काँडाहरूले हाम्रो विश्वासलाई जाँच गर्दछ। याकुब 1:2-4 यसरी लेखिएको छ, मेरा भाइ हो, तिमीहरूमाथि विभिन्न किसिमका आपद विपद आइपर्दा तिनलाई पूरा आनन्दको कुरा सम्झ, किनकि तिमीहरू जान्दछौ तिमीहरूका विश्वासको जाँचले धैर्य उत्पन्न गराउँछ। संघर्षहरूबाट भएर जाँदा हाम्रो विश्वासको जाँच हुन्छ र यसरी हामी झन परिपक्व हुन सक्छौं। यद्यपि काँडाहरू पीड़ादायी हुन्छन् तर तिनीहरूबाट हामीलाई वास्तवमा फाइदा नै भएको हुन्छ। काँडाहरूको सामना गर्नुपर्दा हामीले परमेश्वरको अनुग्रह र शक्तिको अनुभव गर्न सक्छौ। यसकारण पाउलले जब म कमजोर छु तब म बलियो छु भनेर दोस्रो कोरिन्थीको पुस्तक 12:7-10 दावी गर्दछन्। बाइबलमा पाउलको काँडाको विषयमा स्पष्ट रूपमा बताइएको छ। परमेश्वरबाट पाइएको प्रकाश दर्शनलाई लिएर घमण्ड नगरू भनेर उनलाई एउटा शेषको दिइएको थियो, जसले गर्दा उनले उनलाई पूर्ण रूपमा परमेश्वरमा भरोसा गरेर जिउन सिकायो। त्यो काँडोको विषयमा कसैले आँखाको रोग, कसैले औलो रोग, कसैले छारे रोग, कसैले विभिन्न किसिमका डेफिनेसनहरू दिए पाउलको रोगको विषयमा, तर पनि गलाती 4:13-14 उल्लेख गरिएको रोग भन्दछ भने कतिले जुन ठाउँमा सुसमाचार प्रचार गर्न जाँदा पनि सैद्धान्तिक बाधाको कुराहरू, सतावटका कुराहरू पनि गर्दछ, अनि पाउलले 3 प्रार्थना गर्नुभएका कुराहरू हामी पाउँछौ। धेरै मानिसहरूले परमेश्वरमा प्रार्थना गरेर चाहिँ राहत पाएका छन्, तर पाउलले प्रार्थना गरेको काँडो चाहिँ हटेको छैन, होइन। यसको लागि किन यो परमेश्वरले यथावत हुन दिनुभयो भन्दाखेरि चाहिँ परमेश्वरमा बलियो हुनको लागि नै रहेछ, परमेश्वरलाई नबिर्सियोस् भनेर नै रहेछ। तपाईँहरू मेरो जीवनमा पनि, दाम्पत्य जीवनमा पनि कहिलेकाहीँ आर्थिक संकष्टहरू, होइन, सामाजिक संकष्टहरू, मानसिक तनावहरू आउन सक्छ। यी सबै कुरालाई हामीले व्यवस्थापन गर्नको निम्ति चाहिँ परमेश्वरको वचन नै काफी छ, र हामीले परमेश्वरलाई पार गरेर हिँड्नुपर्छ। कति चाहिँ प्रेम हामीलाई गर्नु हुन्छ। पाउलले आफैले पनि त्यो काँडा के थियो भनेर स्पष्ट रूपमा बताएका त पक्कै पनि हामीलाई छैनन्, तर जे भए पनि त्यसलाई हामी कुनै न कुनै शारीरिक अथवा अन्य दुर्बलता वा कमजोरी भनेर बुझ्न सक्छौ। वास्तवमा हरेक विश्वासीहरूको जीवनमा कुनै न कुनै प्रकारको काँडो वा शारीरिक तथा मानसिक दुर्बलता अवश्य नै हुन्छ। स्वतः आज हामी मुखले भन्न सक्दैनौ, तर मेरो शरीरमा पनि कुनै अङ्ग दुखिरहेको छ यो समय, तपाईँको शरीरमा पनि कुनै अङ्ग दुखिरहेको छ,
मानिसलाई भनेर के गर्ने? हामीलाई थाहा छ हाम्रो प्रभुमा मात्र यो समाधान छ। यीशुलाई भन्नुपर्छ, यीशुलाई भन्नेछु। पहिले पहिले चाहिँ मलाई मन परेका मानिसहरू होइन, मसँग मिल्ने साथीहरूलाई मनका पीड़ाहरू सुनाउँथे। लाग्दथ्यो उनीहरूलाई सुनाउँदा कम हुन्छ, तर होइन रहेछ। यो कुरा चाहिँ ठिक होइन रहेछ र सुनाउनु पर्ने चाहिँ यीशुलाई रहेछ भन्ने कुरा चाहिँ मैले बुझेपछि आज मानिसको अगाडि त्यति गनगन गर्न मन लाग्दैन। मलाई यो समस्या पऱ्यो, यो भयो, त्यो भयो भन्न मन लाग्दैन, किनभने मानिस चाहिँ के हो भन्दा परमेश्वरले बनाउनु भएको सृष्टि हो। अनि परमेश्वरले भन्नुभएको छ, नाकको पालमा सास हुने मानिसको भरोसा तैले नगर। अरूलाई आदर र प्रेम हामीले गर्नुपर्छ, पक्कै पनि सबैजनासँग सम्बन्धमा बस्नुपर्छ, तर जुन कुरा आवश्यक हो ती कुरा चाहिँ परमेश्वरसँग नै माग्नुपर्छ। जसले दिन सक्नुहुन्छ उसलाई नै माग्नुपर्छ। त्यसैले गर्दा श्रोता, हामी डराउने छैनौं, किनभने विजयी प्रभु हाम्रो साथमा हुनुहुन्छ र हामीलाई हरेक कुराको जवाब चाहिँ वचनद्वारा नै दिनुभएको छ। जे भए पनि त्यसलाई हाम्रो कुनै न कुनै शारीरिक अथवा अन्य दुर्बलतामा कमजोरी सम्झेर बुझ्छौं, वास्तवमा हरेक विश्वासीको जीवनमा कुनै न कुनै प्रकारको काँडो मानसिक दुर्बलता हुन्छ भनेर मैले अघि पनि भने, र परमेश्वरले हाम्रो जीवनमा राख्नुभएको उहाँको उद्देश्य योजना पूरा हुन सकोस् भनेर म आफ्नो जीवनलाई नै कहिलेकाहीँ चालेर हेर्न मन लाग्छ। श्रोता, आफ्नो जीवनका कालखण्डहरू पढ्दै जाँदाखेरि, यो एज फ्याक्टरसम्म आइपुग्दाखेरि परमेश्वरले गर्नुभएका गुण कति धेरै छन्। तर म जब सजिलो अवस्थामा हुन्छु परमेश्वरलाई बिर्सिरहेको हुन्छु, यो चाहिँ एकदमै स्वार्थीपना छ मानिसमा। त्यसैले नै आज परमेश्वरको वचन बारम्बार हामीलाई चाहिएको, प्रार्थनाको खाँचो भएको, संगतिको खाँचो भएको। यदि ख्रिस्ट जस्तै हामी थियौं भने त हामीलाई संगतिको खाँचो पर्दैनथ्यो, किनभने हामी जहिले पनि हाम्रो सोच पवित्र हुन्थ्यो, हाम्रो जीवनमा कुनै पाप रहने थिएन। तर हामी चाहिँ आदमको ब्लडेड र आदमको घरानाबाट आएको हुनाले स्टिल हामीसँग पाप छँदैछ। हो, हामी उद्धार पाएका मानिसहरू हौ, तर त्यो उद्धारमा मुक्तिको बाटोमा हिँडिरहेका मानिसहरूले आज्ञाकारिता वा उल्लंघन गर्यो भने फेरि त्यो हराएर जान सक्छ। त्यसैले नै श्रोता मित्र, श्रीमान श्रीमती भनेर मात्रै हुँदैन, हामी प्रत्येकले आफ्नो आफ्नो लेखा दिनुपर्ने हुन्छ। परमेश्वर यस्तो तरिकाले आउँदै हुन्छ जो कि प्रत्येक व्यक्तिसँग लेखा लिनुहुन्छ। त्यसैले नै श्रीमान श्रीमती छोराछोरी सबैलाई हामी मण्डलीमा लान्छौं, परमेश्वरको सामु लगेर प्रार्थना गर्छौं, भजन गाउँछौं, उहाँलाई महिमा दिन्छौं। किन श्रीमानले मात्रै गर्दा हुँदैन थियो? तर हुँदैन। हामीलाई अगमवक्ताहरूको पुस्तकले भन्दछ, अमिलो अंगुर खाने बुबा दाँत कुडिने छोरो हुँदैन, जसले पाप गर्छ त्यही मर्छ। त्यसैले गर्दाखेरि श्रीमानले गरेको पापले धर्मले श्रीमतीलाई हुँदैन। त्यसैले हामी सबैले आफ्नो आफ्नो लेखा दिनुपर्छ। यो मेरो श्रीमान श्रीमती छोराछोरी भनेको त यो महान कुरो होइन, यो चाहिँ संसारमा रहन्जेल हामीलाई दिएको एउटा सम्बन्ध मात्रै हो। तपाईँले विचार गर्नुहोस् त, तपाईँको परिवारमा भएको कोही सदस्य बिरामी भयो भने तपाईँ आफैले निको पार्न सक्नुहुन्न, किनभने परमेश्वरको इच्छा बिना केही पनि हुन सक्दैन। त्यसैले गर्दाखेरि स्वतः हामी प्रत्येकले परमेश्वरमा आफ्नो आफ्नो लेखा दिनुपर्छ र यो सम्बन्धलाई चाहिँ हामीले त्यही तरिकाले हेर्नुपर्छ। त्यति साह्रो संसारको सम्बन्धमा मरिहत्ते पनि गर्नुहुँदैन, किनभने परमेश्वरसँगको सम्बन्ध राख्न चाहिँ हामी मरिहत्ते गर्नुपर्छ, जसले गर्दा हामीले जीवन पाउन सक्छौं र सबै कुराहरू अदृश्यमा हुने परमेश्वरले हामीलाई देख्नुहुन्छ र हाम्रा कामहरू पारक गर्नुहुन्छ। गुड न्यूज एफएमको प्रसारण कार्यक्रम आदमी सुन्दै हुनुहुन्छ। हामी वैवाहिक सम्बन्धका कुरा गरिने रहनेछौ, अहिले पनि एउटा निकै नै मिठो गीत सुन्छौ।

निकै नै अर्थपूर्ण भजन हामीले सुनेका थियौं। परमेश्वरलाई महिमा दिने भजन सुन्यौं र कार्यक्रम आगामीमा छौं। हामीले काँडोको कुरा गरिरहेका छौं, जीवनमा आउने हरेक संकष्टका कुराहरू गरिरहेका छौं र हामीले यो पनि बुझ्नुपर्छ हाम्रो जीवनमा आउने काँडाहरूले पनि हामीलाई भलाइकै काम गर्दछ। एउटा शिक्षाको निम्ति आउँदछ हाम्रो जीवनमा समस्याहरू भनेर बुझ्नुपर्ने हुन्छ। हामी अहिले दुखित संसारमा छौं, गाह्रो परिस्थिति छ। घरबाट बाहिर निक्लिने बित्तिकै हामीले चाहे जस्तो कुराहरू केही पनि भेट्दैनौं। श्रोता, घरभित्र बस्दाखेरि हामीले परमेश्वरको महिमा गर्छौं, पति पत्नी मिलेर प्रार्थना गर्छौं, बाइबल पढ्छौं, छोराछोरीलाई भजन गाउन लाउँछौं, अनि घरभित्र चाहिँ हामीले एउटा आत्मिकी माहौल बनाउँछौं भने जब घरदेखि बाहिर निस्कन्छौं संसार अर्कै छ। जहाँ चाहिँ एउटा पतित संसार, जहाँ पापमय संसार, जहाँ चाहिँ नराम्रा कामहरू भइरहेको हामी देख्छौं। यसकारण जीवन सहज पटक्कै छैन। हाम्रो जीवनमा अनेक किसिमका उतार चढ़ावहरू आइ नै रहन्छन्। सबैले दुःख, अभाव, रोग, शोक, भोक र समस्याको सामना गर्नुपर्ने नै हुन्छ। तर कहिलेकाहीँ यी कुराहरू भयानक आँधीबेरी जे भएर पनि जीवनमा आइदिन्छन्। संघर्षबाट उम्केर चयनको सास फेर्न पनि नपाउँदै कतिपटक अर्को नयाँ चुनौतीहरू अपरझट फेरि आइलाग्छ। समस्या एकपछि अर्को एकपछि अर्को गर्दै आउँछ। मैले कतिपल्ट अनुभव गरेको छु हाम्रो यी घरमा पनि दुःख भन्दा सुख चाहिँ एकैछिन मात्रै बस्छ। दुःख चाहिँ आयो भने तीन दिन बस्छु, चार दिन बस्छु, पाँच दिन बस्छु, खानै नपाए पनि बस्छु, लाउनै नपाए पनि बस्छु भनेर दुःखले चाहिँ यति साह्रो जडा गरेर पाहुना भएर आउँदाखेरि पनि बसिदिन्छ। सुख चाहिँ दुई दिन आउँछ गइहाल्छ र हामीलाई लाग्छ सुख चाहिँ लामो समयसम्म रहनुपर्ने हो। तर यही जीवनमा नै एउटा आनन्द छ, यही जीवनमा नै परमेश्वरको महिमा छ। आपद विपदमा गरिएको महिमा परमेश्वरले मन पराउनुहुन्छ। सहज जीवन हुँदाखेरि त जसले पनि प्रभु धन्यवाद भन्न सक्दछ, तर जब आपद विपदमा परमेश्वरलाई महिमा दिन्छौं त्यसले चाहिँ ठूलो आशिष हाम्रो जीवनमा पक्कै पनि ल्याउँछ। कहिलेकाहीँ आँधीबेरी चाहिँ समस्याहरू आउँदाखेरि हामीलाई लाग्छ जब सबै कुराहरू सिद्धियो अब त सबै कुरा ठिक होला भन्ने अपेक्षामा पनि हुन्छ कति अवस्थामा, र सुन्दर भविष्यको कल्पनामा जिइरहँदा अचानक हामीलाई तर्साउने विपत्तिहरू आउँछ। तपाईँ र मैले पक्कै पनि यो अनुभव गरेका छौं। जीवनमा विभिन्न किसिमका अवस्थाहरूमा विपद आउँछन्। रोगको विपद, अभावको विपद, पेसा व्यवसायमा नोक्सानीको विपद आदि। मानिसको चाहना त असीमित छ, कहिले पनि पूरा हुन सक्दैन। स्वतः जस्तै उदाहरणको लागि भर्खरै मेरो छोरीले चाहिँ एसईई एक्जामिनेसन सकिन्, त्योभन्दा अगाडि परमेश्वरलाई धेरै मैले प्रार्थना गरे र उसको एक्जाम पनि सफल भएको छ अनि रिजल्ट आउन बाँकी छ। तर पनि अझै हाम्रा कति आवश्यकताहरू छन्। यो गर्छु त्यो गर्छु भन्ने हाम्रा योजनाहरू छन्। कहिले पनि मानिसको चाहना चाहिँ पूरा हुँदैन, तर सबै कुरा प्रभुमा राखिसकेपछि एक किसिमले ढुक्क पनि हुँदो रहेछ जीवनमा।

र हामीले चाहना गरेका कुराहरू सपनाहरू पूरा सबै हुन्छन् भन्ने छैन, पूरा हुनै पर्छ भन्ने पनि छैन। आमा बाबुले पनि हामीलाई हामीले मागेका सबै कुराहरू दिनुहुन्न। पहिले म सानो हुँदाखेरि पैसाको धेरै अभाव हुन्थ्यो, मेरो बुबा आर्मी हुनुहुन्थ्यो, उहाँसँग पैसा भए पनि मलाई दिनुहुन्न थियो अनि मलाई रिस पनि उठ्थ्यो कता कता, होइन, किनभने बुबालाई घर चलाउनु थियो, मलाई किन दिनुहुन्छ, होइन, मेरो आवश्यकता अनुसार उहाँले दिनुहुन्थ्यो नि। मलाई अब त्यतिखेरको समय अनुकूल एक रुपियाँ दिए पनि प्रशस्त हुन्थ्यो, त्यति नै मेरो लागि पर्याप्त थियो। मलाई हजार रुपियाँ दिएर चाहिँ मैले कुनै पनि ठूलो काम गर्न सक्दैन थिएँ, किनभने बुबाले जान्नुहुन्छ यसलाई के गर्नुपर्छ, के दिनुपर्छ, यसको भोको नाङ्गो मैले हेर्नुपर्छ भन्ने कुरा, सञ्चय कसरी गर्नुपर्छ, अलिकति लोभ पनि कसरी गर्नुपर्छ यिनीहरूको निम्ति भन्ने बुबा आमालाई थाहा हुन्थ्यो। त्यस्तै हाम्रो परमेश्वरलाई पनि थाहा हुन्छ र हामीले मागेका कुराहरू सबै पूरा हुनैपर्छ भन्ने चाहिँ पक्कै पनि छैन, तर परमेश्वरले समय अनुसार हामीलाई सबै कुराहरू दिनुभएको हुन्छ। वैवाहिक जीवनकै कुरा गर्नुपर्दा पनि धेरै पटक परमेश्वरको वचनको विपरीत गइरहेको हुन्छौं हामी र यसले गर्दा पनि भित्रभित्रै एउटा अप्ठ्यारो परिस्थितिहरू आइरहेको हुन्छ। हो श्रोता, जब जब इजरायलीहरूले परमेश्वरसँग गनगन गरे अनि परमेश्वरले चाहिँ विपत्ति पठाउनु भएको छ, म यसरी विश्वास गर्छु हाम्रो परमेश्वरलाई, उहाँ न्यायी परमेश्वर पनि हुन्छ। हामीले नचाहिँदा कुरामा गनगन गर्यौं भने हामीलाई दिनुहुन्न परमेश्वरले। कति पटक हाम्रो शरीरमा दुष्ट आत्माहरूको आक्रमण पनि हुन सक्छ, कतिपटक हामीले आशा नै नगरेका समस्याहरू हाम्रो जीवनमा, शरीरमा, परिवारमा, मण्डलीमा आउन सक्छ। धेरै पटक हामी आर्थिक चुनौतीहरू भएर जान्छौं र हाम्रो जीवनमा विपद आउँदा आर्थिक अभावको कारण समयमै हामी ती कष्ट विपदहरूलाई उचित तरिकाले सामना गर्न सक्दैनौं। जस्तै कतिजना मानिसहरूलाई सानो हुँदाखेरि हाम्रो घर अगाडि चाहिँ धेरै भरिया भन्थ्यो, हामी त्यतिखेर भारी बोक्ने व्यक्तिहरू हिँड्नुहुन्थ्यो, सानो बालकलाई पनि उसले सक्ने भन्दा बढी भारी बोकाएको पैसाको निम्ति, र उनीहरू सकी नसकी पसिना चुहाएर त्यतिखेर मोटर गाडी नचलेको कारणले गर्दा हिँडिरहेका हुन्थ्यो मानिसहरू। हामीलाई लाग्दथ्यो किन यस्तो गरेको होला। त्यसैले गर्दाखेरि परमेश्वरले चाहिँ हामीलाई यस्तो कष्ट चाहिँ दिनुहुन्न, हामीले चाहिने भन्दा बढी परीक्षामा पनि पार्नुहुन्न भनेर भनिएको छ। तर हामीलाई चाहिँ कस्तो लाग्छ भनेदेखि हामीले बोकिरहेको भार चाहिँ सबैभन्दा गह्रौं छ जस्तो लाग्दथ्यो, तर परमेश्वर चाहिँ मानिस जस्तो हुनुहुन्न, हामीलाई ठिक्क भार मात्रै परमेश्वरले दिनुहुन्छ, त्यो पनि हाम्रो चेतावनीको निम्ति र हामीलाई ठिक बाटोमा ल्याउनको निम्ति। जब घरायसी सम्बन्धमा, पारिवारिक जीवनमा, वैवाहिक सम्बन्धमा, व्यापार व्यवसायमा, स्वास्थ्यको क्षेत्रमा, रोजगारीको क्षेत्रमा, सेवकाईको क्षेत्रमा, अध्ययनको क्षेत्रमा आदि मानव जीवनमा कष्ट आउन स्वाभाविकै हो, तर ती कष्टहरूमध्ये रोग, बिमार, दुर्बलताहरूको शिकार हुनु झन दुःख लाग्दो कुरा हो। कति मानिसहरू हाम्रै वरिपरि देखेका छौं श्रोता, आज राम्रै हिँडिरहेको ब्लड प्रेसरको कारणले गर्दाखेरि उहाँ ओछ्यानमा पर्नुभएको छ कतिजना मानिसहरू। भोलिको दिन कस्तो आउँछ हामी थाहा पाउँदैनौं, र हितोपदेशको वचनले पनि भन्दछ भोलिको घमण्ड नगर, आजको बुराई आजको निम्ति यथेष्ट छ, भोलिको फिक्री परमेश्वरले गर्नुहुन्छ। तर मानिसहरू भोलिका धाकहरू लगाउँछन्, भोलिका ठूल्ठूला तुजुकहरू देखाउँछन्। त्यसैले गर्दा परमेश्वरले हामीलाई हरेक पाइला पाइलामा सतर्कता दिनुभएको छ। पश्चिमी संस्कृतिहरूमा प्राय जीवनमा आउने रोग, बिमार र कष्टलाई धेरै नराम्रो रूपमा हेरिन्छ। अधिकांश पश्चिमी इसाईहरूले पनि मानव जीवनमा रोग बिमार आउनु असल कुरा होइन भन्ने धारणा पनि राख्छन्। कतिजना मानिसहरूले चाहिँ पापको कारणले पनि रोग आउँछ, जस्तै हाम्रो मण्डलीमा कोही परिवार चाहिँ रोग बिमारमा रहिरहेको छ भने हामी तिनीहरूले पाप गरे होला नि अनि रोग लाग्यो होला भन्ने एउटा भनाइ पनि छ, तर त्यो होइन। रोग बिमार भनेको चाहिँ एउटा श्राप हो, म चाहिँ त्यो भन्छु, किनभने हामीलाई परमेश्वरले अदनको बगैँचामा उनीहरूले आदम र हवाले गरेको अनाज्ञाकारिता तोडेको, आज्ञाकारितालाई तोडेको समयमा परमेश्वरले चाहिँ श्राप पठाउनु भयो, जुन मृत्यु थियो। मृत्युमा के के पर्दछन्? विराम रोग पनि पर्दछन्। प्राय प्राय मानिसहरू मर्ने बेलामा कुनै न कुनै रोग लागेर नै मर्दछन्, होइन? अनि हामीलाई त्यो रोग कहाँबाट आयो त भन्दाखेरि हामी श्रापित छौं र त्यो रोग लाग्छ नि, हामी पापी भएर होइन कि। परमेश्वरले हामीलाई यदि धर्मी बनाइसक्नु भएको छ भने चाहिँ हामीलाई साँच्चै नै त्यो परमेश्वरको ले चाहिँ हामी पापी भएर त्यो रोग दिनुभएको होइन। कहिलेकाहीँ शरीरमा आफ्नै कारणले पनि बिमार ल्याउँछौ हामी,
याकुबको पुस्तकले भन्दछ, धेरै जसो परीक्षाहरू तिमीहरूले आफ्नै तरिकाले ल्याउँछ, परमेश्वरले दिनुहुन्न। मानिस आफै परीक्षामा पर्दछ र परीक्षाले मृत्यु ल्याउँदछ भनेर भनिएको छ। जस्तै मैले मेरो शरीर परमेश्वरको मन्दिर हो भनेर जानेर पनि मादक पदार्थहरू सेवन गर्छु भने भोलिको दिनदेखि नै मेरो शरीरले बेग्लै किसिमको एक्टिभिटिजहरू देखाउन थाल्छ। त्यसैले गर्दा यो चाहिँ कति अवस्थामा चाहिँ हामी नै जिम्मेवारी छौं हाम्रो जीवनको, र त्यसले गर्दा पनि रोग ल्याउँछ। कहिलेकाहीँ चाहिँ त्यतिकै अनायासै पनि आउँछ, तर धेरै जस्तो रोगहरू चाहिँ खानपानको कारणले, मुख बार नसक्दा होइन, राम्रो एक्सर्साइज नहुँदाखेरि पनि, अनि पोजिटिभ सोचाइ नहुँदाखेरि पनि आउन सक्छन्। र यस्ता विभिन्न किसिमका रोगहरू अब परमेश्वरले हामीलाई हालिदिनु भयो, म पापी भएको कारणले गर्दा आयो भन्न सुहाउँदैन। अब हामीले चाहिँ रोग बिमार भन्दाखेरि पनि जीवनको मुक्ति, आत्माको मुक्तितिर चाहिँ ढल्कनुपर्ने हुन्छ सदा, किनभने अब हामीलाई संसारमा रहन्जेल जस्तो दुःख अप्ठ्यारो आए पनि एक दिन त मर्नै छ। तर यो प्रार्थना चाहिँ गर्छु म चाहिँ मर्ने बेलासम्म पनि सहज होस्, होइन, परमेश्वरले बचाउनु भएको होस्, सुरक्षा दिनुभएको होस् भनेर हाम्रो भन्ने काम हो। अरू बाँकी काम त परमेश्वरले पक्कै पनि गर्नुहुन्छ। हामी कार्यक्रममा दाम्पत्य जीवनमा कसरी सफल बनाउन सक्छौं र यस्ता सूत्रहरू पनि भनिरहेका छौं। अहिले पनि कार्यक्रममा एउटा गीत सुनाउँछु, त्यसपछि म आउने नै छु।

किस्तीमा निकै नै मिठो गीत कर्णदासको आवाजमा राख्दा राख्दै समयले साथ दिएको छैन। छुट्टिन्छ श्रोता मित्र, जति पनि कुराहरू मैले गरेँ तपाईँलाई आशित पुर्याए जस्तो लागेको छ र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिँदै, प्राविधिक मित्रलाई धन्यवाद दिँदै कार्यक्रमबाट म छुट्टिन चाहन्छु।

श्रोता, आज दिनभरिको हाम्रो प्रसारण सुनेर साथ दिनुभएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। आजलाई गुड न्यूज एफएम रेडियोको रात्रिकालीन प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे हामी हाम्रो नियमित विविध कार्यक्रमको साथमा उपस्थित हुनेछौ। तबसम्मका लागि हामीलाई बिदा दिनुहोस्। तपाईँको आजको रात सुखमय बितोस् र परमेश्वरको निगाह तपाईँमाथि निरन्तर भइरहोस्।